0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू मुटेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ सधैँ आनन्दित रहनु परमेश्वरको इच्छा र यो शीर्षक पहिलो थेसलोनिकीको पुस्तक 5 अध्यायको 16 पदबाट लिएको हो। म पहिलो थेसलोनिकीको पुस्तक 5 अध्यायको 16 देखि 18 पदसम्म पढेर पहिला सुनाउँदछु, त्यसपछि हामी वचनमा निरन्तरता दिनेछौ। यहाँ यसरी लेखिएको छ, सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। सधैँ आनन्दित रहनु, निरन्तर प्रार्थना गरिराख्नु र हरेक परिस्थितिमा परमेश्वरलाई धन्यवाद दिनु चाहिँ परमेश्वरको इच्छा हो भनिकन यस खण्डमा बताइएको छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, धेरै विश्वासीहरूले सोध्छन्, मेरो जीवनमा परमेश्वरको इच्छा के होला भनेर सोध्दछन्। र पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म धेरै परमेश्वरको इच्छाहरू सम्बन्धी हामी पढ्न पाउँदछौँ र ती इच्छाहरू मध्ये एउटा इच्छा चाहिँ हामी सधैँ खुसी रहनु, सधैँ आनन्दित रहनु पनि उहाँको इच्छा हो। दुष्ट आत्माले तपाईँ र मेरो अनुहार बिग्रेको चाहँदछ, तपाईँ र म दुखी भएर जिएको चाहँदछ, तपाईँ र म सुत्न नसकेको हाम्रो सिरानी आँसुले भिजेको चाहँदछ, गम्भीर भएको चाहँदछ। तर सृष्टिकर्ता परमेश्वरको इच्छा चाहिँ हामी सधैँ आनन्दित भएको उहाँ चाहनुहुन्छ भनिकन यस खण्डले बताएको छ। र आजको वचनको शीर्षकको आधारमा सधैँ आनन्दित रहनु चाहिँ परमेश्वरको इच्छा हो भन्ने चाहिँ यहाँ बताइएको छ। मैले अमेरिकाको सिकागो राज्यको एकजना वकिल जो असल विश्वासी हुनुहुन्थ्यो उहाँको जीवन सम्बन्धीको घटना पढेको थिएँ। उहाँको जो व्यापार बन्दहरू पनि थियो, उहाँ एक वकिल पनि हुनुहुन्थ्यो, तर सिकागोमा एकचोटि ठूलो आग लागि भयो। त्यो आग लागिले उहाँको सारा व्यापार बन्दहरूलाई जलाइदियो अनि त्यति भइसके पछाडि उहाँहरू अलि अप्ठ्यारो परिस्थितिमा पैसा रुपियाँमा जानुभयो। उहाँ र उहाँको श्रीमतीको 4 जना छोरीहरू थिए। 2 वर्षपछि श्रीमतीले युरोपको यात्रा छोरीहरूसँग गर्ने विचार गरिन्। उहाँको चाहिँ केही मिटिङहरू परेकोले गर्दा म अलिक पछाडि आउँछु, तिमीहरू जाँदै गर भनेर चाहिँ उहाँले पठाउनु भयो। तर उहाँ समुद्रको यात्रा गर्दा गर्दै उहाँहरू चढेको जहाज अर्को जहाजसँग ठोकिन पुग्यो र उहाँको 4 जना छोरीहरू पानीमा डुबेर मरे र उहाँको श्रीमतीले श्रीमानलाई यही 2 शब्दमा म मात्र बाँचे भन्ने चाहिँ त्यो शब्दमा चाहिँ समाचार पठाउनु भयो। उहाँलाई गम्भीर अवस्थाहरू थियो, तर पनि हेरिटो उहाँ केही समयपछि उहाँ तुरुन्तै उता श्रीमतीलाई सहायता गर्नको लागि जानुभयो र सहायता गर्नु उहाँ श्रीमती भएकोमा पुग्नु भएपछि श्रीमतीलाई गाली पनि गर्नु भएन, सबै परिस्थितिमा धन्यवाद दिनुभयो। त्यो अवस्थामा पनि उहाँ खुसी नै रहनुभयो र त्यो ठाउँमा कहाँनिर छोरीहरू डुबे भनेर चाहिँ उहाँ चढ्नु भएको जहाजको क्याप्टेनले देखाउँदै ल्याउनु भएको ठाउँमा आइपुगेपछि हरेक अवस्थामा भएर जाँदा पनि मेरो प्राण आनन्दितै छ भनेर चाहिँ एउटा अङ्ग्रेजीमा गीत लेख्नुभयो। जो यहाँ परमेश्वरलाई चिन्न भएको एक अधिवक्ताले सबै परिस्थितिमा धन्यवाद दिन सक्नुपर्छ भन्ने उहाँले बाइबलबाट सिक्नु भएको छ र सधैँ आनन्दित रहनुपर्छ भन्ने परमेश्वरको वचनलाई पनि उहाँले मनन गरेर जीवनमा लागू गर्नुभएको छ र यस्तो विभिन्न प्रकारको अवस्थामा भएर उहाँ जानुभएको समयमा पनि उहाँले ती कुराहरू खप्न सक्नुभयो र फेरि जीवनलाई उहाँले सामान्य स्वास्थ्य रूपमा नै ल्याउनुभयो। र अयुबले जस्तो नै जो परमेश्वरले दिनुभयो त्यो मात्रै मैले गुमाएको हो भन्ने जस्तो उहाँले त्यो प्रकारले लिनुभयो र हामीले परमेश्वरको इच्छा पालन गर्दाखेरि चाहिँ हामी सधैँ आनन्दित पनि हुनपर्छ भनिकन पवित्र बाइबलको पहिलो थेसलोनिकीको पुस्तक 5:16 यो स्पष्ट बताएको छ र 18 सबै परिस्थितिमा हामीले धन्यवाद दिन सक्नु पनि पर्छ भनेर चाहिँ त्यसरी बताएको छ। हामीले प्रेरितको पुस्तक 16 अध्यायलाई अध्ययन गर्दाखेरि त्यहाँ पावल र सिलास फिलिपी जेलमा पर्नुहुन्छ र उहाँहरूलाई 39 कोरा पिछाडिको पिठ्यूमा हानिएको छ र त्यति मात्रै नभएर उहाँहरूलाई घृणा गरिएको छ, उहाँहरूको खुट्टा तुरुङमा हालिएको छ, अवस्था गम्भीर छ, दाहिने देब्रे अगाडि पिछाडि हेर्दाखेरि घृणै घृणा छ, जेलको चिसो भुइँमा उहाँहरू लड्किराख्नु भएको अवस्थामा यही पहिलो थेसलोनिकी 5:16 भने जस्तै सधैँ आनन्दित रहनुपर्छ यो प्रभुको इच्छा हो भने जस्तै पावल र सिलास मध्यरातमा उहाँहरू भजन गाउन शुरू गर्नुहुन्छ र यो अवस्थामा जब परमेश्वरको इच्छा उहाँ सबै परिस्थितिमा रक्तामय भएको अवस्थामा जेल परेको अवस्थामा यी सबै प्रकारको अवस्थामा रहेको बेलामा पनि उहाँ आनन्दित भएको कारणले गर्दा अब प्रभुको आश्चर्य कर्म त्यहाँ हुन्छ, त्यहाँ भुइँचालो आउँछ, जेलको जग हलिन्छ, ढोकाहरू खुलिन्छ, उहाँहरूको नेलहरू र तुरुङ खुलिन्छन् र त्यसपछि जेलर र जेलरको परिवारले प्रभु येशूलाई मुक्तिदाता भनिकन विश्वास गर्नुहुन्छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जब हामीले परमेश्वरको वचन अनुसार परमेश्वरको इच्छा प्रभुको इच्छा पालन गर्दछौं, इच्छा पूरा गर्दछौं, त्यो समयमा प्रभुको तर्फबाट आश्चर्यको कर्महरू हुन शुरू गर्दछ र हामीलाई परमेश्वरको इच्छा पालन गर्नु चाहिँ सधैँ आनन्दित रहनुपर्छ भनेर चाहिँ पवित्र बाइबलले यो स्पष्ट गरेको छ। हाम्रो भरोसा भइरहेको घटनामा होइन, हाम्रो भरोसा नाफा हुँदाखेरि जिन्दगी राम्रोसँगले जाँदाखेरि हामीले आनन्द मनाउने, सबै कुराहरू ठिकठाक मिलेर आउँदाखेरि आनन्दित भएर सुइसुला पार्दै भजन गाउँदै हिँड्ने, तर जब परिस्थिति बिग्रिँदछ, शरीरमा रोग लाग्दछ, नोक्सान हुँदछ, घृणा हुँदछ मानिसहरूबाट र परिवारमा खिच्चा तानी हुँदछ, त्यो समय हामी दुखी भएर हिँड्ने, त्यो प्रकारले विश्वासीको जीवन चल्नु हुँदैन भनिकन बाइबलले यो स्पष्ट गरेको छ। बाइबलले स्पष्ट गरेको त अवस्थामा हाम्रो भरोसा होइन, हाम्रो भरोसा चाहिँ प्रभुमा हुनपर्छ भनेर चाहिँ स्पष्ट बताएको छ। फिलिपीको पुस्तक 4:4 यहाँ कहिले काहीँ मात्रै भनिएको छैन, प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्छु आनन्द गर भनेर चाहिँ त्यस खण्डमा लेखिएको छ। र प्रभुको इच्छा तपाईँ र मैले पालन गर्न चाहन्छु र प्रभुको इच्छा अपरिहार्य छ हामीले जीवनमा पालन गर्नु भन्ने हामीले यो बुझेका खण्डमा हामी सधैँ आनन्दित रहन सक्नुपर्छ। र यो जो पद पवित्र आत्माबाट पावललाई दिँदै गर्नुहुँदाखेरि उहाँ जेलमा बसेर लेख्नु भएको, एकदमै आराम कुर्सीमा बसेर सबै कुरा राम्रो भएको अवस्थामा पावल प्रेरितले फिलिपीको पुस्तक लेख्नु भएको होइन, तर उहाँ त जेलमा परेको अवस्थामा उहाँले यहाँ कलम उठाएर पवित्र आत्माको आवाज सुनेर लेख्दै हुनुहुन्छ कि प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्छु आनन्द गर भन्नु चाहिँ उहाँले यहाँ कलम चलाउँदै हुनुहुन्छ। र प्रियहरू, हाम्रो भरोसा सर्कमस्टान्सेसहरू यानि अवस्थामा हुनुहुँदैन, हाम्रो भरोसा चाहिँ प्रभुमा हुनपर्छ र यहाँ लेखाइमा पनि प्रभुमा सधैँ आनन्द भनेर चाहिँ बताइएको छ। एकपटकको कुरा हो, मेरो आमा साह्रै बिरामी हुनुहुन्थ्यो र समाचार आयो आमा एकदमै मृत्युको संहारमै हुनुहुन्छ, तुरुन्तै आउनु भनेर चाहिँ त्यो समाचार आएपछि हामी यहाँबाट झापातर्फ जान सुरु गर्यौँ र हामी जाँदा जाँदै बीच बाटोमा हुँदाखेरि नै भोरले नै पुग्दाखेरि नै आमा प्रभुमा सुतिसक्नु भएको थियो र हामी पुगुन जेलसम्म त्यहाँ आमालाई कफन बक्समा चर्चको बाहिर राखेर हामीलाई पर्खिरहेको अवस्था थियो र गाउँलेहरूलाई थाहा थियो आमा र म साह्रै मिल्थ्यौँ, आमाले मलाई साह्रै माया गर्नुहुन्थ्यो र आमालाई पनि म साह्रै माया गर्थेँ। त्यहाँ ठुलो मेला लागे जस्तो नै मानिसहरू धेरै जम्मा हुनुभएको थियो र त्यहाँ म पुग्नु बित्तिकै मैले बाइबल उठाएँ र बाइबल उठाएर एकदमै आनन्दित साथ प्रभु येशूमा मात्र मुक्ति र उद्धार छ र मेरो आमाले प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको कारणले गर्दाखेरि यो झापा झिल्लिएको ठाउँभन्दा उहाँ असल ठाउँमा जान भएको छ, त्यसले गर्दाखेरि म शरीरमा छुटिए तापनि आमा असल ठाउँमा जानुभयो भन्ने विश्वासमा म आनन्दित छु भने चाहिँ मैले उहाँहरूलाई त्यसरी सुसमाचार सुनाए। धेरै गाउँलेहरू मेरो कुरादेखि छक्कै पनि पर्नुभयो र त्यो अवस्थामा उहाँहरूले साई राख्नु भएको सोच्नु भएको कुरा त यो थियो, म त्यहाँ गएर बिछट्टै रुएर एकदम तड्पिन्छु होला भन्ने उहाँहरूले चाहिराख्नु भएको थियो, उहाँहरूको सोच त्यो थियो। तर मैले त छुट्टै प्रकारको कुरा गरे, कारण मैले पहिलो थेसलोनिकीको पुस्तक 5:16 मैले जीवनमा लागू गरिसकेको थिएँ, फिलिपीको पुस्तक 4:4 मैले लागू गरिसकेको थिएँ। म परिस्थितिमा अनुसार आनन्दित हुने होइन, तर ख्रिस्टमा मैले आनन्द लिनुपर्छ भनेर खडा भएको कारणले गर्दाखेरि मैले त्यसरी आमा प्रभुमा सुत्नु भएको लास अगाडि रहेकै अवस्थामा पनि म आनन्दित साथ प्रभुलाई धन्यवाद दिँदै आमाको सबै कुराहरू गरेर हामी त्यहाँबाट काठमाडौँ फर्किन सक्यौं। र हामीलाई प्रभुको वचनमा उहाँको इच्छा पूरा गर्नको लागि चाहिँ हामी प्रभुमा आनन्दित रहनै सक्ने पर्छ, हामी प्रभुमा आनन्दित रहोस् भन्ने उहाँको चाहना छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैजनालाई क्रिस्ट यीशुको नाउँमा जय मसीह। मेरो नाम फुलमाई तामाङ हो, म गिसमुनि एयरपोर्ट चर्चको सदस्य हो। मलाई पनि विभिन्न रोग विभिन्न समस्याले गर्दा पनि प्रभुलाई चिन्ने मौका पायो। प्रभुलाई चाहिँ म पहिल्यैबाट चाहिँ सुन्नु त अब त्यहाँ शान्ति आनन्द छ भनेर त मेरो साथीहरूले धेरैले नै सुनाउनु भएको थियो। मलाई चाहिँ प्रभु भनेको नाम लिइसकेपछि मलाई एकदम नै सुन्नु मन लाग्दैन थियो। मेरो साथीहरू यहाँ धेरै यो मण्डलीमा धेरै साथीहरू छ, उहाँहरूले चाहिँ मलाई सुनाउनु हुन्थ्यो, भजनहरू गाउनुहुन्थ्यो, म चाहिँ भजन सुन्नुपर्छ भनेर कान थुनेर बस्ने। उहाँहरूले भन्नुहुन्थ्यो किन तिमी त्यस्तो गर्छौ बुझ न भन्दाखेरि, अनि मैले यस्तो कुरा बुझ्नु परेको छैन, एकदम नै मैले घिना गर्थ्यो एकदम नै। उहाँले धेरै चोटि भन्नुभयो जानुपर्छ बुझ्नुपर्छ भनेर भन्नु हुँदाखेरि मैले चाहिँ एकदम नराम्रो शब्द चाहिँ मैले यसो होइन साह्रै रिस उठ्यो मलाई, यसो होइन तिमीहरू पशु हो, त्यस्तो शब्द मेरो मुखबाट गर्थ्यो। मैले चाहिँ अहिले बुझ्दाखेरि मैले चाहिँ मेरो प्रभुलाई गाली गरी राखेको रहेछ। त्यो कुराहरूलाई सबैले क्षमा गरेर चाहिँ मलाई जीवन दिनुभएको छ, मलाई धेरै खुसी धेरै नै आनन्द छ। अनि त्यसपछि प्रभुलाई पाउने चाहिँ मैले म आफैले नै बिरामी भयो, मेरो खुट्टाको चाहिँ अपरेसन गर्नुपर्छ, काम गर्दा गर्दै कता मर्किएको जस्तो भएर कुर्कुच्चामा अपरेसन गर्नुपर्छ भनेर डाक्टरले भन्नुभयो। 6 महिनासम्म म डाक्टरको औषधि खाने र अनि हस्पिटल यो बिरा हस्पिटल यो हड्डी सम्बन्धीको डाक्टर कहाँ धेरै चोटि गयो अनि अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि मलाई चाहिँ त्यतिखेर एकदम नै भित्रबाट नै के सोच्यो भने अपरेसन गरेर सफल हुँदैन भनेर डाक्टरले भनिसक्नु भएको छ। मेरो दुईटा बच्चा चाहिँ मबाट नै बाँच्नु छ, म एकजनाको चाहिँ खुट्टा अपरेसन गर्दाखेरि सफल भएन भने त्यो दुईटा बच्चालाई चाहिँ म कसरी बचाउने हो, कसरी चाहिँ उद्धार गर्ने हो, कसरी कोही पढिराखेको छ मैले कसरी पढाउने हो, त्यो दुईटा बच्चा मबाट चाहिँ बचाउनु छ भनेर चाहिँ मैले एकदम नै त्यो कुरा सोच्यो। अनि सुनेको छ पहिल्यैबाट त्यहाँ चङ्गाइ छ, खुसी छ, आनन्द छ, जीवन छ भनेर त सुनेको छ। अनि त्यतिखेर मेरो मन भित्रबाट नै के सोच्यो भने अनि एउटा बाच्चा जस्तो मेरो यो खुट्टा चाहिँ अपरेसन गर्नु नपरेको भए चाहिँ म प्रभुलाई विश्वास गर्छु, कहिले पनि त्याग्दैन, कहिले पनि छोड्दैन म भनेर मेरो मन भित्रबाट चाहिँ मैले त्यो मनमा आयो। त्यसपछि म चर्चमा जाँदै गर्दाखेरि अनि म चाहिँ बिस्तारै निको हुँदै हुँदै गर्नुभयो मेरो प्रभुले, धेरै धेरै धन्यवाद होस् प्रभुलाई। म थेराबीमा पनि जान्थ्यो, थेराबीमा 3 महिना थेराबी 6 महिना हस्पिटल जाँदाखेरि मेरो दिक्का वक्का मेरो दिमाग नै ह्याङ भइसकेको थियो। अनि त्यो दिनमा चाहिँ जुन म चर्चमा आउने दिनमा चाहिँ मलाई त्यतिखेर पनि राम्रो विश्वास, म चर्चमा गयो अब विश्वास भयो निको हुन्छ भनेर प्रभुले चङ्गाई गर्नुभयो, धन्यवाद होस्। बिहान चर्चमा आएर दिउँसो फेरि थेराबीमै गयो, यति म विश्वास लागेको भए थेराबीमा नजान्थ्यो होला। त्यो दिन चाहिँ मलाई थेराबी खुट्टामा थेराबी गर्दा चाहिँ कता कता दुखेको कता कता त्यो दुखेको उनी भएन, पहिला त त्यो थेरापी जुन थेरापी गर्दाखेरि त्यो दुखेको खुट्टालाई चाहिँ थेरापीको जुन आगो जस्तो जुमझुम बलेको हुँदो रहेछ त्यो चाहिँ खुट्टामा राख्नु नसक्थ्यो अरू बेला। त्यो दिन चाहिँ कहाँ दुखेको कहाँ के भएको मलाई थाहा नै छैन। त्यसो छाम्दा पनि त्यो दिनदेखि यति राम्रो भयो अनि त्यहाँबाट अलिकति हो कि अझै पनि पुरा मैले विश्वास गर्न सकेको थिएन। अनि फेरि पनि एक महिनापछि हस्पिटलमा वीर हस्पिटलमा जजाउनु एक्सरेहरू निकाल्नु गयो। पहिला त जुनै हस्पिटलको डाक्टरले पनि अपरेसन गर्नुपर्छ तर ग्यारेन्टी छैन सफल हुँदैन चाहिँ भन्नुभएको थियो। त्यो दिन चाहिँ फेरि एक महिनापछि चाहिँ जजाउनु जाँदाखेरि डाक्टरले भन्नुभयो यसो चेक गर्नुभयो यति लामो त्यो फलामको सुई जस्तोले मेरो खुट्टामा यसो चेक गर्नुभयो एक्सरे गर्नुभन्दा अगाडि कतै दुखेको कुनै कहीँ अहँ दुखेको छैन। अनि त्यसपछि म त एक्सरे गर्नु पर्यो भनेर गएको पहिला त अपरेसनै गर्नुपर्छ भन्थ्यो अहिले कस्तो भयो होला भनेर फेरि एक्सरेको लागि म गएको मान्छे डाक्टरले के भन्नुभयो तपाईँको एक्सरे पनि गर्नु पर्दैन पुरा ठिक भइसक्यो भनेर भन्नुभयो। अनि त्यहाँबाट फेरि मलाई विश्वास बढ्यो अलिकति अनि पुरै त अझै पनि मलाई ठिक भइसकेको थाहा छ अझै पनि पुरा विश्वास पुरा मनले विश्वास मैले गर्न सकिराखेको छैन। पहिलाको भन्दा अलिकति विश्वास बढ्दै गयो अनि त्यसपछि तीन महिनापछि फेरि पनि अर्को हस्पिटलमा एक्सरे गर्दाखेरि त्यो पुरा चाहिँ सँगै भएको पुरा निको भएको रिपोर्ट राम्रो आएको कुराहरू मैले पायो त्यसपछि एकदम नै विश्वास भयो। अनि मैले विश्वास नगर्दै प्रभुले चाहिँ मलाई यस्तो चङ्गाइ गर्नु भएको म एकदम स्वार्थी प्रभुलाई एकदम नै मन नपर्ने मान्छेले आज मैले प्रभुलाई मुक्तिदाता मेरो परमेश्वर भनेर मैले पुकार्नु पाएको छु त्यो शक्ति दिनु भएको छ म धेरै धेरै धन्यवाद दिन्छु। कसैले दिनु नसकेको आनन्द र शान्ति मलाई दिनु भएको छ। तपाईँहरू पनि यो मेरो गवाई सुनेर प्रभुलाई चिनिसकेर पनि कति अगाडि बढ्नु सकिरहेको छैन प्रभुलाई नचिन्नेहरूले पनि प्रभुलाई खोज्नु होला। आज मेरो गवाई त सुन्नुभयो फेरि हो कि होइन भनेर चाहिँ अनि अब कस्तो के हो भनेर जुन चिज पनि नचाकीसम्म नखाइसम्म चाहिँ थाहा हुँदैन।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 9749588699, 9749588699। के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841354402, 9841354402 र 9010334406 9010334406। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञानो अधिकारीको साथमा।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
1: गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444 40225444 40225 72 40225 72।
5: ओस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
10: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
11: गाउन भाडामा,
12: गाउन भाडामा,
11: हे गाउन भाडामा।
13: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
14: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
15: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
16: र 98-18-25-12-40, 98-18-25-12-40।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। चौथो भाग चैमसी आज सोमबार सेप्टेम्बर 14 तारीक भदौ 29 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 10 अध्यायको 12 र 13 पदबाट रहेको छ र यहाँसरी लेखेको छ। यहोशूले भने, हे सूर्य त अडिरह। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो। परमेश्वरले भन्नुभयो, मलाई पुकार र म तिमीलाई जवाफ दिनेछु र तिमीलाई नजानेका महान र शक्तिशाली कुराहरू देखाउनेछु। यो कुरा तपाईँले यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले परमेश्वरलाई ठूला कुराहरूका साथै साना कुराहरूको लागि पनि पुकार्नुपर्छ। यहोशूको सेना 5 शत्रु सेनाहरूको संयुक्त शक्तिसँग लड़िरहेको थियो र उनले जित्दै थिए, तर उनको समय सकिँदै थियो र उनलाई दिनको थप उज्यालो चाहिएको थियो। त्यसैले उनले यस्तो काम गरे जुन इतिहासमा कसैले पनि पहिले कहिले गरेको थिएन। परमप्रभुले यमोरीहरूलाई इजरायलीहरूका हातमा सुम्पनु भएको दिन यहोशूले परमप्रभुसँग इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य त अडिरह। जाति शत्रुमाथि प्रतिशोध नलिउन्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको लेख यासारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इजरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। यो कुरा तपाईँले यहोशूको पुस्तक 10 अध्यायको 12 14 पदसम्म हेर्न सक्नुहुन्छ। 5 राजाहरूसँग लड़िरहेका यहोशू जस्तै तपाईँ पनि निराशा, रोग, हताशा, पराजय र मृत्युसँग लड़िरहनु भएको हुन सक्छ। प्रार्थनामा प्रतिउत्तर दिनुहोस्। इमानदार, निरन्तर र साहसी प्रार्थना। तपाई परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। तपाई वहाँ कहाँ बिरानो व्यक्तिको रूपमा होइन, तर उत्तराधिकारीको रूपमा आउन सक्नुहुन्छ। वहाँको सिंहासनमा साहसपूर्वक आउन सक्नुहुन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 4 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले के हासिल गर्नुभएको छ भन्ने कुराको कारण होइन, तर ख्रिस्टले तपाईँको लागि जे गर्नुभएको छ त्यसको कारण आफ्ना विन्तीहरू आग्रहपूर्वक प्रकट गर्नुहोस्। यो कुरा तपाईँले फिलिपीको पुस्तक 4 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टले तपाईँको लागि आफ्नो रगत बगाउनु भएको हुनाले तपाईँले इच्छित परिणामहरू प्राप्त गर्नुहुनेछ भन्ने थाहा पाउँदै तपाईँले निर्धक्क भई परमेश्वरको सामु आफ्नो हृदय पोखाउन सक्नुहुन्छ र साहसपूर्वक प्रार्थना गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।
3: जय मसीह तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानीमा। म कार्यक्रम प्रस्तुता साजन नेपाली। परमेश्वरको वचनले हामीलाई भन्दछ, सबै परिस्थितिमा धन्यवाद दिऊ, किनकि ख्रिस्ट यीशुमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। पहिलो थिस्सलुनीकी 5:18। श्रोता, आज तपाई कस्तो परिस्थितिमा हुनुहुन्छ? तपाईले सोचेको जस्तो परिस्थिति तपाईँको जीवनमा अहिले भइ नराखेको हुन सक्छ। तपाईँले एउटा कुरा सोच्नु भएको थियो, मेरो जीवनमा यस्तो भइदिए हुन्थ्यो, तर परिस्थिति बेग्लै बनेर आयो, तपाईँले नसोचेको परिस्थिति बनेर आयो। अनि यो परिस्थिति तपाईँको आफ्नै गलत निर्णयको कारणले गर्दा या गलत व्यवहारले गर्दा या कुनै कुरामा तपाईँ चुक्नुभयो, कुनै पाप या गल्तीमा फस्नुभयो होला, यस्तो कुराले पनि तपाईँको जीवनमा एउटा संकष्टको परिस्थिति आएको हुन सक्छ या परीक्षाको परिस्थिति आएको हुन सक्छ। तर निराश नहुनुहोस्, यदि त्यस्तो हो भने पनि प्रस्ताव गरेर परमेश्वरमा तपाईँ उहाँको प्रेमलाई सम्झिँदै धन्यवाद दिँदै, उहाँको भलाइलाई सम्झिँदै धन्यवाद दिँदै, त्यो कठिन परिस्थितिमा, त्यो परीक्षा सधैँ गरेको परिस्थितिमा पनि तपाईँ परमेश्वरलाई धन्यवाद दिएर अगाडि आउन सक्नुहुन्छ, धन्यवाद दिन सक्नुहुन्छ। तपाईँको परिस्थितिले तपाईँलाई गाह्रो बनाइराखेको होला, तपाईँलाई एकदम चारैतिर घेरिराखेको होला, जिउनलाई गाह्रो भइराखेको होला, एकदमै सकस भइराखेको होला, तर पनि त्यहाँ तपाईँ परमेश्वरले धन्यवाद दिनुभयो भने त्यहाँ परमेश्वरको इच्छा चाहिँ पूरा भएको हुँदछ। किनभने वचनले अघि हामीले भर्खर पढ्यौं, यही भन्दै थियो कि किनकि ख्रिस्ट यीशुमा तिमीहरूका लागि परमेश्वरको इच्छा चाहिँ यही हो। चाहे हामी संकष्टमा हौ, चाहे हामी एकदमै पीडामा हौ, आपदमा हौ, अभावमा हौ, खाँचोमा हौ, या ऋणमा हौ, रोगमा हौ, कस्तो छ परिस्थिति, जस्तो सुकै परिस्थितिमा पनि, सुखको परिस्थिति पनि हुनसक्छ, दुःखको परिस्थिति हुनसक्छ, जे जस्तो परिस्थिति भए पनि त्यो परिस्थितिमा चाहिँ परमेश्वरलाई धन्यवाद देऊ भनेर भनेको छ। अनि यो चाहिँ परमेश्वरको इच्छा हो। आज तपाईँ परमेश्वरलाई आफ्नो परिस्थितिमा धन्यवाद दिँदै हुनुहुन्छ भने तपाईँले परमेश्वरको इच्छालाई पूरा गरिराख्नु भएको छ। अनि परमेश्वरको इच्छा पूरा गर्ने मानिस चाहिँ परमेश्वरको दृष्टिमा सधैँभरि ग्रहणयोग्य हुन्छ, सधैँभरि परमेश्वरको आदरणीय हुन्छ, परमेश्वरको निम्ति त्यो व्यक्ति सधैँभरि प्रिय हुन्छ। अनि परमेश्वरले त्यो व्यक्तिलाई अझै धन्यवाद दिनको लागि विभिन्न किसिमका साक्षीहरू उसको जीवनमा ल्याउनुहुन्छ। जसरी भजन 122 भनेको छ, उहाँलाई धन्यवाद दिनको निम्ति इजरायलको निम्ति चाहिँ साक्षी छ भनेर भन्दछ परमेश्वरको वचनले हामीलाई, यही भन्दछ। अनि परमेश्वरले धन्यवाद दिनको लागि विभिन्न किसिमको गवाहीहरू हाम्रो जीवनमा चाहिँ निर्माण गर्नुहुन्छ, त्यसरी सृजना गर्नुहुन्छ। जब हामी परमेश्वरमा धन्यवाद हुँदै जान्छौँ, हाम्रो बेग्लै परिस्थितिमा पनि, नसोचेको परिस्थिति हाम्रो जीवनमा भइराखेको होला, तर ती भिन्न परिस्थितिमा पनि, नसोचेको परिस्थितिमा पनि, कल्पना नगरेको परिस्थितिमा पनि हामी पढ्दाखेरि त्यहाँ हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ भने त्यहाँ परमेश्वरको इच्छा पूरा भइराखेको हुन्छ। अनि परमेश्वरले त्यहाँ अझै ठूलो धन्यवाद दिने साक्षीका कामहरू तपाईँको जीवनमा गर्न थाल्नुहुन्छ। त्यही भएर प्रिय श्रोता, आज तपाईँ जस्तो सुकेको परिस्थितिमा भए पनि परमेश्वरलाई तपाईँले त्यो परिस्थितिमा सुत्केरमा धन्यवाद दिन सक्नुहुन्छ, खुलेर आवाज निकालेर धन्यवाद दिन सक्नुहुन्छ। होला गाह्रो भइरहेको होला, यस्तो परिस्थितिमा म छु परमेश्वर, म कसरी धन्यवाद दिन सक्छु भन्ने जस्तो तपाईँलाई मनमा लागिराखेको होला, गाह्रो भइराखेको होला, खोइ के भएको छ र धन्यवाद दिनको लागि मेरो जीवनमा मैले सोचेको जस्तो केही भएको छैन, सुधार केही छैन, परिवर्तन केही छैन, म जहाँको त्यहीँ छु, म कसरी धन्यवाद दिऊ भन्ने जस्तो मनमा भइराखेको होला, तपाईँलाई एकदमै नराम्रो त्यो अनुभव भइराखेको होला, नमिठो अनुभव भइराखेको होला, तर पनि त्यो गाह्रो परिस्थितिमा पनि तपाईँले धन्यवाद दिनुहोस्। परमेश्वरले निश्चय नै तपाईँलाई त्यो कठिन परिस्थितिबाट छुटकारा गराएर माथि उचाल्नुहुनेछ तपाईँलाई। यस कारणले गर्दा प्रिय श्रोता, धन्यवाद दिन चाहिँ जस्तो सुकै परिस्थितिमा पनि नचुक्नुहोस्। प्रिय श्रोता, हाम्रो समय सकिसकेको छ, मलाई सुनेर साथ दिने भयो, म धन्यवाद दिन चाहन्छु। परमेश्वरले तपाईँलाई सधैँभरि आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वचनमा परमेश्वरको मुहार, प्रस्तुत अभिषेक सुनवारको साथमा।

सबैलाई जय मसीह। म अभिषेक सुनवार आज फेरि पनि तपाईँहरूको सामु परमेश्वरको जीवित वचन लिएर आएको छु। आज म तपाईँसँग एउटा अत्यन्तै गम्भीर तर हाम्रो जीवनलाई पूर्ण रूपमा बदलिदिने प्रश्नबाट शुरूआत गर्न चाहन्छु। यदि तपाईँलाई आज नै यो कुरा थाहा भए कि तपाईँको यो पृथ्वीको जीवन अब धेरै लामो छैन, सायद केही दिन वा केही हप्ता मात्र बाँकी छ भने तपाईँले आफ्नो विगतको जीवनलाई कसरी हेर्नुहुन्थ्यो र बाँकी रहेको समयलाई कसरी जिउनुहुन्थ्यो? अझ एउटा प्रश्न आफैलाई सोधौं, हाम्रो जीवनको सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा के हो? के त्यो धेरै वर्षसम्म जिउनु मात्र हो? के त्यो संसारको नजरमा सफल हुनु, धेरै धन सम्पत्ति कमाउनु हो? के त्यो राम्रो करियर, परिवार वा मान प्रतिष्ठा कमाउनु हो? वा हाम्रो जीवनको वास्तविक सार र केन्द्र ख्रिस्ट हुनुहुन्छ? प्रेरित पावलले फिलिपी 1:21 लेख्नुहुन्छ, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। प्रिय विश्वासीहरू, यो कुनै केवल एउटा सुन्दर क्रिस्टियन कोड वा भित्तामा झुन्ड्याउने आकर्षक वाक्य मात्र होइन, यो पावलको पूरै जीवन दृष्टिकोण र उनको आत्मिक अस्तित्वको निचोड हो। आज हामी यस वचनमा यसै गहिरो सत्यलाई हेर्नेछौ। हामी दुईवटा प्रश्नहरूको उत्तरको खोजी पनि गर्नेछौ। पहिलो, जिउनु ख्रिस्ट हुनुको वास्तविक बाइबलीय र व्यावहारिक अर्थ के हो? र दोस्रो, एक विश्वासीको लागि मर्नु लाभ किन र कसरी हुन सक्छ? यस वचनलाई शुरू गर्न अघि हामीले पावल कुन अवस्थामा थिए भनेर जान्न आवश्यक छ। जब पावलले फिलिपीको मण्डलीलाई यो पत्र लेख्दै थिए, उनी कुनै आरामदायी भवनमा वा सफलताको उत्सव मनाइरहेका थिएनन्। उनी कैदमा थिए, रोमी शासनको अधीनमा झ्यालखानाको साङ्लोमा बाँधिएका थिए। उहाँको भविष्य पूर्ण रूपमा अनिश्चित थियो, उहाँलाई मृत्युदण्ड पनि हुन सक्थ्यो वा रिहाई पनि हुन सक्थ्यो। तर फिलिपी 1:12-18 पावल के भन्छन्? उनी भन्छन् कि उनको कैदको कारणले सुसमाचार रोकिएको छैन, बरु अझ तीव्र रूपमा अघि बढेको छ। पद 19-26 पावल आफ्नो व्यक्तिगत भावना र दृष्टिकोण व्यक्त गर्छन्। उहाँको परिस्थिति अनिश्चितताले भरिएको थियो, तर उहाँको जीवनको उद्देश्य भने पूर्ण रूपमा निश्चित थियो। उहाँको भरोसा आफ्नो परिस्थिति सुधार्ने कुरामा थिएन, उहाँको कन्फिडेन्स त केवल ख्रिस्टमा थियो। यसले हामीलाई सिकाउँछ, ख्रिस्ट केन्द्रित जीवन भनेको समस्या नआउने जीवन होइन, तर समस्या र अनिश्चितताको बीचमा पनि ख्रिस्टलाई नै केन्द्रमा राखेर जिउने जीवन हो। फिलिपी 1:19-20 बुझौं। पावलले लेख्नुहुन्छ कि तपाईँहरूको प्रार्थना र येशु ख्रिस्टको आत्माको सहायताद्वारा मेरो छुटकारा हुनेछ भन्ने म जान्दछु। यहाँ पावलले छुटकारा भन्दा केवल भौतिक जेलबाट मुक्त हुनु मात्र भनेका थिएनन्। उहाँको मुख्य चिन्ता र धोको के थियो होला त? पद 20 भन्छ, मेरो उत्कृष्ट अपेक्षा र आशा यो छ कि म कुनै कुरामा लज्जित हुने छैन, तर पूर्ण साहसका साथ जस्तै सधैँ हुन्थ्यो त्यसरी नै अहिले पनि, चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, मेरो शरीरमा ख्रिस्ट सम्मानित हुनुहुनेछ। पावलको हृदयलाई हेर्नुहोस् त, उहाँको अल्टिमेट कन्सर्न जेलबाट छुट्नु वा आफ्नो ज्यान बचाउनु थिएन। उहाँको एकमात्र चाहना थियो, मेरो शरीरमा ख्रिस्टको महिमा र सम्मान होस्, चाहे म बाँचौ वा मरौं। हामी आफैलाई प्रश्न गरौँ, हाम्रो जीवनको सबैभन्दा ठूलो कन्सर्न, हाम्रो चिन्ता के छ? के मानिसहरूले मलाई कसरी हेर्छन् भन्ने चिन्ता छ? के मेरो प्रतिष्ठा कस्तो छ भन्ने चिन्ता छ कि? मेरो सेवकाई वा करियर कतिको सफल र ठूलो छ? मेरो सोसियल मिडियामा कति फलोवर्स र लाइक छन्? कि पावल जस्तै हाम्रो दिनहुँको चाहना यो हो, मेरो जीवन, मेरो निर्णय र मेरो शरीरद्वारा ख्रिस्ट सम्मानित हुनुहुन्छ कि हुनुहुन्न? क्रिस्टियन जीवनको अल्टिमेट गोल हाम्रो कम्फर्ट, हाम्रो सक्सेस, हाम्रो लामो आयु होइन, केवल ख्रिस्टको महिमा हो। फिलिपी 1:21 पावल भन्नुहुन्छ, मेरो निम्ति जिउनु ख्रिस्ट हो। संसारमा हरेक मानिस कुनै न कुनै कुराको निम्ति जिइरहेको हुन्छ। यदि हामीले मानिसहरूको जीवनलाई हेर्यो भने धेरै जसो मानिसका लागि वाक्य यसरी पूरा हुन्छ, मेरो निम्ति जिउनु पैसा र सम्पत्ति हो, मेरो निम्ति जिउनु करियर र सफलता हो, मेरो निम्ति जिउनु परिवार र सन्तानको भविष्य हो, मेरो निम्ति जिउनु सुख सुविधा र आराम हो, मेरो निम्ति जिउनु प्रसिद्धि र नाम हो। तर प्रेरित पावलले घोषणा गर्नुहुन्छ, मेरो निम्ति जिउनु ख्रिस्ट हो। यसको अर्थ के हो? यहाँ हामीले एउटा ठूलो अन्तर बुझ्नुपर्छ। ख्रिस्ट मेरो जीवनको एउटा भाग हुनुहुन्छ भन्नु र ख्रिस्ट नै मेरो जीवनको केन्द्र हुनुहुन्छ भन्नुमा आकाश पातालको फरक छ। क्रिस्टियनिटी भनेको हाम्रो दैनिक कामहरूका बीचमा येशूलाई पनि एउटा सानो हिस्सा वा थप भागको रूपमा जोड्नु होइन। क्रिस्टियनिटी त जीवनका हरेक क्षेत्र, सोच, इच्छा, निर्णय र कामलाई येशू ख्रिस्टको पूर्ण प्रभुत्व अन्तर्गत समर्पण गर्नु हो।
कतिपयले सोच्छन् जिउनु ख्रिष्ट हो भन्नुको अर्थ कि हामीले परिवार, जागिर, अध्ययन र संसारिक जिम्मेवारी सबै छोडेर एकान्त वा मण्डलीमा मात्र बसिरहनु हो। बिल्कुलै होइन। यसको अर्थ हाम्रा सबै जिम्मेवारीहरूलाई ख्रिष्टको अधिकार अन्तर्गत रहेर पूरा गर्नु हो। यसलाई अझ हामी 8 व्यावहारिक क्षेत्रहरूमा हेरौं। काम र करियरमा केवल तलबका लागि वा मालिकलाई देखाउन मात्र होइन, तर प्रभु येशूको सेवा गरे झैं इमानदारी र उत्कृष्टताका साथ काम गर्नु। दोस्रो, परिवारमा पति, पत्नी, आमा बुवा वा सन्तानको रूपमा ख्रिष्टको जस्तै त्यागी, प्रेम, दया र क्षमाको चरित्र प्रदर्शन गर्नु। तेस्रो, सम्बन्धहरूमा स्वार्थ र छल त्यागेर ख्रिष्टको प्रेम, मिलाप र पवित्रतालाई खोज्नु। चौथो, पैसा र धनमा पैसालाई आफ्नो मालिक वा सुरक्षाको स्रोत नबनाई यसलाई परमेश्वरको राज्य र अरूको सेवा गर्ने साधनको रूपमा चलाउनु। पाँचौ, सोसल मिडियामा आफ्नै नाम, रूप वा सफलताको घमण्ड गर्नुको सट्टा ख्रिष्टको सत्य, नम्रता र सुसमाचारलाई प्राथमिकता दिनु। छैटौ, दुःख र कष्टमा परिस्थिति बिग्रिँदा निराश भएर परमेश्वरलाई दोष दिनुको सट्टा परिस्थिति भन्दा माथि हुनुभएका ख्रिष्टमा आशा र आनन्द राखिरहनु। सातौं, मण्डली सेवामा मानिसको प्रशंसा वा ओहदा पाउनको लागि होइन, तर ख्रिष्टको शरीरलाई उन्नति दिन निष्कपट विश्वासयोग्यताले सेवा गर्नु। अन्तिम, व्यक्तिगत पवित्रतामा डर वा नियमका कारणले होइन, तर ख्रिष्टलाई प्रेम गर्ने भएकोले गुप्त जीवनमा पनि पापसँग निरन्तर लड्नु। फिलिपी 1:21 नै पावलले यो पनि भन्नुभएको छ, मर्नु लाभ हो। यस पदलाई धेरैले गलत अर्थ लगाउने खतरा हुन सक्छ, त्यसैले सुरुमै स्पष्ट पारौं कि मर्नु लाभ हो भनेको अर्थ के होइन। यसको अर्थ आत्महत्या गर्नु वा मृत्युलाई आफै डाक्नु होइन। यसको अर्थ पृथ्वीको सुन्दर जीवनलाई घृणा गर्नु वा तुच्छ ठान्नु होइन। यसको अर्थ जीवनका दुःख, बिरामी वा हताशबाट भाग्ने बाटोको रूपमा मृत्यु रोज्नु होइन। पावल यहाँ कुनै निराशावादी वा जीवनबाट थाकेको व्यक्ति होइनन्। उनी मृत्युको रोमान्स खोजिरहेका छैनन्। त्यसो भए पावलले किन मृत्युलाई लाभ, गेन भने त? किनकि पावललाई

संसारका लागि मृत्यु भनेको सबै कुराको अन्त्य, विनाश, क्षति र अन्धकार हो। तर ख्रिस्टमा भएकाहरूका लागि मृत्यु अन्तिम हार होइन। प्रभु येशूले युहन्ना 11:25-26 भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, जसले मलाई विश्वास गर्दछ त्यो मरेता पनि बाँच्नेछ। 1 कोरिन्थी 15 प्रेरित पाउलले पुनरुत्थानको ठूलो आशाबारे लेख्छन्। विश्वासीको आशा यो होइन कि मर्ने बित्तिकै सबै कुरा शून्यतामा हराउँछ। हाम्रो आशा त यो हो, शरीरबाट अलग भएर तुरन्तै ख्रिस्टको उपस्थितिमा हुनु। भविष्यमा ख्रिस्टको पुनरागमनमा नयाँ महिमावान र अविनाशी शरीर प्राप्त गर्नु, सदा सर्वदाका लागि पाप, आँसु, कष्ट र मृत्यु मुक्त भएर परमेश्वरको राज्यमा जिउनु। त्यसैले एउटा क्रिस्चियनको लागि मृत्यु क्षति होइन तर अनन्त लाभ हो। फिलिपी 1:22-25 पावलले भन्नुहुन्छ, तर यदि मैले शरीरमा जिउनु छ भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। म यी दुईको बीचमा च्यापिएको छु। विदा भएर ख्रिस्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहनु तिमीहरूका खातिर अझ बढी आवश्यक छ। हेरौ त, यदि पावलका लागि मर्नु लाभ थियो र ख्रिस्टसँग हुने धेरै असल थियो भने उनी किन अझै बाँच्न चाहन्थे? किनकि उनी जान्दथे कि उनी अझै पृथ्वीमा जीवित रहनुको अर्थ हो अरू विश्वासीहरूको आत्मिक प्रगति, विश्वासको आनन्द र सुसमाचारको फलदायी परिश्रम। स्वर्गमा ख्रिस्टसँग हुन चाहनु र यस पृथ्वीमा विश्वास योग्यताका साथ अरूको सेवा गर्दै जिउनु एकअर्काको विरोधी कुरा होइनन्। हामी स्वर्गको आशा राख्छौ, तर जबसम्म परमेश्वरले हामीलाई सास दिई यस पृथ्वीमा राख्नु भएको छ, हाम्रो जीवनको स्पष्ट उद्देश्य छ। हामी यहाँ खाली समय बिताउन होइन, तर निम्न कुराहरूका लागि जिउँछौ। आफ्नो परिवार र सन्तानलाई प्रभुको भयमा हुर्काउन, मण्डलीका दाजुभाइ दिदीबहिनीको प्रगति र आनन्दका निम्ति सेवा गर्न, नयाँ विश्वासीहरूलाई परिपक्व बनाउन, हराएकाहरूसम्म सुसमाचार पुर्याउन। प्रिय विश्वासीहरू, हामी प्रत्येकले आफ्नो हृदयलाई परमेश्वरको वचनको ऐनामा जाँच्न आवश्यक छ। म तपाईँलाई केही गम्भीर प्रश्नहरू सोध्न चाहन्छु। यी प्रश्नहरू केवल सुन्नु मात्र होइन, आफ्नो आत्मामा यसको उत्तर पनि खोज्ने प्रयास गरौं। पहिलो, यदि आज तपाईँको जीवनबाट धन सम्पत्ति, ब्याङ्क ब्यालेन्स र वित्तीय सुरक्षा हटाइयो भने के तपाईँको आनन्द र शान्ति अझै कायम रहन्छ? दोस्रो, यदि तपाईँको पद, ओहदा वा मान प्रतिष्ठा खोसियो भने के तपाईँको पहिचान अझै ख्रिस्टमा सुरक्षित रहन्छ? तेस्रो, यदि मानिसहरूले तपाईँको प्रशंसा गर्न, धन्यवाद दिन वा महत्व दिन छोडे भने के तपाईँ अझै मण्डली र सेवामा विश्वासयोग्य रहनुहुन्छ? चौथो, यदि तपाईँले आफ्ना लागि बनाएका सबै योजना र सपनाहरू पूरा भएनन् भने पनि के ख्रिस्ट तपाईँको निम्ति अझै पर्याप्त हुनुहुन्छ? पाँचौं, यदि परमेश्वरले तपाईँलाई अझ 10, 20, वा 30 वर्ष बाँच्न दिनुभयो भने ती वर्षहरू तपाईँ कसको महिमा र इच्छाका लागि प्रयोग गर्नुहुन्छ? र अन्तिम, यदि तपाईँको मृत्यु आज नै भयो भने के तपाईँ पूर्ण भरोसाका साथ ख्रिस्टको अगाडि उभिन तयार हुनुहुन्छ? याद राख्नुहोस्, हामीले केवल मृत्युको तयारी मात्र गर्ने होइन, तर जिउने तरिकाको पनि तयारी गर्नुपर्छ। पावलको यो जीवन दृष्टिकोणलाई हामी यसरी समेट्न सक्छौ, विश्वासीको जीवन दुईवटा वास्तविकताको बीचमा सन्तुलित हुन्छ। एउटा पक्षमा, पहिलो, ख्रिस्टसँग हुनु जुन धेरै नै असल छ, अर्को, पृथ्वीमा जीवित रहनु जुन अरू विश्वासी र सुसमाचारका लागि आवश्यक छ। यसैलाई भनिन्छ, म स्वर्गको नागरिक हुँ तर पृथ्वीमा मेरो पवित्र जिम्मेवारी छ। हामी भविष्यको स्वर्गीय आशामा अल्छी बनेर वर्तमानका जिम्मेवारीहरूबाट भाग्दैनौ, न त हामी यस पृथ्वीका क्षणिक कुराहरूमा यति धेरै अल्झिन्छौ कि स्वर्गको आशाले नै बिर्सौं। बरु भविष्यको त्यो महिमावान आशाले नै हामीलाई आजको वर्तमान जीवनमा अझ बढी निष्ठावान, त्यागी, विश्वासयोग्य भएर जिउन बल र प्रेरणा दिन्छ। र अन्त्यमा, यदि जिउनु ख्रिस्ट हो भने हाम्रो समय, काम, सम्बन्ध, धन, सेवा र दुःख सबैमा ख्रिस्ट नै प्रभु हुनुहुन्छ। अनि यदि मर्नु लाभ हो भने मृत्यु हाम्रो अन्तिम डर होइन, किनकि मृत्युको अर्कोपट्टि हाम्रा प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। हाम्रो लक्ष्य केवल लामो जीवन जिउनु मात्र होइन, विश्वासयोग्य जीवन जिउनु हो। हाम्रो लक्ष्य सांसारिक सफलता मात्र होइन, ख्रिस्ट केन्द्रित जीवन हो। आउनुहोस् हामी प्रार्थना गरौं। हे हाम्रा जीवित, पवित्र अनि सर्वशक्तिमान स्वर्गीय पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौ। आज तपाईँको वचनद्वारा हामीसँग बोल्नु भएको लागि धन्यवाद। प्रभु, हामीलाई क्षमा गर्नुहोस् यदि हामीले सांसारिक क्षणिक कुराहरू, धन, सफलता वा आफ्नै स्वार्थलाई जीवनको केन्द्र बनाएका छौं भने। आज हामी प्रार्थना गर्छौं, हाम्रो पूरै जीवनको केन्द्र केवल

सुख्रिष्ट हुनुभएको होस्। हाम्रो समय, काम, परिवार र निर्णयहरूमा ख्रिस्ट सम्मानित हुनुहोस्। हामीलाई मृत्युको गलत डरबाट मुक्त गरी पुनरुत्थानको पक्का आशा दिनुहोस् र जबसम्म तपाईँले हामीलाई यस पृथ्वीमा सास दिनुहुन्छ, मण्डली, परिवार र हराएका संसारका बीचमा अरूको प्रगति र आनन्दका लागि विश्वासयोग्यताका साथ फलदायी भएर जिउन सहायता गर्नुहोस्। प्रभु येशु ख्रिस्टको नाउँमा आमेन। आशा छ तपाईँले आजको यो वचनबाट केही आशिष पाउनु भएको छ। यो कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यदि यहाँहरूलाई प्रार्थनाको खाँचो छ वा कार्यक्रम बारे केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई सिधै 9860694865 मा सम्पर्क गर्न सक्नुहुनेछ। साथै थप आत्मिक सन्देश र अपडेटहरूका लागि हाम्रा सोसल मिडियाहरूमा पनि जोडिन सक्नुहुन्छ। फेसबुक र युट्युबमा वरियर्स अफ गड, इन्स्टाग्राम र टिकटकमा अभिषेक रूपाचा सुनवार। यहाँहरूको दिन आशिषमय रहोस्। सबैलाई जय मसीह।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह। साथै नमस्कार, अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: प्रभु येशू ख्रीष्टको प्रिय नाममा यहाँहरू सम्पूर्णलाई जय मसीह। वचनमा स्वागत छ। आज हामी परमेश्वरको वचन एउटा शीर्षक मार्फत हेरौं, अनि मैले त्यो शीर्षकलाई राख्न चाहे पवित्र आत्मा तपाईँले मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ। बुझ्नुभयो, पवित्र आत्मा तपाईँले मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ, अर्थात् बुद्धिमानी निर्देशक हुनुहुन्छ। अभियसली उहाँ पवित्र आत्मा साँच्चै नै एउटा बुद्धिमानी निर्देशक तपाईँले मेरो जीवनमा हुनुहुन्छ। मान्छेको बुद्धि, मान्छेको विवेक, मान्छेको क्षमता र मान्छेको कोसिस असफल हुन सक्छ। प्रियहरू, मान्छेले जति नै प्रयास गरे तापनि धेरैचोटि मान्छेको आफ्नो बुद्धिले नभ्याएपछि प्रियहरू ऊ असफल हुन सक्छ। हो, कतिपय मानिसहरू सफल पनि हुन्छ, तर हामीसँग एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ पवित्र आत्मा, हाम्रो सल्लाहकार, हाम्रो निर्देशक। तपाईँले मेरो चाहिँ एउटा सल्लाहकार हुनुहुन्छ जो चाहिँ कहिले पनि असफल हुनुहुन्न, कहिले पनि उहाँ चाहिँ फेल हुनुहुन्न, उहाँमा कुनै पनि असफल भन्ने कुरा नै छैन। प्रियहरू, आज हामी उहाँको विषयमा चर्चा गर्दैछौ। उहाँले जब तपाईँले मेरो जीवनमा स्थानलाई पाउनुहुन्छ प्रियहरू, उहाँले तपाईँले मेरो जीवनलाई आजको जस्तो होइन प्रियहरू, उहाँले शक्तिशाली रूपमा उहाँले तपाईँलाई मलाई प्रयोग गर्नुहुन्छ। तपाईँले मैले कुनै पनि थोकलाई, कुनै पनि योजनालाई बनाउँदैछौ भने त्यो योजनालाई पनि उहाँले सक्सेसफुल पार्न सक्नुहुन्छ। तर एउटा शर्त छ प्रियहरू, के उहाँलाई काम गर्न दिने के तपाईँ र मैले काम गर्ने भन्ने कुरा चाहिँ यहाँनिर तपाईँ र मैले बुझ्नुपर्छ। यदि तपाईँ आफैले मात्रै तपाईँ आफ्नो योजनामा गर्नुहुन्छ भने त्यो काम विफल पनि हुन सक्छ। तर जब तपाईँले पवित्र आत्मालाई, जो हाम्रो निर्देशक हुनुहुन्छ, एक बुद्धिमानी हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ प्रियहरू, उहाँलाई तपाईँले जिम्मा दिनुभयो भने, उहाँलाई तपाईँले आफ्नो जीवनमा स्थान दिनुभयो भने नि प्रियहरू, तपाईँले शक्तिशाली कुरा देख्न सुरु गर्नुहुन्छ। मैले आफ्नो जीवनमा देखेको छु, अनुभूति मैले गर्न पाएको छु, अनुभवलाई मैले गर्न पाएको छु। सो आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ प्रियहरू, तपाईँको जीवनमा तपाईँले कसलाई काम गर्न दिँदै हुनुहुन्छ? तपाईँ आफ्नो विवेकलाई, आफ्नो क्षमतालाई, या त पवित्र आत्मालाई? हो, पवित्र आत्मालाई तपाईँले चाहिँ काम गर्न तपाईँले चाहिँ मौका दिनुभएको छ भने अभियसली तपाईँले हुन्छ नि त्यो कुराहरूलाई तपाईँले पक्कै पनि असल कुराहरूलाई तपाईँले अनुभूति गर्न पाइराख्नु भएको छ। तर आज तपाईँहरू कतिपयले हेरिराख्नु भएको छ, वचन सुनिराख्नु भएको छ, तपाईँले चाहिँ कसलाई दिँदै हुनुहुन्छ? तपाईँले आफ्नो विवेक, आफ्नो क्षमता, आफ्नो बल र आफ्नो सामर्थ्यलाई दिँदै हुनुहुन्छ कि पवित्र आत्मालाई दिँदै हुनुहुन्छ? आज हामी विश्वासीहरू भएको कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नेहरूको लागि चाहिँ पवित्र आत्मा अति नै महत्वपूर्ण छ प्रियहरू, अति नै आवश्यक हो। हामीले विशेष गरेर पवित्र आत्मालाई मौका दिनु पर्यो। तपाईँ कोसँग विवाह गर्ने, तपाईँ कसरी चाहिँ जीवनमा, भविष्यमा चाहिँ तपाईँको योजनाहरू बनाउने, कुन स्थानमा गएर बस्ने, कहाँ गएर सेवकाई गर्ने, त्यो कुराहरू प्रियहरू पवित्र आत्माले मात्र तपाईँलाई मलाई निर्देशन दिन सक्नुहुन्छ, पवित्र आत्माले मात्र तपाईँलाई मलाई सल्लाह दिन सक्नुहुन्छ। तर कतिपय मानिसहरूले पवित्र आत्मालाई कहिले पनि उनीहरूले प्रश्न नगरेको कारणले, नसोधेको कारणले गर्दाखेरि जीवनमा उनीहरूले धेरै ठूलो धोका खाएको व्यक्तिहरू पनि मैले देखेको छु प्रियहरू। उनीहरू बाहिर देश जान्छ, पवित्र आत्मालाई कहिले सोधेन, परमेश्वरलाई कहिले पनि सोधेन उनीहरूले, तर विदेशमा जान्छ अनि यस्तो दुःख पाउँछ, अनि त्यतिखेर चाहिँ परमेश्वरलाई गुनासो गर्छ। परमेश्वरलाई सोधेको भए सायद परमेश्वरले उसलाई बताउनु पनि हुन्थ्यो, डेफिनेटली बताउनुहुन्छ कि त्यो तेरो लागि सही ठाउँ होइन, तँ त्यहाँ जानु हुँदैन, तँ यो ठाउँमा जानुपर्छ। पवित्र आत्माले माध्यम पनि दिनुहुन्छ प्रियहरू, कुनै पनि उपाय पनि दिनुहुन्छ, यद्यपि त्यो ठाउँ नै होइन भने पनि परमेश्वरले हामीलाई उपाय दिनुहुन्छ, विशेष पवित्र आत्माले हामीलाई सल्लाह दिनुहुन्छ, किनभने उहाँ तपाईँले मेरो सल्लाहकार हुनुहुन्छ। तर धेरैचोटि हामीले उहाँलाई सुन्दैनौँ, उहाँलाई खोज्दैनौँ, अनि त्यसको परिणाम पनि त्यस्तै नै हुन जान्छ प्रियहरू। त्यही कारणले गर्दा मेरो प्रियहरू, आज हामीले बुझ्नुपर्ने कुरा के छ भनेदेखिलाई, पवित्र आत्मालाई हामीले सोध्नु पर्यो, एकचोटि पवित्र आत्मालाई खोज्नु पर्यो। पवित्र आत्माले के चाहनुहुन्छ हाम्रो जीवनमा, उहाँको इच्छालाई पनि खोजौं न। धेरैचोटि हामी आफ्नो इच्छालाई खोज्यौं, हामी आफ्नो इच्छालाई मात्र खोज्दछौं, जहाँ हामीलाई शान्ति हुन्छ, हाम्रो इच्छाले हामीलाई जहाँ चाहिँ खुसी बनाउँछ, आनन्द बनाउँछ, हामी त्यो कुरालाई मात्र खोज्दछौं। तर पवित्र आत्माले चाहिँ के चाहनुहुन्छ त? पवित्र आत्माको उद्देश्य के छ? उहाँको योजना के छ? कहिले तपाईँले सोध्नुभयो उहाँलाई? कहिले खोज्नुभयो? आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ। हामीले विशेष गरेर यौनाको पुस्तक 16:7 हेरौँ। मलाई बडो मनपर्छ यो खण्ड, हामीले हेरौँ, यसलाई अध्ययन गरौँ। यौनाको पुस्तक 16:7 यसरी भन्दछ, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जान मनै तिमीहरूको हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु। कसलाई पठाइदिनेछु? पवित्र आत्मालाई पठाइदिनेछु। प्रियहरू, येशूले आफ्नो सेलाहरूलाई किन भन्नुभयो भन्ने कुराले कहिले तपाईँलाई चाहिँ मनमा एक प्रकारको अचम्मित बनाएको छ? यो खण्ड पढ्दै गर्दाखेरि किन चाहिँ प्रभु येशू ख्रीष्टले यो कुरा चाहिँ चेलाहरूलाई भन्नुभएको होला? के आवश्यक थियो यो कुरा भनिराख्नु भन्ने कुराले कहिले तपाईँलाई अचम्मित पारेको छ? तर उहाँले यो भन्नुभएको कारण चाहिँ प्रियहरू हामीले बुझ्नुपर्छ। कारण चाहिँ के हो, किन भन्नुभयो वास्तवमै भन्ने कुरालाई हामीले खोज्नुपर्छ। किनभने उहाँले भन्नु खोज्नु भएको कारण चाहिँ प्रियहरू, उहाँ आफ्नो मानवतामा सीमित हुनुहुन्थ्यो र एकपल्टमा एकै ठाउँमा मात्र हुन सक्नुहुन्थ्यो। यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सट्टामा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। प्रियहरू बुझ्नुभयो, यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सट्टामा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। पवित्र आत्मा चाहिँ पुग्न सक्नुहुन्छ, पवित्र आत्माले कार्य गर्न सक्नुहुन्छ, पवित्र आत्मा चाहिँ ओम्निप्रेजेन्ट, जहाँ पनि पुग्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ प्रभु येशू ख्रीष्टलाई थाहा थियो। त्यही कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टले बताउनु भयो कि म जानमा नै हित छ तिमीहरूको लागि, किनभनेदेखिलाई यहाँ अघि हामीले वचनलाई पनि पढ्यौं, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दा चाहिँ म जानमा नै तिमीहरूको निम्ति हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, पवित्र आत्मा आउनुहुने छैन भन्ने कुरा प्रभु येशू ख्रीष्टलाई थाहा थियो। तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु, प्रभु येशू ख्रीष्ट गएपछि चाहिँ पवित्र आत्मालाई पठाइदिनेछु भनिकन उहाँले प्रतिज्ञा गर्नुभयो। अनि प्रतिज्ञा स्वरूप उहाँले साँच्चै नै पवित्र आत्मा तपाईँ र मेरो निम्ति पठाउनु पनि भयो। पेन्टिकोसको दिनमा चेलाहरू आत्माले भरिएको कुराहरू हामी त्यहाँ थाहा गर्न सक्छौ, अन्य भाषाहरू बोलेको हामी त्यहाँ थाहा गर्न सक्छौ, दान वरदानले भरिएको कुराहरू हामी त्यहाँनिर हामी देख्न सक्छौ। प्रियहरू, मेरो प्रियहरू, आज मैले तपाईँलाई बताउनै पर्छ, पवित्र आत्मामा कुनै पनि सीमितपना छैन। प्रियहरू, पवित्र आत्मा आउन सक्नुहुन्छ, पवित्र आत्मा पुग्न सक्नुहुन्छ, पवित्र आत्मा चाहिँ बोल्न सक्नुहुन्छ, पवित्र आत्मा सुन्न सक्नुहुन्छ। तर के तपाईँले पवित्र आत्मालाई सुन्नु भएको छ? के तपाईँले पवित्र आत्मालाई सोध्नु भएको छ? के पवित्र आत्मासँग तपाईँ बोल्नु भएको छ? मैले तपाईँलाई यो प्रश्न गर्ने पर्छ। त्यही कारणले गर्दाखेरि प्रियहरू, हामी भित्र हुनुहुने पवित्र आत्मालाई हामीले कार्यान्वयन गर्ने, काम गर्ने मौका दियौँ भनेदेखिलाई प्रियहरू उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ, उहाँ हामी भित्र बास गर्नुहुन्छ र हामी भित्र भएको कुनै पनि खाँचोलाई उहाँले साँच्चै नै पूरा गर्न चाहनुहुन्छ। उहाँले साँच्चै नै हाम्रो जीवनमा चाहिँ हाम्रो के कुराको अभाव छ परमेश्वरले पवित्र आत्माले पूरा गर्नुहुन्छ। प्रियहरू, हो तपाईँ र मैले आज प्रार्थना गर्यो, त्यसको हामीले उत्तर पाएनौ होला, त्यसको परिणाम हामीले देखेनौ होला, तर पवित्र आत्माले सुन्नु भएको छ, पवित्र आत्माले बुझ्नु भएको छ, उहाँको समयमा उहाँले गर्नुहुन्छ। प्रियहरू, उहाँको समयमा हामीले चाहिँ त्यो आशिषहरू हामीले देख्न सुरु गर्छौ। तर त्यसको लागिलाई प्रियहरू मैले तपाईँलाई बताउनु पर्छ कि हामीले पवित्र आत्मालाई चाहिँ निर्देशक रूपमा हामीले प्रयोग गर्नुपर्छ। के पवित्र आत्माले चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ केही कुरालाई सुन्नु हुँदैन, केही कुरालाई चाहिँ देख्नुहुन्न, केही कुरालाई चाहिँ उहाँले चाहिँ जान्नुहुन्न? अभियसली सबै कुरा जान्नुहुन्छ, देख्नुहुन्छ, बुझ्नुहुन्छ, सुन्नुहुन्छ। प्रियहरू, त्यही कारणले गर्दाखेरि उहाँलाई हाम्रो जीवनमा मुख्य सल्लाहकार बनाऊ, उहाँले कहिले पनि तपाईँलाई मलाई डग्न दिनुहुन्न। प्रियहरू, त्यही कारणले गर्दाखेरि आज म तपाईँलाई बताउन चाहन्छु, उहाँ हामी भित्र बास गर्नुहुन्छ र हाम्रो सबै आत्मिक खाँचोहरूको निम्ति हामीलाई व्यक्तिगत अगुवाई, संगति, उत्साह र समाधान प्रदान गर्नुहुन्छ। त्यो चाहिँ पवित्र आत्मा हुनुहुन्छ। त्यही कारणले उहाँमा भरोसा गरौं, उहाँलाई काम गर्न दिउँ। पवित्र आत्मा साँच्चै नै तपाईँ मेरो बुद्धिमानी निर्देशक हुनुहुन्छ, उहाँले सबै कुरालाई सफल पार्न सक्नुहुन्छ, उहाँमा कुनै पनि असम्भव भन्ने कुरा छैन। प्रियहरू, आमेन। वचनलाई मैले यहाँ राख्न चाहे, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। सही मसीह। नमस्कार।

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्युज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र सदा जस्तै आज पनि तपाईँलाई नाटकीय प्रस्तुतिहरूद्वारा साथ दिन हामी एकदमै उत्साहित छौं र ढिला नगरिकन कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्छु। यो समयमा गीतपछि म उपस्थित हुने नै छु।

0: निकिता मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र विशेष गरिकन हामी विभिन्न प्रकारको अन्तिमको दिनहरूको होइन चिन्हहरूको कुराहरूलाई यी दिनहरूमा सायद निहालिरहेको छौँ। कारण कतै बाढी आइरहेको छ, कतै पहिरो आइरहेको छ, कतै भूकम्प गइरहेको छ, कतै ज्वालामुखीहरू फुटिरहेको छ, कतै के भइरहेको छ, कतै केही न केही चाहिँ भइरहेको छ संसारमा। र यी सबै कुराहरूले हामीलाई कतिचोटि आत्तिने पनि बनाउँछ र कतिचोटि हामीलाई ल अब चाहिँ अन्त्य यही नै हो कि क्या हो भन्ने पनि बनाइरहेको छ। र यसै सन्दर्भमा रहेर आज पनि अजी र बाटुले दुईजना कुराकानीहरू गरिरहेका छन् र म यही प्रस्तुतिमा ढिला नगरिकन तपाईँलाई लिएर जान चाहन्छु। आउनुहोस् उहाँहरूको कुराकानीलाई हामी सुन्नेछौ। ए बाटुले नानी, आज त फेरि यो त कुरा सुनेर ल्याइया मैले। सुन न, अब त संसारमा जे जे भइरहेको छ त्यो सबै हेर्दा त यसुको दोस्रो आगमन एकदम नजिक आइसकेको हो र त्यस्तो सुनेर ल्याउँछु त मैले। अनि फेरि यो अस्ति माया नानीले भन्दै थियो है, सामाजिक सञ्जालहरूमा भिडियोहरू देखेको थिए अझी, कतै भूकम्प आइरहेको छ, कतै बारी आइरहेको छ, कतै पहिरो आइरहेको छ, अनि मानिसहरूले अब अन्तिम समय आयो भनेर त्यहाँ पुरा लेखेर ल्याएको छ भनेर भन्दै थियो यहाँ नानी। अनि कसैले त यसु कहिले आउनुहुन्छ भनेर अब मिटी नै टोकेर भनेको छ अरे सोसल मिडियामा। हेर न नानी, साँच्चै हो भने त यसुको दोस्रो आगमन पक्कै हो भने त अब हामीले के गर्ने होला। अब मलाई त कटा कटा डर लागेर ल्याएको छ यहाँ नानी।
1: ए लौन लौन, यो कस्तो खालको गन्धन मन्थन हो अजी? के भयो एका बिहानै तपाईँलाई? तपाईँ ठिक त हुनुहुन्छ नि?
0: नानी तिमीलाई थाहा छैन संसारको अन्तिम समय आइसकेको छ रे।
1: ए हो र?
0: अनि त्यो खबर चाहिँ तपाईँलाई कसले दियो अजी? कसले दिएर ल्याउँछ नि? अनि माया नानीले सामाजिक सञ्जालमा लेखेको छ अजी, त्यहाँ भनेको छ भनेर सामाजिक सञ्जालले भनेको छ रे के नानी?
1: अनि सामाजिक सञ्जालमा त्यस्तो कुराहरू लेखेको छ, त्यस्तो कुराहरू पोस्ट भएको छ भनेर तपाईँले परमेश्वरको वचन भन्दा पनि पहिला त्यो कुरालाई विश्वास गर्ने हो त?
0: त्यसो भए हामीले यी कुराहरूलाई चाहिँ कसरी बुझेर ल्याउने त नानी?
1: हेर्नुहोस् अजी, सबैभन्दा पहिले त एउटा कुरा हामीले बुझ्नुपर्छ। यसुले अन्तिम दिनको बारेमा आफै बोल्नु भएको छ। मत्ती 24:6-8 चाहिँ यसुले युद्ध र युद्धका हल्ला, विभिन्न ठाउँमा अनिकाल र भूकम्प हुने कुराहरू बताउनु भयो। तर उहाँले यी कुराहरूलाई चाहिँ वेदनाको शुरूआत भनेर पनि भन्नुभएको छ क्या।
0: अब भनेपछि भूकम्प आयो, बाढी आएर ल्यायो, पहिरो गएर ल्यायो भने तुरुन्तै अब संसार सकिन लाग्यो भन्न चाहिँ मिल्दैन, त्यसो भन्न खोजेको हो तिमीले?
1: ठ्याक्कै त्यही नै हो। प्राकृतिक विपत्तिहरू दुःखद हुन्छ अझै, मानिसहरूले पीड़ा भोग्छन्। त्यसैले हामीले पीड़ितहरूको लागि प्रार्थना गर्नुपर्छ र सकेको सहयोग गर्नुपर्छ। तर प्रत्येक भूकम्पलाई

कति समय लाग्छ ठ्याक्कै भन्न त सकिँदैन। हो त्यसै गरी संसारमा हुने विभिन्न घटना हेर्दा हामीले परमेश्वरले हामीलाई तयार रहन सम्झाइरहनु भएको छ भनेर बुझ्न सक्छौ। तर कसैले मिति समय घडी तोकेर फलानु दिन यसो आउनुहुन्छ भनेर भन्न सक्दैन। टुर नानी, मलाई यो कुराले सबैभन्दा धेरै एकदम मनमा क्या जिज्ञासा भएर ल्याउँछ या यसो कहिले आउनुहुन्छ त? यसको जवाफ पनि यसोले नै दिनु भएको छ अजी। मती 24:36 चाहिँ त्यस दिन र त्यस घडीको विषयमा कसैले जान्दैन भनेर भनेको छ। अनि बाइबलले अझ स्पष्ट रूपमा बताउँछ कि पिता बाहेक त्यो समयको पूर्ण ज्ञान कसैलाई पनि छैन। अब भनेपछि हामीले मिति खोजिरहनु आवश्यक छैन भनेको हो नानी? हो अजी, मिति खोज्ने होइन, हामीहरू त तयार हुनुपर्छ। यो दुईवटा कुराको फरक बुझ्नुहोस्। यीशु कहिले आउनुहुन्छ भन्ने प्रश्न भन्दा पनि ठूलो प्रश्न चाहिँ यीशु आउनुहुँदा म कस्तो अवस्थामा भेटिन चाहन्छु भन्ने कुरा चाहिँ महत्वपूर्ण हो। हामीले गल्ती कहाँ गर्छ भन्दा यीशु आज आउनुहुन्छ, यीशु भोलि आउनुहुन्छ भनेर हामी हाम्रो समयलाई बर्बाद गरिरहेको छौ। तर यीशु आउनुहुँदाखेरि म चाहिँ तयारी छु कि छैन, म तयारी हुनुपर्छ कि पर्दैन, मेरो आत्मिक जीवन कस्तो छ, म कसरी जीवन जिइरहेको छु, म ठिक छु कि छुइनँ भन्ने कुरा चाहिँ हामीले आफूले आफूलाई सोध्नुपर्छ नि। यसरी चाहिँ आफूलाई तयारी गर्नुपर्छ क्या अजी। का यस्तो कुरालाई पो ध्यान दिएर ल्याउनु पर्ने रहेछ है। अनि नानी, आजकल कस्तो धेरै हल्लाहरू छ क्या। अब यदि दिनभित्र यस्तो हुन्छ, अब फलानु भविष्यबारे पूरा भएर ल्यायो, यो घटना भयो, अब संसार सकिएर ल्याउँछ, यस्तो कुराहरू सुन्दाखेरि डर लागेर ल्याउँछ हो। त्यही भएर तिमीलाई यो कुराहरू सोधेको नि नानी। त्यसैले यीशुले हामीलाई चाहिँ पहिले चेतावनी दिनुभएको छ। मत्ती 24:4 भन्छ, कसरी तिमीहरूलाई चाहिँ नबहकाओस्। अझै अन्तिम दिनको चर्चा बढ्दै जाँदाखेरि चाहिँ हाम्रो डर बढ्नु होइन, विवेक चाहिँ बढ्नु आवश्यक छ क्या। हामीले हरेक समाचारलाई बाइबलको चस्माबाट हेर्नुपर्छ। वचनमा यसलाई कसरी लेखिएको छ, वचन अनुसार यो सत्य छ कि छैन, वचन अनुसार यो ठिक छ कि छैन, होइन? अनि हरेक भिडियोहरू चाहिँ विश्वास गर्ने होइन क्या अजी। तपाईँहरूले चाहिँ यो कुरालाई एकदम ध्यान दिनुपर्छ। हरेक कुराहरू जे जे सोसल मिडियामा आयो यो चाहिँ सत्य रहेछ भनेर विश्वास गरेर आँखा बन्द गरेर त्यो कुराहरूलाई भरोसा गर्ने होइन नि त। हामीले त्यो कुराहरू चाहिँ बाइबल अनुसार वचन अनुसार ठिक छ कि छैन भनेर हामीले जाँच्न आवश्यक छ। अनि हरेक भविष्यवाणी पनि पछ्याउने होइन, हरेक हल्लामा पनि दौडिने होइन, तर परमेश्वरको वचनमा चाहिँ हामी बारम्बार फर्किनुपर्छ। र वचनले चाहिँ हामीलाई के भन्छ त, वचनले चाहिँ हामीलाई कसरी अगुवाई गरिरहेको छ, त्यो कुरालाई चाहिँ हामीले हेर्नुपर्छ क्या। अनि नानी, हामीले हल्ला पछ्याउनु हुँदैन भन्ने त बुझ्यो, तर साँच्चै तयारी चाहिँ कसरी गर्ने ल, यो विषयमा पनि बताएर ल्याउन नानी। यही नै सबैभन्दा महत्वपूर्ण कुरा हो अजी। यीशुले मत्ती 24:42 भन्नुभएको छ, जागा रह, त्यहाँ चाहिँ जागा रह भन्ने यो शब्दहरूलाई हामीले एकदमै ध्यान दिनुपर्छ। जागा रह अर्थात तयारी गर, होइन, तिमीहरू तयारी भएर बस। अनि तयारी भनेको चाहिँ घरमा धेरै कुराहरू थुपारेर राख्नु चाहिँ होइन क्या अजी, त्यो मात्र तयारी होइन। अनि तयारी गर्ने भनेर एकदमै डराएर सबै कुराहरू छोड्नु पनि होइन, तर वास्तविक तयारी भनेको चाहिँ परमेश्वरसँगको सम्बन्धलाई चाहिँ ठिक राख्नु हो। हरेक दिन प्रार्थना गर्ने, परमेश्वरको वचन पढ्ने, उहाँसँग समयहरू बिताएर हामी तयारी हुनुपर्छ। आत्मिक रूपमा बलियो हुनुपर्दछ। आत्मिक तेललाई हामीले हाम्रो भाँडामा सञ्चय गरेर राख्नु पर्दछ। तिमीले भन्न खोजेको चाहिँ अन्तिम दिनको तयारी आजको संगतिबाट परमेश्वरसँगको समय बिताएर नै सुरु हुन्छ भन्न खोजेको हो नानी? हो नि अजी हो। अब यीशु आज पो आउनुहुन्छ कि भोलि पो आउनुहुन्छ कि भन्ने डरमा आजको दिन बिगार्ने होइन नि हामीले। आज त परमेश्वरले दिनुभएको दिनलाई उहाँको इच्छा अनुसार जिउने, उहाँको नाउँलाई उचाल्ने, आनन्दित हुने, यसरी पो समयहरू हामीले बिताउनु पर्छ त। हामी अरूको त्यो भविष्यवाणीहरू जाँच्नु भन्दा पहिला आफ्नो हृदयलाई चाहिँ जाँच्नु पर्छ। मेरो जीवन परमेश्वरसँग ठिक छ कि छैन, मैले कसैलाई क्षमा गर्न बाँकी पो छ कि, मेरो बोली कस्तो छ, मेरो व्यवहार कस्तो छ, म पापलाई सामान्य बनाइरहेको त छैन, यी प्रश्नहरू चाहिँ आफूलाई सोध्नुपर्छ। अनि अन्तिम समयको डरले चाहिँ मानिसलाई स्वार्थी बनाउनु हुँदैन, बरु अझै धेरै प्रेम गर्नुपर्छ, प्रेममा जिउने हुनुपर्छ, परिवारलाई प्रेम गर्ने, छिमेकीलाई प्रेम गर्ने, दुःख

0: ती मानिसहरूलाई सहयोग गर्ने अनि आवश्यकतामा परेकाहरूलाई चाहिँ सहायता गर्ने पो हुनुपर्छ। अनि त्यस्तै गरिकन अझै सेवामा विश्वासयोग्य हुनुपर्छ।
1: अब भनेपछि यसो आउनुहुन्छ रे भनेर आफ्नो काम छोडेर बस्ने चाहिँ होइन भन्न खोजेको हो नानी?
0: हजुर हजुर, यसोलाई पर्खनु भनेको चाहिँ एकदमै कामै छोडेर लत्तो नै छोडेर एकदमै निष्क्रिय भएर बस्नु चाहिँ होइन। यहीँ कतिचोटि हामी चुकी पठाइदिन्छौ। मेरो त प्रभु हुनुहुन्छ, मैले केही गर्नु पर्दैन भनेर कतिचोटि हामी हात बाँधेर बस्छौ, त्यो कुराहरू एकदमै गलत हो। हामीलाई दिइएको जिम्मेवारीहरू चाहिँ इमानदारी पूर्वक पूरा गर्ने चाहिँ हामी हुनुपर्छ। अब हामी मध्ये कतिजना विद्यार्थी हो भने हामीले पढ्नुपर्छ, काम गर्छौ भने हामीले इमानदारी पूर्वक काम गर्नुपर्छ, परिवार छ भने परिवारलाई प्रेम गर्नुपर्छ, सेवकाई गर्नेहरू हौ भने विश्वासयोग्य भएर सेवा गर्नुपर्छ। किनकि यसो आउनु हुँदाखेरि त हामीले पनि भन्न सक्नुपर्छ नि त, प्रभु तपाईँले दिनुभएको जिम्मेवारीमा म त कति धेरै विश्वासयोग्य रहन सके नि, मैले प्रयास गरे, आफ्नो तर्फबाट मेहनत गरे नि भनेर हामीसँग पनि निर्धक्क भएर जवाफ दिनको लागि कार्यहरू त हामीले गर्नुपर्छ नि। त्यही भएर हात बाँधेर बस्ने होइन, चाहे संसारको अन्त्य आज होस् चाहे संसारको अन्त्य भोलि होस्, यसुको दोस्रो आगमन जुनसुकै समयमा भए तापनि हामीले आफ्नो जिम्मेवारी, आफ्नो काम, आफ्नो कर्तव्य ठिक प्रकारले वहन गर्दै पूरा गर्दै अगाडि बढ्नुपर्छ।
1: त्यसो भए नानी, यो सामाजिक सञ्जालहरूमा यस्तो प्रकारको समाचारहरू आयो भने हामीले के गर्नुपर्छ त्यो पनि भनिदेऊ न।
0: हामीले चाहिँ एकदमै विचार गर्नुपर्छ, यो विषयमा एकदमै ध्यान पुर्याउनुपर्छ र तीनवटा प्रश्नहरू पनि हामीले सोध्नुपर्छ आफूले आफूलाई, यदि हामीले यस्तो प्रकारको खबरहरू समाचारहरू सुन्यौं भने। जस्तै कि पहिलो प्रश्न भनेको यो कुरा बाइबलमा छ कि छैन, अनि दोस्रो प्रश्न भनेको यसको भरपर्दो स्रोत के हो, अनि तेस्रो प्रश्न भनेको यसले मलाई परमेश्वरतर्फ लैजाँदैछ कि डर र भ्रमतर्फ लैजाँदैछ। यो कुराहरू चाहिँ हामीले सोध्नुपर्छ आफूले आफैलाई। यदि कुनै कुरा सुनेपछि अब म डरले मरूला, सबै सकियो, अब केही गर्न सकिँदैन होला भन्ने जस्तो अवस्था आउँछ भने चाहिँ तपाईँ हामी रोकिनुपर्छ, त्यो समयमा नै सजग भइहाल्नुपर्छ अनि हामीले प्रार्थना गर्न सुरु गर्नुपर्छ, वचनको सत्यतालाई घोषणा गर्न सुरु गर्नुपर्छ, वचन पढ्नुपर्छ अनि सत्यतालाई चाहिँ हामीले जाँच गर्न सुरु गर्नुपर्छ।
1: अर्थात् हल्लाले हाम्रो विश्वास चलाउनु हुँदैन होइन नानी, यही भन्न खोजेको है तिमीले?
0: हो अझै हो, हल्लाले होइन वचनले जिउनुपर्छ, डरले होइन विश्वासले पो जिउनुपर्छ, अनि गलत समाचारहरूले होइन, गलत अफवाहहरूले होइन कि सत्यतामा, सत्यले हामी जिउनुपर्छ।
1: अनि नानी, कहिलेकाहीँ यस्तो विपत्ति देख्दा एउटा प्रश्न पनि मनमा आउँछ, सोध्छु ल तिमीलाई।
0: सोध्नु न हजी सोध्नु।
1: अब परमेश्वरले किन यति धेरै दुःख दिनुभएको जस्तो लाग्छ यहाँ मनमा?
0: अब त्यस्तो खालको प्रश्न आउनु त कतै न कतै हामी संसारमा छौ, मानिसहरू हौ, स्वाभाविक नै हो। दुःख देख्दा हाम्रो हृदय दुख्छ, तर प्रत्येक विपत्तिको कारण बारे चाहिँ हामीले परमेश्वरको ठाउँमा बसेर फैसला गर्नु पनि हुँदैन। बरु हाम्रो प्रतिक्रिया के हुनुपर्छ भन्दाखेरि प्रार्थना, प्रेम, करुणा, सहयोग, पश्चाताप र परमेश्वरतर्फ फर्किने जीवन चाहिँ हाम्रो हुनुपर्छ। अरूको दुःखलाई यो त अन्तिम समयको चिन्ह हो भनेर मनोरञ्जन बनाउनु पनि हुँदैन, पीड़ितको आँसु देखेर हाम्रो हृदय पग्लिनुपर्छ।
1: नानी, आज मैले महत्वपूर्ण कुरा बुझेर ल्याएँ। अन्तिम दिनको कुरा सुन्दा म पहिला कस्तो डराएर ल्याउँथे नानी, तर अब कहिले आउनुहुन्छ भन्दा पनि है म तयार छु कि छैन भन्ने प्रश्न सोध्नुपर्ने रहेछ भनेर स्पष्टसँग बुझेर ल्याए नानी। अनि आजदेखि चाहिँ यस्तो खालको हल्लाहरू सुन्ने बित्तिकै म त पहिला जाँच गरेर ल्याउँछु या ठिक हो कि होइन, यो बाइबल अनुसार सत्य छ कि छैन भनेर जथाभावी त्यो खबर उसलाई पनि सुनाएको छ, उसलाई पनि सुनाएको छ, सोसियल मिडियाहरूमा यस्तो भएको छ भनेर उसलाई पनि भनेको छ, निराश भएको छ, अरूलाई पनि निराश बनाएर ल्याएको छ है, मैले त्यस्तो गरेर ल्याएको छ कतिचोटि। अब त गर्दैन या नानी, पहिला जाँच गरेर ल्याउँछु यो सत्य हो कि होइन, सत्य खबर हो कि होइन, अब वचनले के भन्छ, वचन अनुसार मिलाएको छ कि छैन भनेर म जाँच गरेर, चेक जाँच गरेर ल्याउँछु। अबाट हल्ला हल्लामा कहाँ त्यस्तो आफूले आफूलाई मूर्ख बनाएर ल्याउँछ त नानी, त्यस्तै डराएर ल्याएर त आज बिहान बिहान तिमीलाई दुःख दिन आएको म। अकटी टेन्सन भएर ल्याए मलाई यस्तो खबर सुनेर ला आजै प्रभु यसो आएर ल्याउँछ कि भोलि नै आएर ल्याउँछ कि के गरेर ल्याउने होला सबै बर्बाद भएर ल्याए होला छोरा छोरीहरू कटा कटा छ अब सबैजना के हुन्छ कस्तो हुन्छ अम्मा के सोचेर ल्याए नानी डर लाग्यो भनेर हेर त ओहो सामाजिक सञ्जाल खोजेर मान्छेहरूलाई खोजेर कसले शान्ति दिएर ल्याउँछ भनेर हिँडेको म अबदेखि त म बाइबल खोलेर ल्याउँछ या प्रार्थना गरेर ल्याउँछ नानी अब डराएर ल्याउँदैन मन एकदम राम्रो कुरा आज तिमीबाट मैले सिकेर ल्याएको छ नानी ओहो अजी बल्ल तपाईँले कुरा बुझ्नुभयो त्यसैले याद राख्नुहोस् है हामीलाई त्यो विशेष क्षणहरू मितिहरू थाहा नभएको कारणले गर्दा चाहिँ हामी डराएर बस्ने होइन कि हामीलाई चाहिँ प्रभु आउनुहुन्छ भन्ने प्रतिज्ञा भएको कारण हामी आशामा बाँच्नुपर्छ यसुको दोस्रो आगमन हाम्रो लागि चाहिँ केवल डरको विषय होइन आशाको विषय हो त्यसैले आजको दिनलाई चाहिँ ठिकसँग जिउनुपर्छ परमेश्वरसँग समय बिताउनुपर्छ प्रार्थना गर्ने वचन पढ्ने अनि पापबाट अलग रहने एकअर्कालाई प्रेम गर्ने क्षमाशील बन्ने होइन आफ्नो जिम्मेवारीहरूलाई असल प्रकारले पूरा गर्ने र प्रभुलाई भेट्न तयार भएर बस्ने काम हो मत्ती 24:44 हामीलाई सम्झाउँछ कि यसकारण तिमीहरू पनि तयार रहौ भन्ने कुराहरू चाहिँ हामीले ध्यानमा राख्नुपर्छ र तयारी हुनुपर्दछ यसकारण अझै संसारमा के हुँदैछ भनेर हेर्नु गलत होइन तर संसारमा के हुँदैछ भनेर हेर्दा हेर्दै हाम्रो आँखा चाहिँ प्रभुबाट टाढा लानु चाहिँ भएन त्यो चाहिँ गलत हो फेरि अनि भूकम्प आउन सक्छ बाढीहरू आउन सक्छ पहिरो आउन सक्छ बाइबलमा कति कुराहरू बताएको छ अगाडि नै होइन अब युद्धका खबरहरू आउन सक्छ हल्लाहरू चल्न सक्छ तर हाम्रो विश्वासको जग चाहिँ कहिल्यै पनि हल्लिनु हुँदैन किनकि हाम्रो भरोसा परिस्थितिमा होइन नि त परमेश्वरमा हो हामी अन्तिम दिनको डरमा होइन प्रभुको आगमनको आशामा चाहिँ जिउँछौ हल्लाको पछि होइन वचनको पछि लाग्छौ र आजैदेखि आफूलाई चाहिँ हामी तयारी गर्न सुरु गर्छौ किनकि हामीलाई उहाँ कहिले आउनुहुन्छ थाहा छैन तर एउटा कुरा चाहिँ राम्रोसँग थाहा छ कि हाम्रो प्रभु आउनुहुनेछ यसकारण अझै अब चाहिँ हामी यसरी हाम्रो जीवनलाई अगाडि बढाउनु पर्छ है त हुन्छ नानी हुन्छ ल धेरै धन्यवाद छ तिमीलाई ओहो त्यस्तै हेर त डरमा जिएको परमेश्वरले डरको हातमा दिएको छैन भनेको छ नि वचनमा तर पनि हेर न कस्तो डर त्रास यस्तो कुराहरूलाई हेरेर झन् धेरै निराश भएर बसेर म पनि अचम्म छ या नानी ल धन्यवाद बाटुली नानी साह्रै तिमीले मलाई बेला बेलामा सम्झाएर ल्याउँछ या कस्तो खुसी लागेर ल्याउँछ अब प्रभुले तिमीलाई धेरै आशिष दिएर ल्याएको होस् यस्तै ज्ञान बुद्धिहरू दिएर ल्याएको होस् है आगामी दिनहरूमा पनि अझै धेरै कुरा तिमीबाट सुनेर ल्याऊ यस्तै र धेरै धन्यवाद छ नानी तिमीलाई हुन्छ अझै हुन्छ ल प्रार्थनामा समय बिताउनु पर्छ हामी है हुन्छ नानी हुन्छ धन्यवाद

आदरणीय श्रोता, आज हामीले तपाईँलाई एकदमै महत्वपूर्ण विषयमा उत्साह दिने प्रयास गरेको छौ। नाटकीय प्रस्तुतिबाट बाटुली र अजीको कुराकानी र संवादबाट आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो म आशा गर्दछु तपाईँ आशिषित हुनु भएको छ। र श्रोता, अब हामी डराएर होइन तर विश्वास गरेर जिउनेछौ र आत्तिएर पनि होइन तर जागा रहेर जिउनेछौ अनि हल्लामा होइन तर सत्यमा उभिएर जिउनेछौ। प्रभुले हामी सबैजनालाई तयारी हृदय दिनुभएको होस्, हाम्रो पनि यही उत्साह सम्पूर्णको लागि छ भन्दै अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म कार्यक्रम प्रस्तुत पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई पोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरलाई धन्यवाद दिँदै आजको पाठ तपाई श्रोताहरूको निम्ति शुरू गर्न चाहन्छु। आज मैले पवित्र धर्मशास्त्र बाइबलबाट सुसमाचार लुकाको 21 अध्यायको 34-36 पदसम्म यहाँहरूको निम्ति छानेको छु। यसमा यसरी लेखिएको छ, तिमीहरू आफ्नो विषयमा होसियार रहो, नत्र त भोग विलास मतुवालीपन र जीवनको फिक्रले तिमीहरूको मन बदलिएला र तिमीहरू माथि एक्कासी त्यो दिन पासो झै आई पर्ला, किनकि यसरी नै सारा पृथ्वीमा बास गर्ने सबै माथि यो आई पर्नेछ। तर आई पर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा हुन सामर्थ्य हुनलाई सबै समय प्रार्थना गर्दै जागर हो। यो वचन प्रभु येशूले एक अवसरमा आफ्ना चेलाहरूसँग बातचित गरिरहनु भएको बेला भन्नुभएको हो। प्रभु येशूले भन्नुभएको यो वचन संसारको अन्त्य हुने कुराको विषयमा थियो। पवित्र बाइबलमा यस संसारको अन्त्यको सम्बन्धमा धेरैवटा भविष्यवाणीहरू गरिएका छन्। श्रोता मित्रहरू, भविष्यवाणी भनेको भविष्यमा घट्ने घटना हो, यसले आउने दिनहरूको बारेमा कुरा गर्दछ। ती भविष्यवाणीहरू यस्ता चिन्हहरूको रूपमा बताइएका छन् जसद्वारा संसारको अन्त्य भइरहेको संकेत हामीले पाउन सक्छौ। प्रभु येशू फेरि यस संसारमा कहिले आउनुहुनेछ भन्ने कुरा कसैले पनि बताउन सक्दैन, तर पनि विगतका दिनहरूमा र अहिले संसारमा जुन घटनाहरू भइरहेका छन् तिनलाई विचार गर्दा अब उहाँको आगमन धेरै टाढो छैन भन्ने अनुमान पनि हामीले लगाउन सक्दछौ। विगत शताब्दीमा हामी ठूला ठूला दुर्घटनाहरू, हत्याहरू, युद्धहरू, अनिकालहरू, महामारीहरू, भल पहिरो जस्ता प्राकृतिक प्रकोपहरूका साक्षी भयौ। यस्ता घटनाहरू सायद संसारको उत्पत्तिदेखि अहिलेसम्म कहिल्यै पनि भएको थिएन होला। हुन त यी घटनाहरूलाई हामी प्रभु येशू ख्रिस्टको दोस्रो आगमनको आधार चाहिँ बनाउन सक्दैनौ, तापनि पवित्र बाइबलले अनि प्रभु येशू आफैले भन्नुभएका वचनहरूले हामीलाई प्रभुको आगमनको निम्ति सधैँ तयार भएर बस्नु भनी चेतावनी दिदछ। येशूले भन्नुभएको छ, यस कारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। मत्ती 24 अध्यायको 44 पदमा पढ्न सकिन्छ। आदरणीय श्रोता मित्र, मैले यति बेला तपाईँसँग येशू ख्रिस्ट संसारमा फेरि आउँदै हुनुहुन्छ भन्ने कुरा गरिरहेको छु। त्यसको लागि हामी तपाईँ अनि म तयार भएर बस्नु पर्दछ। उहाँ कति बेला आउनुहुन्छ त्यो कुरा हामीलाई थाहा छैन र बाइबलले पनि समयको कुरा गर्दैन, तर एउटा निश्चयता के छ भने येशू ख्रिस्ट संसारमा फेरि आउँदै हुनुहुन्छ अथवा उहाँको दोस्रो आगमन एकदमै नजिक रहेको छ। संसारको अन्त्य र उहाँको दोस्रो आगमनको विषयमा येशूले भन्नुभएको कुरा पवित्र बाइबलबाट तपाईँलाई पढेर म सुनाउन चाहन्छु, कृपया ध्यान लगाएर सुन्नुहोला। त्यस बेला येशूका चेलाहरूले उहाँलाई यसरी प्रश्न गरेका थिए, हामीलाई भन्नुहोस् यी कुरा कहिले हुनेछन् र तपाईँको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ। तब येशूले तिनीहरूलाई जवाब दिनुभयो, होसियार रहो, कसैले तिनीहरूलाई भ्रममा नपारोस्, किनभने धेरैजना मेरो नाउँमा म नै ख्रिस्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ, न घबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त्यति नै बेला हुँदैन प्रिय मित्र, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ ठाउँमा अनिकाल र भूकम्प जानेछन्, तर यी सब प्रसव वेदनाको सुरु मात्र हो। तब तिनीहरूले तिमीहरूलाई संकष्टका गाली सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब धेरैजना भड्केर जानेछन्, विश्वासलाई त्याग्नेछन्,
ठेस खानेछन् र एउटाले अर्कोलाई विश्वासघात गरेर सुम्पिदिनेछन् र घृणा गर्नेछन्। त्यति बेला धेरै झुटा आगमवक्ताहरू पनि खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्। दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ, तर आखिरीसम्म स्थिर रहने चाहिँ बचाइनेछ। अनि राज्यको यो सुसमाचार सारा संसारलाई सबै जातिहरूका लागि गवाहीको रूपमा प्रचार गरिनेछ, त्यसपछि अन्त्य हुनेछ। श्रोता मित्र, मैले तपाईँलाई ख्रिस्ट येशू दोस्रो पटक आउँदै हुनुहुन्छ भनेर यस रेडियो मार्फत प्रचार गरिरहेको छु। उहाँले भन्नुभयो उहाँ आउनु हुनेछ, तर आउनु भन्दा केही अगाडि त्यहाँ थुप्रै घटनाहरू घट्नेछन् जुन मैले भर्खरै तपाईँको निम्ति पढेर सुनाएको छु। मेरो आवाज सुनिरहनु भएको प्रिय मित्र, पवित्र बाइबलमा भनिएको यो कुरा के हामीले हाम्रो समयमा पूरा भइरहेको देखेका छैनौ र? विचार गर्नुहोस् त एकछिन। अहिले पनि संसारमा धेरै जस्तो देश र स्थानहरूमा लडाईहरू चम्किरहेका छन्। मानिसहरूले ठूलो दुःख कष्ट सहनु परेको छ। अफ्रिकाको कुनै कुनै शहरमा धेरै समयदेखि अनिकाल परेर मानिसको जीवन नाश भएको छ। मानिसको अस्तित्व वास्तवमा संकष्टमा परेको छ मित्र। मानिसको ज्यान बचाउने भोजन भन्दा बढी मानिसको जीवन नाश पार्ने हात हतियारहरू उत्पादन भइरहेका छन्। भूकम्पले लाखौं मानिसको जीवन समाप्त गरेको छ। समुद्रमा आएको सुनामीले अनगिन्ती मानिसको ज्यान लियो। हिसाबै गर्न नसकिने धन मालको हानि गर्यो। यी कुराहरू के त्यसै अचानक हुन आएका हुन्? होइन मित्र, यो संसारको अन्त्यको चिन्ह हो। पवित्र बाइबलमा यो कुरा अघिबाटै बताइएको छ। संसारको अरू कुनै पनि किताबमा यी घटनाहरूको भविष्यवाणी गरिएको छैन। कुनै पनि साहित्यले यस्ता घटनाहरू हुनेछन् भनेर व्याख्या गरेको छैन, तर पवित्र शास्त्र बाइबलमा यस्ता कुराहरूको भविष्यवाणी गरिएको छ। किनभने पवित्र बाइबल मानिसको ज्ञानद्वारा रचिएको पुस्तक होइन, तर परमेश्वरले उहाँको आत्माद्वारा लेखाउनु भएको पवित्र ग्रन्थ हो। येशूले भन्नुभयो स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन बितेर जाने छैन। मत्ती 24 अध्यायको 35 पदमा यसरी लेखिएको छ। त आदरणीय श्रोता मित्र, म तपाईँलाई प्रभु येशूको बारेमा किन भनिरहेको छु? मैले किन प्रभु येशू ख्रिस्टलाई तपाईँको रेडियो मार्फत तपाईँलाई प्रचार गरिरहेको छु? यसको एउटा कारण छ, प्रभु येशूले तपाईँलाई प्रेम गर्नुहुन्छ। यस संसारमा रहँदा तपाईँको जीवन पापद्वारा नाश नहोस् भन्ने उहाँले इच्छा गर्नुहुन्छ। आफ्नो पाप स्वीकार गर्नेहरू र पापमा लागिरहने आफ्नो पाप स्वीकार नगर्नेहरूले अझ भयानक दिनहरूको सामना गर्नुपर्नेछ। ती भयानक दिनहरू अब आउनै लागेका छन् मित्र। अहिले हामी जिइरहेको समय पनि सुरक्षित र शान्तिले पूर्ण कहाँ छ र? यो समय पनि भयानक छ, तर पापी मानिसहरूले अझै डरलाग्दा दिनहरूको सामना गर्नुपर्नेछ, किनकि संसारको अन्त्य हुने दिन आइरहेको छ। बाइबलका वचनहरू पूरा हुँदैछन्। प्रभु येशू ख्रिस्टले भन्नुभएको छ, संसारको यस्तो विकराल र विकट अवस्था हुँदा पनि मानिसहरूलाई सुसमाचार सुन्ने मौका दिइनुपर्छ, ताकि उनीहरूले सत्य परमेश्वरलाई कि त स्वीकार गर्ने वा इन्कार गर्ने एकचोटि मौका पाउनुपर्छ। त्यसै कारण म रेडियोद्वारा तपाईँलाई प्रभु येशूको सुसमाचार सुनाउँछु। यो मैले तपाईँलाई धर्म प्रचार गरेको होइन, तर सत्य र जीवित परमेश्वरको बारेमा तपाईँलाई बताएको हुँ, जसले तपाईँलाई पापदेखि अनि आउने दिनको भयानक कष्ट र पीडाबाट बचाउनुहुनेछ। संसारमा दुःख कष्ट चरम सीमामा पुग्नुभन्दा अघि नै प्रभु येशू आफ्ना विश्वासीहरूलाई लिन बादलमा आउनुहुनेछ। उहाँमाथि विश्वास गर्नेहरूले संसारमा एउटा ठूलो संकटको सामना गर्नुपर्ने छैन। परमेश्वरको वचनमा विश्वास गर्नुहोस्, प्रभु येशू फेरि आउँदै हुनुहुन्छ। त्यो दिन तपाईँको निम्ति कस्तो होला? अहिले नै विचार गर्नुहोस् श्रोता मित्र, किनभने जब अन्त्य हुन्छ त्यति बेला निकै ठूलो भयानक कष्ट तपाईँ र मैले सामना गर्नु पर्दछ। त्यसबाट उम्किनको लागि एउटै मात्र विकल्प छ, त्यो विकल्प भनेको प्रभु येशू ख्रिस्टमा विश्वास गर्नु हो। र त्यही येशूमा विश्वास गरेर आज तपाईँ
आफ्ना सबै कष्ट दुःख पापबाट स्वतन्त्र हुन सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिउन्। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। म तपाईँलाई धन्यवाद दिन चाहन्छु, तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको छ। खाई सार कि लाई सार, मरेपछि लम्पसार, सायद यस्तो कथन यस्तो उखान तपाईँ घरिघरि सुन्नुहुन्छ। यसको अर्थ यही हो, बाँचुन्जेल लाउन र खुवाउन सक्नुपर्छ, मरेपछि के चाहिन्छ र भन्ने कथन। जीवन अर्थपूर्ण छ र असम्मरी र अनन्त जीवन तपाईँहरू मेरो हकमा पर्छ यदि तपाईँहरू मैले दावी गर्छौं भने। सास सुन्नुभएकै कुरा होला अथवा तपाईँले देख्नै भएको छ, आफ्नो अधिकारको निम्ति आफ्नो हकको निम्ति तपाईँहरू मैले केही गरेनौं भने केही पनि पाउँदैनौं। कसैले भन्छन् नबोल्नेको त चामल पनि बिक्दैन, बोल्नेको त के बिक्छ के बिक्छ। प्रिय मित्र, जीवनलाई तपाईँहरू मैले यति सजिलै खेर जान दिनु हुँदैन। 2000 वर्ष अघि एकजना व्यक्तिले एक अदित्य व्यक्तिलाई प्रश्न यो गरेका थिए, गुरूज्यू तपाईँ कहाँ बस्नुहुन्छ? यो प्रश्नको पछि एउटा आस्था र विश्वास छ, एउटा खोज र आश्चर्य पनि छ। यसबारे आज म तपाईँसित केही महत्वपूर्ण कुराकानी गर्नेछु। यता र उति नजानुहोला, आउनुहोस् रेडियो अगाडि। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईलाई धन्यवाद दिन चाहन्छु तपाईले यस कार्यक्रम प्रति देखाउनु भएको निरन्तर प्रेम र सद्भावको निम्ति। हामी खुशी छौं तपाईको प्रार्थनाको निम्ति। यी सबै कुराले गर्दा हामी यस कार्यक्रमलाई निरन्तरता दिन सकिरहेका छौं। आउनुहोस् आज सधैँझै एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै यस कार्यक्रमलाई हामी अगाडि बढाउनेछौ र वचनको निम्ति हाम्रो हृदयलाई तयार गर्नेछौ।

0: आज यो संसारमा धेरै कुराहरू परिवर्तन भएका देखिन्छन्। यसको साथै मानिसको सोच विचार पनि परिवर्तन भएको छ। आजभन्दा 50 वर्ष अघि मानिसको सोच जस्तो किसिमको थियो, आज त्योभन्दा फरक छ। मानिसको खाने र लाउने रुचिमा समेत भिन्नता आएको छ, यस्तै लाग्छ। तर पनि मानिसले भित्री आत्मामा परमेश्वरको खोजी गर्छ। हुन त हिजो आज मानिसहरू परमेश्वरको वास्ता नगरी जिएको जस्तो देखिन्छ, तर पनि मानिसको अन्तिम भरोसा र विश्वासको गढ़ भनेको परमेश्वर नै हुनुहुन्छ। यो कुरा कसरी थाहा पाइन्छ? सुन्नुहोस्, म तपाईँलाई बताउनेछु। मानिस जब कुनै समस्यामा पर्छ तब उसले समस्या समाधानको निम्ति धेरै प्रयास गर्छ। आफूसित भएको धन सम्पत्ति खर्च गर्छ, अरूहरूलाई सहायता माग्दछ। यति गर्दा पनि केही नभएपछि उसले के गर्छ? ऊ परमेश्वरको शरणमा जान्छ। उसले यो महसुस गर्छ कि अब परमेश्वरले मात्र सहायता गर्न सक्नुहुन्छ। हामी मानिसको अन्तिम आशा परमेश्वर नै हुनुहुन्छ। आजभन्दा 2000 वर्ष अघि जब प्रभु येशु यो संसारमा आउनुभयो, त्यस बेला पनि संसारमा जिउने मानिसहरूको अवस्था त्यति राम्रो थिएन। मानिसहरूमा पापको स्वभाव भएको कारण उनीहरू अनेक प्रकारका भ्रष्ट कार्यहरू गर्थे। तर त्यस्तो बेला पनि कोही यस्ता मानिसहरू थिए जो परमेश्वरको बाटो हेर्थे, परमेश्वरको भय मानेर उहाँलाई आदर गरेर जिउँथे। प्रभु येशूसँग एक दिन यस्तै मानिसहरूको भेट भएको थियो। बाइबलबाट म एउटा खण्ड पढेर तपाईँलाई सुनाउन चाहन्छु। यहुना रचित सुसमाचारको पुस्तकको पहिलो अध्यायबाट केही पदहरू, जहाँ यस प्रकार लेखिएको छ। अर्को दिन यहुन्ना उनका चेलाहरूमध्ये दुईजनासँग उभिरहेका थिए। उनले येशूलाई गइरहनु भएको देखेर भने, हेर परमेश्वरका थुमा। उनले भनेका यी कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे। येशूले फेरि हेर्नुभयो र तिनीहरूलाई पछि पछि आइरहेको देखेर तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के खोज्दैछौ? तिनीहरूले उहाँलाई भने, गुरुजी तपाईँ कहाँ बस्नुहुन्छ? उहाँले तिनीहरूलाई भन्नुभयो, आओ र तिमीहरूले देख्नेछौ। तिनीहरू गएर उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग बास बसे। मैले अघिबाटै भनिसकेको छु कि प्रभु येशू आजभन्दा 2000 वर्ष अघि यो संसारमा आउनुहुँदा पनि संसारका मानिसहरूको आत्मिक अवस्था त्यति राम्रो थिएन। मानिसहरूले परमेश्वरलाई भुलेका थिए। मानिसहरू आफैलाई मात्र विचार गरेर जिउँथे। तर यस्तो बेला पनि कोही यस्ता मानिसहरू थिए जो सत्यताको खोजी गर्थे। बाइबलको नयाँ करार खण्डमा अर्को एकजना व्यक्तिको वर्णन पाइन्छ, जसलाई प्रभु येशूका अग्रदूत भनिन्छ। तिनको नाउँ यहुन्ना थियो। तिनले मानिसहरूलाई परमेश्वरको मार्ग सिकाए। तिनी यस्ता व्यक्ति थिए जसलाई तिनको समयको कुनै कुराले प्रभाव पारेको थिएन। सबै मानिसहरूभन्दा अलग तिनी परमेश्वरका निम्ति जिए। तिनको शिक्षा सुनेर परमेश्वरको भय मान्ने धेरै मानिसहरूले आफ्नो जीवनको दुष्टतालाई त्यागे र तिनको शिक्षा पालन गरे। तर पनि यहुन्नाले एक दिन आफ्ना चेलाहरूलाई भने, म त कोही होइन, म पछि जो आउँदै हुनुहुन्छ उहाँ मभन्दा महान हुनुहुन्छ, उहाँ परमेश्वरका थुमा हुनुहुन्छ। मानिसहरूले अझ ठूलो सत्यता देख्न लागेका थिए। एक दिन यहुन्नाले प्रभु येशूलाई देखे। तिनले आफ्ना चेलाहरूलाई येशूको परिचय दिए। चेलाहरूले अझ ठूलो सत्यता देख्न पाए। तिनीहरू आफ्ना गुरू यहुन्नालाई छोडेर येशूको पछि लागे। येशूलाई भेटेपछि ती दुई चेलाले उहाँलाई सोधे, गुरुज्यू तपाईँ कहाँ बस्नुहुन्छ? प्रिय मित्र, यो प्रश्न सुन्नमा हामीलाई साधारण लागे पनि यो प्रश्न युगौं युगदेखि असंख्यौं मानिसहरूले सोध्दै आएका प्रश्न हो। मानिसहरू यो जान्न चाहन्छन् कि परमेश्वर कहाँ बास गर्नुहुन्छ, परमेश्वरको वास्तविक बास कहाँ छ, परमेश्वरलाई कहाँ भेट्टाउन सकिएला भन्ने उत्सुकता मानिसमा युगौं युगदेखि रहिआएको छ। हुन सक्छ तपाईँमा पनि यो प्रश्न र जिज्ञासा होला, परमेश्वरलाई पाउन र भेट्टाउनका निम्ति मानिसले के पो गरेको छैन र? यी दुई चेला जसले प्रभु येशू कहाँ बस्नुहुन्छ होला भनी जान्न चाहेका थिए, तिनीहरूलाई येशूले भन्नुभयो, आएर हेर र तिमीहरूले थाहा पाउनेछौ। प्रभु येशूले तिनीहरूलाई व्यक्तिगत निम्तो दिनुभयो। आफै आएर हेर्ने निमन्त्रणा हो यो। हुन त येशू त्यति बेला शारीरिक रूपमा यो संसारमा हुनुहुन्थ्यो र ती चेलाहरूले उहाँ बस्नुहुने ठाउँको बारेमा जान्न खोजेका थिए। आज येशू शारीरिक रूपमा हाम्रो माझमा उपस्थित हुनुहुन्न, तर उहाँ आत्मामा उपस्थित हुनुहुन्छ। प्रभु येशूले आज पनि हामीलाई व्यक्तिगत निमन्त्रणा दिनुहुन्छ, उहाँलाई चिन्ने र जान्ने निम्तो दिनुहुन्छ। सत्य परमेश्वरलाई हामी कसरी चिन्न सक्छौं? हामी उहाँ कहाँ आउनुपर्छ। प्रभु येशूले भन्नुभयो, यी सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। हामी उहाँ कहाँ आउनुपर्छ, उहाँको निम्तोलाई स्वीकार गर्नपर्छ, उहाँको बारेमा सिक्नुपर्छ। उहाँलाई जानेर बुझेर विश्वास गर्ने वा नगर्ने फैसला हामी गर्न सक्छौं। प्रभु येशूले उहाँमा विश्वास गर्नको निम्ति कसैलाई कर लाउनुहुन्न, उहाँले सबैसित केवल आग्रह गर्नुहुन्छ, तर हाम्रो निर्णयको फल एक दिन हामी भोग्नेछौ। प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पिता कहाँ पुग्न सक्दैन। प्रभु येशूले किन मद्वारा बाहेक कोही पिता कहाँ पुग्न सक्दैन भन्नुभयो? उहाँले यस कारण त्यसो भन्नुभयो कि उहाँले हामी मानिसका निम्ति आफ्नो प्राण दिनुभयो। यहुन्नाले उहाँलाई देखेर भने, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा, किनकि उहाँ संसारका मानिसका निम्ति आफ्नो प्राण बलिदान दिन आउनुभएको थियो। आजसम्म कुनै यस्तो व्यक्ति छैन जसले हामी मानिसका निम्ति यतिको ठूलो बलिदान दिएको छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, हुनसक्छ तपाईँले येशूको विषयमा धेरै पल्ट सुनिसक्नु भएको छ होला, तर विश्वास गर्नुभएको छैन होला। प्रभु येशूले तपाईँलाई आएर उहाँलाई हेर्ने निम्तो दिनुभएको छ। उहाँले तपाईँलाई प्रेम गर्नुभएको कारण तपाईँसँग आग्रह गर्नुहुन्छ, एकपल्ट येशूलाई चाखेर हेर्नुहोस्। तपाईँलाई धेरै मानिसहरूले निम्तो दिएका होलान्, तर तपाईँको जीवनलाई अनन्तको बाटोमा डोर्याउन अजमरी जीवनको निम्ति प्रभु येशूले आज निम्तो दिनुभएको छ उहाँको नजिकमा आउनलाई। परमेश्वरलाई जब तपाईँले पुकार्नुहुन्छ, उहाँ तपाईँको नजिकमा रहनुहुन्छ। तपाईँलाई परमेश्वरले धेरै कृपा गरून्, यही मेरो हृदयको कामना प्रार्थना छ। हेर्नुहोस् त, कुराकानी गर्दा गर्दै समयले बिदाई दिइसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न र जिज्ञासा छन् भने मलाई अवश्य लेख्नुहोस्, म जवाब दिनेछु। हुन त तपाईँका सबै प्रश्नहरूको जवाब मसित छैन, तर एउटा कुरा निश्चित छ कि तपाईँले लेख्नुभएको पत्रको जवाब मैले अवश्य तपाईँलाई दिनेछु। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। यदि तपाईँले कलम कागज खोज्दै हुनुहुन्छ भने म पर्खनेछु र विस्तारै तपाईँलाई मेरो ठेगाना भन्नेछु। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: अब्राहम र लोतको भिन्नता। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 45 यहाँलाई स्वागत छ। परमेश्वरको सामु आफूलाई नम्र बनाउनेहरूले परमेश्वरको आशीर्वाद पाउँछन्। यसको विपरीत जसको हृदय घमण्डले भरिएको छ, जसलाई लाग्छ कि उनीहरूलाई परमेश्वरको आवश्यकता छैन, उनीहरूले आफ्नो अविश्वासको परिणाम भोग्नेछन्। हितोपदेशको पुस्तक 16:18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। आज हामी अब्राहम र उनको भतिजा लोतको जीवनको भिन्नतालाई हेर्नेछौ। एउटाले परमेश्वरमा भरोसा राख्नेछ भने अर्कोले आफ्नै क्षमतामा। यसले उनीहरूको भावी जीवनलाई कसरी असर गर्नेछ भनेर हेरौं। उत्पत्तिको पुस्तक 13:4 र जहाँ तिनले पहिले विधि बनाएका थिए त्यहाँ अब्राहमले परमप्रभुका नाउँको पुकारा गरे। अब्राहम एक धनी मानिस थिए, उनीसँग धेरै जनावरहरू थिए र उनीसँग धेरै चाँदी र सुन पनि थियो। तर यी कुराहरूले अब्राहमलाई आफ्नो आशिषको स्रोत चिन्नबाट रोकेनन्। उनले परमप्रभुको सामु आफूलाई नम्र बनाए, उहाँलाई आफ्नो शक्तिको स्रोत स्वीकार गरे। उत्पत्तिको पुस्तक 13:8-9 यसै कारण अब्राहमले लोतलाई भने, तिम्रो र मेरो बीचमा र तिम्रो र मेरा गोठालाहरूका बीचमा झगडा नहोस्, किनकि हामी त नातिदार हौ। सारा देश तिम्रै अघि छ, तिमी मसँग अलग हौ। तिमी देवीतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु। अब्राहमको नम्र हेरचाह गर्ने आचरण अझै पनि चम्किरहेको छ। उनी जुनसुकै भूमिमा बसे पनि परमेश्वरले उनलाई समृद्धि दिनुहुनेछ भन्ने विश्वास गर्छन्। त्यसैले उनले उदारतापूर्वक लोतलाई कुन भूमि उत्तम छ भनेर छनौट गर्ने अवसर दिन्छन्, अनि त्यसपछि अब्राहमले बाँकी रहेको सम्पत्ति दावी गर्नेछन्। उत्पत्तिको पुस्तक 13:10-11 लोतले आफ्नो आँखा उठाएर हेरे र इर्दनको बेसी चाहिँ परमप्रभुको बगैँचा जस्तै अथवा सोहरतिरको मिश्र देश जस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। परमप्रभुले सदम र गोमोरा सर्वनाश गर्न अघिको कुरा यो हो। यसै कारण लोतले इर्दनको जम्मै बेसी रोजेर पूर्वतिर लागे, यसरी तिनीहरू छुटिए। लोतले कहाँ बसोबास गर्ने भनेर निर्णय गर्नु अघि परमेश्वरबाट बुद्धि खोजेनन्। उनले सदम सहर नजिकैको क्षेत्रमा पाल टाङ्ने छनौट गरे। उत्पत्तिको पुस्तक 13:13 सदमका मानिसहरू दुष्ट थिए र परमप्रभुको विरूद्धमा साह्रै पाप गर्थे। हामीलाई ठूलो खतरामा पार्ने निर्णयहरू गर्दा परमेश्वरलाई थाहा हुन्छ, तर उहाँले हाम्रो आफ्नै निर्णयहरू गर्ने स्वतन्त्र इच्छाको सम्मान गर्नुहुन्छ। लोतले कहाँ बस्ने भनेर निर्णय गर्नु अघि परमेश्वरमा भरोसा नगर्ने छनौट गरे। यो निर्णयले उनलाई लगभग आफ्नो ज्यान गुमाउनु पर्यो। उत्पत्तिको पुस्तक 13:14-17 लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्राहमलाई भन्नुभयो, अब तेरो आँखा उठाएर त भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर। तैले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरो सन्तानलाई पृथ्वीको धूलो सरह बनाउनेछु, यहाँसम्म कि कसैले धूलो गर्न सक्छ भने तेरो सन्तान पनि गर्न सक्नेछ। उठ, तेरो देशको चाहेतिर जा, किनकि म त्यो तँलाई दिनेछु। प्रिय श्रोता, तपाईँ कुन उदाहरण पछ्याउन रोज्नुहुन्छ? लोतको उदाहरण, जसले परमेश्वरको बुद्धि खोज्ने छनौट गरेनन्, उनले आफ्नो कार्यको लागि ठूलो परिणाम भोगे, वा के तपाईँ अब्राहम जस्तै नम्र हुन रोज्नुहुन्छ र परमेश्वरमा भरोसा राख्नुहुन्छ? तपाईँले गर्ने छनौटहरूले तपाईँको भविष्य निर्धारण गर्नेछ, चाहे त्यो राम्रो होस् चाहे नराम्रो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: आछि नेनादीको दोनी छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। थाकुगु दैगु छिगु निति बाला जयमसी जोजलपाजी अमृता महर्जनी स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग 35 के छि सकसित न लसकु छ। थौ जी छि त ध्यामास्ति वगु कि थाकुगु दैगु छिगु निति बाला छगु भनाइदु दुख मधुसा सुख दैमुखो जिगु जीवने जित चुनौती बित कष्टमा गुखे जित छ थमहे लेटा लाके मफुगु परिस्थिति पाखे मुक्त याय त परमेश्वर या त विश्वास यायगु सेके फै यिनियन मेपि परमेश्वर गुम्ले न मनु त इमगु दक्को समस्या समाधान याय त इमगु क्षमता व शक्ति भर परे जुइगु कथ देखा त गुमरो जीवने सफल जुई त जित वोलिसे स्वापु तेमा धका नापा निसे हे परमेश्वर शिव अले वे क्या येशु ख्रिस्ट या त जिगु स्थायी समाधान रूपे छोया हल मुक्ति अनि ती झक मफु तर गुहाली माग ब्ले झिगु जीवन भर सते फेम मनुया रूपे फिलिपी पेङ्गु अध्याय झिनसोङ पदके धा टगुदु जित शक्ति बीम म ख्रिस्ट पाखे जी यागु याइफु थुगु पद मुक्तिया ख लाना चोङगु महु तर थुकी मुक्ति लिपाया ख्रिस्टेन या न्यासी वुनेगु या त संकेत याना चोङगुदु जी मना चुना अले जित येशु या आवश्यकता निनी तस्क महत्वपूर्ण जु जीवने वैगु यक्कु समस्या या त पार याए त झिस वैक या बुद्धि व शक्ति भर परे जुइमा योपिनियन मिपी गुब्ले गुब्ले झिस व ख लोमुका थगु शक्ति छेली परिस्थिति या सञ्चालन याएगु कुत याएगु अले उब्ले हे झिस निराश जुइगु व पराजित जुइगु महसुस यागु याई थाकु पह त्यस झिगु जीवन निनी धाथे येशु ख्रिस्ट या शक्ति मागु वास्तविकता या त लुमङ्काबी निगु गुरन्थी चिन्युगु अध्याय गुगु पत्के धाटगुदु परमप्रभु जित थथेली सम्बिया दिल जी छन् त दया माया याना चुनुगु दु हे दुनी छ बमलासा जिगु शक्ति छन् त भल्लाकाबी थुक थ जी बमलासा तस्क लेता छादासा जी बाइबले ख्रिस्टिया शक्ति जित भल्लाकी जीवन ने जिसम फेमागु परीक्षण जीवनीति बाला छादास थुकी जित थम सामना याए फैमखुगु धका थुके त गुहालिए जिस परमेश्वर या त जीगु शक्ति व जीगु पर्याप्तता रूप स्वेबले जीगु थगु क्षमता गुब्ले न भर परे जुई मुज्यु रोमी न्यागु अध्याय सोगु न

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: प्रतिज्ञामा टिकिरहनु। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन डाँडा। आज म तपाईँलाई पुराना दिनहरूतर्फ लैजान चाहन्छु। के क्षणका लागि के तपाईँ मसँगै ती शुरूआतका दिनहरूमा फर्कनुहुन्छ, जब म साह्रै निराश हुँदै उत्सुकताका साथ सोच्थे म त केवल यो व्हीलचेयरबाट बाहिर निस्कन चाहन्छु। मेरो मतलब, म त्यति बेला भर्खर 17 वर्षकी थिटी, एक खेलाडी, पहाड चढ्ने, टेनिस खेल्ने, पौडी खेल्ने र दगुड्ने युवती थिए। अनि डाक्टरहरूले मलाई मेरा हात र गोडाहरूले अब कहिले काम गर्ने छैनन् भनेर भने। म चारैवटा हात खुट्टा नचल्ने अपाङ्ग भएकी थिए। यदि तपाईँ त्यति बेला मसँग हुनुभएको भए, यदि तपाईँ आफ्नो बाइबल लिएर अस्पतालमा मलाई भेट्न आउनुभएको भए, मैले तपाईँलाई प्रश्नै प्रश्नको वर्षा गराउने थिए। म त्यति बेला ठ्याक्कै त्यस्तै गर्थे। आफ्नो बाइबल लिएर मेरो कोठामा आउने हरेक इसाई विश्वासीलाई म सोध्थे, आखिर परमेश्वरले के गरिरहनु भएको छ? तपाईँ अनुमान गर्न सक्नुहुन्छ, म माथि विभिन्न प्रकारका धर्मशास्त्रीय उत्तरहरूको ओहिरो लाग्दथ्यो। म इसाई टेलिभिजन र रेडियोहरू सुन्थे, अनि जति धेरै मैले हेरे, सुने र पढे, मैले परमेश्वरका प्रतिज्ञाहरूका बारेमा मात्रै सुनिरहे। जब मैले गहन रूपमा बाइबल अध्ययन गरे, तब यशुले प्रतिज्ञाहरूद्वारा प्रार्थनाको उत्तर दिनुभएको तरिकाले मेरो मन छोयो, अनि उहाँले कहिल्यै कसैलाई पनि व्यवस्था गर्नुभएको जस्तो लागेन। उहाँले अन्धहरूको आँखा र बहिराहरूको कान खोलिदिएर दुःख पाइरहेकोहरूप्रति दया देखाउनुभयो। उहाँले त पक्षघात भएकाहरूलाई पनि आफ्नै खुट्टामा उठाएर खड़ा गराइदिनुभयो। बाइबलका धेरै पदहरूले मलाई परमेश्वरको इच्छा अनुसार जे पनि माग्न सक्छु र यशुले त्यो गरिदिनुहुनेछ भन्ने कुरा औलाएको देखेर म छक्क परेकी थिए। स्वाभाविक रूपमा मैले सोचे कि यदि यशुले त्यति बेला मानिसहरूका प्रार्थनाको उत्तर दिनुभयो भने उहाँले अहिले मलाई पनि उठाउन चाहनुहुन्छ। दुःख पाइरहेकी एउटी किशोरीको पुकार सुन्नु उहाँको इच्छासँग पूर्ण रूपमा नमिल्ने कुरै भएन। त्यसैले मैले यहुन्नाको सुसमाचारबाट त्यो अद्भुत प्रतिज्ञालाई दहरोसँग समाते। यहुन्ना 16:23 शुरू गर्दै जहाँ यशुले भन्नुहुन्छ, त्यो दिन तिमीहरूले मलाई केही सोध्ने छैनौ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण होस्। अहो, यो कति महान प्रतिज्ञा! अनि त्यसैले यशुको सामर्थ्य र अद्भुत नाममा मैले परमेश्वरसँग मलाई यो व्हीलचेयरबाट उठाइदिनुहोस् भनेर मागे। तर मैले जति पटक मागे पनि मैले कहिले चंगाई पाइन। कम्तीमा मैले चाहेको जस्तो चंगाई पाइन। धेरै वर्षपछि मात्रै मैले यहुन्ना 16 भन्न खोजेको कुराको गहिरो अर्थ बुझ्न सके, किनकि त्यहाँ यशुले उहाँको नाममा कुराहरू माग्ने विषयमा ठूलो जोड दिनुभएको छ। अनि यशुको नाममा कुनै कुराको प्रार्थना गर्नु भनेको परमेश्वरलाई हाम्रो जीवनमा यसरी काम गर्न माग्नु हो, ताकि हामी अझ बढी ख्रिस्ट जस्तै बन्न सकौं र यशुको नामसँग सुहाउने गुणहरू प्राप्त गर्न सकौं। यशुको नामसँग सुहाउने के कुरा मैले पाउने आशा गर्न सक्थे र? मैले त चंगाईको लागि प्रार्थना गरेकी थिए, तर परमेश्वरले मलाई त्यो भन्दा अझ बहुमूल्य कुरा दिनुभयो, जुन कुरा उहाँको नामको वास्तविक अर्थसँग अझ नजिक थियो। परमेश्वरले मलाई प्रेम दिनुभयो, आफ्नै पुत्रप्रतिको प्रेम। उहाँले मलाई सहनशीलता, धैर्य र निरन्तरको लगनशीलता दिनुभयो। उहाँले मलाई पिताको इच्छामाथि भरोसा गर्ने हृदय र म भन्दा धेरै ठूलो कष्टमा परेकाहरूप्रति करूणा र दया दिनुभयो। बिस्तारै बिस्तारै समय बित्दै जाँदा मैले बुझ्न थाले कि मूलत यशुको नाममा प्रार्थना गर्नु भनेको आफूलाई स्वार्थहीन बनाइनका लागि माग्नु रहेछ। मैले हिँड्न त सकिन, तर मैले पर्खन सिकेँ। मैले आफ्ना हातहरू फिर्ता पाइन, तर मैले परमेश्वरको हृदय भेटाए। मलाई दगुर्ने क्षमता दिइएन, तर परमेश्वरले मलाई विश्राम दिनुभयो। परमेश्वरले मेरो प्रार्थनाको उत्तर यस्तो तरिकाले दिनुभयो जसले पूर्ण रूपमा ख्रिस्टको नामलाई प्रस्तुत गर्यो। किनकि हेर्नुहोस्, अनि कृपया मेरो यो कुरा ध्यान दिएर सुन्नुहोस्। जीवनमा हिँड्नुभन्दा पनि धेरै महत्वपूर्ण कुराहरू छन्। आफ्ना हातहरू चलाउन पाउनु, कसैलाई समात्नु वा अंकमाल गर्नुभन्दा पनि धेरै महत्वपूर्ण कुराहरू जीवनमा छन्। त्योभन्दा बढी महत्वपूर्ण के हुन सक्छ र? त्यो अझ गहिरो चंगाई त यसु जस्तै बन्नु हो। अनि तपाईँ व्हीलचेयरमै बसेर पनि एकदमै राम्रोसँग त्यस्तै भन्न सक्नुहुन्छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980।
1: वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।

श्रीमती अभिवादन गुडनी सफिन बसिराख्नु भएका सम्पूर्ण श्रोता कार्यक्रम सुरसंगीतमा आदरणीय श्रोता कार्यक्रम सुरसंगीत लिएर प्राविधिक मित्र सुजन र म प्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर फोन गरेर साथ दिन सक्नुहुन्छ। कार्यक्रम सुरसंगीतमा आज तपाईँलाई मैले एउटा प्रश्न राखिसकेको छु, त्यो प्रश्नहरू म भन्ने नै छु। त्योभन्दा अगाडि कार्यक्रम सुसंगीतलाई किपठ्याम्प प्रायोजन गरेको छ वरदान बुक्सले, जहाँ तपाईँले विभिन्न भजन प्रभुका गीतहरू, भजनका गीतहरू, बाइबल तपाईँले पाउन सक्नुहुन्छ। र श्रोता, कार्यक्रम सुसंगीत तपाईँ र मेरो आफ्नै कार्यक्रम र कार्यक्रममा एउटा प्रश्न रहनेछ।

0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: नमस्कार, धर्मेन्द्र हो, रूपन्देहीको लुम्बिनीदेखि छ।
0: अह, रूपन्देहीबाट कस्तो हुन्छ धर्मेन्द्रजी?
1: एकदम सन्चय राम्रै छ सर।
0: धर्मेन्द्र पासवान है तपाईँ?
1: हजुर सर, हजुर।
0: अनि के छ हालखबर त्यहाँको?
1: एकदम सर ठिक ठाक छ हालखबर। अहिले त घाम लागेको छ सर,
0: गर्मी छ दिउँसो होइन?
1: गर्मी हुन्छ सर यता त।
0: ल धर्मेन्द्रजी, अब यतिखेर हजुरलाई मैले प्रश्न राखिरहेको छु होइन, हाम्रो यो जीवन घामछाया मात्र हो भन्ने यो अर्थपूर्ण गीत गाउने गायकको नाम के हो? अप्सन एमा हुनुहुन्छ जोन लामा, अप्सन बीमा हुनुहुन्छ टार्जन गुरुङ, र अप्सन सीमा हुनुहुन्छ आमोस तामाङ। हानु हजुर, हान्नुहोस्, तर मलाई चाहिँ नलागोस्।
1: तपाईँलाई लाग्दैन सर?
0: हुन्छ हजुर, भन्नुहोस्।
1: दुई नम्बरको राखिदिनु सर,
0: अप्सन बी भन्न चाहनुहुन्छ? टार्जन गुरुङ भन्नुहुन्छ होइन? ओके धर्मेन्द्रजी, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ,
1: जय
0: मसी। उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो, जय मसी हजुर।
0: जय मसी हजुर, सिक्किमबाट हाम्रो अर्जुन प्रधानजी होइन त? अर्जुन
2: हजुर, हजुर, एकदम हजुर। कस्तो हुनुहुन्छ नि?
0: म त एकदमै ठिकठाक छु हजुर, तपाईँ कस्तो हुनुहुन्छ?
2: म पनि एकदम ठिकै छु। अनि हिजो त आउनु भएन प्रोग्राममा, कहाँ जानुभयो?
0: म त अहिले संसार घुमिरहेको छु नि त, अब यो राहत बाँड्ने, मान्छेलाई प्रार्थना गरिदिने, यसो घाउमा मलम पट्टी लगाउने काम गरिरहेको छु सर अहिले।
2: एकदम धन्यवाद, खुसी लाग्यो है हजुरले राहत कार्यहरू वितरण गर्दै गर्नु भएको देखेर है।
0: हजुर हजुर,
2: एकदम परमेश्वरले अझै आश दिनुभएको होस्, अझै यस्तै अघि बढ्दै जानु होला भनेर।
0: अब हामी फेरि पनि जाँदैछौँ होइन, अब त्यो धेरै घाउहरू छन्, अब कुन घाउमा मलम पट्टी लगाउने भन्ने नै थाहा छैन होइन, चोटहरू धेरै छन्, अनि फेरि पनि जाँदैछौँ हामी, दुई तिन चोटि नै जान्छौँ होला, आज पनि जान्छौँ होला हामी, अब एक हप्ता दुई हप्ता पछि फेरि अर्को छुट्टी पनि जान्छौँ, जानु पर्ने यतिखेर नगरे कसले कहिले गर्ने क्या हामीले होइन, एउटा नेपाली एउटा
2: समय अहिले नै हो
0: होइन। हजुर हजुर हजुर, अर्जुनजी, अरू नयाँ नौलो के छ तपाईँको सिक्किमको बताउनुहोस्।
2: सिक्किमको नयाँ नौलो एकदम ठिकै छ, कहिले पानी आउँछ कहिले घाम, यस्तै छ, कार्यहरू राम्रै भइरहेछ है।
0: हो नि, अब जिन्दगी पनि त्यस्तै हो, कहिले घाम कहिले पानी होइन,
2: तर वचनले सिकाएछ, हिजो पनि प्रशस्त वचन आएको थियो है, हामी चाहिँ सधैँ आशामा आनन्दित रहनुपर्छ है, जागो रहो सचेत रहो तर प्रार्थनामा निरन्तर लागिरह भनेर वचनमा पनि आएको छ है, हामी यही उल्लेखको साथ अघि बढ्नुपर्छ नि त होइन।
0: एकदमै एकदमै एकदम, जसरी अयुबले परमेश्वरप्रति एउटा भरोसा गरे नि, आशा गरे नि, त्यसरी अडिक रह्यौं भने परमेश्वरले सबै कुरा उहाँको समयमा हामीलाई फिर्ता दिनुहुन्छ होइन,
2: पक्कै पनि।
0: पुननिर्माण गर्ने उहाँ बाहेकहरू कोही पनि छैन हामीलाई, अब हामी सही बाटोमा हिँड्यौँ भने उहाँले जिरो बाटो हिरो पनि बनाउनुहुन्छ, फेरि सही बाटोमा हिँड्यौँ भने हिरोलाई फेरि जिरो पनि बनाउनुहुन्छ परमेश्वर,
2: जिरो पनि बनाउनुहुन्छ। हजुर हजुर,
0: त्यो हो नि त होइन
2: हजुर, एकदमै सही।
0: अरुणजी, खुसी लाग्यो हजुरसँग कुराकानी गर्दा, ल अब चाहिँ भने अप्सन भन्नु छ, अप्सन बी गायक टार्जन गुरुङ भन्नुहुन्छ। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुट्टौ।
2: हुन्छ हजुर, जय मसी हजुर।
0: ओके, जय मसी। अहिलेलाई भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: जय
0: मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: गटावडीबाट पुष्प कुमार पहरी।
0: पुष्पजी आरामै हुनुहुन्छ?
3: हजुर आरामै छ सर।
0: पुष्प कुमार पहरी है?
3: हजुर।
0: अनि पुष्पजी, तपाईँको फुलबारी छ क्या? हो,
3: फुलबारी छ।
0: मलाई त्यस्तै लाग्यो, बगैँचा छ कि कस्तो के छ? पुष्पा भनेको देख्दा त फुल प्रेमी जस्तो लाग्यो मलाई।
3: हजुर, म पुष्प चाहिँ कि पुष्प,
0: ए पुष्प चाहिँ हो, ए ओके ओके ठिक छ, मतलब पुष्पा भन्ने बित्तिकै त्यस्तो हो। पुष्पकजी, अनि के छ हाल खबर?
3: सबै ठिक छ सर।
0: अनि अप्सन बताउनुहोस्।
3: अप्सन बी टार्जन गुरुङ।
0: गुरुङ भन्न चाहनुहुन्छ हजुर, धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौ। जयमसी. उहाँ हुनुहुन्थ्यो पुष्पक कुमार पहरीजी. अहिलेलाई भने हाम्रो यो जीवन भन्दा पनि हाम्रो अरू गायकले गाएको गीत पनि राख्नुपर्ने हुन्छ, जोनले गाएको राख्नुपर्ने हुन्छ, आमोसले गाएको राख्नुपर्ने हुन्छ हामीले, होइन कसले गाएको भन्ने अनि चाहिँ थाहा हुन्छ.

0: हाम्रो यो जीवन घाम छाया मात्र हो निकै नै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राखेँ मैले र यतिखेर भने कार्यक्रम सुर संगीतमा तपाईँ हुनुहुन्छ र कार्यक्रम सुर संगीतमा एउटै प्रश्न मैले राखिरहेको छु आज हाम्रो यो जीवन घाम छाया मात्र हो भन्ने यो अर्थपूर्ण गीत गाउने गायकको नाम के हो जुन गीत मैले अहिले भर्खरै तपाईँको निम्ति बचाइ नै सकेको छु र फोन लाइनमा भने कोही मित्र आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
1: नमस्कार
0: जय मसी हजुर

0: निकै नै अर्थपूर्ण संगीतको साथ पनि राखे मैले र कार्यक्रम सुर संगीतमा तपाईँ जोडिनु भएको छ र सुर संगीतमा हाम्रो यो जीवन घाम छाया मात्र हो भन्ने यो अर्थपूर्ण गीत गाउने गायकको नाम के हो भनेर सोधिरहेको छु र अप्सन एमा हुनुहुन्छ गायक जोन लामा र अप्सन बीमा हुनुहुन्छ गायक टार्जन गुरूङ र अप्सन सीमा हुनुहुन्छ गायक आमोस तामाङ। यतिखेर कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो दाइ नमस्कार।
0: नमस्कार हजुर। नमस्कार हजुर, नाम बताइदिनुहोस्।
1: म उमेश रेग्मी विराटनगरको बाँसबारीबाट।
0: उमेश रेग्मीजी कस्तो हुनुहुन्छ?
1: ठिकै छु, म त खाना साना खाएँ, अब पसलमा छु होइन, रेडियो सुन्दैछु।
0: अनि पसलको कस्तो छ आज भोलि किनबेच कस्तो छ, पहिलेको जस्तै छ कि?
1: अब यस्तो यो चाडपर्व भएपछि अलिकति बिक्री बट्टा हुन्छ बढी होइन, मान्छेलाई बढी सामान चाहिन्छ होइन, अरू बेला पनि चाहिए तापनि अब यो चाडपर्वको बेलामा बढी पाहुना आउने होइन, त्यसले गर्दा अलिकति सामानको बिक्री अलिकति बढ्छ।
0: हजुरको किराना पसल हो?
1: हजुर।
0: ल ठिक छ, ल उमेश सर अब अप्सन बताउनुहोस्।
1: म अप्सन बी भन्छु, टार्जन गुरु।
0: हजुर धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ
1: ल भाइ।
0: भाई उमेश रेग्मीजी विराटनगरबाट जोडिनु भएको थियो कार्यक्रम सुर संगीतमा। यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, नमस्ते। नमस्कार।
0: नमस्ते हजुर, कहाँबाट?
2: प्युठानबाट, ऋषि राम पाण्डे।
0: ओहो हजुर, कस्तो हुनुहुन्छ?
2: हजुर ठिक ठाक, यतातिर सबै आराम, निकै आरामै छ हजुरलाई?
0: म पनि ऋषिजी एकदमै ठिक ठाक छु। अनि हजुरको खाना भयो?
2: हजुर खाना भइसक्यो हजुरको?
0: मेरो चाहिँ बाँकी छ हजुर।
2: हजुर हुन्छ, एकछिन पछि गर्नु होला।
0: ट्याक्क 11 बजे चाहिँ खानै पर्ला जस्तो लागिरहेछ, अब हेरौँ। अनि ऋषिजी अप्सन ए बी सी?
2: अप्सन बी भने बी।
0: अप्सन बी हजुर, धन्यवाद, अहिलेलाई छुटौँ।
2: नमस्ते।
0: नमस्ते, ऋषि राम पाण्डे प्युठानबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। कार्यक्रम सुर संगीत तपाईँ देखेर सुन्दै हुनुहुन्छ र कार्यक्रम सुर संगीतमा हाम्रो यो जीवन घाम छाया मात्र हो भन्ने अर्थपूर्ण गीत गाउने गायकको नाम के हो? अप्सन एमा गायक जोन लामा, अप्सन बीमा गायक टार्जन गुरूङ र अप्सन सीमा गायक आमोस तामाङ। यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हजुर,
0: जय मस्ती हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म अर्जुन थापा हो, म अहिले कलङ्कीबाट।
0: अर्जुनजी आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु, राम्रै छ। अनि हजुरलाई कस्तो छ, के छ?
0: म पनि एकदमै ठिकठाक छु अर्जुन सर। अनि खाना भयो हजुरको?
3: हजुर खाना बाँकी छ।
0: बाँकी छ अर्जुन सर, ल भन्नुहोस् अप्सन ए बी सी।
3: हजुर म पनि दिनै भन्नुपर्छ,
0: टार्जन गुरुङ, गायक टार्जन गुरुङै भन्नुहुन्छ?
3: हजुर हजुर।
0: ओके धन्यवाद, अहिलेलाई छुटौँ है त। अर्जुन थापाजी कलङ्कीबाट हामीसँग जोडिनु भएको थियो र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा, तपाईँ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

0: पुनः भजन पछि भने लेखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ कार्यक्रम सुसंगीतमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो,
1: जय मसी सर, जय मसी,
0: जय मसी। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म सीता पाइलाबाट, कृष्णजी बोलामी बोल्दैछु है सर।
0: कृष्णजी कस्तो हुनुहुन्छ?
1: म एकदम ठिक छु सर, एकदम ठिक छु। हजुरलाई के कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर। अनि हजुरको खाना भयो कृष्णजी?
1: मेरो भएको छैन सर, अब एकछिन पछि हुन्छ नि हजुरको।
0: मेरो पनि अब एकछिन पछि नै हुन्छ
1: हजुर। हजुर
0: कृष्णजी, अब अप्सन ए बी सी मा कुन बताउनुहुन्छ?
1: म पनि बी नै बताउन चाहे सर।
0: बी नै बताउनुहुन्छ है? ओके, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
1: हस् नमस्कार।
0: हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो कृष्णजी बलामीजी। यतिखेर कोही मित्र फोन लाइन, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो दाई, नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: बेलबारीदेखि भगवती रिमी।
0: बेलबारी भनेपछि उता पूर्व मोरङ?
2: हजुर, पूर्व मोरङ।
0: के नाम भन्नुभयो हजुरको?
2: भगवती रिमी।
0: भगवती रेग्मी, अनि के छ हालखबर?
2: सबै ठिकै छ दाई।
0: हामी त छिमेकी परिछौँ नि त, होइन? म चाहिँ झापा हो,
2: छिमेकी नै परेछ।
0: अब त्यो बेलबारीतिर त हामी आइरहेको थियौँ पहिले, अब अहिले चाहिँ काठमाडौँतिर भएर गाह्रो छ।
2: अनि आउँदा कल गर्नुहोस् न।
0: एकदमै एकदमै एकदमै एकदमै। अनि खाना खाइसक्नु भयो?
2: आज व्रत खाना खाइन्छ र।
0: ए, भनेपछि हामीलाई फोन गरेर साथ दिनुभयो। ल भगवतीजी भन्नुहोस्, यतिखेर अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
2: अप्सन बी।
0: अप्सन बी। हस्, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं। भगवती रेग्मीजी बेलबारी मोरङबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो।
3: जय मसी सर।
0: जय मसी भनेपछि बरालजी?
3: हजुर, आरामै हुनुहुन्छ?
0: एकदमै ठिकठाक छु। अनि हरिबोलजी तपाईँ के छ?
3: ठिकै छ, आराम। खानुभयो?
0: खाना खाएको छैन नि तपाईँले?
3: खाइसकेँ मैले।
0: ए, खाइसक्नुभयो। एकदिन दाजुभाइ बसेर खानुपर्छ सँगै।
3: हुन्छ, धन्यवाद।
0: र हरिबोलजी यतिखेर अप्सन कुन दिनुहुन्छ?
3: हरिबोलजी होइन, म त बिर्सिनु भयो कि?
0: हरिबोल बुढा थियो कि होइन तपाईँ?
3: कहाँ भने होइन नि, बिर्सिनु भयो कि आज?
0: ओहो, कस्तो कन्फ्युजन भयो त नि। ए, होइन होइन होइन, माफ गर्नु मलाई,
3: धर्म विनोद।
0: कस्तो कन्फ्युजन भयो क्या तपाईँको आवाजमा, धर्म विनोद भएर हाल्छु। ठिक छ होइन त?
3: ठिकै छ।
0: अप्सन
3: बी।
0: अप्सन बी। हस्, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
3: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो धर्म विनोद बरालजी, पार्लरबाट जोडिनु भएको थियो। र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। र अहिलेलाई भने कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जय मसी सर।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म यता गदारीबाट, पवित्र नगरको।
0: पवित्राजी के छ हालखबर?
4: ठिक छ सर, हजुरलाई?
0: म पनि एकदमै ठिकठाक छु। अनि हजुरको खाना भयो?
4: हजुर, भइसक्यो।
0: अनि पवित्राजी आज के छ चर्चमा, कार्यक्रमहरू के कस्तो छ?
4: ठिकै छ सर,
0: सबै कुरा ठिक छ होइन त? ल भन्नुहोस् पवित्राजी, यतिखेर अप्सन कुन बताउन चाहनुहुन्छ? एबीसी? अप्सन बी नै भन्नुहुन्छ। धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। पवित्र नगरकोटीजी हुनुहुन्थ्यो, गोदावरीबाट जोडिनु भएको थियो अनि तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। फोन लाइन खुल्ला रहेको जानकारी गराइसकेको छु। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, हजुर, जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: मलाई एकछिन अगाडि नाम लिनु भएको थियो नि, म त्यही व्यक्ति हो।
0: त्यही व्यक्ति हो, सुन्दरी जलबाट, बुढा थोकी बोल हरि।
5: हजुर हजुर।
0: कस्तो हुनुहुन्छ?
5: आरामै छु।
0: अनि खाना भयो हजुरको?
5: छैन छैन।
0: अनि उता अमेरिकाको हालखबर के छ?
5: ठिकै छ, रमाइलो छ, राम्रै खबर छ उतातिर। छोराले फोन गरेर अस्ति।
0: अब कहिले जानुहुन्छ फेरि?
5: अब सम्भवतः दसैँ तिहार पछि नै होला, अब अहिले त्यति प्लान छैन, परमेश्वरको इच्छा हेरौँ।
0: अब यसपालि चाहिँ मलाई पनि लिएर जानुहोस् है, सँगै जानुपर्छ दाजु। ओके, अप्सन एबिसी बताउनुहोस्।
5: बी बताउन चाहन्छु।
0: अप्सन बी टाजन गुरुङ भन्नुहुन्छ।
5: हजुर, अनि अब्राहम सर, यो एउटा कविता लेखेको छु मैले, यो बाढी पीडितलाई समर्पित भएर।
0: ओहो हजुर,
5: सुनाउँ कि क्या हो?
0: होइन सुनाउनुहोस् न, यो त धेरै राम्रो कुरा, मैले पनि लेखेको छु, म पनि भोलि चाहिँ सुनाउँछु, आज चाहिँ अलिक सकिनँ। ल सुनाउनुहोस्, ल म सुन्न रेडी छु। सुजनजी पनि कान ठाडो ठाडो बनाएर बसिराख्नु भएको छ।
5: धन्यवाद सर अवसरको लागि। 2083 साल भदौ 10 दिन आयो काल बनेर, भोटे कोसी क्षण बनमै लियो ज्यान, हजारौंको सिउँदो खोसी हो, हजारौंलाई सहारा विहीन बनायो, भोटे कोसी किन बौलायो तिमी, ऐतिहासिक बेत्रावती बजार बगरमा परिणत गरिदेऊ, धन्न बालेन सरकार पाएर उद्धारमा कुनै कमी हुन दिएनौ, तिम्रो रौद्र रूप हामीले इतिहासमा कहिले पाएका थिएनौ, तिमी यसरी झुक्क्याएर आयो आकाशमा कुनै संकेत थिएन, अकल्पनीय तरिकाले तिम्रो ताण्डव नृत्य देखेर संसारलाई विचित्र स्तब्ध बनायो, अब कहिले पनि यसरी नआउ भोटेकोशी, तिमीलाई यो भयानक रूपमा स्वागत छैन, भोटेकोशी तिमी भदौ 10 गते बिहान किन निर्दयी भयौ, यो दुखी हरिबोलसँग बाढी रोक्ने सामर्थ्य त छैन, न त भत्किएको घर उठाउने कान नै छ, त केवल देश सम्झिँदा भिज्ने आँखा र टाढैबाट रसुवा नुहाको अगालिरहने मन, तर मलाई थाहा छ त्यो आँसु पतासँग मिसिएर हिमालको निधारसम्म पुग्नेछ, कसैको आँगनमा बाढीले ढक ढक्याउँदा घरभित्र आमा बुवाको मुटु काप्यो होला, कसैको गहना छुट्यो होला, कसैको सपना नदीसँगै बग्यो होला, भोटेकोसीमा आएको बाढी भन्दा म भित्रको ठूलो बाढी छ, हिजो जहाँ धानका बालाहरू हावासँग नाच्थे आज त्यही खेत बजारमा बढाइदिए मृत्युको अक्षर लेखेको छ, भोटेकोशी तिमी किन यति निर्दयी भयो, आज मेरो जन्मभूमिको आकाश रोएको छ, नदीको भेलसँग मेरो मन पनि भावुक भएको छ, हिजोसम्म मुस्काएका ती बस्तीहरू, मानिसको हाँसोले गुन्जिएका ती आँगनहरू आज भग्नावशेषमा परिणत भएका छन्, कसैको घर बगायो घरसँगै सपना बगायो, कतै आज आफ्ना प्रियजनको खोजीमा आँखाहरू कुनै चमत्कार होला कि भनेर पर्खिरहेका छन्, बाटो हेरिरहेका छन्, भोटेकोशी त्रिशुली तिमी त हाम्रो जीवन थियौ, तिम्रो काखमा बेत्रावती हाम्रो सभ्यता थियौ, पहाड़देखि मैदानसम्म बग्ने मायालु नदी थियौ, तर गत भदौ 10 बिहान 8:45 उक्त रूप लिएर रौद्र रूप देखायौ, किन यति धेरै आँसु आफ्नो किनारामा छोडेर गयौ, तर मेरो मन त्यही छ, ती उजाड बस्तीहरूमा आफन्त खोजिरहेका आँखाहरूमा, आमाको काख खोजिरहेका शिशुहरूमा, आफ्नो प्रियजनको खबर पर्खिरहेका हरेक मुटुका धड्कनहरूमा, हे प्रकृति तिमी मेरो देशमा एकपछि अर्को विपत्ति लिएर आयो, 72 भूकम्प लिएर आयो, कोरोना लिएर आयो, फेरि बाढी पीडित तिमी त आमा हौ, लिङ्गदेन नदी, भोटेकोशी नदी, त्रिशुली नदी, जगत जननी हौ, यति कठोर र निर्दय भएको सुहाउँदैन, तिमीलाई आफ्नै सन्तानमाथि यसरी ताण्डव रूपमा खनिन पटक्कै सुहाएन तिमीलाई, तर भदौ 10 किन यति उग्र रूप भएर रौद्र रूप देखायौ, किन यति धेरै आँसु आफ्नै किनारमा छोडेर गयौ, हराएका चारजना जीवनहरू त फर्काउन सक्यौ, बाँचेका मानिसहरूले बाँच्ने साहस देऊ, उजाड भएका घरहरूमा फेरि उज्यालो छाओस्, फेरि आशाको किरण पलाओस्, आफन्त गुमाएका तिम्रो एक सन्तानले आफूले आफैले सिद्ध्याएर आत्महत्या गर्यो भन्ने सुनियो, अब यस्तो खबर सुन्न नपरोस्, प्राकृतिक विपत्तिले भत्काएका घरहरूमा फेरि घरहरू फेरि बन्न सक्छन्, उजाड भएका बस्तीहरू फेरि पुनर्स्थापना हुन सक्छन्, रुखका पातहरू फेरि पलाउन सक्छन्, तर गुमाइसकेका जीवन फर्केर कहिले आउँदैन, त्यसैले मेरो देश नराम्ररी दुखेको छ, यस विनाशकारी बाढीमा परि ज्यान गुमाउने हजारौं दिवंगत आत्माहरूमा भावपूर्ण श्रद्धांजलि छ, शोकाकुल परिवारमा गहिरो समवेदना छ, उहाँहरूको आफ्नो प्रियजन गुमाउनुको पीड़ा सहन सक्ने शक्ति पिता परमेश्वर येशू तपाईँले दिनुहोस्, बाढीमा कारण बेपत्ता हुनुभएका व्यक्ति सकुशल अझै भेटिन सकोस्, मृत्यु र जीवन के छ थाहा छैन, हरेक हस्पिटलमा गएर फोटो हेरिरहेका छन्, पहिचान गर्ने शक्ति दिनुहोस्, सुरक्षा कर्मीको अदम्य साहसप्रति सलाम छ, पीड़ामा परेका सबैमा पिता परमेश्वरले शोकमा डुबेका सबैलाई नाथ दिने शक्ति दिउन्, आशाको दीप पाल्न वर्तमान सरकार कटिबद्ध रहोस्, यो सरकारलाई सबैको सहानुभूति छ, नाथ दिनुहोस् बाढी पीड़ितहरू, हजुरको साथमा परमेश्वर पिता हुनुहुन्छ, प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मको साथ छ, मेरो स्थानीय निकायले पनि मेयर दीपकले पहाडी पीड़ितको लागि सहयोग गर्नुभएको छ। त्यसैले म भन्छु तपाईँले यो ईश्वर परमेश्वर पिता यो विपदको घडीमा तपाईँले मलम पट्टी लगायो, यो मेरो बिन्ती र प्रार्थना छ, यही नै मेरो बिन्ती र प्रार्थना छ।
0: जय मसी अभिवादन। हजुर, साथ दिनुभयो, खुसी लाग्यो। यो अर्थपूर्ण अनि एकदमै भावुक कविताको लागि हजुरलाई मेरो हृदयदेखि धन्यवाद। तैलेलाई छुटाउँ। जय मसी। निकै नै जब म पनि त्यो ठाउँमा गएर पाइला टेकेर आए, त्यहाँको पीड़ा यति धेरै छ नि, त्यो कहिले मेटेला जस्तो लाग्छ मलाई। तर प्रभुले चाँडै नै सबैलाई उत्साह दिनुभएको होइन, कतिको अब एकदमै राम्रो सम्पन्न घरमा बसेको मानिसहरू एउटा कोठामा बस्नु परेको अवस्था छ, केही छैन होइन, कति गाह्रो परिस्थितिहरू छ। मान्छे दिनभरि आफ्नो घर हेर्छन् जहाँ सबै बगरले पुरिदिएको छ। अनि म जाँदै गर्दाखेरि एकजना बुवासँग कुराकानी गर्न मौका पाएँ र बुवाले भन्दै हुनुहुन्थ्यो, आँखाबाट आँसु, आँखाभरि आँसु पारेर, बुवा के हेरिराख्नु भएको भन्दा, बाबु ऊ यो पर छ नि, त्यहाँनिर मेरो घर थियो, यति ठुलो घर थियो, म 6 करोड़को मालिक थिएँ, तर अहिले केही छैन, म एउटा कोठा लिएर कोठामा बसिरहेको छु। मसँग थाहा पैसा थिए, मसँग यस्तो होलसेल पसल थियो, पैसाको कमी थिएन, तर आज एउटा प्रेसरको औषधि खाने पनि मसँग पैसा छैन भनेर त्यो बुवाले भन्दै गर्दा, त्यस्ता कयौं बुवाहरू होलान्, कयौं आमाहरू होलान्, कयौं बच्चाहरू होलान् है, कोही न कसैको पर्खाइमा छन् मानिसहरू। त्यो भएर यहाँबाट हामीलाई फोटो हेर्न सजिलो छ, भिडियो हेर्न सजिलो छ, तर त्यो भूमि तब जब तपाईँ टेक्नुहुन्छ नि, त्यहाँ एक प्रकारको मनमा ठूलो अशान्तिका कुराहरू आउँछन्, आँसुका कुराहरू आउँछन्, दुखाइका कुराहरू आउँछन्। र मैले त्यो ठाउँमा मैले घुँडा टेकेर प्रार्थना पनि गरेर आएको छु, यो ठाउँलाई प्रभु चाँडो चाँडो होइन निर्माण गर्नुहोस्, पुनस्थापना गर्नुहोस्, मानिसहरू भत्किएका छन्, चर्किएका छन् भनेर मैले प्रभुसँग प्रार्थना गरेर पनि आएँ, त्यो ठाउँमा गएर घुँडा टेकेर प्रार्थना गरेर आएँ। र म त मैले त बारम्बार भनेको कुरा पनि यो हो, सक्नुहुन्छ भने प्रत्येक मण्डली परिवार अथवा प्रत्येक साथी साथी मिलेर जानुहोस्, तदस्थान जानुहोस्, अनि कुनै घरमा गएर त्यहाँ हेल्प गर्नुहोस् क्या। त्यहाँ घरभित्र तपाईँलाई 4 तलामाथि पनि माटोले भरिएको अवस्था छ होइन, दिनभरि गएर बसेर एउटा घरको सरसफाई गरिदिनु भने त्यो मानिसहरूलाई कति राहत हुन्छ नि होइन। र मेरा पनि मान्छे रहेछन्, आखिर ती मानिसहरूको त सबै कुरा बगाए नि त, तर हामीलाई त बगाएको छैन नि त, हामीले के गर्ने, उहाँहरूलाई उत्साह त दिनु पर्यो नि। हामी जहाँ जे भए पनि नेपाली भनेको नि एउटा फ्यामिली नै हो, नेपाल एउटा घर हो, त्यो घरभित्र हामी बस्ने परिवार हौ, नेपाली हौ, त्यति मात्रै हो। यतिखेर आएर कुनै पनि धर्म, कुनै पनि जात भन्ने मान्छे चाहिँ त्यो मान्छे होइन। त्यो भएर यो विपदको समयमा जात धर्म होइन सोध्ने कुरा पनि हुँदैन, हामीले होइन जात धर्म देश हुन्छ नि यस्ता कुराहरू सोध्ने होइन, हामीले केही नसोधी मानिसलाई निस्वार्थ तरिकाले के गर्नुपर्छ, सेवा गर्नुपर्छ। र एउटा भनाइ छ नि, उत्साहले जीवन बदल्छ, अब धेरैको जीवन बदल्नु पर्नेछ। मानिसहरू अब धेरैजना डिप्रेसनमा जाँदैछन् किनभने जब त्यहाँको दृश्य हेरिसकेपछि मान्छेको अनुहारमा हाँसो छैन, त्यो भएर त्यो हाँसो ल्याउने जिम्मा चाहिँ तपाईँ र मेरो, किनकि तपाईँ र मलाई कुनै पनि कुराले बगाएको छैन। यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो,
6: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: म चितवनबाट सूर्य मिजार बोल्दैछु।
0: सूर्य?
6: हजुर,
0: सूर्य भन्नुभयो?
6: सूर्य मिजार।
0: सूर्यजी आरामै हुनुहुन्छ?
6: हजुर आरामै छु सर, हजुरलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर, हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु भन्नुपर्छ। अनि हजुरको के छ नयाँ नौलो?
6: मेरो ठिकै छ, पुरानो जस्तै हो।
0: ल भन्नु सूर्यजी, अप्सन ए बी सी कुन बताउनुहुन्छ? अप्सन बी टार्जन गुरुङ। धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
6: नमस्ते।
0: सूर्य मिजारजी हुनुहुन्थ्यो, हामीसँग जोडिनु भएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
7: हेलो
8: हजुर नमस्ते
7: नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
8: धनकुटाबाट रमा सापकोटा
7: रमाजी आरामै हुनुहुन्छ
8: हजुर आरामै छु अनि हजुरहरूलाई कस्तो छ
7: हामी पनि एकदमै ठिकठाक छौँ अनि आजको के छ योजनाहरू
8: योजना त्यस्तो खास केही छैन बिहान नै पूजा गरियो मन्दिर गयो पूजा गरेर आयो
7: हजुरले मागेका प्रत्येक तपाईँका इच्छाहरू पुरा होस् है हजुर अप्सन कुन बताउन चाहनुहुन्छ
8: हजुर म तारजन गुरुङ भनेको भन्छु
7: हस् धन्यवाद अहिलेलाई छुटौ है त रमा सापकोटाजी हुनुहुन्थ्यो अहिलेलाई भने म राख्न चाहन्छु एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर आइसकेको छ। कार्यक्रम सुसंगीतमा तपाईँ हुनुहुन्छ र हाम्रो यो जीवन घाम छाया मात्र हो भन्ने यो अर्थपूर्ण गीत गाउने गायकको नाम के हो भनेर मैले सोधिरहेको थिएँ। र गायक अप्सन एमा हुनुहुन्थ्यो गायक जोन लामा, अप्सन बीमा हुनुहुन्थ्यो गायक टार्जन गुरूङ र अप्सन सीमा हुनुहुन्थ्यो गायक आमोस तामाङ। र यसको सही जवाब हो अप्सन बी, टार्जन गुरूङ हुनुहुन्छ भने गोला प्रथाबाट एकजना विजेता मैले बनाइसकेको छु र विजेताको नाम रहेको छ सुन्दरी जालबाट हरिबोल बुढाथोकी।
1: कंग्रेचुलेशन
0: हरिबोल बुढाथोकीजी, बधाई छ, तपाईँ विजेता बनिसक्नु भएको छ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिप्पाई दिनको लागि म अनुरोध गर्न चाहन्छु र अरू जो जतिले हामीलाई फोन गरेर साथ दिनुभयो टाढा टाढाबाट तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँको साथ सधैँ रहोस् भन्न चाहन्छु र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने वरदान बुक्सलाई पनि धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841-5354-02, 9841-5354-02 र 9810-33-64-06, 9810-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश।

0: सेवीसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा र कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सुजनजी र म पुनः हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी आइरहेको छौं र तपाईँले रोज्नुभएका सुन्न चाहनुभएका मीठा मीठा भजन गीत संगीतहरू तपाईँलाई सुनाउँदै आइरहेको छौं। कुनै भजन गीत संगीतहरू छन् यो समय तपाईँ सुन्न चाहनुहुन्छ, एकदमै तपाईँलाई मन परेका भजन गीत संगीतहरू र तपाईँ आफ्ना प्रियजनहरूलाई सुनाउन डेडिकेट गर्न चाहनुहुन्छ भने कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र अनलाइन मार्फत तपाईँ हामीलाई फोन गर्दै हुनुहुन्छ भने हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98 23 44 46 र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो,
1: जयमसी
0: अर्जुनजी बोल्दै हुनुहुन्छ?
1: हजुर,
0: आरामै हुनुहुन्छ तपाईँ?
1: आरामै छ हजुरलाई, कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज तपाईँ कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: सर्वप्रथम त आज सम्पूर्ण नानीहरूलाई ह्याप्पी चिल्ड्रन डे भन्न चाहन्छु है।
0: हजुर,
1: पास्टर टेकदाल गुरुबाको छोराको पनि आज जन्मदिन रहेछ, उहाँलाई पनि परमेश्वरले अझ धेरै आशीष दिनुभएको होस् भनेर भन्न चाहन्छु। अनि विशेष हाम्रो हरिसिद्धिबाट कल गर्नुहुने नयाँ थापाज्यू पनि बिरामी अवस्थामा हुनुहुँदो रहेछ है, उहाँलाई पनि एकदम सबैले प्रार्थनामा याद गरिदिनुहोस् भनेर भन्न चाहन्छु हजुर।
0: हजुर, एकदमै एकदमै हुन्छ, हामी गीततर्फ जाउँ अर्जुनजी।
1: गीत चाहिँ यो हेर न हेर सृष्टिको भनेर राखिदिनुहोस् न।
0: हजुर, यो मिठो गीत तपाईँ कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, पहिलोचोटि त हजुरलाई सम्पूर्ण गुड न्युज एफएम होल्ड न्युजलाई भन्न चाहन्छु। अनि जति पनि कल गर्नुहुन्छ, जति पनि कल गर्नेवाला हुनुहुन्छ, सम्पूर्णलाई नछुट्याइकन एकै मुस्टमा डेलिभरी गर्न चाहन्छु हजुर।
0: हजुर, हुन्छ, धेरै धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि अर्जुनजी। अहिलेलाई चाहिँ छुटौँ हामी, जयमसी।
1: हुन्छ हजुर, जयमसी हजुर।
0: हजुर, सिक्किमबाट हुनुहुन्थ्यो अर्जुन प्रधानजी र उहाँको रोजाइमा रहेको मिठो भजन गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

प्रश्न किलोमिटर गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम रिफ्रेशमा हुनुहुन्छ। यसरी नै मिठा मिठा भजन गीत संगीतहरूको साथ हामी कार्यक्रम मार्फत तपाईँलाई दिन्छौं, त्यो पनि तपाईँको रोजाईमा। फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँलाई सुन्न मन लागिरहेका र एकदमै तपाईँलाई सुनाउन मन लागिरहेका भजन गीत संगीतहरू यो समयमा तपाईँले रोज्न सक्नुहुनेछ। हामी तपाईँको रोजाईमा रहेका भजन गीत संगीतहरू सुनाइरहेको छौं र तपाईँले आफ्ना प्रियजनहरूलाई सुनाउन र डेडिकेट पनि गर्न सक्नुहुनेछ र फोन गर्नुहोला। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको छ र एउटा गीतको साथ हामी तपाईँलाई यो समयमा फेरि पनि दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम रिफ्रेश मार्फत यस्तै मिठा मिठा गीत संगीतहरूको साथ तपाईँलाई दिइरहेको छौं र तपाईँको समयलाई एकदमै आशिषमय बनाउने हामी जमर्को कसिरहेको छौं। कुनै भजन गीत संगीतहरू तपाईँ पनि सुन्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4870-7054 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-46 र फोन गरेर साथ दिन सक्नुहुनेछ श्रोता र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँलाई सुन्न मन लागेका मिठा मिठा गीत संगीतहरू सुन्न र सुनाउन सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला। अर्को एउटा मिठो गीत फेरि पनि राख्न चाहन्छौ यो समयमा। गीतपछि उपस्थित हुने नै छौ र तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ भन्दै थिए। फोन लाइनमा कोही श्रोता आउनु भएको जानकारी मैले पाएको छु। उहाँलाई पर्खाइरहन म चाहन्न। को हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
2: जय मसी हजुर।
1: जय मसी हरिबोल जी, कस्तो हुनुहुन्छ तपाईँ?
2: आरामै छु हजुरको प्रार्थना अनि अनुग्रहले।
1: हजुर प्रलाई धन्यवाद भएको। आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
2: त्यो कस्तो विश्वासी सुधार भएको उधार नभएको भन्ने।
1: हजुर यो गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
2: म सर्वप्रथम हजुरलाई अनि टेक्निसियन मित्रलाई, त्यसै गरी हाम्रो कुमार अब्राहम सर, पम्फा गोपाली, सुमन राई, अर्जुन प्रधान, भन्नाज्यू अनि हाम्रो सेवाकोटी उत्तम सेवाकोटी यशु भक्त गौतम अनि पम्फा चन्द्रमाया मगर, पम्फा गोपाली लगायत सबैले सुनाउन चाहन्छु यो गुड न्युज। जसले अहिले सुनिराख्नु भएको छ सम्पूर्ण श्रोताहरूलाई पनि सुनाउन चाहन्छु।
1: हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। अहिले छुटौँ हामी। जय मसी।
0: हजुर हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँको रोज हामी रहेको गीतको साथ हामी दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम रिफ्रेश तपाईँ सुन्दै हुनुहुन्छ यस्तै मीठा मीठा गीत संगीतहरू त्यो पनि तपाईँको रोजाईमा कार्यक्रम मार्फत राखिरहेको छौं र हामी आशा गर्दछौ भजन गीत संगीतहरूबाट तपाईँ आशिषित भइरहनु भएको छ र अझ धेरै आशिषित महसुस गर्न चाहनुहुन्छ र तपाईँलाई मन परेका भजन गीत संगीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने हामीलाई फोन गरेर तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र तपाईँले रोज्नुभएका गीत संगीतहरू सुनाउन डेडिकेट गर्न सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला अर्को एउटा मिठो गीतको साथ हामी फेरि पनि तपाईँलाई यो समयमा दिन चाहन्छौं।

0: निकै निकै गीत तपाईँको निम्ति राख्यौं। काली ओह्राली धाइयो, यीशु पाइयो, अब त के चाहियो? अवश्य पनि हाम्रो जीवनमा हामीले यीशु ख्रीष्टलाई पाएको छौं। यसकारण संसार र संसारमा भएका थोकहरूको मूल्य र तुलना हामीले अवश्य पनि उहाँसँग गर्न सक्दैनौ, कारण हामीले सबै ब्रह्माण्डलाई सृष्टि गर्नुहुने सृष्टिकर्ता परमेश्वरलाई पाएको छौं। यो संसारमा रहँदाखेरि पनि उहाँ हाम्रो साथमा हुनुहुन्छ र यो संसार पछिको संसारमा प्रवेश गर्दाखेरि पनि अनन्तसम्म उहाँ हामीसँग रहने प्रतिज्ञा गर्नुभएको छ। र सबै निराशा, मोह, माया, जाल, झेल, बोझ सबै कुराहरूबाट तपाईँ हामीलाई उहाँले स्वतन्त्र बनाउनु भएको छ। अब न त कुनै पनि कुराहरूको बन्धनको बन्दी हामी छौं, न त कुनै पनि प्रकारको निराश र चिन्तामा हामीले जीवन बिताउनु पर्छ। हाम्रो जीवन पूर्ण रूपमा स्वतन्त्र भइसकेको छ। तपाईँ हामी स्वतन्त्रतापूर्वक बिना डर र बिना भय परमेश्वरमा रहेर जीवनलाई अगाडि बढाउन सक्नेछौ। त्यो ब्लेसिङ, त्यो वरदान तपाईँ हामीले हाम्रो जीवनमा पाएको छौ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो हेलो हजुर, जयमसी हजुर, दिपकजी बोल्दै हुनुहुन्छ।
1: हजुर, ठाकुरबाट दिपक कुमार लान्छ नि।
0: हजुर, आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु, हजुरलाई नि
0: एकदमै आरामै छौँ हामी। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: म यो रामकृष्ण ढकाल दाइले गर्नुहोस्, म हारेको बेला लडेको बेलामा प्रभु यसु हुनुहुन्छ।
0: र यो भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: सबभन्दा पहिला हाम्रो कोन उठाउनु दाइलाई, अनि त्यसरी विशेष गरी तपाईँलाई
0: धन्यवाद।
1: म भन्दा अगाडि जो जो आउनुभयो र म भन्दा पछि जो जो आउनुहुनेछ सबैजनालाई, र मेरो यो चर्च लाग चर्च साथीभाइहरू, विश्वासीहरू, सबैजना दिदीबहिनीहरू सबैजना, र आज यो प्रोग्राम गरिराख्नु भएको छ होला ठाउँ ठाउँमा, र उहाँहरू पनि एकदम प्रोग्राम एकदम राम्रो होस् होइन, सफलताको शुभकामना भनेर भन्न चाहन्छु दिदी।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई। र अहिलेलाई चाहिँ छुटौँ हामी, जयमसी। हजुर, दिपक कुमार लामिछानेजी हुनुहुन्थ्यो र उहाँको रोज हामी रहेको गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी यसरी नै तपाईँलाई मिठा मिठा गीत संगीतहरूको साथ दिइरहेको छौं र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ श्रोता र तपाईँले सुन्न चाहनुभएका गीत संगीतहरू सुन्न सुनाउन डेडिकेट गर्न सक्नुहुनेछ कार्यक्रम मार्फत 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो जय मसी पुनाजी, सन्चै हुनुहुन्छ तपाईँ? हजुर, हुन्छ, धेरै धेरै धन्यवाद। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: म चाहिँ एउटा भनिहाल्छु,
0: हजुर कसलाई सुनाउन चाहनुहुन्छ यो भजन गीत?
1: हजुर म हजुरलाई सुनाउँछु, ज्ञानु बहिनी, सम्पूर्ण गुडनेस परिवारलाई, अनि जो जति पनि गरेर जानुभयो सबैलाई, मेरो मण्डलीबाट सुन्दै हुनुहुन्छ अनि सबैलाई, छोरी महाजन सुन्दै हुनुहुन्छ होला उहाँलाई, अनि सबैलाई नछोडिकन विश्वव्यापी एक्लो दिदी बहिनी सुन्दै हुनुहुन्छ होला, सुनाउँछु देशभरि विदेशभरि सुन्दै हुनुहुन्छ सबैलाई सुनाउँछु, हाम्रो असल गोठालो आँखाको आँसु पुसी दिनु है मात्रै हुनुहुन्छ है
0: हुन्छ। धन्यवाद पुनाजी, अहिलेलाई छुटौँ हामी। जय मसी। र पुना थापाजी हुनुहुन्थ्यो, उहाँको रोजामा रहेको यो भजन गीतको साथ हामी दिन चाहन्छौं।

विभिन्न अर्थपूर्ण गीत हामीले पुनाजीको रोजाईमा तपाईँको लागि राखिएको छौं र अवश्य पनि हाम्रो सहारा हाम्रो गोठाला चाहिँ परमप्रभु परमेश्वर हुनुहुन्छ भनेर यो गीतले पनि वर्णन गरिरहेको थियो र भजन संग्रहको पुस्तक 23 अध्यायले पनि उहाँ चाहिँ हाम्रो कति धेरै असल गोठालो हुनुहुन्छ हामीलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा चाहिँ त्यहाँ पनि उद्धृत गरिएको छ व्यक्त गरिएको छ र आज उहाँ परमेश्वरलाई तपाईँ हामीले हाम्रो जीवनमा पाएको छौं र मिठा मिठा गीत संगीतको साथ निरन्तर हामी तपाईँलाई दिइरहेको छौं र यो समयमा एउटा गीतको साथ फेरि पनि तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत माइकको निम्ति राख्यौं र श्रोताहरु सबै हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र आज कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेशबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्ते।

0: गुड न्युज एफएम 105.1।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन। यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
7: नयाँ आशा।
8: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
9: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज टक शोमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज टक शोमा हामी विशेष गरिकन कलाकारहरूसँग अथवा सेवकामा आपद प्रभुका जनहरूसँग जोडिने गर्छौ र आज पनि कुनै पनि पाहुनालाई त मैले बोलाउन सकिनँ, तर एक घण्टाभरि साथ म तपाईँलाई पक्कै पनि दिनेछु। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। र केही महत्वपूर्ण कुरा, यदि तपाईँले बाढ़ी पीड़ितहरूलाई कसरी सहायता गर्न चाहिराख्नु भएको छ अथवा सहायता गरिराख्नु भएको छ भने म केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्न गइरहेको छु। हामीले कसरी सहायता गर्न

छैन भन्ने समय नै छैन। सरकारले त सक्ने त गरेको छ नि त, एउटा ठाउँमा होइन क्या र विभिन्न ठाउँमा भएपछि त यति धेरै परिचालन गर्नुपर्ने हुन्छ मान्छे, त्यो तपाईँ र मलाई थाहा छ नि। 72 सालको भूकम्पमा कतितिर सरकारले गर्ने होइन, कति ठाउँ त सरकार पुग्न पनि सकेन होइन। त्यो भएर तपाईँ र हामीले सरकारलाई सहायता गर्ने हो क्या, सरकारलाई क्रिटिसाइज मात्रै गर्ने होइन। सरकारलाई जब सहायता गर्छौँ अनि सरकारले काम गर्न सक्छ, सरकार मात्रै सबै कुरा होइन, तपाईँ पनि अथवा तपाईँ र मैले पनि सक्ने सहायताहरू गर्नै पर्छ। त्यहाँनिर त मैले देखेँ मान्छेलाई उत्साहको पनि आवश्यक छ, उत्साह पनि त दिनुपर्ने रहेछ नि त होइन। त्यो भएर तपाईँ र मैले सकिन्छ भने चामल पानी होइन नुन तेल अति आवश्यक वस्तुहरू लिएर तपाईँ जान सक्नुहुन्छ होइन। तर सबैभन्दा महत्त्वपूर्ण कुरो मानिसले बारम्बार नपाएको होस्, किनभने जब उसलाई खाँचो पर्छ नि त्यतिखेर दिन सकियोस् होइन। अब 10-12 चामल एउटै रुममा राख्यो भने त त्यो त हुँदैन, कतिले त पाउँदैन नि त। जो वास्तविक पीडित हो नि उनीहरू सामु कति पनि पुगेको छैन भन्ने कुरा सुनेको छौँ हामीले। अब बाहिर देशबाट यति धेरै सहायताहरू आएको छन्, त्यो सहायता कहाँ गइरहेको छ, कहाँ पुर्याइरहेको छ, पाएको छ कि छैन भन्ने कुराहरू पनि यहाँ प्रश्न छ क्या धेरैसँग। त्यो भएर तपाईँ र मैले सक्छौँ भने लत्ता कपडा अति आवश्यक सामग्री होइन, हामीले एकदमै महत्त्वपूर्ण कुरा हुन्छ, जस्तो ओढ्ने कुरा भयो, टर्च भयो, सरसफाइका सामग्री भए, अनि प्याड भए, बच्चाका सामग्री आदि आर्थिक सहयोग गरेर पनि हामीले सहायता गर्न सक्छौँ। धेरैले आर्थिक सहायता पनि गरिराख्नु भएको छ, व्यक्तिगत रूपमै कतिले दिइराख्नु भएको छ। र अर्को हामीले कसरी सहायता गर्न सक्छौँ भने उधारमा सहयोग गरेर, जस्तो पुलिसहरूले अथवा प्रहरीले अथवा आर्मीले प्रशासनले काम गरिरहेको छ त्यो ठाउँमा, जस्तो 5 जनाले गर्नुभएको छ अरू 5 जना थपेर उहाँलाई हेल्प गर्नु भने त चाँडोभन्दा चाँडो काम गर्न सक्यो नि। तर हामी चाहिँ कस्तो छौँ भने यहाँ बसेर सरकारले यो गरेन त्यो गरेन भन्छौँ क्या, त्यस्तो मानिसहरू त फिल्डमै निस्किनु पर्यो नि त, जहाँ घटना घटिरहेको छ त्यहाँ गएर काम गर्नु पर्यो होइन। अनि त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। अब स्वास्थ्य र सरसफाइलाई पनि ध्यान दिनुपर्छ, किनभने धेरै मानिसहरू बिरामी छन् नि त, उनीहरूलाई के गर्न सकिन्छ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: शुभेच्छा तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
3: किन आँखा मिचेकुमिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाएपछि क्या हो?
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जबाट।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: गाउन भाडामा,
13: गाउन भाडामा,
12: हे गाउन भाडामा।
14: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
15: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
2: र 98-18-25-12-40, 98-18-25-12-40।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
9: के भयो बोलादै, के गुनगुनाइरहेको?
8: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
9: हेट तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
8: यति सजिलै?
9: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। तैले मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरो होठले होइन कोही अरूबाट होस्। र यो निकै नै महत्वपूर्ण कुराहरू छ, त्यो तपाईँ र मैले सुनेका छौँ, देखेका छौँ, भोगेका छौँ। हामी भोलिको धाक लगाउँछौँ क्या, तँलाई पक भोलि भन्छौँ, तर भोलि आउँछ कि आउँदैन, अथवा भोलि आउँछ कि आउँदैन, भोलि आउँछ कि आउँदैन भन्ने कुरा कसैलाई थाहा हुँदैन। किनभने एकै दिनमा के आइपर्ला अथवा एकैछिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। त्यो तपाईँ र मलाई नि भोलि केही नै थाहा छैन क्या, त्यो भएर तपाईँ र मैले आज नै, मैले कुनै पनि काम भोलि गर्छु, अर्को वर्ष गर्छु, अर्को महिना गर्छु, अर्को हप्ता गर्छु भन्ने होइन, आजै हो त्यो काम गर्ने समय। त्यो भएर हामी कतिजना धाक लगाउँछौँ कि म यस्तो, म त्यस्तो, म यो देशमा गएको छु, मेरो यति सम्पत्ति छ, मैले यति पढेको छु भन्छौँ। तर जुन मृत्यु छ नि, यसले त पढेको छ, त शक्तिशाली छ होइन, तेरो यो योगदान ठुलो छ, कहिले भन्दैन मृत्युले। तर तपाईँ र मैले धाक चाहिँ कुनै पनि कुरामा नलगाउँ होइन। हामी देख्छौँ कतिचोटि मान्छेको डिस्कस परिरहेको छ र भन्छ म यो फलानाको मान्छे हो, पुरा धाक लगाउँछ होइन। अनि एकैछिनमा के हुन्छ त्यो कसैलाई थाहा छैन। अनि तपाईँ र मैले घमण्ड गर्ने भने परमेश्वरमा चाहिँ घमण्ड गर्नुपर्छ जस्तो लाग्छ मलाई। त्यही भएर यो कुराहरू एकदमै महत्त्वपूर्ण लाग्छ मलाई, मान्छेहरू, किनभने उहाँले नै हाम्रो, उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ, हामी उहाँको खर्काका प्रजा र उहाँका हातका भेडाहरू हो। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने भनेर भनेको छ। कति कुरा हामी देख्न सक्छौँ पहिलो सामुएलको पुस्तकमा पनि, त्यही कारण तिमी र तिम्रो प्रजा इजरायललाई परमप्रभुले फिलिस्तीहरूको हातमा पर्न दिनुहुनेछ, भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ, हो साँच्चै नै परमप्रभुले इजरायली सेनालाई फिलिस्तीहरूको हातमा सुम्पिदिनुहुनेछ। र त्यस्तै गरेर आज वा भोलि हामी फलानो सहरमा जाउँला, त्यहाँ एक वर्ष बिताउँला, व्यापार गरेर नाफा गरौँला भनेर हामीले गर्ने होइन क्या। भोलिको धम्की त हामीले लगाउने नै होइन। र अनि म आफ्नो प्राणलाई भनेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुख चैनमा बस, खा पी र मजगर, यी कुराहरू पनि छन्। र त्यो भएर आज जे छ त्यसैमा हामी रमाइलो गर्ने हो क्या। एउटा भनाइ छ, जे छ त्यसैमा खुसी रहनु। र अर्को महत्त्वपूर्ण कुरा, तैँले मुखले होइन अरूले तेरो प्रशंसा गरौँ। हामी चाहिँ के गर्छौँ भने म यस्तो उस्तो भनेर एकदमै आफ्नो व्याख्या आफै गर्छौँ, थामी नसक्नु व्याख्या गरेर आफूलाई परिचय गराउँछौँ। तर तपाईँ त्यो मान्छे भने नि अरूले नै तपाईँको प्रशंसा गरून् क्या, आफूले आफ्नो प्रशंसा होइन, तैँले मुख होइन, तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून् होइन, आफूले आफैलाई प्रशंसा गरेर त के गर्ने होइन, तर अरूले हामीलाई चाहिँ प्रशंसा गरून् क्या। म यस्तो भनेर आफैलाई प्रशंसा गर्ने होइन, म यति देश गएको छु भनेर आफ्नो प्रशंसा गर्ने होइन, म पढेको छु लेखेको छु भनेर प्रशंसा गर्ने होइन। तपाईँ र मैले हाम्रो प्रशंसा चाहिँ अरूले गरेको होस्, तेरै ओठले होइन कोही अरूबाट होस् भनेर यसरी हामी पाउन सक्छौँ। र यो कुरा पनि मलाई एकदमै महत्त्वपूर्ण लाग्छ। र धेरै मह खानु राम्रो हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ। र धेरै मह खानु राम्रो हुन्छ, तपाईँलाई थाहा छ नि धेरै मह खायो भने के हुन्छ, मान्छे समस्यामा पर्छ होइन, ऊ बेहोस हुन सक्छ, उसलाई रिङ्गटा चल्न सक्छ। र त्यो भएर यो पनि एउटा यस्तो हो कि आफ्नो प्रशंसा आफै गरे जस्तो, मह खानु भनेको धेरै मह खानु भनेको धेरै मह खायो भने के हुन्छ, समस्यामा परिन्छ। त्यो भएर समस्यामा पर्ने काम हामीले गर्नु हुँदैन। र दोस्रो कुरन्थी 10:18 यसरी लेखेको छ, किनकि आफ्नो तारिफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारिफ गर्ने गर्नुहुने मानिस चाहिँ स्वीकार गरिनेछ भनेर भनिएको छ। तर
होइन यो कुरा पनि मलाई एकदमै मन पर्यो। त्यस्तै गरेर नि दोस्रो क्रान्ति 10:12 पनि यसरी लेखिएको छ, आफ्नो तारिफ आफै गर्ने कुनै कुनै व्यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्न अथवा आफैलाई तिनीहरूसँग दाँच्न हामी साहस गर्दैनौं, तर तिनीहरू आफूले आफैलाई एक अर्कासँग नापेर हेर्दा अथवा दाँच्दा तिनीहरू बेसमझका हुन्छन्। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र दोस्रो कुरन्ती 10:12 स्पष्ट रूपले भन्छ, आफ्नो तारिफ आफैले गर्ने कुनै व्यक्तिहरूसँग हामी आफैलाई एक श्रेणीमा राख्न अथवा आफैलाई तिनीहरूसँग दाज्न हामी साहस गर्दैनौ, तर तिनीहरू आफूले आफैलाई एकअर्कासँग नापेर हेर्दा अथवा दाज्दा तिनीहरू बेसमझका हुन्छन्। हेर्नुहोस् कति अर्थपूर्ण कुरा छ। हामी यति मान्छे देखिन्छ क्या, म यस्तो गरेको, यस्तो पढेको, म यो देश गएको, यो जातको, मान्छेले विभिन्न कुरामा घमण्ड गर्छन् क्या, प्रशंसा गर्छन् आफ्नो आफ्नो प्रशंसा होइन। त्यो चाहिँ त्यो प्रशंसा चाहिँ यस्तो अरे क्या, एउटा मान्छेले धेरै मह खाए जस्तो नै अरे, जब एउटा मान्छेले धेरै मह खान्छ नि त्यो चाहिँ विष हुन्छ क्या। मह नै कस्तो राम्रो छ है, मह कहिले काहीँ विष पनि भन्छ, तर चाहिनेभन्दा बढी खायो भने। त्यो भएर आफूले आफ्नो चाहिनेभन्दा बढी प्रशंसा नगर्नुहोस्, त्यो त्यो विष हुन सक्छ होइन। त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ तपाईँहरू मेरो जीवनमा। र हाम्रो प्रशंसा त अरूले गरून् न होइन, टक्क हात मिलाइयोस्, परिचय दिनु नपरोस्, मेरो नाम यस्तो यस्तो, ए हजुरको नाम त मलाई थाहा छ होइन, त्यो कति राम्रो, हजुरको बारेमा थाहा छ, यो चाहिँ राम्रो हो नि त होइन, म यस्तो म यस्तो म यहाँबाट आएको मेरो यस्तो भन्दा पनि आफ्नो परिचय अथवा आफ्नो प्रशंसा अरूले गरेको चाहिँ एकदमै उत्तम हो। भन्न खोजेको कुरा के हो कि परमेश्वर परमेश्वर भएर पनि नि कहिले पनि कुनै पनि कुरामा घमण्ड गर्नु भएन नि। उहाँ त सर्वशक्तिमान हुनुहुन्थ्यो, सर्वव्यापी हुनुहुन्थ्यो, सर्वज्ञानी हुनुहुन्थ्यो। हेर्नुहोस् त, उहाँले कुनै पनि कुरामा घमण्ड गरेको हामी कहीँ पाएनौ, तर उहाँ त यति झुक्नु भयो नि परमेश्वर भएर पनि, एउटा गधामा सवार हुनुभयो होइन, एउटा गाईको गोठमा जन्मिनुभयो होइन, अनि एउटा सामरीको हातको पानी खानुभयो, अनि आफ्नो चेलाको पाउ धुनुभयो। यी कुराले त तपाईँ र मलाई नि एक्जाम्पलको त कति ओहिरो छ होइन। त्यो भएर तपाईँ र मैले उहाँबाट पनि कति कुराहरू सिक्नु भएको छ। उहाँले कुनै पनि कुरा घमण्ड गर्नु, आफ्नो तारिफ आफै गर्नु भएन, म यस्तो हो, म सर्वव्यापी हो, म सर्वशक्तिमान हो, म सर्वज्ञानी हो होइन, म यस्तो हो भने कहिले पनि आफ्नो प्रशंसा आफै कहिले गर्नु भएन प्रभुले। मानिसले सोधेको बेलामा मात्र उहाँले प्रश्न दिनु जवाब दिनुभयो। त्यो भएर तपाईँ र म पनि उहाँको पाठ सिक्ने हो कि, उहाँ जस्तै एउटा नम्र बन्ने हो कि भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यसकारण के खाउला, के पिउला र के पहिरौला भनेर फिक्र नगर, किनकि अन्य जातिले यी सब थोक खोज्छन् र तिमीहरूको स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ र तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। कति महत्वपूर्ण कुरा छ है, जिन्दगीमा कहिलेकाहीँ यस्तो परिस्थिति आउँछ क्या, के खाने होला, अब अहिले कतिको जीवनमा यस्तै छ, के पहिरने होला, के लगाउने होला, होइन यी कुराहरू छ नि होइन। अनि तर के खाने, के पहिरौला, के गरौंला होइन भनेर फिक्री नगर, किनकि अन्य जातिले यी सब थोक खोज्छन्, जसले परमेश्वरलाई चिनेको छैन उनीहरूले त्यो खोज्छन्, तर तिमीहरूको स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, यी सबै थोक थपिनेछन्। कति राम्रो कुरा छ है। र तपाईँ र मैले तिमीहरूको अनि पहिलो पत्रुस पाँचको साथले पनि स्पष्ट रूपले भन्दछ, तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। त्यस्तै गरेर भजन संग्रह 37 3 पनि स्पष्ट रूपले भन्दछ, परम प्रभुमा भरोसा राख र भलाइ गर, त्यसले त्यसमा हरेक सुरक्षाको उपभोग गर्नेछ। ती कुराहरू पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई चाहिँ। तपाईँ र मैले चाहिँ चाहिने भन्दा बढी कुनै पनि कुराको लाउने खाने होइन, हामी मेन त तीनवटा कुरा हो हाम्रो, घाँस बाँस र कपासको कुनै पनि फिक्री नगर, किनकि म तिम्रो वास्ता गर्नेछु भनेर परमेश्वरको वचनले भन्दछ। पहिलो पत्रुस 5:7 पनि अघि हामीलाई स्पष्ट रूपले भने चाहिँ यो कुरा चाहिँ मलाई एकदमै मनपर्छ, तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ र बिर्सिनदेऊ यति धेरै माया गर्ने प्रभुलाई भन्ने गीतमा अति नै मनपर्छ। कतिचोटि हामी भोलि पठाउँछौँ कि कतै प्रभुबाट हामी टाढा हुन्छौँ कि परिस्थितिले कतिचोटि हामीलाई प्रभुबाट खोज्छ कि, तर होइन, म तिमीलाई कहिले पनि छोड्ने छैन भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ र हामीले पनि प्रभु म पनि तपाईँलाई कहिले पनि छोड्ने छैन, जस्तो सुकै परिस्थिति आए पनि म अयुब जस्तै परिस्थितिमा किन नपुगौं, म दानिएलको जस्तो परिस्थितिमा किन नपुगौं, म शद्रक मेषक र अभेदनको जीवनमा जस्तो परिस्थितिमा किन नपुगौं, तर जसरी तपाईँले शद्रक मेषक र अभेदनकोलाई सहायता गर्नुभयो, दानिएललाई सहायता गर्नुभयो, अयुबलाई सहायता गर्नुभयो, अनि पाउल र सिलासलाई सहायता गर्नुभयो, त्यसरी नै मलाई सहायता गर्नुहोस् भनिकन हामीले प्रार्थना पक्कै पनि गर्नु नै पर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ पछि पनि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ। अब नै हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
3: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा।

0: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: कार्यक्रम रोचक जानकारी सुन्न नभुल्नुहोला। प्रत्येक शुक्रबार 9:30 देखि 10 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
8: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु।
6: नेपाल सरकार विज्ञापन हो।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।

साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा र कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र विशेष गरिकन परमेश्वरको वचनहरूबाट उत्साह र मिठा मिठा गीत संगीतको साथ अबको लगभग 1 घण्टा हामी तपाईँलाई दिन गइरहेको छौं। अन्तिमसम्म सुनेर साथ दिनुहोला र यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। हामी विशेष गरिकन परमेश्वरको वचनहरूबाट उत्साह र सँगसँगै मिठा मिठा गीत संगीतको साथ तपाईँलाई दिँदै आइरहेको छ।

हामीलाई थाहा छैन। बाइबलले तिनी ईश्वर भक्त थिए र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारता साथ दान दिई परमेश्वरलाई सधैँ प्रार्थना गर्थे भन्दछ। प्रार्थना चाहिँ कुनै समस्यामा पर्दा वा उनले समाधान गर्न नसक्ने समस्या आइलाग्दा कर्नेलियसले प्रयोग गर्ने हटलाइन वा प्रत्यक्ष टेलिफोन सम्पर्क जस्तो कुरा थिएन। तिनले परमेश्वरलाई सधैँ प्रार्थना गर्थे। तिनको जीवनशैली नै प्रार्थनामय थियो। यहाँ सम्झना भन्ने शब्दको अर्थ चाहिँ तपाईँले प्रार्थना गर्नुभएको कुरालाई परमेश्वरले सम्झनुहुन्छ भन्ने हुन्छ। प्रार्थना भनेको आफ्नो ब्याङ्क खातामा पैसा राख्नु जस्तै हो। तपाईँले आज वा भोलि नै यसबाट झिक्न सक्नुहुन्न, तर तपाईँलाई आवश्यक पर्दा त्यो रकम त्यहाँ हुनेछ। धार्मिक अनुष्ठानमा नफस्नुहोस्। तपाईँले कहीँ पनि कुनै पनि समय कुनै पनि कुराको बारेमा प्रार्थना गर्न सक्नुहुन्छ र परमेश्वरले तपाईँलाई जवाब दिनुहुनेछ। भजन संग्रहको पुस्तक 55 17 पदले भन्दछ, बिहान बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र मेरो स्वर उहाँले सुन्नुहुन्छ। जब सड़कमा सवारी साधन चलाउँदै गर्दा इन्धन सिद्धिन्छ, तपाईँले कारलाई दोष दिन सक्नुहुन्न। तपाई अन्य काममा व्यस्त हुनुभयो र महत्वपूर्ण कुरालाई व्यवस्था गर्नुभयो। प्रार्थनाले तपाईलाई परमेश्वरको बारेमा सचेत बनाउँछ, तपाईलाई परमेश्वरसँग जोडेर राख्छ, अनि तपाईले परमेश्वरबाट चाहिने कुराहरू प्राप्त गर्ने स्थानमा चाहिँ तपाईलाई राख्छ। त्यसकारण प्रार्थना गरिरहनुहोस्, किनभने तपाईँको प्रार्थनाहरू सम्झनाको रूपमा परमेश्वरको सामुन्ने पुगेका छनृ।

निकै टगी तपाईँको निम्ति राख्यौं र हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छौं र परमेश्वर तपाईँको सहायताको लागि आउनुहुनेछ भन्ने शीर्षकमा केही महत्वपूर्ण कुराहरू तपाईँको निम्ति यो समयमा राख्न गइरहेको छु र दोस्रो इतिहासको पुस्तक 20 अध्यायको 12 पदले भन्दछ, हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौ तर हामी आफ्ना आँखा तपाईँतिर उठाउँछौ। धर्मशास्त्रका नायकहरूले चाहिँ अक्सर आफूलाई असम्भव बाधाहरू र विचलित तुल्याउने परिस्थितिहरूको सामना गर्नुपर्ने अवस्थामा चाहिँ पाए। मोसा फारूको सामु उभिएको र दाउद गोलियतको अगाडि उभिएको कुरा विचार गर्नुहोस्। राजा यहोशापातले आफ्नो राष्ट्रलाई नाश गर्न प्रतिबद्ध तीनवटा संयुक्त सेनाहरूको चाहिँ भारी शक्तिको सामना गरेको बारे विचार गर्नुहोस्। उनले परमेश्वरलाई भनेको कुरा यहाँ छ, किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्य दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौ तर हामी आफ्नो आँखा तपाईँतिर उठाउँछौ। अब ध्यान दिनुहोस्, परमेश्वरले उनलाई कसरी जवाफ दिनुभयो? न डराओ, यस ठूलो सैन्य दलदेखि नआत्यो, किनभने लड़ाई परमप्रभुको हातमा छ, तिमीहरूको हातमा होइन। यो लड़ाई तिमीहरूले लड्नुपर्ने छैन, तातीमा दृढ भएर पर्खी बस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। न डराओ न त आत्तियो, भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्क्याओ, किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ। परमेश्वरले तपाईँलाई कहिल्यै त्यस्तो काम दिनुहुन्न जसमा उहाँको शक्ति, उहाँको बुद्धि, उहाँका स्रोत साधनहरू र कहिलेकाहीँ उहाँको आश्चर्यकर्मजनक हस्तक्षेप आवश्यक पर्दैन। चेलाहरूलाई ढुङ्गामा चढेर गालिलको पल्लो छेउमा जान कसले आज्ञा दियो? येशूले। अनि के भयो? उहाँको आज्ञा पालन गर्न तिनीहरूले आफ्नो जीवनका सबैभन्दा खराब आँधी बेरीहरूको मध्येमा चाहिँ एकजना जानुपर्ने थियो, तर उहाँले आँधी बेरीलाई शान्त बनाउनु भएको जब तिनीहरूले देखे, तिनीहरूको विश्वास नयाँ स्तरमा बढ़ेर गयो अनि भविष्यमा परमेश्वरको लागि ठूला कामहरू गर्न तिनीहरूलाई चाहिँ तयार बनायो। त्यसकारण तपाईँको लागि चाहिँ उत्साही नै छ कि आफैलाई तयारी गर्नुहोस्, शान्त रहनुहोस् र प्रभुको उद्धार देख्नुहोस् अनि न डराउनुहोस्, अघि बढ़नुहोस्, किनकि परमप्रभु तपाईसँग हुनुहुन्छ।

त्यतिकै नै मेटेकी तपाईँको निम्ति राख्यौं र लड़ाईको आशिष भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। पहिलो तिमोथी 6:12 पदले भन्छ, विश्वासको उत्तम लड़ाई लड़ जसमा तिमीलाई बोलावट भएको थियो। जब तपाईँ आफ्नो जीवन ख्रिस्टमा समर्पित गर्नुहुन्छ तपाईँले पक्ष धरता बदल्नुहुन्छ। अब तपाईँ तीनवटा कुराको विरूद्धमा हुनुहुन्छ, संसार र यसका दबाव, मूल्य मान्यता र एजेण्डा, यसको आवेग र कमजोरी साथ शरीर वा पापमय स्वभाव, शैतान जो तपाईँलाई पराजित गर्न दृढ संकल्पित छ तर हामीले जित्न नसक्ने लड़ाईमा जान परमेश्वरले हामीलाई चाहिँ कहिल्यै पनि अनुमति दिनुहुन्न। त्यसकारण यस्तो लड़ाईको तीनवटा आशिषहरूलाई चाहिँ विचार गरौं। पहिलो भनेको चाहिँ यसले तपाईँलाई उच्च सतर्कता साथ जिउन सिकाउँछ। सिमसोन सुतेको बेला दलिलाले उनको शिरको केस खौरिन् र उनको शक्ति नष्ट पारिदिन्। नोकरहरू सुतेको बेला शत्रुले गहुँको बीचमा सामा छर्यो र तिनीहरूको फसल नाश गर्ने जोखिम ल्यायो। दोस्रो भनेको यो आत्मिक प्रगतिको संकेत हो। प्रतिज्ञाको भूमिमा प्रवेश गर्दा इजरायलीहरूले चाहिँ 31 राजा र 7 जातिलाई जित्नु परेको थियो। साथै दैत्यहरू तिनीहरूले एकपटकमा एउटा शहर र एकपटकमा एउटा दैत्यसँग लड़न्त गर्नु पर्थ्यो। अनि जब येशु तपाईँको जीवनको प्रभु बन्नुहुन्छ उहाँले तपाईँको जीवनको समर्पण नभएका क्षेत्रहरूलाई चाहिँ सम्बोधन गर्नुहुन्छ र उहाँले तिनीहरूसँग एक एक गरी व्यवहार गर्नुहुनेछ। तपाईँका जिद्दी क्षेत्रहरूमा यो लड़ाई कठोर र लामो हुनेछ। तपाईँलाई थाहा छ तिनीहरू कुन कुन हुन् भनेर होइन त, र उत्साहित हुनुहोस्। परमेश्वरले तपाईँलाई त्याग्नु हुने छैन। जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ भनेर फिलिपीको 6:6 भन्छ। तेस्रो कुरा भनेको चाहिँ यो परमेश्वरको लागि तपाईँको महत्वको एउटा संकेत हो। तपाईँ परमेश्वरको लागि फसल उत्पादन गर्न सक्षम बिउ हुनुहुन्छ। त्यसै कारण तपाईँ शैतानको निशानामा हुनुहुन्छ। ऊ तपाईँभित्र परमेश्वरले राखिदिनु भएको बहुमूल्य थोकको चाहिँ पछि लागेको छ। त्यसकारण परमेश्वरले कृपाद्वारा तपाईँ विजय बन्नुहुनेछ भन्ने जानेर विश्वासको साथ उत्तम लड़ाई लड़िरहनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र ज्योतिमा जिउनुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। युहन्ना 8 को 12 पदले भन्दछ, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। एकजना पास्टरले लेखेका छन् कि अक्लोफोबिया भन्ने शब्द सुन्नुभएको छ, यो अन्धकारदेखि लाग्ने डर हो। पूर्ण अन्धकारमा रहँदा त्रसित तुल्याउँछ, यसले असहायपनको भावना जगाउँछ। तथापि भावनात्मक सम्बन्धपरक र आत्मिक अन्धकारको तुलनामा भौतिक अन्धकार केही पनि होइन। आज तपाईँलाई आफू कुनै उपाय नभएको अँध्यारो ठाउँमा छु जस्तो लाग्न सक्छ। अर्कै व्यक्तिले होइन मेरो जीवन साथीहरूलाई लिएर जान्छ कि म एक्लो हुन्छु कि, वा सायद मैले सम्बन्ध विच्छेद गर्नेछु कि, मेरो पतिले मलाई धोका दिनु हुनेछ कि, वा म निराश छु र कुनै कारण बिना रुन्छु, यो निराशा कहिले हटेर जान्छ, वा म एक भयानक रोगसँग संघर्षरत छु र म थुनिएको छु, म अन्धकारमा छु र मलाई मदद चाहिन्छ। यदि त्यो प्रकारको कुराहरू चाहिँ तपाईँको कथा हो भने त्यहाँ सहायता उपलब्ध छ र त्यहाँ आशा छ। र यसुले भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। यदि तपाईँ आज उहाँतर्फ फर्कन तयार हुनुहुन्छ भने तपाईँले पत्ता लगाउनुहुनेछ कि उहाँले तपाईँको बाटो उज्यालो पार्न सक्नुहुन्छ अनि तपाईँ रहनु भएको अन्धकारबाट बाहिर निस्कने बाटो देखाउन सक्नुहुन्छ। जब तपाईँले बत्ती बाल्नुहुन्छ, अन्धकार हट्नै पर्छ अनि यसु हाम्रो आत्मिक र भावनात्मक अन्धकार हटाउने ज्योति हुनुहुन्छ। ध्यान दिनुहोस्, के यसुले उहाँ एउटा ज्योति हुनुहुन्छ वा धेरै मध्ये एक हुनुहुन्छ भन्नुभएन, तर बरू ज्योति हुनुहुन्छ भनेर भन्नुभयो। उहाँले उहाँ कसैको लागि मात्र ज्योति हुनुहुन्छ भन्नु भएन, तर संसारको ज्योति हुनुहुन्छ। चाहे तपाईँ लडन त गर्नुभएको होस्, यो विषयमा विजय परमेश्वरको हातमा छ र हामी जुनसुकै ठाउँहरूमा भए तापनि, जुनसुकै देशहरूमा भए तापनि, जुनसुकै राष्ट्रहरूमा भए तापनि, बसोबास गरे तापनि, यसो चाहिँ हाम्रो ज्योति हुनुहुन्छ, हाम्रो जवाफ हुनुहुन्छ। यसकारण यदि तपाईँ अन्धकारमा जिउँदै हुनुहुन्छ भने उहाँले तपाईँलाई उहाँ कहाँ आउन र ज्योतिमा प्रवेश गर्न निमन्त्रणा दिँदै हुनुहुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ हामी परमेश्वरको वचनहरूको उत्साह र मिठा मिठा गीत संगीतहरूको साथ कार्यक्रम मार्फत तपाईँलाई निरन्तर दिइरहेको छौं र कार्यक्रम प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म तपाईँ सुन्दै आइरहनु भएको छ र वचन हाम्रो लागि एकदमै महत्वपूर्ण छ र वचनको उत्साह वचनको साथ र वचनबाट आफूले आफूलाई आफ्नो आत्मालाई हृदयलाई भर्नु जति नै महत्वपूर्ण कुरा रहेको छ र हामी ज्योतिमा जिउनुहोस् भन्ने शीर्षकमा नै छौं र युहन्नाको पुस्तक 12:36 भन्दछ जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हो र ती पास्टरले थप बताएका छन् कि प्रकाश त्यस्तो कुराहरूमध्ये एक हो जसलाई हामीले प्राय सामान्य रूपमा लिन्छौं हामी यो बिना बाँच्न सक्दैनौं मानिसको अस्तित्वको लागि बोट बिरूवा आवश्यक छन् सम्पूर्ण मानव प्रजाति र सबै प्राणीहरू बाँच्नको लागि बोट बिरूवामा निर्भर छन् बिरूवाहरूले प्रकाश संश्लेषणको रूपमा चिनिने प्रकाश प्रक्रिया मार्फत सबै आवश्यक एमिनो एसिडहरू र स्वास्थ्यको लागि आवश्यक अधिकांश भिटामिनहरू प्रदान गर्छन् हामीले सास फेर्ने चाहिँ अक्सिजन पनि बिरूवाहरूले उत्पादन गर्छन् अनि ती बिरूवाहरू बढ्नको लागि प्रकाश चाहिन्छ भौतिक संसारमा जे सत्य छ आत्मिक संसारमा पनि त्यो सत्य छ भौतिक प्रकाश बिना भौतिक जीवन असम्भव छ अनि आत्मिक प्रकाश बिना आत्मिक जीवन असम्भव छ तपाईँले अन्धकारलाई कसरी हटाउन सक्नुहुन्छ के तपाईँ एक्लै बसेर आफ्नै लागि दुखी महसुस गर्नुहुन्छ के तपाईँ कुचो लिएर अन्धकारलाई हटाउने प्रयास गर्नुहुन्छ के तपाईँ अन्धकारलाई बाहिर निकाल्ने वा सफा गर्ने प्रयास गर्नुहुन्छ यस्तो समस्याको एउटै उपाय छ बत्ती बाल्नुहोस् ख्रिस्टमा आफ्नो जीवन समर्पण गर्दा तपाईँले त्यही काम गर्नुहुन्छ जब तपाईँ उहाँको शिक्षाहरू पालन गर्नुहुन्छ र उहाँका निर्देशनहरू पछ्याउनुहुन्छ तब तपाईँले त्यही गर्नुहुन्छ प्रार्थनामा उहाँसँग एक्लै समय बिताउनुहुँदा तपाईँले त्यस्तो गर्नुहुन्छ तपाईँको जीवनको अन्धकारमय समयमा तपाईँ उहाँतर्फ फर्किनुहुँदा तपाईँले त्यस्तो गर्नुहुन्छ त्यही बेला तपाईँले उहाँको यो प्रतिज्ञा सत्य भएको पत्ता लगाउनुहुनेछ म संसारको ज्योति हुँ मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउनेछ भनेर युहन्ना 8 को बारेले भन्दछ अनि यति मात्र होइन तपाईँले त्यो ज्योति अरूलाई प्रतिबिम्बित गर्न थाल्नुहुन्छ ज्योतिमा विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हौ यसरी हामीलाई ज्योतिमा रहेर ज्योतिका सन्तानको रूपमा जीवन जिउन बोलाइएको छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोताहरू भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र आज प्रस्तुत गरेका कुराहरूबाट तपाईँ आशिषित हुनुभएको छ भन्ने आशा लिएको छौं र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनम विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन, यो झोलाभित्र के छ?
8: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
7: यो झोलाको पोकाहरूमा के छ?
8: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु। हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
9: प्रस्तोता कुमार अब्राहमको साथमा।
8: ओहो, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
10: खै, जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
13: जय मसी, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
14: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।

जयमसी अनि नमस्ते। गुड न्यूज एफएम 105 थोपलोक मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा छौं। कार्यक्रम नयाँ उदयको साथमा सोमबार हो 2-3 बजेसम्म हामी यो कार्यक्रममा आउने गर्छौं। परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने गर्छौं श्रोता। अन्तत हामी सबैजना एक अर्कामा प्रार्थना साथ एकले अर्कालाई उचालेर उत्साह दिने काम नै यो कार्यक्रमबाट गर्ने गर्छौं। प्राविधिक मित्र विजयजीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र कार्यक्रममा निकै मिठा गीतहरू पनि छन्। अहिले भने दिनेश र साइली र साथीको आवाजमा डाँडावारी डाँडा पारीको गीत सुनाउँदैछु।

सुनाइदै होइन सुन्नेकालाई हाम्रो प्रभुको अमृत वाणी। साँच्चै नै यीशु प्रभुको वाणी चाहिँ अमृत हो। स्वतः संसारमा धेरै मानिसहरूले अमृत मन पराउँछन् अनि अमृतले त मानिसलाई बचाउँछ भन्ने काम गर्दछ। त्यस्तै नै आज प्रभुको वचन चाहिँ अमृत हो हाम्रो लागि, अनि नसुनेकाले सुन्नुपर्छ, सुनाउनुपर्छ एकले अर्कालाई। तपाईँ मेरो कर्तव्य पनि त्यही हो। र आज हामी गुड न्युज एफएम मार्फत पनि परमेश्वरको वचनहरू सुनाइरहेका छौं। हामी अरू कुराहरू बाँड्न जान्दैनौ, हामी धर्मका कुराहरू गर्न जान्दैनौ, हामी ठूल्ठूला ज्ञान गुणका कुराहरू, सैद्धान्तिक कुराहरू, विद्वानका कुराहरू गर्न सके पनि हामीले जीवन जिउने कला अनि जीवन बचाउने ज्ञानका कुराहरू चाहिँ गर्न सक्छौं जसले जीवन दिदछ। र हामीलाई यति थाहा छ कि येशु ख्रीष्टमा मुक्ति छ, येशु ख्रीष्टमा चाहिँ उद्धार छ, अनि जब हामी उहाँलाई विश्वास गर्छौं र हाम्रो जीवन अर्कै नै हुन्छ भन्ने कुरा चाहिँ हामी ठोकुवाका साथ भन्ने गर्छौं, अरूलाई पनि सुनाउने गर्छौं। यो चाहिँ एउटा परमेश्वरको प्रेम पनि हो। परमेश्वरले गर्नुभएको मानिसप्रतिको प्रेम चाहिँ अरूलाई सुनाउनु कसैको गल्ती हुँदैन पनि, र हामीले गर्नै पर्छ यी कुराहरू। परमेश्वरले तपाईँ र मलाई यो आह्वान पनि गर्नुभएको छ, तिमीहरूले मेरो राज्यको सुसमाचारहरू प्रचार गर। मर्कुसको पुस्तकको अन्त्यतिर पनि हामी देख्छौँ येशु ख्रीष्टले आफ्ना चेलाहरूलाई, म गए पनि तिमीहरूले प्रभुको राज्यको काम चाहिँ गर, प्रचार प्रसार सारा संसारमा गएर सुनाऊ, सारा संसारका मानिसहरूले यो कुरा सुन्नुपर्छ भनेर भन्नुभयो। र तपाईँ र मैले कतिका सुनाएका छौँ, कतिका यो अमृत वाणीलाई बाँडेका छौँ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। गीतले पनि भनिरहेको थियो हाम्रो प्रभुको अमृत वाणी। र साँच्चै नै आज कार्यक्रम नयाँ उदयमा मैले आशाकै कुराहरू गर्ने गरेको छु। कहिलेकाहीँ अनन्त जीवन कसरी पाउन सकिन्छ त्यस्ता कुराहरू पनि हामी गर्छौँ भनेदेखि आशाका कुराहरू म गर्छु आज। र आशा चाहिँ परमेश्वरले त्यस्तो आशा तपाईँ र मलाई दिनुभएको छ। हिब्रू 11:1 भन्दछ, विश्वास भनेको आशा गरिएको कुराहरूको भरोसा हो र नदेखिएका कुराहरूको प्रमाण हो भनेर भनिएको छ। तपाईँ र मैले आशा र विश्वास यसरी राख्नुपर्छ कि देखेका छैनौँ परमेश्वर

सान्त्वनाका कुराहरू बोल्नुहुन्थ्यो। उहाँले भन्नुभयो, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूको निम्ति ठाउँ तयार पार्न म गइरहेको छु, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि लिन आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु, जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ भनेर पनि भन्नुभयो। र यति धेरै ठूलो सान्त्वनाका कुरा, आशाका कुरा गर्नुभयो, जुन आशा आज मानिसले गरेका साधारण यो मानवीय सोचले नभ्याउने कुरा चाहिँ प्रभु यीशुले गर्नुभयो, ताकि तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु भनेर भन्दै हुन्थ्यो। आज संसारमा मानिसहरूलाई जीवन के हो पनि कतिले बुझेका छैनन्। थोरै पर्सेन्ट मानिसहरूले मात्रै म किन संसारमा आएँ भन्ने कुराहरू बुझेका छन्। र त्यो जीवनलाई साँच्चै बुझ्ने हो भने मृत्युपछि के हुन्छ, हाम्रो मृत्युपछि चाहिँ त्यहाँ जीवन छ कि छैन, मृत्युपछि फेरि हामी सदाको लागि कहाँ जानुपर्छ, मृत्युपछि एकपल्ट मृत्यु भइसकेपछि त्यो नै हाम्रो अन्त्य हो कि होइन, बुझ्नलाई गाह्रो पर्ने भएको हुनाले प्रभु येशूले चाहिँ मृत्युपछिको जीवनमा अनन्त आशाका कुराहरू हामीलाई दिनुभयो। त्यसैले आज तपाईँ र मैले श्रोतामित्र यो कुरा बुझ्न पाएका छौँ, यति ठूलो आशा राखेर येशू ख्रीष्टमा भरोसा गर्न पाएका छौँ कि हाम्रो चाहिँ आशा छ, हामी हाम्रो जीवन मरेको मरै हुँदैन। जब हामी मृत्युमा जान्छौँ त्यस दिनदेखि नयाँ दौड नयाँ यात्रा हाम्रो जीवनको सुरु हुन्छ भनेर पनि उहाँले भन्नुभयो। र यसरी भन्दै गर्दाखेरि चाहिँ हामीले के बुझ्छौँ भन्दाखेरि भजनसंघको पुस्तक 42:11 पनि भन्दछ, हे मेरो प्राण त किन निराश छस्, परमेश्वरमा आशा राख किनकि म फेरि उहाँको प्रशंसा गर्नेछु। आज श्रोता म पनि त्यस्तै छु, तपाईँ पनि त्यस्तै हुनुहुन्छ। दिनदिनको जीवनमा तपाईँ र मलाई उत्साहको खाँचो पर्छ, हामी सधैँ बलियो भएर रहन सक्दैनौँ, हामी हाम्रो शरीर कमजोर भएको हुनाले परमेश्वरले भन्नुभएको छ माटैबाट त सुरु गरिएको छस्, माटैमा त फर्किजानेछस् भनेर भनिसक्नु भएको कारणले गर्दा हामी माटो हौ अनि कमजोर हुन्छौँ, र हामी कमजोर हुन स्वाभाविक पनि हो, किनभने हामीलाई त्यो किसिमको एउटा शक्ति परमेश्वरले दिनुभएर मात्रै हामी आज बाँचिरहेका छौँ, जीवित छौँ। त्यसैले गर्दाखेरि चाहिँ तपाईँ र म कमजोर भएको हुनाले हाम्रो दिनदिनैको जीवनमा विश्वासको कमी भइरहन्छ, हाम्रो हामी प्रत्येक दिन चाहिँ बेग्लै किसिमको विश्वास हाम्रो भइरहेको हुन्छ। आज अलिकति बलियो हुन्छ हाम्रो विश्वास भने भोलि त्यो विश्वास मर्न पनि सक्छ, पर्सि फेरि अलिकति बलियो हामी हुन सक्छौँ। यसरी नै एभम ब्रिथले हामी चाहिँ परमेश्वरमा रहेर जीवित जीवन पाइरहेका हुन्छौँ, कहिले कमजोर हुँदै कहिले उड्दै कहिले लड्दै गरिरहेका हुन्छौँ, प्रार्थना गर्छौँ फेरि पनि आफूलाई उत्साह दिन्छौँ, अरूबाट पनि उत्साह पाउँछौँ होइन, अनि परमेश्वरबाट पनि सहायता पाउँछौँ। जब यीशु ख्रीष्टले पनि गेतसमनीको बगैँचामा आफू मृत्युमा जानुभन्दा अगाडि प्रार्थना गरिरहनु भएको थियो, उहाँका पसिनाहरू रगतका रूपमा परिवर्तन भएको हामीले थाहा पाउँछौँ। अनि त्यतिखेर चाहिँ परमेश्वरले त्यतिकै येशु ख्रीष्टलाई छोड्नु भएन, परमेश्वर पिताले सहायता गर्नको निम्ति स्वर्गदूतहरू पठाउनु भएको छ, पवित्र आत्माको शक्ति पठाउनु भएको छ, जसले गर्दा उहाँले त्यो मृत्यु वहन गर्न सक्नुभयो। त्यसैले तपाईँ र मैले पनि जब परमेश्वरलाई पुकार्छौँ आशा नभएको व्यक्ति जस्तो बन्नु हुँदैन, परमेश्वरले तपाईँ र मलाई कुनै न कुनै रूपमा चाहिँ सहायता पठाइरहनु भएको हुन्छ। अहिले पनि जियोस् आज हाम्रो विश्वास कमजोर छ भन्दैमा आज हामी पूर्ण रूपमा परमेश्वरदेखि टाढा छैनौँ, परमेश्वरले जहिले पनि हामीलाई नजिक लान चाहनुहुन्छ। अनि उहाँले भन्नुहुन्छ, म दागको बोट हुँ तिमीहरू हाँगार हो, जब ममा रहिरह भने फल फलाउँछ भनेर भन्नुहुन्छ, र उहाँमा रहिरहेको जीवन चाहिँ आनन्दमय शान्तिमय हुन्छ। एकचोटि म घरमा रहिरहेको थिएँ, दिउँसोको समयमा मलाई कस्तो भयो भनेदेखि एक किसिमले मेरो दिमागै एकदम ब्ल्याङ्क जस्तो, केही पनि मैले सोच्न सकिनँ। अनि त्यतिखेर मलाई लाग्यो कि म परमेश्वरको हुनुहुन्छ होइन, परमेश्वरलाई मैले किन विश्वास गर्ने भने जस्तो प्रश्नहरू मेरो जीवनमा आयो। कहिलेकाहीँ यस्ता जीवनमा यस्ता प्रश्नहरू आउँछन् श्रोता, अनि मैले सोचेँ दुष्टले पो यो मेरो हृदयमा हालिदिएको हो कि भन्ने शङ्का पनि कता कता लाग्यो। तर मैले यसो सोच्दाखेरि मानिसलाई हर किसिमका चिन्ता फिक्रीले सताइरहेका हुँदो रहेछन्, हामी प्रभुको बाटोमा बलियो गरी लाग्दाखेरि पनि हरेक किसिमका बाधा विघ्नहरू आएर चाहिँ हाम्रो दिमागलाई नै उल्टो पाल्टो पारिदिने सम्मको समय पनि आउन सक्छ। तर हाम्रो प्रभु यति जीवित हुनुहुन्छ कि फेरि पनि उहाँले हामीलाई कुनै न कुनै वचनद्वारा साहस दिइहाल्नुहुन्छ होइन। अनि मैले केही समयपछि फेरि पनि होइन यसरी हुँदैन, परमेश्वरको वचनले मलाई जिउँदो पार्दछ, परमेश्वरको वचनले

बल्दिदछ भनेपछि फेरि पनि त्यो ठाउँमा प्रभुले ल्याउनु भयो। त्यसले गर्दा आज तपाईँहरू मेरो जीवनमा पनि हरेक किसिमका परीक्षाहरू पनि आउन सक्छन्। हामी परमेश्वरको बाटोमा असल भएर लाग्दा लाग्दै पनि दुःख, संकष्ट, पीड़ा, चेतनाका कुराहरू, चुनौतीका कुराहरू, माफ गर्नुहोला, चुनौतीको कुराहरू आएर चाहिँ हामीलाई कहिलेकाहीँ यताउति बनाइदिन्छ। अनि परमेश्वरले भन्नुभएको छ, तिमीहरू यस्तो विश्वास गर कि ताकि हावाहुरीले उडाएर उल्ट्याङ पल्ट्याङ पार्ने विश्वासी नहो, तिमीहरूको विश्वास चाहिँ बलियो जरा गाडीको हुनुपर्छ भनेर भन्नुभएको छ। त्यसैले त्यो समयमा हामी बलियो हुनुपर्छ। सदा आज मैले उत्साहको कुरा किन गरिरहेको छु भन्दाखेरि, हामी कमजोर हुँदा प्रार्थनाको आवश्यक पर्छ, कमजोर हुँदा परमेश्वरको वचनको आवश्यक पर्छ, बलियो हुँदा आनन्द मनाउनुपर्छ हामीले, होइन? उदाहरणको लागि मरूभूमिमा चाहिँ धेरै छोकडाका रुखहरू हुन्छन्, डेट्स भनेर पनि अङ्ग्रेजीमा भनिन्छ, अनि विशेष गरी अरब राष्ट्रहरूमा चाहिँ हामीले ती रुखहरू देख्छौँ। अनि यिनीहरूले चाहिँ यति धेरै लामो जरा गाडेका हुन्छन् अरे कि यिनीहरू यति ठुल्ठुला समुद्री लहरीहरू आउँदाखेरि पनि भाँचिँदैनन्, तोडिँदैनन्। तपाईँ देख्नुहुन्छ तराई क्षेत्रमा हामी धेरै नरिवलका बोटहरू, सुपारीका बोटहरू देखेका छौँ, होइन? ती बोटहरू जति सुकै हावाहुरी आए पनि भाँचिएको हतपत्ता हामीलाई थाहा छैन, किनभने उनीहरूको जरा चाहिँ तलसम्म गएको हुन्छ। त्यसैले तपाईँ र मेरो विश्वासको जरा पनि तलसम्म छ भने चाहिँ हामीलाई जीवनमा आउने यस्ता साना निराशाले हामीलाई ठूलो विजयमा पुग्न बाधा गर्न सक्दैन, किनभने प्रभुको छोराछोरी हौ हामी, येशु ख्रिस्टका जनहरू हौ हामी, येशु ख्रिस्टका पुत्रहरू हौ हामी, र त्यसैले गर्दा उहाँले चाहिँ हामीलाई सम्हाल्नुहुनेछ। त्यसैले गर्दा कार्यक्रम नयाँ हुँदैमा आज मैले यही कुराहरू गरे सोता हाम्रो प्राण निराश छ भनेदेखि प्रभुमा आशा राख्नुपर्छ भन्ने कुराहरू नै मैले गरिरहेको छु। यतिखेर एउटा निकै नै मिठो गीत सुन्छौ, त्यसपछि म फेरि पनि विविध कुराकानी लिएर हामी आउनेछौं।

हजुर, निकै नगरपूर्ण भजन हामीले सुन्यौं, आशाको भजन सुनेका छौं। जुदास प्ल भनेर यहाँ भनिएको छ, यहुदाको हलो भन्ने एउटा म्युजिसियन ग्रुप भनौँ न, उहाँले धेरै मिठा मिठा गीतहरू हामीलाई दिनुभएको छ र साँच्ची नै आशा छ भन्ने कुराहरू चाहिँ उहाँको राज्यमा, यसको राज्यमा निकै मिठो गीत थियो अनि स्वर पनि त्यति नै मिठो होइन। आज मैले चाहिँ जहिले पनि कार्यक्रमहरूमा पनि जुन जति पनि भजनहरू सुन्छु ती भजनहरूलाई एकदम गहिरिएर मनन गरिरहेको हुन्छु श्रोता, तपाईँले पनि त्यो गर्नुपर्छ जस्तो लाग्छ मलाई। किनभने हाम्रो कर्तव्य पनि हो, जब हामी वचनलाई भजनलाई मनन गर्छौँ नि, कति भजनहरू चाहिँ वचनबाट निकालिएको हुन्छ अनि कति भजनहरूले चाहिँ तपाईँको जीवनलाई नै परिवर्तन गरिदिन्छ, तपाईँको दुःखलाई नै आनन्दमा परिणत गरिदिन्छ। तर त्यसको शब्द बुझ्नु भएन भने धुनले मात्र त हामीलाई गर्दैन होइन। र मैले आजको भजन यो सुनिरहँदाखेरि चाहिँ आफूलाई पनि एकदमै आनन्दित महसुस गरे र गीतहरूले पनि हाम्रो जीवनमा धेरै ठूलो भूमिका खेलिरहेको हुन्छ र गीतलाई सुन्दाखेरि पनि अलिकति न्याय गरेर सुन्ने गरौँ। जसले गाउनु भएको छ, प्रार्थना साथ तयार पार्नु भएको हुन्छ उहाँहरूले पनि, पक्कै पनि प्रभुका जनहरूले गाउनु भएको गीत चाहिँ म बिना प्रार्थना भयो जस्तो लाग्दैन। बिना प्रार्थना चाहिँ हाम्रो हातमा आइपुगेको होइन, यहाँ हरेक कुरामा प्रार्थना चाहिन्छ अनि हामी हाम्रो नजिकसम्म उत्साह दिनको लागि भजन हामीले सुन्न पाउनु पनि यो आशिषको कुरो हो। मैले आज एज आरजे जब प्रस्तुताको रूपमा काम गर्दै गर्दाखेरि जति पनि गीतहरू प्राप्त गरेको छु श्रोता मित्र, यो चाहिँ म आशिषको कुरा ठान्छु यसलाई, किनभने त्यतिकै चाहिँ मलाई आएको होइन, मैले पनि प्रार्थना गरेँ अनि मलाई जुन फिल्ड मनपर्छ त्यो फिल्डमा परमेश्वरले मिठा मिठा गीतहरू दिनुभयो अनि त्यो गीतहरूमा डुब्ने मन दिनुभयो होइन, त्यो नै मेरो लागि महान जस्तो लाग्छ। र आज परमेश्वरको वचन त हामीले सधैँ सबै व्यक्तिहरूबाट सुनिरहेका नै हुन्छौँ है, परमेश्वरको वचन त हामीमा हुँदै हुन्छ, तर अझ पनि आराधना स्तुति महिमामा लाने चाहिँ भजन हो अनि भजनलाई बढी जोड दिन्छु। र मैले कार्यक्रम रोजेको सरगम पनि आजको दिन 4 बजेदेखि 5 बजेसम्म जुन सरगम आउँछ सोमबारको दिन, त्यो पनि मैले साङ्गीतिक कार्यक्रम भएको हुनाले नै लिएको हुँ अनि मलाई मनपर्छ साङ्गीतिक कार्यक्रम, सङ्गीत सुन्न मन लाग्छ, लगभग 1 घण्टा नै म आनन्दित भइरहेको हुन्छु, प्रभुलाई धन्यवाद दिन्छु। र यो चाहिँ तपाईँ र मेरो सौभाग्यको कुरो पनि हो, आज हामीलाई सिक्किमबाट, दार्जिलिङबाट, विश्वका उता अमेरिकाबाट बनेर पनि भजनहरू आउँछन्, यो कति खुसीको कुरो। यो चाहिँ बिना प्रार्थना आएको हुँदैन, जसले भजन बनाए पनि त्यहाँ प्रार्थना साथ प्रभु यो प्रार्थनाले यो भजनले चाहिँ कसैको मन छोएको होस् भन्नुहुन्छ र न तपाईँ र मेरो मन छुन्छ होइन। त्यसैले आज मैले किन गीतको कुरा गरिरहेको छु कार्यक्रममा, आदमीमा माफ गर्नुहोला, नयाँ हुँदैन भनेदेखि, गीतको कुरा गर्नु पनि उत्साहको कुरा नै हो र म चाहिँ बिना गीत चाहिँ जिन्दगी छैन जस्तो लाग्छ कहिलेकाहीँ होइन। आज प्रभुले दिनुभएको मिठा मिठा सङ्गीतहरू, मिठा मिठा यति मिठा गायकहरूलाई सुन्न पाउँदाखेरि चाहिँ हर्षका आँसुहरू बग्छन् हाम्रो आँखाबाट। आज हाम्रो प्रभुको निम्ति गाउने व्यक्तिहरूको पनि कम छैन भने जस्तो लाग्छ, होला उहाँहरू पोख्त नहोलान् संसारका मानिसहरू जस्तो, तर पनि आशित चाहिँ पक्कै पनि छन्। संसारमा सुनिएका गीतहरू आशिषित छैनन्, पोख्त छन्, तर ख्रिस्टको निम्ति गाइएका भजनहरू चाहिँ पोख्त नभएका पनि नभए पनि प्रख्यात नभए पनि आशित पक्कै पनि छन्, जसले चाहिँ परमेश्वरको महिमा गर्दछ। हामीले आशाका कुराहरू गरिरहेका छौँ आजको कार्यक्रममा र आशा तपाईँलाई चाहिन्छ, मलाई चाहिन्छ र बाइबलले हामीलाई धेरै आशाका भर्सेसहरू पदहरू दिनुभएको छ। हामीहरू एउटा उद्देश्यको निम्ति बनिएका छौँ संसारमा र त्यो आशा बोकेर अन्धकारका समयहरूमा पनि जिउने साहसिक यात्री चाहिँ हामीले यो जीवन यो धरतीमा राम्ररी समापन गर्नु परेको छ। हामीलाई अरू मानिस जस्तो छुट छैन श्रोता, हामीले प्रभुका वचन जानेका छौँ, प्रभुलाई विश्वास गरेका छौँ र हाम्रो जिउने तरिका बेग्लै छ, हाम्रा धेरै कर्तव्यहरू बाँकी छन् हामीले गर्नुपर्ने र हामीले बिना कर्तव्य चाहिँ प्रभुको राज्यमा पुग्छु भनेर नचिताए पनि हुन्छ। तपाईँलाई जब प्रभुले चुन्नुभयो, हामी प्रत्येकलाई एउटा एउटा वरदान स्वरूप काम दिनुभएको छ, त्यो काम पूर्ण गर्नुपर्नेछ हामीले। सायद तपाईँको आवाजद्वारा हुनसक्छ, तपाईँको बलद्वारा हुनसक्छ, बुद्धि विवेकद्वारा हुनसक्छ, तर परमेश्वरको काम गर्नै पर्छ, तपाईँलाई दिएको ड्युटी चाहिँ पूरा गर्नै पर्ने हुन्छ। र हामी एउटा न एउटा उद्देश्यको निम्ति सबैजना बनिएका छौँ र त्यही आशा बोकेर नै हामी यो समयमा बाँचिरहेका छौँ र के का निम्ति बाँच्ने भन्ने आशा भएन भने बाँच्नलाई गाह्रो हुन्छ श्रोता। र मलाई चाहिँ ख्रिस्टको निम्ति बाँच्ने भन्ने बित्तिकै हामीलाई सजिलो भयो बाँच्नको निम्ति होइन,
र हामीले जे पनि गर्छौं ख्रिस्टकै निम्ति गर्छौं भन्ने कुरा आयो। कसैले के का निम्ति बाँचिरहेका छौं भन्दाखेरि येशूको निम्ति भन्न हामी सक्छौं, किनभने येशूमा जीवन छ, येशूमा आशा छ, येशूमा अनन्तता छ। त्यसैले येशूको निम्ति नै म बाँचेको हुँ। म परिवारको निम्ति, म आफ्नो आफन्तजनहरूको भन्दा पनि पहिलो नम्बर ख्रिस्टको निम्ति बाँचेको हुँ भनेर हामीले जवाफहरू दिन सक्छौं। र यो आशा छ हामीमा ठूलो र हामीलाई बाँच्ने आधार हुन्छ। आशा छैन भने बाँच्न गाह्रो हुन्छ। मान्छेको मनमा आशा छैन भने एकै पल पनि बाँच्नलाई धेरै गाह्रो हुन्छ। म के को निम्ति खाइरहेको छु, पिइरहेको छु, के को निम्ति यात्रा गरिरहेको छु भन्ने गन्तव्य नै थाहा छैन भने मानिस अन्यलतामा पर्दछ। त्यसैले तपाईँ र मलाई चाहिँ थाहा छ हाम्रो गन्तव्य र हामी कहाँ जाँदैछौँ भन्ने कुरा थाहा छ। निम्न लागेका आशाका धिप्राहरूलाई विश्वासको तेलले थप्दै निउजनु परेको छ यस समयमा होला। हाम्रो विश्वासहरू निम्न लागेको होला कति अवस्थामा। मैले अघि पनि भने कुनै समय हामी विश्वासमा धेरै कमजोर भएर तल गिरिसकेका हुन्छौँ, हामीलाई बतासले हल्लाइरहेको हुन्छ। त्यो समयमा पनि विश्वासका मसिना धिप्राहरूले हामीलाई फेरि पनि जिउने आशा दिन्छ, ताकि अरूहरूले पनि त्यो आशाको परमेश्वर हामीमा देखुन् र जिउने साहस पाउन्। र हामीमा त धेरै ठूलो कर्तव्य छ, हामीले त्यसै कमजोर बन्न पाउँदैनौँ। आफू बलियो भनेर अरूलाई बलियो हो भन्न सकिन्छ, होइन? त्यसैले गर्दा म चाहिँ अलिकति मेरो व्यक्तित्व नै कमजोर छ, अनि म कहिलेकाहीँ सम्झन्छु गिदोन पनि कमजोर मनका मानिस थिए, अनि पत्रुसलाई पनि सम्झन्छु कहिलेकाहीँ, जति पनि कमजोर व्यक्तिहरू छन् अनि म सम्झन्छु। दाजु पावलले पनि भन्नुभएको थियो, जब उहाँले कमजोर हुनुभयो अनि धेरै निराश हुनुभयो, त्यतिखेर परमेश्वरले भन्नुभयो दोस्रो कन्ती 12:9 दुर्बलतामा मेरो आशिष सिद्ध हुन्छ, मेरो शक्ति सिद्ध हुन्छ भन्नुभयो। त्यसरी नै तपाईँ र मेरो जीवन पनि कहिलेकाहीँ हरेस खाइरहेको हुन्छ, होइन? कसैले सम्झाउँदा पनि मान्दैन यो मन। आशा त प्रभुमा राखेका छौँ, तर पनि शारीरिक मन शिथिल हुन्छ कहिलेकाहीँ, अनि शरीरमा कमजोर हुँदाखेरि चाहिँ कसैको भनाइले पनि विश्वास नलागिकन हामी जीवनमा एकदमै गहिरो सोचमा पुग्छौँ, के गर्ने होला यो जीवन, जिउने अथवा नजिउने। यसै सोचमा रहेर कति मानिसहरूले आफ्नो जीवनको अन्त पनि गर्नुभएको छ, होइन? यो दुःख लाग्दो कुरो हो, तर प्रभुले भन्नुभएको छ ममा आशा छ अनि तिमीहरू आशाविहीन होइन आशा सहितका छौ भनेर भन्नुहुन्छ। र अरूलाई हौसला दिनको लागि आफू पनि पहिले हौसला पाएको व्यक्ति हुनुपर्छ, र अरूलाई आशा दिनको निम्ति तपाईँ र म पनि आशामा पूर्ण हुनुपर्छ, किनकि हामी आशा पाउनेहरू मात्र छैनौ तर अरूहरूलाई आशामा डोर्याउनेहरू हुन बोलाइएका हौ। र तपाईँ र मेरो विजयको कथाहरूले जिउनलाई एकदमै लता छोड्ने व्यक्तिहरूलाई पनि क्षितिज पारीसम्म पुग्न बल मिल्दछ, पक्कै पनि हो हाम्रा गवाहीहरूले। त्यसरी नै आज गुड न्युज एफएमबाट धेरै गवाहीका कार्यक्रमहरू हुन्छन्, गवाहीका पुस्तकहरू आज हाम्रो सामु प्रकाशन भएका छन्, हामीले पढ्नुपर्छ श्रोता मित्र। कसैको गवाहीले पनि तपाईँ र मलाई जिउनमा मद्दत गर्दछ, र कति त्यस्ता व्यक्तिहरू छन् पुस्तक पढेर पनि जीवनलाई परिवर्तन गरेका, होइन? र कसैको गवाही सुनेर पनि आफू परिवर्तन भएका कुराहरू। त्यसैले गर्दा यो चाहिँ महत्वपूर्ण कुरा हो, परमेश्वरले यसैको निम्ति तपाईँ र मलाई पठाउनु भएको। तपाईँ र मेरो जीवनको आफ्नो आफ्नो किसिमको गवाही छ, जस्तै हाम्रो टेक्निसियन मित्रको मेरो आफ्नो आफ्नो गवाही छ। प्रभुमा हामीले कसरी आयौँ त, होइन? त्यो दमस्कसको बाटो तपाईँ र मैले कसरी परिवर्तन भएर त्यो दिनदेखि प्रभुमा युटर्न भएका छौँ, हाम्रो आफ्नो आफ्नो कथा व्यथा छ नि त होला। कसैले दुःखसँग प्रभुलाई पाए, कसैले रोग बिमार हुँदै गर्दा प्रभुलाई पाए, कतिजना आनन्दित खुसी भइरहेको बेला पाए, सम्पन्नतामा पाए, तर पाउनु त प्रभुलाई पाए। त्यसैले गर्दाखेरि नै तपाईँ र मेरो आफ्नो आफ्नो किसिमको कथा व्यथा र गवाही छ, यिनै गवाहीद्वारा अरूलाई उत्साह दिने काम गर्नुपर्छ। हामी अब निराश हुने व्यक्तिहरू पक्कै पनि होइनौँ। हामी गुड न्युज एफएमको प्रसारमा कार्यक्रम नयाँ उदय सुन्दैछौँ। कार्यक्रम नयाँ उदयमा यी आशाका कुराहरू हामी गर्दै गर्नेछौँ। यतिखेर फेरि पनि एउटा गीत सुनाउँछौँ।

तपाईँ र हामीले देविका लामाको आवाजमा निकै पुरानो अर्थपूर्ण भजन सुन्यौँ। धेरै पुरानो भजन हो, निकै मिठो लाग्दछ। आशा मनिरासम्म पनि मेरो प्रभुलाई महिमा दिइरहन्छु। र आज तपाईँ र मैले गीत सुन्दै गर्दाखेरि पनि यो मनन गर्नुपर्ने हुन्छ कि एउटा प्रण गर्नुपर्ने हुन्छ, दुःख त आउँछ, केही समयको पाहुना हो, सुख पनि केही समयको पाहुना हो, तर प्रभु त सदा जीवित हुनुहुन्छ, उहाँ एक समान हुनुहुन्छ, उहाँलाई चाहिँ महिमा दिनुपर्छ भन्ने कुरा बिर्सनु कहिले पनि हुँदैन। उहाँका वचनहरूले नै हाम्रा आशालाई चहकिलो बनाउँछ र स्पष्टसँग देख्न र जीवनलाई बुझ्न सहायता गर्छ। तपाईँ र मैले उद्धारक जो चट्टान हुनुहुन्छ उहाँमा उभिएर जिउन सकेका छौं। अन्धकार जति नै घोर र निष्पट्ट भए तापनि उज्यालोले जित्ने नै छ एक दिन। जीवन जिउन जति नै कठिन भए तापनि आशाले हामीलाई विजेता तुल्याउने नै छ। त्यो नै तपाईँ र मेरो महिमित आशा हो। जीवन चुनौती र तनावबाट भएर नगएको भए सायद मानिसले आशाको अर्थलाई गहिराईमा बुझ्न सक्दैन थिए होलान्। अँध्यारो भन्ने कुरा नभएको भए उज्यालोको महत्व बुझ्न त्यति सहज हुने थिएन। संसारको चित्कार र चिन्ताले आशालाई अझ उज्यालो बनाइदिएको छ। अँध्यारो गुफामा हराएको मानिसले उज्यालो किरण देख्ताको बाँच्ने आशालाई हामी सहजै कल्पना गर्न सक्छौ। यसर्थ संसारको चुनौतीले अन्तत हामीलाई ख्रिस्टमा आशा राख्न आह्वान पनि गर्दछ। हो श्रोता, मैले यो कुरामा कसरी बुझेँ भन्दाखेरि, जब जीवनमा दुःख आउँछ अनि प्रभुको नजिक हामी जाने रहेछौँ, सुख हुँदा आनन्द हुँदा हामीलाई पर्याप्त हुँदा पुगीश्वरी हुँदा परमेश्वरको खोजी हुँदैन। जब दुःख हुन्छ, जब बिरामी हुन्छौँ, कमजोर हुन्छौँ, अभावमा हुन्छौँ, अनि परमेश्वरलाई पुकार्न मन लाग्छ। त्यसले गर्दा नै आज जीवन यस्तै हो, प्रभुको आगमन नभएसम्म चाहिँ हाम्रो जीवन यस्तै नै हो। श्रोता, आशा गरेर बस्नुपर्छ, प्रभु आउनुहुन्छ एक दिन। अघि योहन्नाको पुस्तकमा मैले पढेँ नि, अब उहाँ चाहिँ हामीलाई लिन आउँदै हुनुहुन्छ। र त्यसले गर्दा येशूको पुनरुत्थानद्वारा नयाँ जन्म मात्र होइन तर जीवित आशा पनि हामीले पाएका छौँ। तपाईँ हामीलाई सायद अहिले वर्तमानमा उहाँको आशा प्रशस्त भएको अनुभव नभएको पनि हुनसक्छ, तर यो पक्कै हो, बाइबलले तपाईँ र मलाई चाहिँ 100% पर्याप्त रूपमा नै आशा दिइरहेको हुन्छ। सायद तपाईँ र मैले भएका कष्टहरूका अनुभवहरूले आशालाई ओझेलमा पारिदिएको होला, तर सत्य यही हो कि हामीले येशूलाई विश्वास गर्नुको कारण तपाईँ र ममा त्यो जीवित आशा छ। तपाईँमा भएको र ममा भएको आशा तपाईँ र मेरो अनुभवभित्र निर्भर रहँदैन, किनकि आशा दिने परमेश्वर विश्वास योग्य हुनुहुन्छ। तपाईँ र मैले आशा छैन कि जस्तो अनुभव गरिरहनु भएको गरिरहेका छौं होला, तर पनि आशाविहीन हुनु पर्दैन। येशु मर्नु भएर जिउनु भएको कारण त्यो आशा तपाईँ र मेरो भाग हो। यो आशा केवल हुनेछ होला भन्ने इच्छा होइन, तर यो त जीवित रहने आशा हो। हामीहरू जीवित आशाको निम्ति नयाँ गरी जन्मिएका छौं भनेर पत्रुसको पुस्तक पहिलो पत्रुस 1:3 पनि भन्दछ। हाम्रो आशा मृतक आशा होइन, तर एउटा जीवित आशा हो, जो गहिरो गरी जरा गाडेर प्रशस्त फल फलाइरहेको आशा हो। त्यसले आज ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूमा कुनै उत्तम कुराहरूको खाँचो पर्दैन भनेर भनेको सही जस्तो लाग्छ। मेरो जीवनमा त ख्रिस्टलाई विश्वास गरेपछि धेरै कुराहरू उहाँले दिनुभएको छ, पर्याप्त पाएको छु। र संसारबाट आउने, परमेश्वरबाट आउने सुख चाहिँ भोगेर दुःख चाहिँ नभोग्नु भनेर जब अयुबले भनेका थिए, त्यस्तै तपाईँ र मैले पनि भन्नुपर्छ। तर म त कस्तो छु भनेदेखि, आज परमेश्वरले दिनुभएका राम्रा कुराहरूलाई बिर्सिएर एक दिनको दुःखलाई सम्झेर प्रभुले छोड्नु भएछ भन्छौ, तर परमेश्वरबाट आउने सुख चाहिँ भोगेर दुःख चाहिँ नभोग्ने भन्ने अयुबको जस्तो अडान तपाईँ र मेरो पनि हुनुपर्छ। अनि मात्रै जीवनमा आशा मिल्दछ, अनि मात्रै जीवन जिउने सार हामी थाहा पाउँदछौँ। त्यसैले गर्दा श्रोता, एउटा आशा गर्नु भनेको कुरा चाहिँ शान्तिको कुरो होइन, यो चाहिँ एकदम महत्वपूर्ण छ जीवनमा। आशा बिना त मानिस बाँच्न सक्दैन। हो, शरीरका घाउहरू औषधि लगाएर निको हुन्छन्, तर मनमा भएको घाउहरू कसरी निको हुन्छन्? त्यसको निम्ति पनि औषधि त बनिएको होला, तर पनि 100% निको पार्ने औषधिहरू छैनन्। त्यसैले यसको निम्ति चाहिँ आफ्नो मनले मनलाई बुझाउने हो र आशामा रहेर चाहिँ निको पार्ने हो त्यो टुटेको मनलाई। र कतिजनाले आशाविहीन भएर निराश भइरहेका छन् भने त्यस्ता ठाउँमा गएर हामीले आशा दिने हो र हाम्रो
कहाँबाट आउँछ भन्दा पिता परमेश्वरबाट आउँछ। परमेश्वर हाम्रो प्रभु येशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। यो पदले हामीलाई बताउँछ पितालाई धन्यवाद दिएर सुरु भएको छ, किनकि हाम्रो आशा पिताबाट आएको हो। उहाँ हाम्रा पनि पिता बन्नुभएको, जो हाम्रो आशाको स्रोत हुनुहुन्छ। हामीले त्यो पुत्रको अधिकारमा पनि देखेका छौँ, तर यो सबै कुरा आएको चाहिँ पिताबाट हो। रोमी 15:13 पनि पावलले परमेश्वर नै हाम्रो आशाको परमेश्वर हुनुहुन्छ भनी घोषणा गर्दछन्। पिता जसले हामीलाई उहाँका जीवित आशाको निम्ति चुन्नुभयो, येशु ख्रीष्टको आज्ञा पालन र उहाँका रगतको छिटकाको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्व ज्ञान अनुसार चुनिएकाहरूलाई, उहाँको पूर्व ज्ञान अनुसार हामीहरूलाई उहाँको पुत्रको रगतद्वारा शुद्ध पारेर हामीलाई चुन्नुभयो, यसकारण उहाँलाई महिमा होस्। यसरी नै परमेश्वरले तपाईँ र मलाई एउटा जिउँदो आशा दिनुभएको छ, र हाम्रो जीवनबाट जहिले पनि परमेश्वरको महिमा भइ नै रहनुपर्छ। हुन्छ, हामी यतिखेर फेरि पनि एउटा गीत सुन्छौँ, गीतपछि फेरि पनि म आउनेछु।

श्रोता रेन्जेल सुन्दरिन्द्र कार्यक्रमलाई आउँदै अब छुट्टिनु पर्ने हुन्छ. समयले साथ दिएको छैन, सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म भने छुट्टिन चाहन्छु. धन्यवाद. जय मसीह.

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजन पछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 9:18-26 यहाँहरूको बीचमा पाठ गर्नेछु। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब उहाँले तिनीहरूलाई यी कुरा भन्दै हुनुहुन्थ्यो, तब सभा घरका एकजना शासक आएर उहाँलाई दण्डवत गरी भने, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। यीशु उठ्नुभयो र आफ्नो चेलाहरूसँग तिनको पछि लाग्नुभयो। त्यति नै बेला 12 वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्लोतिरबाट आएर उहाँको वस्त्रको किनारा छोई, किनकि त्यसले मनमा नै सोचेकी थिए, मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको भइजानेछु। फनक्क फर्की हेर्दा यीशुले त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भई। अनि जब यीशु शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैला बैला मचाइराखेको देख्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, बाहिर जाऊ, किनकि ठिटी मरेकी छैन तर सुतीकी छे। तिनीहरूले उहाँको हाँसो गरे। भीड़लाई बाहिर निकाल्नु भएपछि उहाँ भित्र पस्नुभयो र त्यो ठिटीको हात समात्नुभयो अनि त्यो ठिटी जुरुक्क उठी। तब यस कुराको कीर्ति मुलुकभरि फिजियो। आदरणीय श्रोता, हामीले यस खण्डमा यीशुले विश्वास गर्नेहरूलाई चंगाई तथा जीवन दिनुहुन्छ भन्ने बारेमा हामी चर्चा गर्नेछौ र यीशु ख्रिस्टमा विश्वास गर्दाखेरि मानिसहरूले चंगाई पाउँछन् र उनीहरूले जीवन पनि पाउँछन् र उनीहरू निको हुन्छन् र उनीहरू मृतकबाट पनि जीवित हुन्छन्। यो कुरा हामीले यो घटनामा देख्छौ, यो खण्डमा देख्छौ। र यहाँनिर हामी के देख्छौ भन्दा सभाघरका एकजना शासकलाई हामी यहाँ देख्छौ र यो शासकले यीशुलाई दण्डवत गरेका छन् र त्यतिकै दण्डवत गर्दैनन्। शासकले सभाघरका एकजना शासक भनेको ठूलो व्यक्ति हो, गण्य मान्य व्यक्ति नै हो र उनले यीशु कहाँ आएर उनले यीशुलाई दण्डवत गरेका छन् र यसरी उनले भनेका छन्, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। र यो भाषा अति नै महत्वपूर्ण, अति नै शक्तिशाली र विश्वासनीयताको कुरा बोलिराखेका छन्। यति ठूलो व्यक्ति र यति ठूलो विश्वास हामी यो व्यक्तिमा देख्छौ र उसको विश्वासले के भन्छ भन्दा, यीशुले हात राखिदिनुभयो भने र त्यो व्यक्ति निको हुन्छ अथवा उनको छोरी निको हुन्छ भन्ने उनमा दृढ भरोसा विश्वास देखिन्छ र यीशुले पनि उठेर त्यो जुन छोरी मरेकी छे त्यो मरेकी मरेको छोरीको ठाउँमा यीशु प्रभु जान लाग्नुभयो र उनको विश्वास देखेर नै यीशु प्रभु उनको पछि लाग्नुभयो। यो अचम्मको घटना कि कति असल कति राम्रो कुरा कि यीशु प्रभुले त्यो विश्वास देखिसकेपछि उहाँ उठ्नुभयो र आफ्नो चेलाहरूसँगै तिनको पछि लाग्नुभयो। तर जाँदा जाँदै बाटोमा अर्को फेरि घटना हामी देख्छौ कि 12 वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँको वस्त्रको किनारा छोएको कुरा पनि हामी यहाँ देख्छौँ। त्यो अचम्मको कुरा, जहाँ यीशु जानुहुन्छ त्यहाँ आश्चर्य कर्महरू गर्छन्, चङ्गाईका काम हुन्छन्, छुटकाराका काम हुन्छन् र यीशु जहाँ जहाँ जानुभयो त्यहाँ हलचल भइ नै रहन्छ। र यीशुले फनक्क फर्की हेर्दा त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भए। यो अचम्मको कुरा हामी देख्छौँ कि विश्वासलाई प्रभुले हेरिराख्नु भएको छ। सभाघरका शासकले पनि यति ठूलो विश्वासका कुरा गरेका छन् भने यो स्त्रीले पनि उहाँको वस्त्रको किनारा छोई भने पनि म निको हुन्छु भन्ने विश्वास लिएर यीशु कहाँ आएकी छ र निको भएकी छ। जब यीशु शासकको घरमा आइपुग्नु भयो उहाँले बाँसुरी बजाउनेहरू र भीडले खैला बैला मचाइराखेको देख्नुभयो र उनीहरू अब मर्यो अब बाँच्दैन, मरेको मान्छे कसरी बाँच्छ भन्ने कुरामा उनीहरू खैला बैला मचाइराखेको अवस्था देखिन्छ र आशा

ऊ मरिसकेको छ, मरेको मान्छे कसले बचाउन सक्छ भन्ने खालको कुराहरू यीशुलाई खिसी ट्युरी गरिरहेको अवस्था पनि छ। यीशुले चाहिँ भन्नुभयो सुतेकी छे, मरेकी छैन। यो कुरा भन्दाखेरि चाहिँ उनीहरूको हाँसो अथवा खिल्ली उडाइराख उनीहरूले खिल्ली उडाइराखेको थियो यीशुको। यीशुले चाहिँ भिडलाई बाहिर निकाल्नु भयो, जाऊ तिमीहरू भनेर भनिसकेपछि उहाँले बाहिर निकालेर भित्र पसेर त्यस ठिटीको हात समात्नु भयो, मरे कि ठिटीलाई ठिटीको हात समात्नु भयो अनि त्यो ठिटी जुरुक्क उठी। यो अचम्मको घटना यहाँ घट्यो। सबै मानिसहरूले यीशु मरिसक के अरे त्यो स्त्री अथवा त्यो केटी छोरी मरिसकेका छन् भनेर भनेको अवस्थामा अथवा यो ठिटी मरिसकेको अवस्था छन् भनेर सबैले इभन यो शासकले पनि सभाघरको शासकले पनि आफ्नो छोरी मरेकै हो भनेका छन् र त्यहाँका मानिसहरू सबैले यो ठिटी मरेकै हो भनिरहेका छन्। तर येशु प्रभुले चाहिँ मरेकी छैन सुतेकी छ भनेर यो कुरा भन्दाखेरि खैला बैला मचेकै हो। तर येशु प्रभुले त्यो ठिटीको हात समान्न साथ ती ठिटी चुरुक्क उठी, तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिजियो। अचम्मको कुरा चाहिँ के भने मानिसहरूको सोचाइमा बुझाइमा मरेकै व्यक्ति हो त्यो, तर यीशुले के भन्नुभयो भन्दा होइन मरेकी छैन, यिनी त सुतेको मात्रै छ अनि सुतेको व्यक्ति त फेरि उठ्छ, मरेको व्यक्ति उठ्दैन। त्यसकारण यीशु प्रभुले आफ्नो शक्तिद्वारा मरेकै व्यक्तिलाई पनि अब उठ्छ, यो व्यक्ति मरेको छैन भनेर उहाँले आफ्नो शक्ति प्रयोग गर्नुभएको देखिन्छ। र त्यही अनुसार यीशु प्रभुद्वारा यो आश्चर्य कर्म भइसकेपछि यो कुराको कीर्ति त्यस मुलुकभरि फिजियो भनेर यहाँ बताइएको छ। आदरणीय श्रोता, यो खण्डमा हामीले हेर्दाखेरि यीशुले विश्वास गर्ने उहाँमाथि विश्वास गर्नेहरूलाई चङ्गाइ र जीवन दिनुहुन्छ भन्ने कुरा हामीले हेर्यौँ। र यदि यहाँहरूको बीचमा पनि जीवन मृत्युको हालतमा हुनुहुन्छ र तपाईँको जीवन भने आशा मरेको छ र तपाईँमा पनि एउटा चङ्गाइ पाउनको लागि चाहना गरिराख्नु भएको छ र जीवनमा एउटा आशा नै नभएको अवस्था छ भने यहाँहरूको लागि खुसीको खबर, यीशु ख्रिस्ट चाहिँ यो संसारमा सङ्गाइ कर्ताको रूपमा र मुक्तिदाताको रूपमा उहाँ यो संसारमा आउनु भएको छ। उहाँ चाहिँ यो संसारका मानिसहरूलाई सङ्गाइ दिन र मुक्ति दिनका लागि यो संसारमा आउनु भएको हो र प्रभु यीशु ख्रीष्ट आज पनि उहाँ आत्मामा यो संसारमा हुनुहुन्छ र यीशु प्रभुले यस्तो गाह्रो अवस्था भइराखेकोलाई जब उनीहरूले विश्वास गर्छन् र ती विश्वासमा ठूलो अचम्मको काम गर्न सक्ने व्यक्ति यीशु प्रभु नै हुनुहुन्छ। र तपाईँको जीवनमा पनि यदि सङ्गाईको आवश्यकता छ भने, यदि तपाईँको जीवनमा पनि एउटा मृत्युको बाटोतिर लागिराख्नु भएको छ र यति डरलाग्दो एउटा अप्ठ्यारो अवस्थामा यहाँहरू हुनुहुन्छ भने यीशु ख्रीष्टलाई यिनीहरूले जसरी विश्वास गरे र त्यो विश्वासले उनीहरूले चङ्गाइ पाए र मरेकोबाट पनि उनीहरू जीवित भए, त्यसरी नै यहाँहरूले प्रवचन सुन्दै गर्नु हुँदाखेरि यदि यहाँहरूको बीचमा पनि यदि डरलाग्दो समस्याहरू छन् शारीरिक पक्षमा, मानसिक पक्षमा, आत्मिकी पक्षमा, सामाजिक पक्षमा एकदमै गाह्रो अवस्थाबाट भएर गइराख्नु भएको छ भने यहाँहरूको लागि पनि यीशु ख्रीष्ट तपाईँहरूको लागि पनि छुटकारा दिने, सङ्गाइ दिने र मृत्युबाट जीवित बनाउने ख्रीष्ट यीशु हाम्रो बीचमा

हुनुहुन्छ, उहाँ आज आत्मामा हुनुहुन्छ र उहाँलाई यदि हजुरले विश्वास गर्नुभयो भने तपाईँको पनि समस्या समाधान हुन्छ, तपाईँले पनि चङ्गाई पाउन सक्नुहुन्छ र तपाईँले पनि आफ्नो जीवनमा आश्चर्य कर्म देख्न सक्नुहुन्छ। जसरी मरेको व्यक्ति बाँच्छ त्यसरी नै तपाईँको जीवनमा पनि आश्चर्य कर्म देख्न सक्नुहुन्छ। तर येशूलाई विश्वास गर्नुहोस् र येशूलाई विश्वास गरेर तपाईँले पनि चङ्गाई पाउनुहोस् र मृतकबाट जीवनमा तपाईँ पनि आउनुहोस्। र यदि कसैले आफ्नो जीवन मृत्युमा छ, मृत्युतर्फ गइरहेको छ, आशा नै छैन भने पनि येशूलाई विश्वास गर्नुहोस्, तपाईँको जीवनमा फेरि नयाँ पन तपाईँले पाउनुहुनेछ, तपाईँ फेरि जीवित भएर जिउनुहुनेछ र तपाईँको जीवनमा ठूलो आशीर्वाद आउनेछ र तपाईँले पनि यी व्यक्तिहरूले जुन समस्याबाट छुटकारा पाएर उनीहरू आनन्दित भए त्यसरी नै यहाँहरू पनि आनन्दित हुनुहुनेछ र चङ्गाईको लागि र आनन्द जीवनको लागि येशू ख्रिस्टलाई नै विश्वास गर्नुहोस् र चङ्गाई र जीवन पाउनुहोस्। र यति भन्दै आजको प्रवचन सेवालाई यतिमै राख्न चाहन्छु र अर्को समय यदि परमेश्वरले दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यति दिनजेलसम्मको लागि यो प्रवचनको सेवालाई यहाँ अन्त गर्न चाहन्छु र फेरि परमेश्वरले मौका दिनुभयो भने फेरि आउनेछु र यहाँहरूलाई प्रशस्त रूपमा परमेश्वरले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईंलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 9855138516 र 9868553349
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz, सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। र म विशेष गरिकन हामीलाई नभई नहुने रोचक सामग्री नै कार्यक्रममा प्रस्तुत गर्ने गर्छु। र आज पनि यस्तै प्रस्तुति तपाईँ र मेरो निम्ति रहनेछ। कार्यक्रमको शुरूआत गर्न चाहन्छु म यो अर्थपूर्ण संगीतबाट।

0: विश्व प्रसिद्ध महान व्यक्तिहरूको केही भनाइहरू आज कार्यक्रम राख्न चाहन्छु। निकै नै अर्थपूर्ण लाग्छ मलाई यो भनाइहरू मैले राखेको छु तपाईँ र मेरो लागि भनेर, तर यो भनाइहरू यति अर्थपूर्ण हुन्छन् नि, यति गहकिलो हुन्छन् नि, तर यसलाई चाहिँ मान्छेले कहिले पनि लागू गरेको मैले देख्दिन। जस्तो लक्ष्मीप्रसाद देवकोटाको भनाई अहिले यो प्राय सबैलाई थाहा छ, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने यो भनाई यति महत्वपूर्ण छ नि, तर कहिले पनि मानिसको जीवनमा यो कहिले लागू भएन। दिल जात, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, यो कुरालाई हामीले कतिचोटि मनन गरेका छौँ या छैनौँ भन्ने कुरा। यो कुरा चाहिँ कतिखेर लागू हुन्छ भने जब ठूला ठूला विपदहरू मान्छेको जीवनमा आइपल्छन् त्यतिखेर मान्छेले जात भन्दैन रहेछ। जब छ होइन, आज कयौंचोटि उसलाई उद्धार गर्नको लागि यो जातको मानिस आए हुन्थ्यो, यो जातको मानिसले हामीलाई उद्धार गरे हुन्थ्यो भन्ने त छैन नि त। अहिले त यो आपतकालीन समयमा त दिलको कुरा हो होइन, जसको दिल खुल्ला छ, जसको दिल सफा छ, त्यो दिलहरूले मान्छेलाई मनैदेखि सहायता र सपोर्ट गर्छन्। त्यहाँ कुनै जात, त्यहाँ कुनै धर्म, त्यहाँ कुनै देशको कुरा हुँदैन। त्यो भएर मानिस ठुलो, त्यो मानिस ठुलो लाग्छ क्या मलाई, जसले निस्वार्थ रूपमा मानिसहरूलाई साथ सपोर्ट गर्छ, त्यो मानिस चाहिँ ठुलो। जातले ठुलो सानो कहिले हुँदैन, यो जात भन्ने त मान्छेले बनाएको हो क्या। तपाईँ पश्चिम जानुहोस्, तपाईँलाई कसैले चिनेको हुँदैन, म यो जातको भन्नुहोस्, तपाईँलाई पताउँछु होइन। आखिर निधारमा लेखेको हुँदैन जात यो भनेर होइन, एउटा मान्छेले अर्को मान्छेलाई शासन गर्नको लागि एउटा राखेको, एउटा ट्याग हो। त्यो भएर मानिस ठुलो तिलले हुन्छ, जातले कहिले हुँदैन। अल्बर्ट आइन्स्टाइनले यति राम्रो कुरा भन्नुभएको छ, उहाँको भनाइलाई पनि म मनपर्छ, असफलता अन्त्य होइन, सफलतासम्म पुग्ने एउटा सिकाइ हो अथवा सिँढी हो। हामी असफलता अन्त्य होइन, सफलतासम्म पुग्ने एउटा सिकाइ हो। हाम्रो जीवन यति धेरै असफलताहरू आइराख्छन् नि, अनि हामी भन्छौँ म हारे, अब म सक्दिनँ, होइन रहेछ। असफलता चाहिँ सफलतासम्म पुग्ने एउटा सिँढी रहेछ। त्यो भएर तपाईँहरू म विभिन्न क्षेत्रमा हारेका होलाउ, असफल भएका होलाउ। अब अहिले बाढीकै कुरा गरौँ न, धेरै कुरा गुमाएका छन् मान्छेहरूले, तर एउटा कुरा नगुमाउनुहोस्, त्यो भनेको आशा। आशाले फेरि पनि हामीलाई पूर्ण निर्माण गर्छ। हामी के नै लिएर आएको थियौँ र होइन, न के नै लिएर जान्छौँ र, फेरि पनि इमान्दारी साथ अगाडि बढ्नुहोस्, प्रभुले तपाईँलाई पुनः निर्माण गर्नुहुन्छ। त्यो भएर असफलता अन्त्य होइन, र कुनै पनि घटनाले एउटा ठूलो पाठ सिकाउँछ क्या, त्यो पाठ चाहिँ हामीले सिक्नै पर्छ। कुनै पनि घटना हाम्रो जीवनमा पाठ सिकाउन पनि आएको हुन्छ नि। जस्तो 72 सालको भुइँचालोले धेरैलाई तस नस बनायो, त्यसले एउटा यस्तो ठूलो पाठ सिकायो, कुनै पनि घर बनाउँदाखेरि बालुवामा बनाउने होइन, घर चाहिँ ढुङ्गामै बनाउनु पर्छ भन्ने पाठ सिकायो। र भूकम्प घर किन्दा पनि मान्छेले के भन्छन्, एउटै प्रश्न गर्छन्, भूकम्प अगाडिको घर कि भूकम्प पछाडिको घर, किनभने 72 सालको भूकम्प पछि सरकारले पनि निकै निगरानी राख्यो कि घरको जग जस्तो पायो त्यस्तै अब राख्न पाइँदैन, एउटा मापदण्ड बनाइयो। त्यो अनुसार बनाएको मापदण्डमा चल्यौं भने भूकम्पले कुनै पनि हानि गर्दैन थियो। तर यहाँ त मान्छेले यति ठूलो महल बनाए, यति ठूल्ठूलो तला थापे, पैसा भाँडामा लगाउनको लागि, आफू चाहिँ सुरक्षित ठाउँमा बस्ने, भाडामा लगाउने चाहिँ जस्तो पाए त्यस्तै बनाइदिए। कयौं मानिसहरू बित्ते। त्यो भएर निस्वार्थ तरिकाले जब हामी एकअर्कालाई सहायता गर्दैनौँ नि, त्यसको परिणाम पनि राम्रो हुँदैन। कसैलाई के गर्दै हुन्छ भने तपाईँमा स्वार्थ लुकेको छ भने त्यो ठुलो हानि गर्छ तपाईँ र मलाई। एकजनाको भनाइ छ, उहाँको नाम चाहिँ रहेन यहाँ, म पढ्न चाहन्छु। अरूको गल्तीबाट सिक, आफ्नै उमेरले सबै सिक्न पुग्दैन होइन, अरूको गल्तीबाट पनि सिक्न सकिँदो रहेछ क्या। अनि आफ्नो उमेरले त सबै कुरा सिक्नै पुग्दैन अरे, हामीसँग थोरै समय छ नि त होइन, पिलिक्कै जान्छ ती वर्षहरू। कहिलेकाहीँ म सोध्छु म आफैलाई, अरे म यत्रो वर्ष पुगिसकेँ है भन्ने लाग्छ होइन। त्यो भएर सिक्नु पनि पर्छ हामीले अरूको जीवनबाट। महात्मा गान्धीले भन्नुभएको एउटा भनाइ छ नि, संसार बदल्नु छ भने सुरुमा आफू बदल्नुहोस्। सबैलाई संसार बदल्न मन लाग्छ तर आफू चाहिँ बदलिन चाहँदैनन् मानिसहरू। त्यो भएर पहिले आफूलाई बदल्नुहोस् अनि तपाईँले संसार बदल्न सक्नुहुन्छ। बोलीले मात्र हुँदैन, व्यावहारिक जीवनले प्रभाव पर्छ। तपाईँ बोलीमा जति नै बोल्नुहोस् न तर व्यवहारमा हुनुहुन्न भने तपाईँलाई कसैले पत्ताउने? तपाईँ बोल्नुहुन्न तर व्यावहारिक हुनुहुन्छ भने चाहिँ तपाईँलाई मान्छेले पत्ताउँछ। ती कुराहरू महत्वपूर्ण कुरा छ। कल्पना ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ अरे, कल्पना ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ। कल्पना कुनै पनि कुराको लागि हामी कल्पना सोच्छौँ नि त होइन, सोचेपछि मात्रै त ज्ञान सक्रिय हुन्छ जस्तो लाग्छ मलाई। त्यो भएर शक्तिशाली छ सपना देख्नु। त्यो भएर बदल्न सकिन्छ सबै कुरा। सपना नदेख्ने मान्छेले कहिले पनि केही गर्न सक्दैन। त्यो भएर तपाईँ र म एउटा सपना देख्ने मान्छे बन्नु आवश्यक छ र सपना देख्ने मान्छेले मात्रै सबै कुराहरू पूरा गर्न सक्छ। रहिरहेला भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।
1: तर हामीहरू त चुनिएको वंश, राजकीय पुजारी, पवित्र जाति र परमेश्वरका निजी प्रजा हौ। उहाँले हामीलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनुभयो ताकि हामीले उहाँको आश्चर्यपूर्वक कर्महरूको घोषणा गर्न सकोस् भनेर। हालेलुया।

केही संकेतका कुराहरू बताउन चाहन्छु। घड़ीले समयको कदर गर भन्छ र समय महत्वपूर्ण कुरा छ। अनि समुद्र जति ठूलो हुन्छ तिम्रो मन पनि त्यति ठूलो होस्। कमिलाले के सिकाउँछ भने मेहनत गराई भन्ने कुरा सिकाउँछ। कोइलीले कोइलीको जस्तो मिठो स्वर हुन्छ तिम्रो बोली पनि त्यस्तै मिठो होस् भन्ने कुरा सिकाउँछ। सूर्यले निरन्तरता कायम राख, कुनै पनि काम निरन्तर गर भन्ने कुरा सिकाउँछ। ऊ न रात न दिन भनेर निरन्तर खटिरहन्छ, हामीलाई सुत्नको लागि रात दिन्छ, उठ्नको लागि दिन दिन्छ। यसरी सूर्य हर दिन हर रात मेहनती भए जस्तै हामी मेहनती हुनुपर्छ। र कागले चाहिँ चतुर बनाई भन्ने एउटा संकेत दिन्छ। काग यदि चतुर हुन्छ त्यो तपाईँहरू मलाई थाहा छ। गुलाब दुःखमा पनि खुसी रहनु भन्ने कुरा सिकाउँछ। र रुख अरूको मदत गर रुखले सिकाउँछ, किन छारी कति महत्वपूर्ण कुरा हुन्छ। दियो अरूलाई उच्याएर पार, कुकुर वफादार बन, धरती सहनशील बहन भन्ने एउटा संकेत दिन्छ। जस्तो धरतीमा जति तपाईँले केहीले हान्नुहोस् होइन, डङ डङ अहिले उफ्रिनुहोस्, उसले आइया दुःखो केही भन्दैन। धरतीले चाहिँ सहनशील भन्न सिकाउँछ। धरती बिना हामी कहाँ टेक्न सक्छौँ र होइन, त्यो भएर धरती एकदमै महत्त्वपूर्ण कुरा छ भन्ने कुरा पनि मैले राखेँ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

सुगा धेरै बोल्छ, सुगा धेरै बोल्छ तर उचाइमा हुन सक्दैन। चिल शान्त रहन्छ तर आकाश सुने क्षमता राख्छ। सिंह शान्त रहन्छ तर ऊ जंगलको राजा हो। त्यसैले मौन रहेर मेहनत गर्नुहोस्, एक दिन तपाईँको सफलताले आफै बोल्नेछ। अब भने श्रोता, समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पहिलो थेसलोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
6: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
7: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
9: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
10: अब प्रस्तुत छ कार्यक्रम सरगम। पनि साथै नमस्ते भन्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमाझ कार्यक्रम सरगम लिएर फेरि पनि आइसकेको छु। सोमबार हामी चारदेखि पाँच बजीसम्म यो कार्यक्रममा रहनेछौँ। मिठा मिठा गीत संगीतहरू हजुरहरूलाई सुनाउनेछौँ। परमेश्वरको निम्ति गाइएका मधुर मधुर भजनहरू हामीसँग रहेका छन्। जसले जसरी गाउनु भए पनि अन्तत परमेश्वरको महिमा हुनेछ हामीले आशा राखेका छौं। र प्राविधिक मित्र विजयजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। आज मैले विशेष गरिकन चाहिँ प्रज्वल रामतेलज्यूको आवाजमा निकै मिठा मिठा संगीतहरू पस्कने जमर्को गरेको छु, अनि नपुगेका भजनहरू हामी अरू ठाउँबाट पनि हजुरहरूलाई सुनाउनेछौँ भन्दै कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीतबाट कार्यक्रम शुरू गर्छौँ।

हजुर, निकै अर्थपूर्ण भजन हामीले सुन्यौं। वनमा कराउनेको शब्द उजाड भूमिहरू तिम्रो आफ्नो मार्गहरू सोझो बनाऊ भनेर यी भन्दा पनि वनमा कराउनेको एउटा आवाज बनेका थिए र उजाड भूमिबाट जीवनलाई हरा भरा बनाउनको निम्ति प्रभुले आह्वान गर्नुहुन्छ। हामीले पनि एउटा सुसमाचारीय भजन यसरी नै गाउन सक्छौं अनि मानिसहरूलाई बचाउन पनि सक्छौं। कार्यक्रम सरगम यस्तै मिठा अर्थपूर्ण भजनहरू हामीले लिएर आएका छौं। विशेष गरी आज प्रज्वल राम तेलज्यूको आवाज मलाई मन परेको छ। अर्को भजन यतिखेर सुनाउँदैछु।

परमप्रभु मेरो किल्ला हुनुहुन्छ, मैले कसको भय मान्ने नि, किन मिठो भजन छ भजन सङ्ग पुस्तकले पनि भन्दछ परमप्रभु मेरो ज्योति र किल्ला हुनुहुन्छ, मैले कसको भय मान्ने होइन। निकै मिठा मिठा अर्थपूर्ण भजनहरू सुनिरहेका छौँ श्रोता, तपाईँलाई पनि मन परिरहेको होला र आशीर्वाद पनि भइरहनु भएको होला कार्यक्रम सरगम सुनेर। र ढिला नगरीकन फेरि पनि उहाँकै आवाजमा अर्को भजन सुनाउँछु यस समय।

कार्यक्रम सरगममा हामीले निकै मीठा मीठा भजनहरू सुन्यौं श्रोता मित्र, समय पनि दौड़िरहेको छ, भजनहरू पनि मीठा मीठा सुनिरहेका छौं र हामी जब भजन सुन्छौं मनन पनि गर्नुपर्छ, सुनेर मात्र हुँदैन, मनन गर्यौं भने चाहिँ परमेश्वरको नजिक गएको आभास पनि हामीलाई हुँदछ। संगीतले परमेश्वरलाई मन पर्ने एउटा आधार हो, परमेश्वरको महिमा गर्ने एउटा आधार हो। संगीत सबैलाई मन पनि पर्छ, परमेश्वरलाई पनि मनपर्छ। कार्यक्रम सर्गमा यस्तै मिठा मिठा भजनहरू हामी सुनाउने गर्छौँ, कहिलेकाहीँ क्रिस्टी भजनहरू सुनाउँछौँ, कहिलेकाहीँ चाहिँ एल्बमहरूबाट। र यतिखेर भने विज्ञान बरालीजीको आवाजमा एउटा भजन सुनाउँछु, मेरो जीवनको राजा पाएँ मैले आज, निकै नै मिठो भजन छ यो, सुनौ है त।

पृष्ठभूमिमा निकै नै मिठो एरियन देवानको आवाजमा भजन सुन्दा सुन्दै कार्यक्रमको लगभग अन्ततिर हामी छौं। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद, अनि प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै यसै गीतलाई हामी कन्टिन्युटी दिँदै यहाँ भने अहिले भने छुट्टिन चाहन्छु। धन्यवाद जयमसी।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौं।
2: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

हेलो जय मिश्री नमस्कार गुटिन सेफएम 105 थुप्रेक मेगाहर्जको रेडियो तरङ्गलाई ट्युन गरेर बसिरहनु हुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा तपाईँहरू समक्ष उपस्थित भइसकेको छु। अबको 6 बजेसम्म हामी तपाईँसँग रहनेछौ र तपाईँले पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ अथवा कार्यक्रममा भाग लिएर पनि साथ दिन सक्नुहुनेछ र मलाई आज प्रविधिमा साथ दिँदै हुनुहुन्छ विजयजीले र हामी दुईजना तपाईँसँग रहनेछौ र तपाईँले अनलाइन मार्फत हाम्रो वेबसाइट छ www.kutnisfm.com.np त्यसपछि तपाईँले हाम्रो पात्र मार्फत पनि कुटनीस एफएम सर्च गर्नुभएर सुन्न सक्नुहुनेछ अथवा तपाईँ काठमाडौँ आसपासका जिल्लाहरूमा हुनुहुन्छ भने 105.1 MHz र काठमाडौँ बाहिर हुनुहुन्छ भने पोखरा र कास्की जिल्ला आसपास हुनुहुन्छ भने 105.6 MHz रहेको छ र जहाँ इन्टरनेटको पहुँच छ त्यहाँबाट तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुनेछ र यो कार्यक्रम विश्वभरि नै धेरै श्रोताले सुनिरहनु भएको छ र हामी धेरै आभारी छौं र तपाईँहरूप्रति कृतज्ञ छौं। कार्यक्रम गोस्पल एक्सप्रेसको भाग 343 पनि मैले प्रश्न लिएर आएको छु र कार्यक्रमको शुरूआतमा यदि तपाईँ आज मात्र सुनिरहनु भएको छ भने छोटो जानकारी म राख्न चाहन्छु र हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौं। तीनवटा विकल्पहरू हुनेछन्, अप्सन ए, अप्सन बी र अप्सन सी हुनेछन् र अप्सन एबीसीमा तपाईँलाई लागेको अप्सन तपाईँले टिपाउन सक्नुहुनेछ अथवा तपाईँ गेस गर्न चाहनुहुन्छ भने गेस गर्नु भएर पनि टिपाउन पाउनुहुनेछ। त्यसैले तपाईँले कल गर्न सक्नुहुनेछ र हाम्रो कार्यक्रममा चारजना श्रोताहरू हामी विजेता घोषणा गर्छौं। कसरी भन्दाखेरि सबैभन्दा शुरूमा सही जवाब टिपाउनुहुने श्रोता स्वत विजेता बन्नुहुनेछ र अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामीले एकजनालाई विजेता घोषणा गर्नेछौ जसले सही जवाब टिपाउनु भएको हुन्छ र उहाँ विजेता बन्नुहुनेछ र त्यसै गरी प्राविधिक मित्र विजयजीको तर्फबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ र त्यसै गरी अर्को रहेको छ जो आज प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ, भाग लिनुहुन्छ उहाँहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। यसरी हाम्रो कार्यक्रममा चारजना श्रोताहरू विजेता बन्नुहुनेछ र आज चाहिँ हाम्रो निरन्तर सुन्दै आइरहनुहुने श्रोताहरूलाई त थाहा छ र पनि म अलिकति अवगत गराउन चाहन्छु र आज चाहिँ हामी तपाईँसँग प्रत्यक्ष रूपमा कल कुराकानी हुने छैन, कलमा कुराकानी हुने छैन र हाम्रो प्राविधिक मित्र विजयजीले तपाईँको फोन कल उठाउनुहुनेछ र उहाँले तपाईँको नाम र तपाईँले टिपाउनु भएको अप्सन टिप्नुहुनेछ। त्यसैले तपाईँले अफियरमा कल गर्नु भएर तपाईँले टिपाउन सक्नुहुनेछ र तपाईँको नाउँ कति नम्बरमा छ भनेर पनि तपाईँले सम्झिराख्न सक्नुहुनेछ र विशेष गरी आज चाहिँ कार्यक्रमको अन्तिममा सही जवाब त म बताउने नै छु र सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ र बाँकी रहेको चाहिँ सबैभन्दा शुरूमा सही जवाब टिपाउनुहुने श्रोता र विशेष विजेता चाहिँ हामी आउने हप्ता घोषणा गर्नेछौ र कसले नाम टिपाउनु भएको छ, कुन अप्सन टिपाउनु भएको छ भनेर पनि हामी आउने हप्ताको एपिसोड भाग 344 हामी बताउने नै छौ। तर आज पनि हामी अफियरमा फोन कल रिसिभ हुने भएको कारणले गर्दाखेरि हामी आज चाहिँ विशेष गरी सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामी एकजनालाई मात्र विजेता घोषणा गर्नेछौ। त्यसैले आज तपाईँसँग मेरो कुराकानी हुने छैन र प्राविधिक मित्र विजयजीसँग तपाईँले कुरा गर्न सक्नुहुनेछ र तपाईँको नाउँ र तपाईँले टिपाउनु भएको अप्सन टिपाउन सक्नुहुनेछ र कार्यक्रममा भाग लिनको लागि नम्बर म तपाईँ समक्ष राख्न चाहन्छु। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01-477-0754 रहेको छ, 01-477-0754 रहेको छ र वाट्सएपको लागि नम्बर रहेको छ। यसमा चाहिँ तपाईँले आज कल नगर्नुहोस्, यसमा पनि तपाईँले मेसेज गर्नुभए हुन्छ। 98-023-44-646 रहेको छ, 98-023-44-646 रहेको छ। वाट्सएपमा पनि तपाईँले कल नगर्नुहोस् तर एसएमएस गर्न सक्नुहुनेछ अथवा तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98-60-66-36-74 98-60-66-36-74 रहेको छ र सामाजिक सञ्जाल मार्फत पनि तपाईँ भाग लिन सक्नुहुनेछ। र यति भन्दै आजको कार्यक्रममा हामी प्रवेश गर्नेछौ। आजको कार्यक्रममा मैले प्रश्न तपाईँ समक्ष लिएर आएको छु, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे, अप्सन एमा रहेको छ यर्दन नदीको किनारमा हुँदा, अप्सन बीमा रहेको छ टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सीमा रहेको छ कवार नदीको किनारमा हुँदा, अप्सन एमा रहेको छ यर्दन नदीको किनारमा हुँदा,
अप्सन बीमा रहेको छ टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सीमा रहेको छ कबार नदीको किनारमा हुँदा भनेर मैले लिएर आएको छु। र तपाईँ समक्ष मैले प्रश्न पनि राखिसकेको छु, सम्पर्क नम्बर पनि राखिसकेको छु, फेरि म सम्पर्क नम्बर तपाईँ समक्ष राख्न चाहन्छु। र सम्पर्क नम्बर रहेको छ हाम्रो स्टुडियोको नम्बर, सिधै कल गर्न सक्नुहुनेछ 01-477-0754 रहेको छ भने तपाईँले व्हाट्सएपमा मेसेज गर्न सक्नुहुनेछ 98-23-44-46। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले मेसेज मार्फत पनि भाग लिन सक्नुहुनेछ अनलाइन मेसेज मार्फत। र तपाईँले होइन म टेक्स्ट मेसेज नै गर्छु भन्ने तपाईँलाई लागिरहेको छ भने तपाईँले 98-60-66-36-74 तपाईँले टेक्स्ट मेसेज पनि गर्न सक्नुहुनेछ। र तपाईँ समक्ष मैले सम्पर्क नम्बरहरू राखिसकेको छु र कार्यक्रमको बारेमा पनि आजको एपिसोडको बारेमा मैले बताइसकेको छु। आज तपाईँको कल चाहिँ अफियरमा हुनेछ र हाम्रो प्राविधिक मित्र विजयजीले उठाउनुहुनेछ र तपाईँको नाउँ र अप्सन उहाँले नै टिप्नुहुनेछ है। र ज जसले आज भाग लिनुहुन्छ उहाँहरूको टाउमा आउने अवस्था बताउनेछु भनेर बताइसकेको छु। र विशेष गरी प्राविधिक मित्रको तर्फबाटको विजेता, विशेष विजेता र सबैभन्दा सुरुमा भाग लिनुहुने श्रोताहरूबाटको स्वत विजेता हुनुहुने श्रोताको नाउँ हामी आउने हप्ताको एपिसोडमा बताउनेछौ भनेर तपाईँलाई मैले बताइसकेको छु। र तपाईँ पनि भाग लिँदै गर्नुहोस्, हाम्रो श्रोताहरूले भाग लिँदै गर्नुभएको छ र तपाईँ पनि भाग लिँदै गर्नुहोस्, ट्राई गर्दै गर्नुहोस्, कल गर्दै गर्नुहोस्। र अहिलेलाई भने म योगी तपाईँ समक्ष राख्न चाहन्छु, सुन्दै गर्नुहोस् र भाग पनि

हजुर, यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गोस्पल एक्सप्रेसमा। कार्यक्रम गोस्पल एक्सप्रेसको साथमा म कार्यक्रम प्रस्तुता सुनिल राज लामा छु भने प्रविधिमा हुनुहुन्छ विजयजी, र उहाँले पनि तपाईँले टिपाउनु भएको अप्सन टिपिरहनु भएको छ र तपाईँले टिपाइरहनु भएको छ र धेरै धन्यवाद दिन चाहन्छु। र यदि तपाईँले नम्बर टिप्न भ्याउनु भएको छैन भने तपाईँ समक्ष म फेरि हाम्रो स्टुडियोको नम्बर राख्न चाहन्छु। हाम्रो स्टुडियोको कल नम्बर रहेको छ 01-4770-754 रहेको छ, 01-477-0754 रहेको छ, र वाट्सएपको लागि नम्बर रहेको छ 98023-44-646 रहेको छ। यसमा तपाईँले वाट्सएपमा मेसेज पनि गर्न सक्नुहुनेछ अथवा तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98-60-36-37 तपाईँले टेक्स्ट मेसेज पनि गर्न सक्नुहुनेछ। र कार्यक्रमको शुरूआतमा मैले बताइसकेको छु आज चाहिँ तपाईँले जुन कल गर्नुहुन्छ तपाईँको कुराकानी सिधै मसँग हुने छैन र प्राविधिक मित्र विजयजीसँग भइरहेको छ, त्यसैले तपाईँले कल गर्नुहोस्, डायल गर्नुहोस्। यदि बिजी भइरहेको छ भने तपाईँले फेरि ट्राई गरिराख्नुहोस् है। तपाईँको

घोषणा गर्नेछौ। त्यसै जवाफ चाहिँ हामी कार्यक्रमको अन्तिममा बताउने नै छौ। त्यसैले तपाईँ भाग लिन चाहनुहुन्छ भने भाग लिन सक्नुहुनेछ। र तपाईँलाई कुन चाहिँ नम्बर प्रयोग गरेर भाग लिन चाहनुहुन्छ तपाईँ भाग लिनुहोस् भन्न चाहन्छु। र तपाईँले हाम्रो अनलाइन प्रसारण तपाईँलाई थाहा छैन भने फेरि एकचोटि राख्न चाहन्छु, www.goodnewsfm.com.np यो चाहिँ गुडनेज एफएमकै आफ्नै वेबसाइट हो। तपाईँले यहाँ जानु भएर सुन्न सक्नुहुनेछ भने तपाईँले हाम्रो पात्रमा जानु भएर रेडियोको एप छ त्यहाँ क्लिक गर्नु भएर माथि सर्च बक्समा गुडनेज एफएम भनेर सर्च गर्नुभयो भने हाम्रो पात्रो मार्फत पनि तपाईँले हाम्रो यो कार्यक्रम सुनिरहनु भएको छ गोस्पेल एक्सप्रेस। र तपाईँ सामाजिक सञ्जाल चलाउन चलाइरहनु भएको छ भने फेसबुक मार्फत गुडनेज एफएम को पेज मार्फत तपाईँले सुन्न सक्नुहुनेछ अडियो कार्यक्रम प्रत्यक्ष प्रसारण है। र यतिखेर भने अब म फेरि गीत राख्न चाहन्छु, ब्याकग्राउन्डमा गीत बज्दैछ र प्रश्न चाहिँ म फेरि तपाईँ समक्ष राख्न चाहन्छु। प्रश्न चाहिँ आजको कार्यक्रममा यस प्रकार रहेको छ, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे, अप्सन एमा यर्दन नदीको किनारमा हुँदा, अप्सन बीमा टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सी कबार नदीको किनारमा हुँदा, अप्सन ए यर्दन नदीको किनारमा हुँदा, अप्सन बी टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सी कबार नदीको किनारमा हुँदा। अप्सन एबीसीमा तपाईँले एउटा छान्न सक्नुहुनेछ। अहिलेलाई भने यो गीत राख्न चाहन्छु, सुन्दै गर्नुहोस् गीत पछि म फेरि।

हजुर, यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। तपाईँले अहिले कार्यक्रम गोस्पेल एक्सप्रेस सुनिरहनु भएको छ। म कार्यक्रम प्रस्तुता सुनिल राज लामाको साथमा र प्रविधिमा विजयजी हुनुहुन्छ। हामी दुईजना तपाईँसँग छौ र तपाईँले कार्यक्रम गोस्पेल एक्सप्रेसमा भाग लिइरहनु भएको छ। अझै लिँदै गर्न सक्नुहुनेछ। गीत बज्दाखेरि पनि तपाईँले कल गर्न सक्नुहुनेछ है। र यदि बिजी छ, लागिरहेको छैन भने तपाईँले डायल चाहिँ गरिराख्नुहोस्, अथवा तपाईँले वाट्सएप चलाउनुहुन्छ भने वाट्सएप मार्फत पनि तपाईँले एसएमएस गर्न सक्नुहुनेछ 9802344646 है, र 4770754 एक्जाम स्टुडियोको नम्बर। र तपाईँ समक्ष म यतिखेर फेरि प्रश्न राख्न चाहन्छु। प्रश्न रहेको छ, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे? इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे? अप्सन एमा यर्दन नदीको किनारमा हुँदा, अप्सन बीमा टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सी रहेको छ कबार नदीको किनारमा हुँदा। अप्सन ए, अप्सन बी र अप्सन सीमा तपाईँलाई कुन सही जस्तो लाग्छ? तपाईँले भाग लिन सक्नुहुनेछ र तपाईँलाई लागेको अप्सन टिपाउन सक्नुहुनेछ। र कार्यक्रम गोस्पेल एक्सप्रेसमा हामीले विशेष गरी प्रश्नहरू ल्याउने गर्छौं र अप्सनहरू ल्याउने गर्छौं र आज सहित गरेर 343 हप्ता हाम्रो कार्यक्रमले पार गर्दैछ। त्यसैले यो एपिसोडसम्म आइपुग्दै गर्दाखेरि तपाईँ जो निरन्तर आउनुहुने श्रोताहरू हुनुहुन्छ र तपाईँहरूप्रति हामी एकदमै कृतज्ञ छौँ, जो कहिलेकाहीँ आउनुहुन्छ समयले भ्याए अनुसार, र तपाईँहरूप्रति पनि हामी एकदमै आभारी छौँ। र नयाँ श्रोताहरूलाई चाहिँ हामी एकदमै स्वागत गर्न चाहन्छौँ। तपाईँ यदि आज मात्र सुनिरहनु भएको छ, भाग लिइरहनु भएको छ भने तपाईँले हाम्रो कार्यक्रम प्रत्येक सोमबार साँझ 5-6 बजे भित्र तपाईँले सुन्न सक्नुहुनेछ, अथवा तपाईँले त्यो समयभित्रमा तपाईँले भाग पनि लिन सक्नुहुनेछ है। र तपाईँसँग मैले प्रश्न राखिरहेको छु, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे भन्ने बारेमा राखेको छु भने, अप्सनहरूमा रहेको छ अप्सन ए यर्दन नदीको किनारमा हुँदा, अप्सन बीमा रहेको छ टाइग्रिस नदीको किनारमा हुँदा, र अप्सन सीमा रहेको छ कबार नदीको किनारमा हुँदा भन्ने रहेको छ। कुन चाहिँ सही हो तपाईँले छान्नु भएर, अप्सन छान्नु भएर तपाईँले टिपाउन सक्नुहुनेछ, र कहाँदेखि सुन्दै हुनुहुन्छ तपाईँको पनि नाम लेख्नु भएर मेसेज गर्न सक्नुहुनेछ, अथवा तपाईँले कल पनि गर्न सक्नुहुनेछ। र अब भने म फेरि यो गीत राख्न चाहन्छु, गीतपछि पुनः उपस्थित हुने नै छु।

हजुर, यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गोस्पल एक्सप्रेसमा। कार्यक्रम गोस्पल एक्सप्रेसको साथमा म कार्यक्रम प्रस्तुता सुनिल राज लामा छु भने प्रविधिमा हुनुहुन्छ विजयजी, र उहाँले पनि तपाईँले टिपाउनु भएको अप्सन टिपिरहनु भएको छ र तपाईँले टिपाइरहनु भएको छ र धेरै धन्यवाद दिन चाहन्छु। र यदि तपाईँले नम्बर टिप्न भ्याउनु भएको छैन भने तपाईँ समक्ष म फेरि हाम्रो स्टुडियोको नम्बर राख्न चाहन्छु। हाम्रो स्टुडियोको कल नम्बर रहेको छ 01-4770-754 रहेको छ, 01-4770-754 रहेको छ, र वाट्सएपको लागि नम्बर रहेको छ 98023-44-46 रहेको छ। यसमा तपाईँले वाट्सएपमा मेसेज पनि गर्न सक्नुहुनेछ अथवा तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98-60-66-36-74 तपाईँले टेक्स्ट मेसेज पनि गर्न सक्नुहुनेछ। र कार्यक्रमको शुरूआतमा मैले बताइसकेको छु आज चाहिँ तपाईँले जुन कल गर्नुहुन्छ तपाईँको कुराकानी सिधै मसँग हुने छैन र प्राविधिक मित्र विजयजीसँग भइरहेको छ, त्यसैले तपाईँले कल गर्नुहोस्, डायल गर्नुहोस्। यदि बिजी भइरहेको छ भने तपाईँले फेरि ट्राई गरिराख्नुहोस् है, तपाईँको कल लागि नै हाल्छ। र तपाईँ समक्ष मैले प्रश्न राखिरहेको छु आजको कार्यक्रम भाग 343 प्रश्न यस प्रकार रहेको छ, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे? अप्सन एमा रहेको छ यर्दन नदीको किनारमा हुँदा, अप्सन बीमा रहेको छ टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सीमा रहेको छ कवार नदीको किनारमा हुँदा भनेर रहेको छ। र तपाईँलाई अप्सन ए बी सीमा कुन सही हो जस्तो लाग्छ? तपाईँले अप्सन टिपाउन सक्नुहुनेछ है। र कार्यक्रममा को को आज विजेता बन्नुहुनेछ भनेर चाहिँ मैले तपाईँलाई बताइसकेको छु, आउने हप्ता हामी घोषणा गर्नेछौँ भनेर। तर आज पनि हामी सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौँ, त्यसै जवाब चाहिँ हामी कार्यक्रमको अन्तिममा बताउने नै छौँ। त्यसैले तपाईँ भाग लिन चाहनुहुन्छ भने भाग लिन सक्नुहुनेछ, र तपाईँलाई कुन चाहिँ नम्बर प्रयोग गरेर भाग लिन चाहनुहुन्छ तपाईँ भाग लिनुहोस् भन्न चाहन्छु। र तपाईँले हाम्रो अनलाइन प्रसारण तपाईँलाई थाहा छैन भने फेरि एकचोटि राख्न चाहन्छु, www.goodnewsfm.com.np यो चाहिँ गुडनेज एफएमकै आफ्नै वेबसाइट हो। तपाईँले यहाँ जानु भएर सुन्न सक्नुहुनेछ भने तपाईँले हाम्रो पात्रमा जानु भएर रेडियोको एप छ त्यहाँ क्लिक गर्नुभएर माथि सर्च बक्समा गुडनेज एफएम भनेर सर्च गर्नुभयो भने हाम्रो पात्र मार्फत पनि तपाईँले हाम्रो यो कार्यक्रम सुनिरहनु भएको छ गोस्पल एक्सप्रेस। र तपाईँ सामाजिक सञ्जाल चलाउन चलाइरहनु भएको छ भने फेसबुक मार्फत गुडनेज एफएम को पेज मार्फत तपाईँले सुन्न सक्नुहुनेछ अडियो कार्यक्रम प्रत्यक्ष प्रसारण है। र यतिखेर भने अब म फेरि गीत राख्न चाहन्छु, ब्याकग्राउन्डमा गीत बज्दैछ र प्रश्न चाहिँ म फेरि तपाईँ समक्ष राख्न चाहन्छु। प्रश्न चाहिँ आजको कार्यक्रममा यस प्रकार रहेको छ, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे? इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे? अप्सन एमा यर्दन नदीको किनारमा हुँदा, अप्सन बीमा टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सी कवार नदीको किनारमा हुँदा, अप्सन ए यर्दन नदीको किनारमा हुँदा, अप्सन बी टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सी कवार नदीको किनारमा हुँदा। अप्सन एबीसीमा तपाईँले एउटा छान्न सक्नुहुनेछ। अहिलेलाई भने यो गीत राख्न चाहन्छु, सुन्दै गर्नुहोस् गीतपछि म फेरि।

0: हजुर, गोस्पल एक्सप्रेसको कार्यक्रममा तपाईँले आज अफियरमा हाम्रो प्राविधिक मित्रले फोन कल उठाइरहनु भएको कारणले गर्दाखेरि तपाईँ आज हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न पाएको छैन, र पनि केही छैन, तपाईँले अप्सन टिपाइरहनु भएको छ, तपाईँले आफ्नो नाउँ टिपाउनु भएको छ, र हामी आउने हप्ता विजेताको नाउँ र जसले भाग लिनुभयो उहाँहरूको नाउँ पनि हामी वाचन गर्ने नै छौं। त्यसैले तपाईँ भाग लिन सक्नुहुनेछ है। र आजको कार्यक्रम अथवा आजको एपिसोडमा मैले प्रश्न लिएर आएर आएको छु, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे भनेर प्रश्न लिएर आएको छु भने, अप्सन एमा रहेको छ यर्दन नदीको किनारमा हुँदा, अप्सन बीमा रहेको छ टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सीमा रहेको छ कबार नदीको किनारमा हुँदा, र अप्सन ए विषयमा तपाईँलाई कुन सही जस्तो लाग्छ। त्यसमा तपाईँले अप्सन छान्नु भएर तपाईँले भाग लिन सक्नुहुनेछ, र भाग लिनको लागि मैले तपाईँ समक्ष स्टुडियोको नम्बर राखिरहेको छु। यदि तपाईँ कल गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 रहेको छ, 4770754 रहेको छ भने, वाट्सएपमा तपाईँले मेसेज गर्न चाहनुहुन्छ भने तपाईँले नम्बर थिच्न सक्नुहुनेछ 98023446 रहेको छ वाट्सएपमा मेसेजको लागि, अथवा तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98606673 रहेको छ, 98606673 रहेको छ, र यसमा तपाईँले टेक्स्ट मेसेज पनि गर्न सक्नुहुनेछ। र कार्यक्रम गोस्पल एक्सप्रेसको बारेमा मैले बताइसकेको छु, र आज अलिकति गएको केही दिनहरूमा जस्तै म उपस्थित भएको छु, गएको केही दिनहरूमा भन्नाले आज तपाईँ समक्ष मैले प्रत्यक्ष रूपमा कुराकानी गरिरहेको छैन, प्राविधिक मित्र विजयजीले तपाईँले टिपाउनु भएको अप्सनहरू धमाधम टिपिरहनु भएको छ, नोट गरिरहनु भएको छ, यसकारण म कुन नम्बरमा परेको छु भनेर पनि सोध्न सक्नुहुनेछ है। र हामीले गोला प्रथा गर्दाखेरि कुन नम्बरको श्रोता हुन्छ उहाँ विजेता बन्नुहुनेछ, अनि त्यसैले तपाईँले सम्झाउन सक्नुहुनेछ। यदि सम्झनु भएन भने पनि केही छैन, हामी नाम त बताइ नै हाल्छौ। र आज भने चाहिँ हामी विशेष गरी सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट मात्र हामी एकजनालाई विजेता घोषणा गर्नेछौ भनेको छौ, र आउने हप्ता आजको एपिसोडको विशेष विजेताहरू चाहिँ हामी आउने हप्ता घोषणा गर्नेछौ, र आजको कार्यक्रमको अन्त्यमा चाहिँ हामी सही जवाफ पनि बताउनेछौ। त्यसैले तपाईँ भाग लिँदै गर्नुहोस्, हामी लगभग कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौं, र फेरि पनि तपाईँ समक्ष प्रश्न राख्न चाहन्छु, र यो अन्तिममा भए पनि तपाईँले सुन्न सक्नुहुनेछ ध्यानसँग। इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे? इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे? अप्सन एमा यर्दन नदीको किनारमा हुँदा, अप्सन बीमा रहेको छ टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सीमा रहेको छ कबार नदीको किनारमा हुँदा। अब कुन चाहिँ तपाईँलाई सही जस्तो लाग्छ तपाईँले भाग लिन सक्नुहुनेछ। 4770754 एक्जाम स्टुडियोको नम्बर, र वाट्सएपको लागि नम्बर रहेको छ, यसमा चाहिँ तपाईँले आज कल नगर्नुहोस्, एसएमएस गर्न सक्नुहुनेछ 98023446646 रहेको छ, र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98606673 रहेको छ, र फेसबुक मार्फत तपाईँ भाग लिन चाहनुहुन्छ भने गुड न्युज एफएम 105.1 मेगाहर्जको पेजमा जानुभएर तपाईँले भाग लिन सक्नुहुनेछ है। र यति भन्दै म आजको यो कार्यक्रममा अन्तिम गीत तपाईँ समक्ष राख्न चाहन्छु, र त्यसपछि सही जवाफ र एकजना विजेताको नाउँ लिएर म आउने नै छु, बाँकी तीनजनाको चाहिँ हामी आउने हप्ता घोषणा गर्नेछौ।
1: प्रियो, किसी भी बात की चिन्ता मत करो, परमेश्वर पर भरोसा रखो, वो तुम्हारे दुखों को, तुम्हारे स्थिति और हालातों को जानता है। तुम्हारे आंसुओं को पोंछने के लिए उसने अपने पुत्र प्रभु यीशु मसीह को भेजा। अगर आप प्रभु यीशु मसीह पर विश्वास करेंगे, उसे अपना उद्धार करता स्वीकार करेंगे, तो आपकी सारी चिंताओं को दूर कर देगा। इसलिए चिंता मत कीजिए, यीशु पर भरोसा रखिए।

हजुर यो अन्तिम गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गोस्पल एक्सप्रेसमा। आज धेरैजना श्रोताहरूले भाग लिनु भएको छ, तपाईँहरूप्रति म एकदमै कृतज्ञ छु र धन्यवादी पनि छु, र विजयजीलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु यति धेरै दुःख गरिदिनु भएकोमा। र दुःख गरिदिनु भएकोमा भन्नाले उहाँले टिप्नु भएको छ, नोट गर्नुभएको छ, त्यसैले र हामी धेरै आभारी छौं उहाँप्रति पनि। र तपाईँ जो जतिले भाग लिनुभयो सही जवाफ त म अहिले बताउने नै छु, र विजेताको नाम हामी आउने हप्ता घोषणा गर्नेछौ भनेर बताइसकेको छु। तर आज पनि म सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट एकजनालाई चाहिँ विजेता घोषणा गर्नेछु है। र आजको कार्यक्रम भाग 343 प्रश्न यस प्रकार रहेको छ, इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे? अप्सन एमा रहेको छ यर्दन नदीको किनारमा हुँदा, अप्सन बीमा रहेको थियो टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सीमा रहेको थियो कबार नदीको किनारमा हुँदा। अब अप्सन ए बी सीमा तपाईँलाई कुन सही जस्तो लागेको थियो तपाईँले टिपाउनु भएको छ, धेरै धन्यवाद। र अब भने कार्यक्रमको शुरूआतमा मैले बताइसकेको छु आज चाहिँ हामी एकजना मात्र विजेता घोषणा गर्नेछौ र बाँकी चाहिँ हामी आउने हप्ता भनेर तपाईँले बुझिसक्नु भएको छ र धेरै धन्यवाद। र आजको कार्यक्रम को प्रश्नलाई मैले तयार पारेको थिएँ, अब सही जवाफ तपाईँले टिप्न सक्नुहुनेछ। इजकियलको पुस्तक एक अध्यायको एक पदबाट मैले यो प्रश्न तयार पारेको थिएँ, तपाईँले टिप्न सक्नुहुनेछ सही जवाफ चाहिँ इजकियलको पुस्तक एक अध्यायको एक पदमा छ है। त इजकियलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे भन्ने बारेमा चाहिँ म पढिदिन चाहन्छु। 300 वर्षको 4 महिनाको 5 दिनमा जब म निर्वासितहरूसँग कबार नदीको किनारमा थिए तब स्वर्ग खोलियो र मैले परमेश्वरका दर्शन देखे भनेर बताएको छ। भनेपछि कहाँनिर लेखेको रहेछ के भनेर यहाँ लेखिएको छ, निर्वासितहरूसँग कबार नदीको किनारमा थिए तब स्वर्ग खोलियो र मैले परमेश्वरका दर्शन देखे। भनेपछि कुन सही जवाफ रहेछ त, यर्दन नदीको किनारमा हुँदा होइन, टाइग्रिस नदीको किनारमा हुँदा पनि होइन, अप्सन सी कबार नदीको किनारमा हुँदा चाहिँ सही जवाफ रहेको छ। र हामी धेरै धन्यवाद भन्न चाहन्छु जो जसले गेस गर्नुभयो तपाईँलाई पनि धन्यवाद, जो जसले सही जवाफ टिपाउनु भएन र पनि कोसिस गर्नुभयो धेरै धन्यवाद, अर्कोचोटि पनि कोसिस गर्नुहोस् भन्न चाहन्छु। र सही जवाफ टिपाउनु हुनेहरूबाट गोला प्रथा गरिकन हामी आउने हप्ता विजेता घोषणा गर्नेछौ र विजयजीको तर्फबाटको पनि। र सबैभन्दा सुरुमा कसले भाग लिनुभयो भनेर हामी त आउने हप्ता नाउँ सहित नै हामी बताउने नै छौँ है। त सबैभन्दा सुरुमा भाग लिनु हुने श्रोता मात्र होइन, उहाँले यदि सही जवाफ टिपाउनु भएको छ भने उहाँ चाहिँ विजेता बन्नुहुनेछ। र अब भने सामाजिक सञ्जाल मार्फत विजेता घोषणा गर्नु पर्दाखेरि चाहिँ हामीले एकजनालाई गोला प्रथा गर्दाखेरि एकजनाको नाउँ हामीले प्राप्त गरिसकेका छौ, उहाँले चाहिँ सी कबार नदीको किनारमा हुँदा भनेर कमेन्ट गर्नुभएको रहेछ 6 दिन अगाडि, आजको 5 दिन अगाडि। उहाँको नाम रहेको छ मुरली लाल पुरी रहेको छ है, मुरली लाल पुरी रहेको छ। र तपाईँ विजेता बन्नुभएको छ, तपाईँले यही आइडीबाट तपाईँले मेसेज गर्न सक्नुहुनेछ है, र तपाईँले रिचार्ज पाउनुहुनेछ। र बाँकी विजेता चाहिँ हामी आउने हप्ता घोषणा गर्नेछौ भन्न चाहन्छु। र समयले बिदा दिन लागिसकेको छ, फेरि पनि तपाईँहरू सम्पूर्णलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु, प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिन चाहन्छु भन्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा बिदा हुन चाहन्छु। गुरुटेज FM 105.1 MHz सुन्दै गर्नुहोस्, आशिषित बन्दै रहनुहोस्।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तलाई यसो भन्छु, नडरा, म तलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा ध्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रेस तथा यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षलाई हामी तपाईँको बीचमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलसँग नजिकबाट साक्षात्कार गराउनु रहेको छ र साथसाथै तपाईँ पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट चिन्न चाहनुहुन्छ तर त्यसको लागि तपाईँले उचित मौका र अवसर प्राप्त गर्नुभएको छैन भने यो कार्यक्रम तपाईँको आत्मिक तृष्णा मेटाउनको लागि एउटा कोषे ढुङ्गा साबित हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौ। आदरणीय श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि तपाईँको बीचमा एउटा अर्को फरक प्रस्तुति लिएर तपाईँको बीचमा उपस्थित भइसकेका छौ। आदरणीय श्रोता, हामीले यी दिनहरूमा एउटा विषय वस्तुहरूमाथि कुराकानी गरिरहेका छौ। हामीलाई मुक्ति र उद्धार कसरी किन चाहिन्छ भन्ने विषयमा कुराकानी गर्दैछौ र यो श्रृंखलाबद्ध प्रस्तुति हामी अझै निरन्तरता दिने रहनेछौ। तादनी श्रोता, आज पनि हामी तपाईँको बीचमा त्यही सही प्रस्तुति अन्तर्गत एउटा विषय वस्तु जसले परमेश्वरले उहाँलाई भेट्नको निम्ति येशु ख्रिस्टद्वारा बाटो बनाउनु भएको छ भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेका छौ। अर्थात् हामी मानिसले मुक्ति यस कारणले पाउनुपर्छ ताकि हामी उहाँलाई भेट्न सकौं भन्ने उद्देश्यको लागि हामीले मुक्ति पाउनुपर्छ भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेका छौ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिने होला। साथै यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। तादृश श्रोता भने मन र आत्माको तयारीको निम्ति एउटा सुमधुर गीतको प्रस्तुति म राख्न चाहन्छु र त्यसपछि पुनः कार्यक्रममा आजको विषय वस्तुको साथ आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सजिलो बनाउनु भएको छ भन्ने विषयमा हामी हेर्नेछौ। र हामीले पहिलो पत्रुस तीन अध्यायको 18 पदमा हेर्ने हो भने यहाँ यसरी लेखिएको छ, किनकि हामीलाई परमेश्वरका ल्याउन ख्रिस्ट पनि पापहरूका निम्ति सदाको लागि एकचोटि मर्नुभयो, उहाँ शरीरमा मारिनुभयो धर्मीजन र अधर्मीहरूका निम्ति, तर आत्माद्वारा जीवित पारिनुभयो भनेर उहाँ लेखिएको छ। तादनी श्रोता, हामीले अझै 19 पदलाई पनि यतिखेर यहाँ हेर्नु सान्दर्भिक लागेको छ र 19 पदमा यहाँ लेखिएको छ, यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो भनेर उल्लेख गरिएको छ। श्रोता, यसबाट हामीले यसलाई थप राम्रोसँग ध्यान दिने हो भने हामी ख्रिस्टले परमेश्वरका हामीलाई लिएर जानको लागि हाम्रा पापहरूका निम्ति उहाँ मर्नुभयो भनेको छ। हाम्रा पाप र पापहरू, हाम्रो पाप एउटा पाप जो आदम र हब्बादेखि सर्दै आयो त्यसको लागि पनि उहाँ क्रुसमा मर्नुभयो। अझ यसलाई भनौ, हाम्रो पुस्तेनी पापहरूको निम्ति पनि उहाँ मर्नुभयो र साथसाथै हामीले जीवन जिउने क्रममा जान अन्जानमा गरेका पापहरूका निम्ति पनि उहाँ एकैचोटि सदाको लागि मर्नुभयो। सदाको लागि भन्नुको अर्थ के हो? हिजो भूतकालमा हाम्रा पुर्खाहरूले गरेका पापका निम्ति र आज वर्तमानमा हामीले गरेका पापहरूका निम्ति पनि र हाम्रो भविष्यमा आउने पुर्खा पुस्ताहरूका पापहरूका निम्ति पनि उहाँ मर्नुभयो भन्न खोजिएको हो। आदरणीय श्रोता, अनि उहाँ आत्मामा मर्नु भएको होइन, उहाँ शरीरमै मारिनु भयो। कस कसको लागि? धर्मी र अधर्मी दुवैको निम्ति। अब धर्मी जन झनै बढी उहाँमाथि विश्वास गर्दा झन बढी धर्मी ठहरिने भयो, अधर्मी जन यदि आफ्नो अधर्मलाई त्यागेर उहाँमा विश्वास गर्छ भने अब ऊ पुनः धर्मी हुने भयो। यसको अर्थ प्रभु यीशु ख्रीष्टले कसैलाई पनि पापको कारणले दण्ड पाएर नरकमा नजाओस् भन्ने उद्देश्य राखेर उहाँले तपाईँ हाम्रो पापको निम्ति प्रायश्चितको बलिदान गर्नुभएको कुरा हामी थाहा गर्न सक्छौ। प्रेसवता हिब्रू 7:27 यसरी लेखिएको छ, अरू प्रधान पुजारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति त्यसपछि मानिसहरूको पापको निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनु पर्दैन, आफैलाई अर्पण गरेर यो काम सधैँको निम्ति एकैपल्ट पूरा गर्नुभयो भनेर उल्लेख गरिएको छ। हामी देख्छौ पुरानो नियममा यीशु आउनुभन्दा अगाडि प्रधान पुजारीको एउटा व्यवस्था थियो, पुजारी गिरीको एउटा समूह हुन्थ्यो जसले इसरायलीहरूको बलिदानको निम्ति पशुहरूको बलि चढाउँथ्यो र प्रायश्चित गर्ने गर्दथ्यो, र त्यसमा अझै सबै पुजारीहरूको मध्ये पनि महापुजारी प्रधान पुजारी हुन्थ्यो र उनले महापवित्र स्थानभित्र बलिदानको पशुको रगत लिएर वर्षमा एकचोटि देखा पर्नु पर्दथ्यो र यो सधैँ प्रत्येक वर्ष गरिराख्नु पर्दथ्यो, अन्यथा लुकिएका पापको कारण परमेश्वरको दण्ड समुदायमाथि आउन सक्थ्यो, यो उनीहरूको जिम्मेवारी थियो। तर यीशु ख्रीष्टले के गर्नुभयो? यीशु ख्रीष्टले त्यही गर्नुभयो जो प्रधान पुजारीले गर्दथे। उहाँले कुनै बलिदानको पशुको रगत नभएर आफ्नै रगत लिएर पृथ्वीको महापवित्र स्थानमा होइन तर स्वर्गको महापवित्र स्थानमा प्रवेश गर्नुभयो र त्यहाँ सारा इसरायली मात्र होइन अब चाहिँ सिङ्गो पृथ्वीकै मानिसहरूको पापको प्रायश्चितको बलिदान चढाउनु भयो र यो कार्य अब उहाँले प्रत्येक वर्ष गर्नु परेन, उहाँले आजभन्दा करिब 2000 वर्ष अगाडि गर्नुभयो र त्यो अब सदाको लागि प्रायश्चितको बलिदान बनिसक्यो। यसर्थ अब यस संसारमा प्राचीन कालदेखि भएका पाप र अधर्मको पनि हिसाब किताब चुक्ता भयो र वर्तमान समयमा भइरहेका पाप र अधर्मका पनि हिसाब किताब चुक्ता भयो र भविष्यमा हुने पापका पनि हिसाब किताब चुक्ता हुन्छ। ती व्यक्तिहरूको लागि जसले अब उहाँको एकलौटे पुत्र प्रभु यीशु ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्दछ र रोमी 10:9-10 पद अनुसार उहाँ मृत्युबाट जीवित पारिनुभयो भनी हृदयमा विश्वास गर्छ र मुखले उहाँलाई आफ्नो प्रभु भनेर स्वीकार गर्छ, ती व्यक्तिहरूको लागि सम्पूर्ण पापको प्रायश्चित भइसकेको छ। तर उहाँलाई इन्कार गर्ने र उहाँलाई उहाँ पुनरुत्थान हुनुभएको परमेश्वर हो भनेर विश्वास नगर्ने र उहाँलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर नमान्ने व्यक्तिहरूको नजरमा भने उहाँहरूको लागि अझै पनि पाप र त्यसको असर बाँकी छँदैछ। यसकारणले गर्दाखेरिमा हामीले पहिलो पत्रुस
तीन अध्यायको 18 पदलाई हामी यसरी हेर्छौ। त्यसै गरेर पहिलो पत्रुस 2:1 पत्रुस अझै भन्छन्, किनकि कसैको निम्ति तिमीहरू बोलाइएका हौ, ख्रिस्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूका लागि एउटा उदाहरण छोडी जानुभयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नु पर्छ। आदरणीय श्रोता, अनि त्यसै गरेर पहिलो पत्रुस 4:1 पदमा पनि भनेका छन्, जसरी ख्रिस्टले शरीरमा दुःख भोग्नुभयो त्यसरी तिमीहरूले पनि त्यही किसिमको विचारलाई धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ त्यसले पाप गर्न छोडेको हुन्छ। अर्थात् पाप गर्न छोड्नु हामीले शरीरमा दुःख भोग्नु हो, जसरी ख्रिस्टले दुःख भोग्नु हो। आदरणीय श्रोता, अब हामीले पाप गर्न छोड्दा हामीलाई दुःख हुन्छ भने त्यो दुःख उठाउन सक्नुपर्छ। यदि हामीले पाप गर्दै यस संसारमा आफ्नो जीवनमा मस्तीमा राख्छौ भने त्यसले हामीलाई अनन्त दुःखमा पुर्याउने छ। त्यसकारणले गर्दाखेरि तपाईँ र मैले ख्रिस्ट येशूले गर्नुभएको बलिदानलाई स्वीकार गरेर हामीले आफ्ना आफ्ना पापहरूबाट, अधर्मबाट, आपराधिक मानसिकताबाट पश्चाताप गर्नु पर्दछ। पहिलो पत्रुस 4:13 पदले भन्छ, तर ख्रिस्टका कष्ट भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक। अब यहाँ अलिकति फरक कुरा, ख्रिस्टको कष्ट भोग के हो? ख्रिस्टको कष्ट भोग त्यही हो, हामीले पहिलो कुरा आफ्नो जीवनबाट पाप गर्न छोड्दा थोर बहुत कष्ट हुन सक्छ, त्यसको अलि साथसाथै हाम्रो विश्वासको कारण आउन सक्ने, आत्मिक रूपमा आउन सक्ने कष्टहरू, जो परीक्षा, जो रोग बिमार, जो गरिबी अभाव, यी हाम्रा आत्मिक परीक्षाहरू हुन्, जो मनमा विभिन्न प्रकारका शंका जस्ता शंकालु विचारहरू, यी आत्मिक परीक्षाहरू हुन्। यसले पनि तपाईँ हाम्रो जीवनमा कष्ट दिन्छ, यसमा पनि सहभागी हुनु पर्यो। र साथसाथै हामीले ख्रिस्ट येशूमा सुसमाचार सुनाउँदा वा आफ्नो विश्वासको अभ्यास गर्दा आफ्ना वरपरका मानिसहरूबाट आउन सक्ने खेदो, निन्दा, सतावट जस्ता कुराहरू र साथसाथै विश्वास गरेकै कारणमा आउन सकिने विभेदहरू र तिरस्कारपूर्ण कुराहरू, यी सबै कुराहरू हामीले सहनु पर्छ। जब हामीले यी कुराहरू सहन्छौ तब हामीले ख्रिस्टको कष्ट भोगमा सहभागी भइरहेका हुन्छौ। स्मरण रहोस्, ख्रिस्ट येशूले आजभन्दा 2000 वर्ष अगाडि यस्तै कुराहरू भोग्नुभयो र क्रुसमा मर्नुभयो, र आज पनि हामी यदि उहाँको खातिर यी र यस्तै कुराहरू भोग्दै हामी उहाँको नाउँमा विश्वासको खातिर शहीद हुन्छौ भने वा विश्वासको कारण हामी बन्दी गृहमा पर्छौ भने पनि हामी चाहिँ उहाँ सँगसँगै उहाँको कष्ट भोगमा सहभागी भइरहेको कुरा साबित हुन पुग्दछ, र जसले गर्दा प्रभु येशू ख्रिस्ट आफ्नो महिमामा प्रकट हुनुहुँदा त्यसले हामीलाई पनि आनन्दित र हर्षित बनाउनेछ। प्रेसवता, यो ज्यादै रहस्यपूर्ण कुरा हो, र ख्रिस्टको महिमा कहिले प्रकट हुन्छ? ख्रिस्टको महिमा अब उहाँको दोस्रो आगमनमा प्रकट हुन्छ, र त्यतिखेर हामीले उहाँ जुन महिमित सिंहासनमा बस्नुहुन्छ त्यसको वरपर हामी रहन सक्छौ। श्रोता, रोमी 5:2 पदमा पावलले यस विषयमा के विचार प्रकट गर्छन् त? लेखिएको छ, उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौँ, यस अनुग्रहमा हामी खडा छौँ र परमेश्वरको महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौ। आदरणीय श्रोता, पत्रुसको विचारसँग यो विचार पनि मेल खाँदछ। त्यसै गरी कलसीको मण्डलीहरूलाई पावलले यसरी आदेश दिन्छन्, तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रिस्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनु भएको छ। श्रोता, हामी यदि अबदेखि उपरान्त पवित्र र निष्खोट हुन सक्छौ भने ख्रिस्ट येशूको देहको बलिदान र उहाँको मृत्युद्वारा हामी सृष्टिकर्ता परमेश्वरसँग मिलापमा पुग्न सक्दछौ। पहिलो पत्रुस 4:6 पदले भन्छ, यसै कारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरू जस्तै शरीरमा इन्साफ पाए तापनि आत्मामा तिनीहरू परमेश्वर जस्तै जिउन्। ख्रिस्ट येशूको प्रतीक्षा गरेर मर्ने अथवा ख्रिस्ट येशूको नामै नसुनिकन मरेका व्यक्तिहरू, जो ख्रिस्ट आउनुभन्दा अगाडि थिए, उनीहरूको लागि पनि प्रभु येशूले सुसमाचार सुनाउनु भयो। यसको अर्थ यस संसारमा शरीरमा हुँदा मात्रै हामीले ख्रिस्टमा जिउने होइन, बरु आत्मामा पनि जब हामी शरीर गुमाउँछौ त्यतिखेर पनि हामी ख्रिस्टमा जिउनु पर्ने रहे। उहाँ यहाँ यही कुरा बताइएको छ 19 पदमा, यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेकाहरूलाई पनि सुसमाचार प्रचार गर्नु

र स्वर्गदूतहरू अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ भनेर उल्लेख गरिएको छ। तथापि श्रोता, ख्रिस्टको बलिदान चान्चुने बलिदान होइन, जसले हाम्रा सबै पाप र अधर्मलाई क्षमा गरी हामीलाई परमेश्वरसँग मिलापमा ल्याउन सक्दछ। श्रोता, के तपाईँ ख्रिस्टद्वारा परमेश्वरसँग मिलापमा आउनु भएको छ? आदरणीय श्रोता, ख्रिस्ट येशूले किन दुःख भोग्नु भयो? पत्रुसले अझ यसरी यसको विचार व्यक्त गर्दछन्। आफ्ना पाठकहरूलाई उनीहरूको दुःखमा प्रोत्साहन दिन उनले ख्रिस्टको दुःखलाई सम्झाएका थिए। फेरि उनीहरूलाई सम्झाउन खोजे कि ख्रिस्ट पनि अन्यायपूर्ण तरिकाले दुःख भोग्नु भयो, किनभने यो परमेश्वरको इच्छा थियो। तीन अध्यायको 11 पदमा यसरी बताएका छन्, किन परमेश्वरले उनीहरूलाई यसरी राख्नुभयो? त्यो खराबीबाट फर्कोस् र असल गरोस् र त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। 12 पद, किनकि परमेश्वरको नजर धर्मात्मामाथि रहन्छ र उहाँको कान तिनीहरूका प्रार्थनातिर खुल्ला रहन्छ, तर परमप्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ भनेर देखाउनको लागि उनले यो कुरा बताएका थिए। तर अन्तत ख्रिस्ट विजयी हुनुभयो र परमेश्वरको दाहिने हातमा उच्च पारिनुभयो र उहाँको दुःखको पछाडि रहेका ती सबै दुष्ट आत्माहरू सदाको लागि उहाँको अधीनमा पारिए। पहिलो पत्रुस 3:22 भन्दछ, उहाँ स्वर्गमा चढिजानुभयो र स्वर्गदूतहरू अधिकारहरू र शक्तिहरूलाई वशमा पारेर परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुभयो भनेर लेखिएको छ। आदरणीय श्रोता, पापहरूको लागि उहाँ एक पटक मर्नुभयो। पुरानो करारमा यहुदी मानिसहरूले बलिदान पछि फेरि बलिदान चढाउँथे र त्यसपछि फेरि अर्को वर्ष पनि दोहोऱ्याउँथे, विशेष गरी निस्तार चाडमा। तर पापहरूको लागि ख्रिस्टको एक बलिदान यति सदाको लागि वैध थियो कि सबैको लागि यो पर्याप्त भयो। अब यो कहिले पनि दोहोऱ्याउन पर्ने थिएन। आदरणीय श्रोता, हिब्रू 9:26-28 पदमा यसरी लेखिएको छ, म तपाईँको निम्ति 25 पददेखि नै पढिदिनेछु। ख्रिस्टका हातले बनाएको पवित्र स्थानभित्र प्रवेश गर्नु भएन, जो चाहिँ साँचो पवित्र स्थानको एउटा नक्कल मात्र हो, तर उहाँ स्वर्गभित्र प्रवेश गर्नुभयो र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ। येशू आफैलाई बारम्बार बलि चढाउन स्वयं पस्नु भएको होइन, जसै प्रधान पुजारीले सालिन्दा आफ्नै रगत होइन तर अर्काको रगत लिएर महापवित्र स्थानभित्र प्रवेश गर्दछन्। नत्र त संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दुःख भोग्नु पर्थ्यो, तर यस युगको अन्तमा आफ्नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकपल्ट प्रकट हुनुभएको छ। जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ, त्यसरी ख्रिस्ट पनि धेरैजनाको पाप बोक्नलाई एकैपल्ट बलि हुनुभयो र उहाँ दोस्रो पल्ट देखा पर्नु हुनेछ। पाप बोक्नको निम्ति होइन, तर उत्सुकता पूर्वक उहाँको प्रतीक्षा गर्नेहरूको उद्धारको निम्ति। आमेन। आदरणीय श्रोता, यसबाट हामीले थाहा गर्नुपर्छ कि हामीहरूको पाप र अधर्म चाहिँ येशू ख्रिस्टले बोक्नु भयो। श्रोता, येशू अधर्मीहरूका निम्ति धर्मी बनाइनको लागि पनि उहाँ मर्नुभयो। यो येशूको निष्पापताको एउटा कथन हो र उहाँको प्रतिष्ठापक र स्थापनार्थको एउटा प्रायश्चित पनि हो। उहाँ जसले व्यक्तिगत रूपमा कहिले पाप गर्नु भएन, कुनै पनि पाप स्वभाव उहाँमा छँदै थिएन, पापको स्थान र पनि उहाँले पापको स्थान लिनुभयो। पहिलो पत्रुस 2:24 पत्रुस भन्दछन्, हामी पापको लेखी मरेर धार्मिकताको लेखी जिउँ भनी उहाँले क्रुसमा आफ्नो शरीरमा हाम्रा पाप बोक्नुभयो र उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो भनेर लेखिएको छ। र यही विचारलाई पावलले कोरिन्थको मण्डलीलाई भन्दछन्, 2 Corinthians 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौ भनेर पापै नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनु भयो। श्रोता, यसो गर्दा ख्रिस्टले व्यवस्थाद्वारा आवश्यक पापको निम्ति परमेश्वरको न्यायी दण्डलाई पूरा गर्नुभयो र पश्चाताप गरी विश्वास गर्ने सबैका निम्ति परमेश्वरतिरको एउटा बाटो खोलिदिनु भएको छ। यसुले आफैले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। आदरणीय श्रोता, प्रेरित 14:12 भन्छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन। श्रोता, त्यही कारणले गर्दा ख्रिस्ट येशूले एउटा मार्ग बनाइदिनु भएको छ र हामीले मुक्ति पाउनु जरुरी छ, जसले परमेश्वरसँग हामीलाई मिलापमा ल्याउन सक्नुहुन्छ, हामीलाई परमेश्वरमा ल्याउन सक्नुहुन्छ, यस जीवनमा आत्मिक रूपमा र अर्को जीवनमा पनि। मर्कुस 15:38 लेखिएको छ, अनि मन्दिरको टुप्पा पर्दा टुप्पादेखि फेरसम्म दुई भागमा च्यातियो, भनेको अर्थ जुन पर्दाले पवित्र स्थान र महापवित्र स्थानलाई छुट्टाउँथ्यो र जसको अर्थ हो परमेश्वर र मानिस बीचको एउटा पर्खाल, र त्यो पर्दाले साँच्चै भन्नुपर्दा पापले ल्याएको एउटा ब्यारियर अर्थात्

0: सीमालाई र अग्लाईलाई एउटा अलग गराईलाई जनाउँदथ्यो। सो अब परमेश्वरले हटाइदिनु भयो। पर्दा माथिबाट तलतिर च्यातिएको कुरा याद गर्नुहोस्। पर्दा तलबाट माथि च्यातिएन। ती दिनमा मन्दिरका उचाइ लगभग दुई तला तीन तला घर जति अल्को हुने गर्दथ्यो र त्यहाँ मानिसले माथि टुप्पामा पुग्न असम्भव थियो। अनि त्यो पर्दा यति बाक्लो गरी बनाइएको हुन्थ्यो कि त्यहाँ महापवित्र स्थानमा चम्किएको परमेश्वरको तेज बाहिर पवित्र स्थानसम्म नआओस् भन्नको लागि लगभग 1.5 फिट बाक्लो ती पर्दाहरू बनाइएको हुन्थ्यो र ती सबै छालाले बनेका हुन्थे। आदरणीय श्रोता, अब परमेश्वरले त्यो पर्दालाई माथिबाट च्यातिदिनु भयो। माथिबाट अर्थात् परमेश्वरको आफ्नै हातले च्यातिदिनु भएको हो भनेर प्रमाणित गर्नको लागि। श्रोता, उहाँ शरीरमा मारिनु भयो, एक हिंसक शारीरिक मृत्युदण्ड जसले उहाँको पार्थिव जीवनलाई समाप्त गर्यो, तर त्यसले तपाईँ र मेरो जीवनलाई शुरूआत गर्न थाल्यो। हिब्रू 5:7 लेखिएको छ, यीशु आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसु सहित प्रार्थना चढाउनु भयो अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारण उहाँको प्रार्थना र नम्र निवेदन सुनियो भनेर उल्लेख गरिएको छ। यसबाट हामी देख्न सक्छौ उहाँले शरीरमा नै आफ्नो त्यो दण्ड हाम्रो दण्ड बोक्नु भएको थियो र अनि आत्माद्वारा जीवित पारिनु भयो। यो पवित्र आत्माको सन्दर्भ होइन, तर येशूको वास्तविक भित्री जीवन हो। उहाँको आफ्नै आत्माको सन्दर्भ हो। उहाँको शरीर मानवता हो जो 3 दिनसम्म मरेको थियो। त्यस विपरीत उहाँको आत्मा देवत्व जो जीवित थियो, शाब्दिक रूपमा आत्मामा उहाँ जीवित हुनुहुन्थ्यो। लुका 3:46 भन्दछ, उच्च स्वरले येशूले कराएर भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु। यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनु भयो भनेर उल्लेख गरिएको छ। यसको अर्थ उहाँले आफ्नो आत्मा आफ्नै शरीरबाट बाहिर निकाल्नु भयो। उहाँले हाम्रो पापको दण्ड शरीरमा भोग्नु भयो, आत्मामा होइन। आदरणीय श्रोता, अनि मानिस शरीरमा रहेर पाप गर्छ र यदि त्यो मानिसको पाप क्षमा नभइकन मर्यो भने त्यसको पाप आत्मामा सर्छ र त्यो यसरी अनन्तसम्म नरकमा पर्न योग्य हुन्छ। तर परमेश्वरका पुत्र प्रभु यीशु ख्रीष्टले हाम्रा शरीरले गरेका पाप शरीरमै शेष गर्नको लागि उहाँ शरीरमै मर्नु भयो, ताकि हामीले पापपूर्ण शरीर त्याग्दा हाम्रो आत्मा शरीरमै मात्र सीमित रहोस् र आत्मा निष्पाप भएर परमेश्वरसँगै स्वर्गमा जान सकोस्। हामीले गरेका पाप अधर्म जो रहेको छ हाम्रो आत्मामा नटाँसियोस् भन्ने उद्देश्यले उहाँले यो गर्नुभयो। आदरणीय श्रोता, त्यसकारणले गर्दा जब उहाँले हाम्रो शरीरका पापहरूको निम्ति प्रायश्चित गरिसक्नुभयो, त्यसपछि उहाँ त्यही आत्मा पुनः त्यही शरीरमा प्रवेश गर्नुभयो र त्यही आत्माद्वारा पुनः जीवित हुनुभयो। यो हामीले गहिरेर अध्ययन गर्दा बडो रहस्यमय र अचम्मको कुरा हामी देख्न सक्छौ। प्रिय श्रोता, यसकारणले गर्दा तपाईँ हामीले ख्रिस्ट येशूद्वारा जो मार्ग बनाइएको छ परमेश्वरसँग मिलापमा ल्याउनको लागि, त्यसद्वारा हामीले मुक्ति पाउनु पर्दछ। स्मरण रहोस्, हामी मानिस जाति सबै मुक्ति पाउन चाहन्छौ, उद्धार पाउन चाहन्छौ, तर त्यो मुक्ति र उद्धारका कुराहरू जो आफूले आफूलाई शुद्ध गरेर हामीले कमाउन सक्दैनौ, तर ख्रिस्टको बलिदानद्वारा हामी त्यो कुरालाई प्राप्त गर्न सक्दछौ। यति भन्दै भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कुराकानी सुन्न तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम आत्मिक जागरण, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्था श्रोता, अब नि प्राविधिक कक्षबाटको प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म गुड न्युज एफएम सुन्दै रहनुहोस्। अवस्था, जय मसीह।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
2: आदरणीय श्रोताहरू, प्रभु येशू ख्रीष्टको अमूल्य नाममा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी हाम्रो भजन संग्रह अध्ययन श्रृंखलाको अन्तिम अध्ययन भजन संग्रह 150 आइपुगेका छौं। यो भजन सम्पूर्ण भजन संग्रहको अन्तिम निष्कर्ष जस्तै हो, जहाँ सबै सृष्टिलाई परमेश्वरको स्तुति गर्न आह्वान गरिएको कुरालाई आजको अध्ययनको यात्रामा हामी स्पष्ट रूपमा देख्नेछौ।
1: धन्यवाद दाई हजुरले दिनुभएको सम्पूर्ण यो विवरणको निम्ति। दाई तपाईँले यी सबै कुराहरूको निम्ति अनि दाई हामीले यो अध्ययनको यात्रामा भजन संग्रहको पुस्तकको अध्ययनबाट चाहिँ परमेश्वरमा भरोसा, सुरक्षा र उहाँको आराधनाको सम्पूर्ण विवरणलाई चाहिँ अध्ययन गरेका छौं। यो निकै नै आशिषमय चाहिँ रहेको थियो यो सम्पूर्ण अध्ययन। र आज अन्तिम अध्ययनको हाम्रो यो प्रवेशमा चाहिँ के कुराहरू अथवा कुन चाहिँ विषयमा चाहिँ रहेर चाहिँ यो अध्ययनलाई चाहिँ हामी टुङ्ग्याउनेछौँ?
2: भाइ, यो भजन संग्रह 150 हामीलाई परमेश्वरको पवित्र स्थानमा उहाँको स्तुति गर्न बोलाउँछ। विशेष गरी यो हालेलुया भजन हो। यसले उहाँको शक्तिशाली कार्यहरूका लागि, उहाँको महानता र महिमाका लागि सम्पूर्ण सृष्टिलाई प्रशंसा गर्न आह्वान गरिएको छ। सम्पूर्ण भजन संग्रहको यात्रा अन्तत स्तुति र आराधनामा आएर टुङ्गिएको कुरालाई हामी यो अध्ययनको यात्रामा थाहा पाउनेछौ।
1: भनेपछि दाई निकै नै आशिषमय अध्ययन चाहिँ रहनेछ जस्तो मलाई लाग्दैछ। अनि दाई यो सम्पूर्ण भजन संग्रह 150 त विभिन्न वाद्यवाजनहरूको उल्लेख पनि छ, तुरही, बीडा, तबला, झ्याली, जसले चाहिँ देखाउँछ कि सबै प्रकारको संगीत र क्षमताले चाहिँ परमेश्वरको आराधना गर्नुपर्छ, होइन दाई?
2: यसले सिकाउँछ कि आराधना केवल शब्दमा मात्र होइन, सम्पूर्ण हृदय, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिले परमेश्वरको महिमा गर्नुपर्छ। अन्तत भजनले भन्छ, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्।
1: त्यसो भए त दाई यो भजन त सम्पूर्ण सृष्टिको अन्तिम उद्देश्य नै परमेश्वरको आराधना हो भन्ने सन्देश दिँदैछ नि, होइन र?
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ हाम्रो जीवनको अन्तिम लक्ष्य र उद्देश्य परमेश्वरको महिमा गर्नु हो। जहाँ जीवन छ त्यहाँ स्तुति हुनुपर्छ। यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 150 अध्यायबाट देख्न गइरहेका छौं अनि तपाईंलाई यो पनि अवगत गराउन चाहन्छु कि भजन संग्रहको वचन अध्ययन आज आखिरी हो, यो अन्तिम पुस्तक हो। त आउनुहोस् भजन संग्रह 150 अध्याय पद 1-6 पद हेर्दै अगाडि बढौं। यो भजन संग्रह परमेश्वरको प्रशंसाको भजन हो। यहाँ यस प्रकार लेखिएको छ, 150 अध्याय पद 1-6। परम प्रभुको प्रशंसा गर, परम प्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर, उहाँको पराक्रमको आकाश मण्डलमा उहाँको प्रशंसा गर, उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर, उहाँको उत्तम महत्व अनुसार उहाँको प्रशंसा गर, तुरहीको स्वरले उहाँको प्रशंसा गर, सितार र वीणा बजाएर उहाँको प्रशंसा गर, खैजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर, तार बाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर, सारो बज्ने झ्यालीहरू बचाएर उहाँको प्रशंसा गर, चर्को स्वरले बस्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर, सास हुने जति सबैले परमप्रभुको प्रशंसा गर, परमप्रभुको प्रशंसा गर। मित्र, आराधना के हो? सबभन्दा पहिले हामी आराधनाको कर्ताको वा पात्रको बारेमा विचार गर्नेछौ। यसलाई सामान्य तवरमा यो प्रश्नको हाम्रो उत्तरको आवश्यक छ, आराधना के हो? यो गर्नलाई वा यो प्रश्नको उत्तर दिन हामी भजन संग्रह 150 पद 1 पाइने एक वाक्यसँग व्यवहार गर्नेछौ, परम प्रभुको प्रशंसा गर। यो पहिलो अवस्थामा विशेष जोड यस कथनमा छ, परम प्रभुमा प्रशंसा गर, उहाँ आराधनाको पात्र कर्ता हुनुहुन्छ। भजनहरूले दुई कुराहरूमाथि जोड दिन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ। परमेश्वरले पृथ्वी बनाउनु भयो जसमाथि हामी बस्छौ रहन्छौ, साथै यावत थोकको उहाँले बनाउनु भएको छ। हामीले आनन्द उठाउने प्रकाशको किरण ताप उहाँले सृष्टि गर्नुभएको हो। हामीले श्वास फेर्ने हावा उहाँले बनाउनु भएको हो। उहाँले हरेक कुरा बनाउनु भएको हो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आज कुनै त्यहाँ त्यस्तो कुरा छैन जुन उहाँले बनाउनु भएको छैन। विज्ञानले विभिन्न तकनिक सरसमान मेसिनको खाली विकास मात्र गरेको छ। यदि त्यहाँ कुनै आधारभूत भौतिक तत्वहरू वस्तुहरू नभए त्यहाँ अरू चीजहरू कसरी बन्न सक्छ? आज विज्ञानले कम्प्युटर, रकेट, अन्तरिक्ष यान बनायो, तर त्यहाँ फलाम, स्टील, तामा, सुन, चाँदी वा अन्य कुनै चाहिने वस्तु नभए कसरी बनाउन सक्थ्यो? मित्र, उहाँ यावत्थोको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ हाम्रा आराधनाको योग्य प्रभु हुनुहुन्छ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँ हाम्रा आराधनाको यस कारणले पनि योग्य हुनुहुन्छ कि उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ। अनि शास्त्रले भन्छ कि परमेश्वर दाही परमेश्वर हुनुहुन्छ, ईर्ष्यालु परमेश्वर हुनुहुन्छ। उहाँले आफू स्वयंको लागि हामीलाई बनाउनुभयो, उहाँले आफू स्वयंको लागि हामीलाई उद्धार गर्नुभयो। मानव स्तरमा ख्रिस्टसँग विश्वासीको सम्बन्धको उदाहरणद्वारा स्पष्ट गर्न विवाहको प्रयोग गरिएको छ। पति यदि उसले पत्नीलाई प्रेम गर्छ भने उसले आफ्नो पत्नीलाई अरू पुरूषसँग बाँड्दैन, उनी आफ्नो पत्नीप्रति दाही हुन्छ। तिनको प्रेम खालि उसको निम्ति मात्र हो, यानी पत्नीको प्रेम खालि पतिलाई मात्र हो। त्यसरी नै विश्वासीहरूलाई शास्त्रमा ख्रिस्टको दुलही भनिएको छ, जो खालि उहाँको निम्ति बनाइएको हो। उहाँले आफ्नै निम्ति हामीलाई सृष्टि गर्नुभएको हो, हामीलाई उद्धार गर्नुभएको हो। मित्र, केवल उहाँ मात्र हाम्रो स्तुति प्रशंसाको प्राप्त गर्न, हाम्रो प्रेमको प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईँलाई यादै होला, पत्मसको टापुमा दर्शनमा युहन्ना घोप्टो परेर स्वर्गीय दूतलाई आराधना गर्न लोटेका थिए, जसले उसको सामने सम्पूर्ण दर्शनहरू ल्याउने काममा सहायता गरेका थिए। तर स्वर्गीय दूतले उसलाई हपारेर भने, तैले मलाई होइन तर परमेश्वरलाई आराधना गर। अरू त के उहाँ चाहनुहुन्न कि उहाँका स्वर्गीय दूतहरूलाई आराधना गरिएको? उहाँ चाहनुहुन्न कि मरियमलाई आराधना गरिएको? तर उहाँ कसैलाई आराधना गरिएको चाहनुहुन्न, तर उहाँ स्वयंलाई मात्र आराधना गरिएको उहाँ चाहनुहुन्छ। उहाँ मात्र आराधनाको योग्य हुनुहुन्छ। र शास्त्रले भन्छ त्यो दिन आइरहेको छ, हरेक श्वास हुनेहरूले उहाँलाई आराधना गर्नेछ, स्तुति प्रशंसा गर्नेछ। उहाँले हरेक कुरालाई बनाउनु भयो ताकि यसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्। अमित्र, कसले आराधना गर्नुपर्छ भन्दा परमेश्वर आराधनाको कर्ता पात्र हुनुहुन्छ। तर यो प्रश्न ले पछ्याउँछ, कसले आराधना गर्न सक्छ? भजनकारले भने भजन संग्रह 150 छ पदमा, सास सुने जति सबैले परमप्रभुको प्रशंसा गर, परमप्रभुको प्रशंसा गर। उहाँले सारा मानव जातिलाई भनिरहनु भएको छ, परमप्रभुको प्रशंसा गर। परमेश्वरले निश्चय नै मानिसलाई आफू स्वयंसँग संगतिको उद्देश्यको लागि सृष्टि गर्नु भएको थियो, ताकि मानिसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्, आराधना गर्न सकुन्। मानिसको अस्तित्वको निम्ति अर्को कुनै कारण छैन, अर्को कुनै उद्देश्य छैन। मानिसको अन्तिम खास उद्देश्य हो, मानिसको अन्तिम उद्देश्य के हो भने परमेश्वरको महिमा गर्नु र उहाँको सदाको निम्ति आनन्द उठाउनु। परमेश्वरले ब्रह्माण्डलाई सृष्टि गर्नुभयो ताकि यसले उहाँलाई महिमा गर्न सकोस्। यो तपाईँ र मेरो निम्ति अस्तित्वमा ल्याइएको थिएन। धेरै वर्ष पहिले, कति लामो समय पहिले हो त्यो हामी जान्दैनौ, तर धेरै वर्ष पहिले अयुबले भने, अयुब 38:7 पदमा, त्यस दिनको मेघमेरे उज्यालोमा ताराहरूले एकसाथ गाए र स्वर्गीय जनहरू रमहाटले कराए। तिनीहरूले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका थिए। भजनकारले भने भजन संग्रह 96:5 पदमा, किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्गीय सृष्टि गर्नुभयो। उहाँले स्वर्गीय रूप बनाउनुभयो ताकि भविष्यको अनन्त काल युगभरि उहाँको स्तुति प्रशंसा गाउने संगीतको साधन हुन सकोस्। यद्यपि मानिसलाई त्यो उच्च उद्देश्यको लागि सृष्टि गरे तापनि ऊ तालमेलबाट, लय सुरबाट दूर रह्यो, ऊ परमेश्वरको संगतिबाट अलग हटियो। आज तपाईँ र म सृष्टि गरिएको विश्वमा रहेका छौं, जुनले वास्तवमा परमेश्वरको स्तुति प्रशंसाको गाइरहेको छ, तर मानिस तालमेलबाट, लयबाट बाहिर छ, अलग छ। परमेश्वरको महान उद्देश्य मानिसलाई स्वर्गको तालमेलमा पुनः फर्काइ ल्याउनु हो। मित्र, आज उद्धार पाएकाहरू नै स्तुति प्रशंसामा आफ्ना आवाजहरूलाई माथि उठाउनु पर्छ। खालि उद्धार पाएकाहरू मात्र तालमेलमा, लयमा छन्। भजनकार गाउँछन् भजन संग्रह 107:1-2 पदमा, परमप्रभुमा धन्यवाद चढाऊ, किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदाको निम्ति रहिरहन्छ। परमप्रभुले छुटकारा गराउनु भएकाहरूले, यानि उद्धार गर्नुभएकाहरूले यसै भनुन्, जसलाई उहाँको विरोधीका हातबाट मोल तिरेर छुटाउनु भएको छ। अनि प्रिय मित्र, यदि छुटकारा पाएकाहरूले, उद्धार पाएकाहरूले त्यसो भन्दैनन् भने कसले पनि त्यो भने छैन? ओ, स्वर्गीयसँग तालमेलमा, लयमा हुने कुरा कति असल हो। आज पाप यो विश्वमा घुसेको छ र मानिसलाई परमेश्वरको कुर्सीबाट बाहिर लिएको छ, तर मानिसहरू पुनः फर्केर आउन सक्छ येशु ख्रिस्टद्वारा, अनि धेरैजना उहाँका फर्किआएका छन् पनि। प्रभु येशुले मानिसलाई उसको उद्धारकर्ता र सृष्टिकर्तासँग सही सम्बन्धमा ल्याउनु भएको छ, ताकि मानिसले उहाँको निम्ति स्तुति प्रशंसामा आफ्नो आवाज उठाउन सकोस्। त्यसपछि हामी देख्छौ किन आराधना गर्नु। अहिले यो प्रश्नको उत्तर दिउँ। धेरै कम मानिसहरू मात्र वास्तवमा परमेश्वरलाई आराधना गर्छन्। आज धेरै कम मानिसहरू चर्चमा आराधना गर्न जान्छन्। धेरै मानिसहरू चर्चमा जान्छन्, कुनै केटा वा केटीलाई हेर्न जान्छन्। कोही कोही चाहिँ कसले कस्तो लुगा लगाएको छ, कस्तो डिजाइनको, कस्तो स्टाइलको इत्यादि हेर्न जान्छन्। मित्र, आराधना वास्तवमा ईश्वरीय नशा हो, मताई हो। यदि तपाईँ यसको विश्वास गर्नुहुन्न भने यसको उत्तम नमूना उदाहरण प्रेतहरूको कामको पुस्तकमा छ। पेन्टिकोस्टको दिनमा सिमोन पत्रुस खडा भएर सन्देश प्रचार गर्यो। हामी त्यो सन्देशको बारेमा धेरै कुरा गर्दछौ, तर वास्तवमा त्यो ती मानिसहरूलाई स्पष्टीकरण व्याख्या थियो कि यी आत्माले भरिएका मानिसहरू मद्यले मातिएका थिएनन्। मदिरापान स्पष्टीकरण थिएन। आज कतिलाई यो कुराको थाहा छ कि हामी आज परमेश्वरसँगको सम्बन्धमा मातिएका छौं। मित्र, तपाईँ र म रहेको दिनमा तपाईँ र ममा आत्मिक आध्यात्मिक उत्तेजना हुनुपर्छ। आज हाम्रो जीवन, हाम्रो हृदय प्रभुको निम्ति आगो हुनुपर्छ। खालि हाम्रो आराधना औपचारिक औठे बोक्रे मात्र हुनु हुँदैन, हाम्रो आराधना हृदयभित्रबाटको हुनुपर्छ। यस्तो आराधनाले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। आज तपाईँ कति समय उहाँको आराधना स्तुति प्रशंसामा समय बिताउनुहुन्छ? के तपाईलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मनपर्छ कि तपाईलाई अल्छी लाग्छ? मित्र, यदि तपाईलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मन लाग्दैन वा अल्छी लाग्छ भने स्वर्ग तपाईँको निम्ति त्यो उचित स्थान होइन, कारण त्यो स्थान उहाँको स्तुति प्रशंसाको आराधनाको स्थान हो। त्यहाँ 24 घण्टा उहाँको आराधना स्तुति प्रशंसा हुनेछ। अब तपाईलाई उहाँको आराधना स्तुति प्रशंसा गर्नु नै मन पर्दैन भने त्यो स्वर्गमा गइराख्ने नै के काम? मित्र, उहाँको आराधना स्तुति प्रशंसा आराधना गर्न सिक्नुपर्छ, जुन हाम्रो जीवनमा अति नै आवश्यक कुरा हो। जसको जीवन आराधना स्तुति प्रशंसाको जीवन छ, त्यो मानिस एक आनन्दित, हर्षित, खुशी विश्वासी हो, अनि धेरै मनोवैज्ञानिक, मानसिक अनि पाप समस्याबाट त्यो मुक्त हुन्छ। र जब कुनै मानिस मनोवैज्ञानिक, मानसिक पाप समस्याबाट मुक्त हुन्छ, त्यो निश्चय नै मनोवैज्ञानिक रूपमा, आत्मिक रूपमा, साथै शारीरिक रूपमा कमसे कम 90% ठिक हुन्छ, स्वस्थ हुन्छ। मित्र, आज धेरै क्रिश्चियनहरूको जीवन, विश्वासीहरूको जीवन किन उदास छ, किन निराश छ, किन आनन्द छैन, किन तिनीहरूको जीवन पट्टै लाग्दो भएको छ, बोरिङ भएको छ, किन तिनीहरूको जीवन ओइलिएको छ? एक कारण हो, तिनीहरूको जीवनमा उहाँको स्तुति प्रशंसाको जीवन छैन। मित्र, आत्मिक जीवनको एक शक्ति, एक सामर्थ्यको स्रोत हो उहाँको आराधना स्तुति प्रशंसा गर्ने आदत। यो आदत हामी हरेक विश्वासीको जीवनमा हुन आवश्यक छ। यसले मानिसलाई आत्मिक तन्दुरुस्ती र आत्मिक शक्तिको प्रदान गर्दछ। त्यसकारण मित्र, हामीले उहाँको आराधना गर्ने, स्तुति प्रशंसा गर्ने आदत बसाउनु पर्छ। उहाँसँग संगति गर्ने, उहाँको वचन अध्ययन गर्ने आदत बसाउनु पर्छ। यो नै एक खुशी, हर्षित, विश्वासी जीवनको रहस्य हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: आजको दिनले हामीलाई सिकायो कि जीवनको सुरुवातदेखि अन्त्यसम्म सबै कुरा परमेश्वरको आराधनामा केन्द्रित हुनुपर्छ। अनि अर्को कुरा धेरै अर्थपूर्ण लाग्यो कि सास हुने हरेक प्राणीले परमप्रभुको स्तुति गरोस् भन्ने अन्तिम आह्वान छ। यो निकै नै आशिषमय र व्यवहारिक चाहिँ रह्यो दाई।
2: हजुर भाइ, भजन संग्रह 150 हामीलाई सिकाउँछ कि परमेश्वरको स्तुति केवल मन्दिर वा विशेष समयमा मात्र होइन, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिमा फैलिनुपर्छ। यसले देखाउँछ कि जीवन भएको प्रत्येक प्राणीको उद्देश्य परमेश्वरको महिमा गर्नु हो। उहाँ नै जीवनका स्रोत हुनुहुन्छ, त्यसैले हाम्रो प्रतिक्रिया पनि स्तुति प्रशंसामा हुनुपर्छ।
1: साँच्चै नै दाई, त्यसैले नै सम्पूर्ण भजन संग्रहको अन्तिम सन्देश पनि आराधनामा नै टुङ्गिन्छ। र मैले यो कुरा सिकेँ कि मेरो जीवन पनि निरन्तर आराधनाको जीवन चाहिँ हुनुपर्छ।
2: हो भाइ, दुःख, खुशी, संघर्ष, विजय सबैको बीचमा अन्तिम सत्य एउटै हो। परमेश्वर योग्य हुनुहुन्छ स्तुति पाउनको लागि, उहाँको महिमा सधैँ रहिरहन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौ, के हाम्रो जीवन परमेश्वरको स्तुति बनिरहेको छ? के हाम्रो सास, हाम्रो समय, हाम्रो काम उहाँको महिमामा समर्पित छ?
1: हजुर, साँच्चै नै। र यदि तपाईँ आज कुनै अवस्थामा हुनुहुन्छ भने पनि सम्झनुहोस्, तपाईँको जीवनको उद्देश्य परमेश्वरको आराधना हो।
2: हजुर, र आउनुहोस् हामी आफ्नो सम्पूर्ण जीवन परमेश्वरलाई अर्पण गरौं, उहाँको महिमा गरौं र सास फेर्ने सबैले उहाँको स्तुति गर्ने जीवन जिउ। परमेश्वरले हामीलाई सधैँ उहाँको स्तुति गर्ने हृदय दिनुभएको होस्, हाम्रो जीवनलाई आराधनामा समर्पित गरिदिनु भएको होस् र हामीलाई हरेक क्षण उहाँको महिमा गर्न योग्य बनाउनुहोस् भन्दै हामी अर्को नयाँ पुस्तकको अध्ययनमा फेरि पनि भेट्ने आशासहित बिदा हुन्छौं। अन्तमा परमेश्वरले हामी हरेकलाई उहाँको साँचो आराधक बन्ने हृदय दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997042097979797।

कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9799।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नुभएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले एउटा मिठो भजन सुनौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, परमप्रभु येशु ख्रीष्टको नाममा हार्दिक तान अभिवादन तथा जयमसी। मित्रहरू, येशु दण्डित हुनुभयो ताकि मैले क्षमा पाउन सकु। येशु घायल हुनुभयो ताकि म निको हुन सकु। येशु मेरो पापले पापी बनाइनुभयो ताकि म उहाँको धार्मिकतामा धर्मी बन्न सकु। श्रोताहरू, आजको विषय रहेको छ मृत्युको सट्टा जीवन। आउनुहोस् आजको पाठमा प्रवेश गर्नु अघि परमेश्वरमा प्रार्थना गरौं। हाम्रा पिता, हामी तपाईँलाई धन्यवाद र धन्यवाद दिन्छौ आजको यस वचनको लागि। तपाईँले आफैलाई बलिदान गराउनु भयो ताकि हामीले जीवन पाउन सकौँ, अर्थात् मृत्युको सट्टा जीवन भन्ने आजको जुन विषय रहेको छ यो विषय बुझ्नलाई हामीलाई सहायता गर्नुहोस्। तपाईँ परमेश्वर पवित्र आत्मा हाम्रो विश्वमा उपस्थित गराउनुहोस् ताकि हामीले बुझ्न सकौँ। येशूको नाममा आमेन। श्रोताहरू, येशु हाम्रो मृत्यु मर्नुभयो ताकि हामी उहाँको जीवनमा सहभागी हुन सकौँ। हामीलाई जीवन उपलब्ध गराउन येशुले आफ्नो जीवनको मूल्य चुकाउनु पर्यो। उहाँले युन्ना 10:10 भन्नुभयो, चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। हामी के को अधिकारी हौ र येशु हामीलाई के दिनुहुन्छ, यसबीच ठूलो फरक छ। पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सिद्धिको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। रोमी 6:23 यहाँ एउटा सिद्धिको वरदान र पारिश्रमिक बीच जानी जानी तुलना गरिएको छ। हामीले गरेका कामको सट्टामा हामीले आर्जन गर्ने वस्तु ज्याला, त्यो पाउनु न्याय हो। तपाईँको ज्याला रोकेर राख्ने मानिस अधर्मी हुन्छ, तर सिद्धिको वरदान तपाईँ आफै आर्जन गर्न सक्नु। त्यसैले तपाईँले यसो भन्नु मूर्खता हुन्छ, मैले चाहेको न्याय मात्र हो। तपाईँ न्याय चाहनुहुन्छ भने पूर्ण न्याय परमेश्वरले तपाईँलाई दिनुहुन्छ। धार्मिकताले वा न्यायले तपाईँलाई आफ्नो ज्याला दिन्छ र तपाईँको ज्याला मृत्यु। कृपा न्यायको विकल्प हो। तपाईँले आफ्नो ज्याला लिन अस्वीकार गर्नुभयो भने तपाईँ आफूले नकमाएको तर सिद्धिको अनन्त जीवन पाउन योग्य हुनुहुन्छ। हाम्रो पाप कर्मलाई स्वीकारेर यसको ज्याला येशूले ग्रहण गर्नुभएकोले त्यो जीवन हामी पाउँछौ। हेब्रू 2:9 अनुसार येशू स्वर्गदूतहरूभन्दा के तल हुच्याउनुभयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाख्नु। उहाँले तपाईँ र मेरा निम्ति मृत्युको स्वाद चाख्नु भएको छ। आदमका हरेक छोराछोरीको निम्ति मृत्युको स्वाद चाख्ने येशु अन्तिम आदम। यसको विषयमा पहिलो कोरन्थी 15:47 लेखेको छ, तपाईँ र म लगायत आदम र आदमका सारा सन्तानका सम्पूर्ण खराब पैतृक सम्पत्ति वा उत्तराधिकारीलाई उहाँले अनन्त आदमको रूपमा सिद्धाउनु भयो। येशु मर्नुहुँदा येशु भन्नुभयो, अब सिद्धि, त्यो समाप्ति थियो। उहाँ तेस्रो दिन पुनर्जीवित हुनुभयो। त्यसरी बिउतिनी हुँदा उहाँ एउटा नयाँ जातिको शिर हुनुहुन्थ्यो। हामी उहाँको जीवनमा सहभागी हुन सकौँ भने येशु हाम्रो मृत्यु मर्नुभयो। श्रोताहरू, अब हेरौँ हाम्रो उद्धारको लागि परमेश्वरले धेरै मूल्य चुकाउनु भयो भन्ने शीर्षकमा रहेको म एउटा विचारलाई अगाडि बढाउन चाहन्छु र यसलाई तपाईँले समाप्त सक्नु भएमा यसले तपाईँलाई परमेश्वरको जीवनमा अझ बढी आफ्नो तुल्याउन र तपाईँको जीवनमा येशु अझ बढी मूल्यवान हुनुमा सहायता पुर्याउनेछ। यस उद्देश्यको निम्ति हामीले धर्मशास्त्रमा केही विशिष्ट शब्दहरू खोज्नु पर्नेछ, जसलाई अङ्ग्रेजी भाषामा लाइफ अर्थात् जीवन भनेर अनुवाद गरिएको छ। यसको लागि हामी मोसाको व्यवस्थामा स्थापित ईश्वरीय न्यायका सिद्धान्तहरूलाई हेर्दैछौ। पहिलो रहेको छ, प्रायको सट्टा प्रा। प्रस्थान 21 23 25 पदहरूमा कुनै मानिसलाई कसैले चोटपटक लगायो भने चोटपटक लगाउनेलाई कस्तो सजाय दिनु पर्दछ, सो बारेमा यस्तो भनिएको छ। केही नोक्सानी भयो भने प्राणको सट्टा प्राण, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाईको सट्टा कुटाई त्यस मानिसलाई मिलोस्। नोक्सान भएको वस्त्रको मूल्य अनुसारको थोक सट्टामा दिनुपर्दछ। पुरानो र नयाँ करार दुवैमा अनुवादले कहिलेकाहीँ शब्दहरूको अर्थ अस्पष्ट बनाएका छन्। साँच्ची के भन्ने हो भने यस घटनामा पुरानो करारको एउटा महत्वपूर्ण आधारभूत प्रकाशलाई अनुवादले अस्पष्ट पारेको छ। हामी माथिको पद प्रयोग भएको शब्द प्राण अर्थात् लाइफको तात्पर्यतालाई हेरौं, तिमी प्राणको सट्टा प्राण दिनेछु। नयाँ करारको ग्रीक भाषामा तीन बिल्कुल फरक शब्दहरू प्रयोग भएका छन्। ती सबैलाई अङ्ग्रेजी भाषाका प्राय सबै संस्करणहरूमा यसरी अनुवादन गरिएको छ। सूचीलाई जीवनका रूपमा जुन प्राण हो, जोलाई अनन्त जीवनको रूपमा र बायोसलाई स्वाभाविक जीवनको रूपमा लिएको छ। हिब्रु भाषामा लेखिएको पुरानो करारमा नेफेस भन्ने साह्रै चाखलाग्दो शब्द छ। यसको अर्थ प्राथमिक रूपले प्राण, जीवन वा मानिस हुन्छ। उत्पत्ति 2:7 मानिस जीवित प्राणी भए भन्दा यहाँ हिब्रू भाषाको नेफेस शब्द प्रयोग भएको छ। परमेश्वरको आत्मा र भूमिको माटो मिलाएर आदम एक मानिस, एउटा नयाँ जीवन, एउटा नयाँ व्यक्तित्व, एउटा नेफेस उत्पन्न भयो। प्रस्थान 21:23-25 प्राणको सट्टा प्राण दिने वाक्यलाई हिब्रू भाषामा नेफेस फर नेफेस भनेको छ। उदाहरणको लागि कसैले अपराध गर्दा कुनै मानिस मारिएको छ भने अर्को प्राणले आफ्नो प्राण दिएर त्यसको दण्ड चुकाउनु पर्छ। यस पदलाई व्यवस्था 19:21 तुलना गर्न सकिन्छ। यहाँ लेखेको छ, तिमीहरूले नटिठ्याउनु, ज्यानको साटो ज्यान हुनेछ। यहाँ पनि त्यही सिद्धान्त छ, नेफेसको साटो नेफेस अर्थात् प्राणको साटो प्राण। अब आउनुहोस् हेरौं दोस्रो अर्थात् प्राण रगतमा हुन्छ। प्राण के हो? परमेश्वरले अगमबाणीका रूपमा बोल्नु भएको लेवी 17:11 वचनमा यसको उत्तर छ। यहाँ लेखिएको छ, जीवधारीको प्राण त्यसको रगतमा हुन्छ, मैले रगत चाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसको जीवनको प्रायश्चित हुन्छ। शुरूको वाक्यको जीवधारीको प्राणको निम्ति हिब्रू भाषाको नेफेस शब्द प्रयोग भएको छ। जीवधारीको प्राण रगतमा हुन्छ, यसको के महत्व छ? मानिससँग आत्मा, प्राण र शरीर हुन्छ। आत्माले शरीर त्यागेपछि मानिसले सास लिन छोड्छ, प्राण नभएपछि शरीरमा रगत बग्न छोड्छ। जीवधारीको प्राण रगतमा हुन्छ, त्यसैले परमेश्वर भन्नुहुन्छ, मैले प्राण वा ज्यान वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु। अर्को शब्दमा एउटा प्राणले अर्को प्राणको सट्टा प्रायश्चित गर्नु पर्यो, त्यसैले प्राण रगतमा रहने भएकोले प्रायश्चित गर्दा रगत बहाइनै पर्दछ। अनि त्यो नै एक प्राणको सट्टा अर्को प्राण दिनुहुन्छ। अब हामी प्रायश्चितको लेखा राख्ने महत्वपूर्ण अध्याय यसैया 53 लाग्नेछ। परमप्रभुको दासले आफ्नो कष्ट भोगाईमा पूरा गरेको कामका बारेमा बताउँदै यो अध्याय यसरी टुङ्गिन्छ। यहाँ लेखेको छ, यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु, र उसले लुटको माल 60 सामर्थ्यहरूसित बाँड्नेछ, किनभने उसले आफ्नो जीवन मृत्युमा खनायो र ऊ अपराधीहरूको गन्तीमा बन्यो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। केही अनुवादहरूमा प्राणको सट्टा जीवन शब्द प्रयोग गरिएको छ, उसले आफ्नो जीवन मृत्युमा खनाए। तर यहाँ पनि हिब्रू भाषाको नेफेस शब्द प्रयोग भएको छ। प्राण उत्तम र सही अनुवाद हो। येशूले आफ्नो प्राण मृत्युमा कसरी खनाउनु भयो? आफ्नो रगतद्वारा। येशूले क्रुसमाथि आफ्नो रगत बगाउँदै मर्नु भएर प्राण सारा मानव जातिको लागि अर्पण गर्नुभयो। श्रोताहरू, क्रुसमा येशु मर्नु भएको लेखा पढेपछि ममा व्यक्तिगत रूपले कस्तो छाप पर्यो भनेर येशूको शरीरबाट पुरै रगत बगेको थियो र त्यसरी उहाँको शरीर एक किसिमको रक्तविहीन भयो। उहाँलाई क्रुसमा झुन्डाउनेहरूले उहाँको पिठी कोराको चोटले छिया छिया पारेका थिए। तिनीहरूले उहाँको शिरमा काँडाको मुकुट लगाइदिए। तिनीहरूले उहाँको हात र खुट्टाहरूमा किला ठोकिदिए। उहाँको शरीरबाट भलभली रगत बगिरहेको थियो। उहाँ साँच्चीकै मर्नुभएपछि एकजना सिपाहीले उहाँको कोखमा भाला जोडसँग रोप्यो अनि त्यहाँबाट पानी र रगत बाहिर निस्क्यो जस्तो लाग्थ्यो। मानौ उहाँको शरीरको सारा रगत क्रुसमाथि खनिएको थियो। आदमका छोरा छोरीका निम्ति अन्तिम आदमको रूपमा उहाँको क्रुसमाथिको काम उहाँको प्राणको अर्पण थियो। अब हेरौं तेस्रो के रहेको छ। येशूको रगतको मूल्य थाहा पाऊ। श्रोताहरू, लेवी 17:11 भन्छ, प्राण रगतमा हुन्छ, त्यसले जीवन नकारात्मक होइन, जीवन त अति सकारात्मक स्वीकार योग्य थो। परमेश्वरको जीवन येशूको रगतमा रहेको छ, त्यसैले येशूको रगतलाई तुच्छ ठान्ने कुनै पनि

0: कुरा नै यी मानिसहरूलाई भनिरहेका छन्। आमेन। मित्रहरू, वचनले भने केवल यीशुको अनमोल रगतले मात्रै तपाईँ मलाई र सारा मानिसहरूलाई अनन्त उद्धार दिन सक्छ। भन्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजन।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
3: सुन्न नबजे कोटा
4: सामान नभेटेर बेपत्ता
3: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
2: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
2: र फोन नम्बर 01-513-010 छ। 01-513-010
5: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
6: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5:00 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.5 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज नयाँ आवाज।
2: जय मसीह तथा नमस्कार यहाँहरू सम्पूर्ण गुड न्यूज एफएम 105.1 मेगाहर्ज सुनेर बसिराख्नु भएको श्रोताहरूलाई यस कार्यक्रम गुड न्यूज नयाँ आवाजमा स्वागत गर्न चाहन्छु। म प्रस्तुता सिमरन बिक र प्राविधिक मित्र सुजन घिमिरेबाट। प्रिय श्रोता, यो कार्यक्रम हाम्रो गुड न्यूज एफएम 105.1 मेगाहर्जको तरंग काठमाडौँ र 105.6 मेगाहर्जको तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी बाइबलीय कथाहरू र जीवन परिवर्तन हुने घटनाहरूलाई व्यक्त गर्ने गर्दछौ। प्रिय श्रोता, यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु हाम्रो कृषि जगतको आदरणीय गायक वा पास्टर श्याम साहुको म छु त भन्ने यो अर्थपूर्ण संगीतबाट।

0: प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम र तपाईँ यस कार्यक्रममा हामीसँग प्रार्थनामा सहकार्य गर्न सक्नुहुन्छ। श्रोता, अब भने म किन प्रेम भन्ने विषयमा केही कुरा तपाईँलाई बताउन चाहन्छु। जसै यौहन्ना 3:16 यसो लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो वचन ख्रीष्टको प्रेम खोजी गर्ने हरेक मानिसको लागि एउटा सन्देश हो। आज संसारले प्रेमको धेरै कुरा गर्छ। चलचित्र, गीत, सामाजिक सञ्जाल र विज्ञापनहरू सबैले प्रेमको कुरा गर्छन्। तर एउटा प्रश्न छ, यदि प्रेम नै सबैभन्दा ठूलो कुरा हो भने किन मानिसहरू अझै पनि एक्लोपन, धोका, सम्बन्ध विच्छेद र निराशाको पीड़ामा छन्। हामी सबैले प्रेम खोज्छौ, कसैले परिवारमा, कसैले प्रेम सम्बन्धमा, कसैले पैसामा र कसैले आफ्नो पहिचानमा। तर धेरै पटक हामीले खोजेको प्रेमले हाम्रो हृदयलाई पूर्ण रूपमा सन्तुष्ट पार्दैन। प्रिय, आज हामी प्रेमका दुई फरक रूपबारे विचार गर्नेछौ, संसारिक प्रेम र ख्रीष्टको प्रेम। संसारिक प्रेम प्राय मलाई के मिल्छ भन्ने प्रश्नबाट सुरु हुन्छ। धेरै सम्बन्धहरू यस आधारमा बनिन्छन् कि तिमीले मलाई खुसी बनायौ भने म तिमीलाई प्रेम गर्छु, तिमीले मेरो अपेक्षा पूरा गर्यौ भने म तिमीसँग रहन्छु, तिमी उपयोगी छौ भने म तिमीलाई मूल्य दिन्छु। यस प्रकारको प्रेम सधैँ खराब त हुँदैन, मानिसहरूले साँचो प्रेम पनि गर्छन्। तर हाम्रो प्रेम सीमित हुन्छ। हामी थाक्छौ, रिसाउँछौ, गल्ती गर्छौ र कहिलेकाहीँ प्रेम गर्न असफल पनि हुन्छौ। त्यसैले धेरै मानिसहरूले अनुभव गर्छन् कि मानिसको प्रेम मात्र जीवनको सबैभन्दा गहिरो आवश्यकता पूरा गर्न पर्याप्त हुँदैन। ख्रीष्टको प्रेम भने तिमी योग्य भएकोले होइन, तिमी मूल्यवान भएकोले भन्ने सत्यबाट सुरु हुन्छ। बाइबलले रोमी 5:8 यसो भन्छ, हामी पापी हुँदै गर्दा पनि ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। यसको अर्थ के हो? ख्रीष्टले हामीले आफूलाई सुधारिसकेपछि प्रेम गर्नु भएन, उहाँले हाम्रो सफलताको कारण प्रेम गर्नुभयो। उहाँले हाम्रो योग्यताको आधारमा प्रेम गर्नु भएन, उहाँले प्रेम गर्नुभयो त्यसैले आफूलाई दिनुभयो। साँचो प्रेम केवल भावना होइन प्रियहरू, साँचो प्रेम बलिदान पनि हो। ख्रीष्टको प्रेम किन फरक छ? ख्रीष्टको प्रेम असफलतामा पनि साथ दिन्छ, गल्तीमा पनि सुधारको बाटो खोल्छ, क्षमा गर्न सिकाउँछ, मानिसलाई केवल बदलिएको व्यवहार होइन तर नयाँ जीवन पनि दिन चाहन्छ। ख्रीष्टले मानिसलाई केवल धर्म सिकाउन आउनु भएन, उहाँ मानिसलाई परमेश्वरसँगको सम्बन्ध पुनस्थापित गर्न आउनुभयो। आजको संसारलाई किन ख्रीष्टको प्रेम चाहिन्छ? हामीसँग पहिले भन्दा धेरै प्रविधि छ, धेरै जानकारी छ, धेरै सुविधा छ, तर हामीसँग धेरै चिन्ता, तनाव, एक्लोपन र सम्बन्धका समस्याहरू पनि धेरै छन्। यसले देखाउँछ कि मानिसको सबैभन्दा ठूलो आवश्यकता केवल आर्थिक वा प्राविधिक होइन, हृदयको पनि हो। ख्रीष्टको प्रेमले यही हृदयलाई सम्बोधन गर्छ। उहाँ भन्नुहुन्छ कि प्रत्येक मानिसको मूल्य छ, प्रत्येक मानिस क्षमाको योग्य हुन सक्छ र प्रत्येक मानिस नयाँ सुरुवात गर्न सक्छ। तपाईँका लागि एउटा प्रश्न छ कि यदि तपाईँले ख्रीष्टलाई कहिले गम्भीरतापूर्वक विचार गर्नुभएको छैन भने आज एउटा प्रश्न सोच्नुहोस्। यदि उहाँले साँच्चै तपाईँलाई प्रेम गर्नुहुन्छ भने, यदि उहाँले तपाईँको जीवनलाई नयाँ अर्थ दिन सक्नुहुन्छ भने, यदि उहाँले दिने आशा संसारले दिन नसक्ने प्रकारको हो भने के विश्वास भनेको सबै उत्तर पहिले नै थाहा हुनु होइन? कहिलेकाहीँ विश्वास भनेको सत्यको खोजी गर्न तयार हुनु पनि हो। अब भने निष्कर्षमा, संसारिक प्रेम सुन्दर हुन सक्छ तर त्यो सीमित छ। ख्रीष्टको प्रेम सीमित छैन प्रियहरू, त्यो क्षमामा आधारित छ, बलिदानमा आधारित छ र आशामा आधारित छ। त्यसैले आजको निमन्त्रणा कुनै धर्म परिवर्तनको दबाव होइन, यो एउटा निमन्त्रणा हो, ख्रीष्ट को हुनुहुन्छ भनेर इमानदारी पूर्वक खोजी गर्ने निमन्त्रणा। यदि उहाँ साँच्चै भन्नुभएकै हुनुहुन्छ भने उहाँलाई चिन्नु जीवनकै सबैभन्दा महत्वपूर्ण खोज हुन सक्छ प्रियहरू। आदरणीय श्रोताहरू, के तपाईँ पनि परमेश्वरको प्रेमलाई अंगाल्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्नो मनका रिस, डाह, कट्टरतालाई तोड्नुहोस् र परमेश्वरको आवाजलाई चुन्नुहोस्। उहाँको प्रेमले तपाईँको जीवनलाई परिवर्तन गर्छ। प्रिय श्रोताहरू, तपाईँको गवाही र प्रार्थना हामीसँग बाँड्न सक्नुहुन्छ। हामी तपाईँहरूको निम्ति निरन्तर प्रार्थना गर्नेछौ, साथै नयाँ आवाजको अध्ययन यात्रालाई निरन्तर सुन्नुहोस् र परमेश्वरको प्रेमको सन्देश अरूहरूसम्म पुर्याउनको लागि तयार रहनुहोस्। आजको दिनलाई भने म यही अन्त गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छु र हजुरलाई शुभ समयको कामना गर्दछौ र हामी आशा गर्दछौ कि आजको अध्ययनबाट सबैजना आशिषित भएका छौ र हामी आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा प्रशस्ततामा लाभ उठाउन पाएका छौ र आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ आउने वाचा गर्दै र तपाईँहरू मध्ये कसैलाई हाम्रो कार्यक्रम बारे केही प्रश्न, जिज्ञासा वा प्रार्थनाका विषयहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर रहेको छ 4770754। हजुर, 4770754। यहाँबाट बिदा लिन चाहन्छु म प्रस्तुता सिमरन बिक र प्राविधिक मित्र सुजन घिमिरे।
1: बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। योना 14:6।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: पहिलो थेसलोनिकी 5:11। एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
6: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841354402, 9841354402 र 9010334406 9010334406। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ज बाट।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: अब्राहम र लोतको भिन्नता। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 45 यहाँलाई स्वागत छ। परमेश्वरको सामु आफूलाई नम्र बनाउनेहरूले परमेश्वरको आशीर्वाद पाउँछन्। यसको विपरीत जसको हृदय घमण्डले भरिएको छ, जसलाई लाग्छ कि उनीहरूलाई परमेश्वरको आवश्यकता छैन, उनीहरूले आफ्नो अविश्वासको परिणाम भोग्नेछन्। हितोपदेशको पुस्तक 16:18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। आज हामी अब्राहम र उनको भतिजा लोतको जीवनको भिन्नतालाई हेर्नेछौ। एउटाले परमेश्वरमा भरोसा राख्नेछ भने अर्कोले आफ्नै क्षमतामा। यसले उनीहरूको भावी जीवनलाई कसरी असर गर्नेछ भनेर हेरौं। उत्पत्तिको पुस्तक 13:4 र जहाँ तिनले पहिले विधि बनाएका थिए त्यहाँ अब्राहमले परमप्रभुका नाउँको पुकारा गरे। अब्राहम एक धनी मानिस थिए, उनीसँग धेरै जनावरहरू थिए र उनीसँग धेरै चाँदी र सुन पनि थियो। तर यी कुराहरूले अब्राहमलाई आफ्नो आशिषको स्रोत चिन्नबाट रोकेनन्। उनले परमप्रभुको सामु आफूलाई नम्र बनाए, उहाँलाई आफ्नो शक्तिको स्रोत स्वीकार गरे। उत्पत्तिको पुस्तक 13:8-9। यसै कारण अब्राहमले लोतलाई भने, तिम्रो र मेरो बीचमा र तिम्रो र मेरा गोठालाहरूका बीचमा झगडा नहोस्, किनकि हामी त नातेदार हौ। सारा देश तिम्रै अघि छ, तिमी मसँग अलग हौ। तिमी देवीतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु। अब्राहमको नम्र हेरचाह गर्ने आचरण अझै पनि चम्किरहेको छ। उनी जुनसुकै भूमिमा बसे पनि परमेश्वरले उनलाई समृद्धि दिनुहुनेछ भन्ने विश्वास गर्छन्। त्यसैले उनले उदारतापूर्वक लोतलाई कुन भूमि उत्तम छ भनेर छनौट गर्ने अवसर दिन्छन्। अनि त्यसपछि अब्राहमले बाँकी रहेको सम्पत्ति दावी गर्नेछन्। उत्पत्तिको पुस्तक 13:10-11। लोतले आफ्नो आँखा उठाएर हेरे र इर्दनको बेसी चाहिँ परमप्रभुको बगैँचा जस्तै अथवा सोहरतिरको मिश्र देश जस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। परमप्रभुले सदम र गोमोरा सर्वनाश गर्न अघिको कुरा यो हो। यसै कारण लोतले इर्दनको जम्मै बेसी रोजेर पूर्वतिर लागे, यसरी तिनीहरू छुटिए। लोतले कहाँ बसोबास गर्ने भनेर निर्णय गर्नु अघि परमेश्वरबाट बुद्धि खोजेनन्। उनले सदम सहर नजिकैको क्षेत्रमा पाल टाङ्ने छनौट गरे। उत्पत्तिको पुस्तक 13:13। सदमका मानिसहरू दुष्ट थिए र परमप्रभुको विरूद्धमा साह्रै पाप गर्थे। हामीलाई ठूलो खतरामा पार्ने निर्णयहरू गर्दा परमेश्वरलाई थाहा हुन्छ, तर उहाँले हाम्रो आफ्नै निर्णयहरू गर्ने स्वतन्त्र इच्छाको सम्मान गर्नुहुन्छ। लोतले कहाँ बस्ने भनेर निर्णय गर्नु अघि परमेश्वरमा भरोसा नगर्ने छनौट गरे। यो निर्णयले उनलाई लगभग आफ्नो ज्यान गुमाउनु पर्यो। उत्पत्तिको पुस्तक 13:14-17। लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्राहमलाई भन्नुभयो, अब तेरो आँखा उठाएर त भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर। तैले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरो सन्तानलाई पृथ्वीको धूलो सरह बनाउनेछु, यहाँसम्म कि कसैले धूलो गर्न सक्छ भने तेरो सन्तान पनि गर्न सक्नेछ। उठ, तेरो देशको चाहेतिर जा, किनकि म त्यो तँलाई दिनेछु। प्रिय श्रोता, तपाईँ कुन उदाहरण पछ्याउन रोज्नुहुन्छ? लोतको उदाहरण, जसले परमेश्वरको बुद्धि खोज्ने छनौट गरेनन्, उनले आफ्नो कार्यको लागि ठूलो परिणाम भोगे? वा के तपाईँ अब्राहम जस्तै नम्र हुन रोज्नुहुन्छ र परमेश्वरमा भरोसा राख्नुहुन्छ? तपाईँले गर्ने छनौटहरूले तपाईँको भविष्य निर्धारण गर्नेछ, चाहे त्यो राम्रो होस् चाहे नराम्रो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आज ही नेना दी कुदो निछिया आत्मिकी ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमक हया बिउ। थाकुगु दैगु छिगु निति बाला जयमसी जोजलपाजी अमृता महर्जनी स्पार्क माइ फेथ यु जीवन या छे श्रृंखला भाग 35 के छि सकसित न लसकु छ। थौ जि छि त ध्यामास्ति वगु कि थाकुगु दैगु छिगु निति बाला छगु भनाइदु दुःख मधुसा सुख दैमुखो जिगु जीवने जित चुनौती बित कष्टमा गुखे जित छ थमहे लेटा लाके मफुगु परिस्थिति पाखे मुक्त यायत परमेश्वर यात विश्वास यायगु सेके फै यो पिनेन मेपि परमेश्वर गुम्ले न मनु त इमगु दक्को समस्या समाधान यायत इमगु क्षमता व शक्ति भर परे जुइगु कथा देखा त गुमरो जीवने सफल जित जित वोलिसे स्वापु तेमा धका नापा निसे हे परमेश्वर शिव अले वेक हक्या यीशु ख्रिस्ट याद जीवु स्थायी समाधान रूपे छोया हल मुक्ति अनि ती जक मुखु तर गुहाली माग्ले जीवु जीवन भर सते फेम मनुया रूपे फिलिपी पेङ्गु अध्याय झिन्सोङ पदके धा टगुदु जित शक्ति बीम म ख्रिस्ट पाखे जी यागु याएफु थुगु पद मुक्तिया ख लाना चोङ्गु मखु तर थुकी मुक्ति लिपाया ख्रिस्टेन या न्यासी वुनेगु या त संकेत याना चोङ्गु दु जी मना चुना अले जित येसु या आवश्यकता निने तस्क महत्वपूर्ण जु जीवने वैगु यको समस्या या त पार याए त झिस वैक या बुद्धि व शक्ति भर परे जुइमा यो पिनियन मिपी गुब्ले गुब्ले जिस व ख लोमुका थगु शक्ति छेली परिस्थिति या सञ्चालन यायगु कुत यायगु अले उब्ले हे जिस निराश जुइगु व पराजित जुइगु महसुस यागु याई थाकु पह त्यस जिगु जीवन निनी धाथे येसु ख्रिस्ट या शक्ति मागु वास्तविकता या त लुमङका बी निगु कुरन्थी चिन्युगु अध्याय गुगु पत्के धाटगुदु परमप्रभु जित थथेली सम्बियादिल जी छन् त दया माया याना चुनुगु दु हे दुनी छ बमलासा जीवु शक्ति छन् त भल्लाका बी थुक थ जी बमलासा तस्क लेता छादासा जी बाइबले ख्रिस्टिया शक्ति जित भल्लाकी जीवन ने जिसम फेमागु परीक्षण जीवनीति बाला छादासा थुकी जित थम सामना याए फै मखुगु धका थुके त गुहालिए जिस परमेश्वर यात जीगु शक्ति व जीगु पर्याप्तता रूप स्वेबले जीगु थगु क्षमता गुब्ले न भर परे जुइ मुझ्यु रोमी न्यागु अध्याय सोगु न निसे न्यागु पदके धाटगु दु थुली जक मखु दुख कष्ट जुया चुनिबले न जिमे छादासा दुख कष्ट धैर्य व सहयागु शक्ति देकाबी थथे दुख सहया फत दासा जिगु मन न बललाई थथे जिस परमेश्वरके आशा तोया चुन धासा जिस निराश याई मुखु छा दासा परमेश्वर जित पवित्र आत्मा बियादि गुदु पवित्र आत्मा जिगु नुगले परमेश्वर यागु माया तयादि गुदु यो बिन्यन मिपि गुब्ले गुब्ले जिस जिगु समस्या या त पार याए फै थुके जित अझ बललाकी जिगु विश्वासे जिमे बललाई अले थो संसारे जिगु अन्तिम छे मखु धका थुइक गुले जी अझ बल्ला परमेश्वर जिगु नीति थगु संसारे जी त कोतेला तगु पखा स्वया पिने जिगु लागि भविष्य तयार याना बिजाङ्गु दु छगु भविष्य अन येसु ख्रिस्ट नुगु स्वर्ग व पृथ्वी जुजु पिनी जुजु व प्रभु या त प्रभु जुया राजे फिलिपी निगु अध्याय झिनसुङ्गु पदके धातगुदो परमेश्वर झिन आप ज्याया नादी बारागु इच्छा ज्या यानादी म परमेश्वर हे ख थौ नुगु सोचु कठिनाई सामनाया थुकिया त खुल्ला ला तया लसुकु सयाना दिस छि फयाचुङ्गु चुनौती त पार याए त परमेश्वर या त भलोसा याना दिस तसल स्वीकार याना दिस कि छिके छुन वो हरेक परिस्थिति या त पार यागु शक्ति दु छादासा ख्रिस छिके दुनी चुना चुङ्गु दु यो पिनियन मिपि थुके छिगु समस्या मुक्त याए त परमेश्वर या शक्ति लुखा चाकाबी अले थुकी छिगु नुगले वेकया मागु बारे गहिरो वास्तविकता देखी थुकी छिगु येशु लिसेया व्यक्तिगत सापु सुरक्षित याए त ग्वाहलियाई अले भविष्य त धङ्गु चुनौतिया सामना या त छित तयारियाई थुकी छित त धङ्गु साक्षीबी अले छि नापा फे मागु हे कठिनाई या दथुई चुनाचोपी मेपिन्तन प्रोत्साहन बिफै थौयागु वचन निना दिगुनी शिक्षक सित न परमेश्वर सवाबीमा जयमसी छिमसा नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादीमा सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा आदरणीय श्रोता कार्यक्रम अन्तर्विन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। श्रोता परमेश्वरले तपाईँलाई छुटकारा दिनुहुनेछ भन्ने विषयमा केही कुराहरू आज तपाईँको निम्ति म राख्न गइरहेको छु। भजन संग्रहको पुस्तक 18 अध्यायको 6 पदले भन्छ, आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, मेरो पुकारा उहाँको सामु उहाँको कानमा पुग्यो। के तपाईँले पराजय र विफलताको श्रृंखला भोग्नु भएको छ? आफूमाथिका आक्रमणहरू लामा र थकैलाग्दा भएको कारण के तपाईँ निरुत्साहित हुनुहुन्छ? भजनकार दाउदका यी शब्दहरू पढ्नुहोस् र तिनीहरूमा तपाईँ खडा हुनुहोस्, जहाँ लेखिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु, मेरो आपतमा मैले परमप्रभुलाई पुकार गरे र मददको निम्ति मेरा परमेश्वरलाई हपारे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, मेरो पुकार उहाँको सामु उहाँको कानमा पुग्यो। उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नु भयो, उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नु भयो। मेरो विपत्तिको दिनमा तिनीहरू म माथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो। उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनु भयो, उहाँले मलाई उद्धार गरिदिनु भयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो। मेरो धार्मिकता अनुसार परमप्रभुले मसँग व्यवहार गर्नुभयो। परमेश्वरको विषयमा भन्ने हो भने उहाँको मार्ग चाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्चा छ, उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्छ। किनकि परमप्रभु बाहेक अरू को परमेश्वर छ र हाम्रा परमेश्वर बाहेक अरू चट्टान को छ र उहाँले मेरा खुट्टाहरू मृगको खुट्टा जस्तै तुल्याउनुहुन्छ र उच्च स्थानमा खडा हुन मलाई सक्षम बनाउनुहुन्छ। तपाईँले यो वचन पहिले पनि सुन्नु भएको छ र के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ। प्रार्थनामा र उहाँको वचन पढेर परमेश्वरसँग अझै धेरै समय बिताउनुहोस्। आफ्नै बलमा प्रयास गर्नुको सट्टा परमेश्वरसँग जोडिनुहोस् र उहाँको शक्ति प्राप्त गर्न सुरु गर्नुहोस्। तपाईँको जीवनको सिंहासनमा को छ भनेर जाँच गर्नुहोस् र हेर्नुहोस्। यदि परमेश्वर बाहेक अरू कोही छ भने चाहे त्यो तपाईँ नै किन नहुनुहोस्, त्यो मूर्ति हो जसलाई हटाउनुपर्छ। यो लडाई कहिलेसम्म चल्नेछ परमेश्वर जान्नुहुन्छ, अनि तपाईँले सामना गर्नुहुने आक्रमणलाई उहाँले प्रदान गर्नुभएको महान अनुग्रह भन्दा ठूलो हुन उहाँले कहिले पनि अनुमति दिनुहुने छैन। यसकारण उहाँले तपाईँलाई भनिरहनु भएको छ कि मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। र यही उत्साह सँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समय म पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: 杯，阿米小杯，回学校刷了个大头，等你吧。
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
10: र 98-18-25-12-40, 98-18-25-12-40।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 4022544
0: 4022544
3: गुड न्यूज एफएम रेडियोको हरेक दिन बिहानीको नौलो प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी। हामी धन्यवाद बिहानी कार्यक्रमको साथमा प्रस्तुत भइरहेका छौँ हरेक दिन बिहान 6:55 बजे
4: मात्र गुड न्यूज एफएम रेडियो 105.1 MHz मा।
3: कार्यक्रम धन्यवाद बिहानी।
4: एउटा नौलो अनि फरक प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी।
3: आउनुहोस् हामी सबै मिलेर राजधानी काठमाडौँलाई धन्यवादीहरूको शहरको रूपमा स्थापना गरौं।
4: त्यसैले हामी सबै मिलेर एकेश्वर उचाली भनौं।

0: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
1: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।

0: आंशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
2: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
3: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
5: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाइमा बसिरहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिस्चियन सामुदायिक सङ्गतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बिचमा मत्तीद्वारा लिखित सुसमाचार 9:18-26 पदहरूलाई यहाँहरूको बिचमा पाठ गर्नेछु। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौँ। जब उहाँले तिनीहरूलाई यी कुरा भन्दै हुनुहुन्थ्यो, तब सभाघरका एकजना शासक आएर उहाँलाई दण्डवत गरी भने, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। यीशु उठ्नुभयो र आफ्नो चेलाहरूसँग तिनको पछि लाग्नुभयो। त्यति नै बेला 12 वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्लोतिरबाट आएर उहाँको वस्त्रको किनारा छोई, किनकि त्यसले मनमा नै सोचेकी थिए, मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको भइजानेछु। फनक्क फर्की हेर्दा यीशुले त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भई। अनि जब यीशु शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले खैला बैला मचाइराखेको देख्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, बाहिर जाऊ, किनकि ठिटी मरेकी छैन तर सुतेकी छे। तिनीहरूले उहाँको हाँसो गरे। भिडलाई बाहिर निकाल्नु भएपछि उहाँ भित्र पस्नुभयो र त्यो ठिटीको हात समात्नुभयो अनि त्यो ठिटी जुरुक्क उठि। तब यस कुराको कीर्ति मुलुकभरि फिजियो। आदरणीय श्रोता, हामीले यस खण्डमा यीशुले विश्वास गर्नेहरूलाई चङ्गाई तथा जीवन दिनुहुन्छ भन्ने बारेमा हामी चर्चा गर्नेछौँ। र यीशु ख्रिस्टमा विश्वास गर्दाखेरि मानिसहरूले चङ्गाई पाउँछन् र उनीहरूले जीवन पनि पाउँछन् र उनीहरू निको हुन्छन् र उनीहरू मृतकबाट पनि जीवित हुन्छन्। र यो कुरा हामीले यो घटनामा देख्छौँ, यो खण्डमा देख्छौँ। र यहाँनिर हामी के देख्छौँ भन्दा सभाघरका एकजना शासकलाई हामी यहाँ देख्छौँ। र यो शासकले यीशुलाई दण्डवत गरेका छन् र त्यतिकै दण्डवत गर्दैनन्। शासकले, सभाघरका एकजना शासक भनेको ठुलो व्यक्ति हो, गण्य मान्य व्यक्ति नै हो, र उनले यीशु कहाँ आएर उनले यीशुलाई दण्डवत गरेका छन् र यसरी उनले भनेका छन्, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। र यो भाषा अति नै महत्त्वपूर्ण, अति नै शक्तिशाली र विश्वासनीयताको कुरा बोलिराखेका छन्। यति ठुलो व्यक्ति र यति ठुलो विश्वास हामी यो व्यक्तिमा देख्छौँ। र उसको विश्वासले के भन्छ भन्दा, यीशुले हात राखिदिनुभयो भने र त्यो व्यक्ति निको हुन्छ अथवा उनको छोरी निको हुन्छ भन्ने उनमा दृढ भरोसा, विश्वास देखिन्छ। र यीशुले पनि उठेर त्यो जुन छोरी मरेकी छ त्यो मरेकी मरेको छोरीको ठाउँमा यीशु प्रभु जान लाग्नुभयो र उनको विश्वास देखेर नै यीशु प्रभु उनको पछि लाग्नुभयो। यो अचम्मको घटना कि कति असल कति राम्रो कुरा कि यीशु प्रभुले त्यो विश्वास देखिसकेपछि उहाँ उठ्नुभयो र आफ्नो चेलाहरूसँगै तिनको पछि लाग्नुभयो। तर जाँदा जाँदै बाटोमा अर्को फेरि घटना हामी देख्छौँ कि 12 वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँको वस्त्रको किनारा छोएको कुरा पनि हामी यहाँ देख्छौँ। त्यो अचम्मको कुरा, जहाँ यीशु जानुहुन्छ त्यहाँ आश्चर्य कर्महरू गर्छन्, चङ्गाइका काम हुन्छन्, छुटकाराका काम हुन्छन् र यीशु जहाँ जहाँ जानुभयो त्यहाँ हलचल भइ नै रहन्छ। र यीशुले फनक्क फर्की हेर्दा त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भए। यो अचम्मको कुरा हामी यहाँ देख्छौँ कि विश्वासलाई प्रभुले हेरिराख्नु भएको छ। यहाँ सभाघरका शासकले पनि यति ठुलो विश्वासका कुरा गरेका छन् भने यो स्त्रीले पनि उहाँको वस्त्रको किनारा छोई भने पनि म निको हुन्छु भन्ने विश्वास लिएर यीशु कहाँ आएकी छिन् र निको भएकी छिन्। जब यीशु शासकको घरमा आइपुग्नु भयो उहाँले बाँसुरी बजाउनेहरू र भिडले खैला बैला मचाइराखेको देख्नुभयो र उनीहरू अब मर्यो, अब बाँच्दैन, मरेको मान्छे कसरी बाँच्छ भन्ने कुरामा उनीहरू खैला बैला मचाइराखेको अवस्था देखिन्छ र आशा मारेको कुराहरू देखिन्छ। यीशुले उनीहरूको खैला बैला देखिसकेपछि, उनीहरूको हुलदङ्गहरू देखिसकेपछि यीशुले उनीहरूलाई बाहिर जाने कुरा बताउनु भयो। उहाँले आज्ञा गर्नुभयो, बाहिर जाऊ भन्नुभयो अनि यो पनि आवाज दिनुभयो, ठिटी मरेकी छैन तर सुतेकी छ अथवा सुतेको छ। यो कुरा बोल्दै गर्नुहुँदाखेरि ती मानिसहरू हाँसो गरे, ती मानिसहरूले उहाँको हाँसो गरे, उहाँलाई खिल्ली गरे। हुनसक्छ उनीहरूले भनेका होला, आहा मरेको मान्छेलाई

घटना यहाँ घट्यो। सबै मानिसहरूले यीशु मरिसके के अरे त्यो स्त्री अथवा त्यो केटी छोरी मरिसकेका छन् भनेर भनेको अवस्थामा अथवा यो ठिटी मरिसकेको अवस्था छन् भनेर सबैले इभन यो शासकले पनि सभाघरको शासकले पनि आफ्नो छोरी मरेकै हो भनेका छन् र त्यहाँका मानिसहरू सबैले यो ठिटी मरेकै हो भनिरहेका छन्। तर येशु प्रभुले चाहिँ मरेकी छैन सुतेकी छ भनेर यो कुरा भन्दाखेरि खैला भैला मचेकै हो। तर येशु प्रभुले त्यो ठिटीको हात समात्न साथ ती ठिटी चुरुक्क उठी। तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिँजियो। अचम्मको कुरा चाहिँ के भने मानिसहरूको सोचाइमा बुझाइमा मरेकै व्यक्ति हो त्यो, तर यीशुले के भन्नुभयो भन्दा होइन मरेकी छैन, यिनी त सुतेको मात्रै छ, अनि सुतेको व्यक्ति त फेरि उठ्छ, मरेको व्यक्ति उठ्दैन। त्यसकारणले यीशु प्रभुले आफ्नो शक्तिद्वारा मरेकै व्यक्तिलाई पनि अब उठ्छ, यो व्यक्ति मरेको छैन भनेर उहाँले आफ्नो शक्ति प्रयोग गर्नुभएको देखिन्छ। र त्यही अनुसार यीशु प्रभुद्वारा यो आश्चर्य कर्म भइसकेपछि यो कुराको कीर्ति त्यस मुलुकभरि फिँजियो भनेर यहाँ बताइएको छ। आदरणीय श्रोता, यो खण्डमा हामीले हेर्दाखेरि यीशुले विश्वास गर्ने उहाँमाथि विश्वास गर्नेहरूलाई चङ्गाई र जीवन दिनुहुन्छ भन्ने कुरा हामीले हेर्यौँ। र यदि यहाँहरूको बिचमा पनि जीवन मृत्युको हालतमा हुनुहुन्छ र तपाईँको जीवन भने आशा मरेको छ र तपाईँमा पनि एउटा चङ्गाई पाउनको लागि चाहना गरिराख्नु भएको छ र जीवनमा एउटा आशा नै नभएको अवस्था छ भने यहाँहरूको लागि खुसीको खबर, येशु ख्रिस्ट चाहिँ यो संसारमा चङ्गाईकर्ताको रूपमा र मुक्तिदाताको रूपमा उहाँ यो संसारमा आउनुभएको छ। उहाँ चाहिँ यो संसारका मानिसहरूलाई चङ्गाई दिन र मुक्ति दिनका लागि यो संसारमा आउनुभएको हो र प्रभु येशु ख्रिस्ट आज पनि उहाँ आत्मामा यो संसारमा हुनुहुन्छ र येशु प्रभुले यस्तो गाह्रो अवस्था भइराखेकोलाई जब उनीहरूले विश्वास गर्छन् र ती विश्वासमा ठुलो अचम्मको काम गर्न सक्ने व्यक्ति येशु प्रभु नै हुनुहुन्छ। र तपाईँको जीवनमा पनि यदि चङ्गाईको आवश्यकता छ भने, यदि तपाईँको जीवनमा पनि एउटा मृत्युको बाटोतिर लागिराख्नु भएको छ र यति डरलाग्दो एउटा अप्ठ्यारो अवस्थामा यहाँहरू हुनुहुन्छ भने येशु ख्रिस्टलाई यिनीहरूले जसरी विश्वास गरे र त्यो विश्वासले उनीहरूले चङ्गाई पाए र मरेकोबाट पनि उनीहरू जीवित भए, त्यसरी नै यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि यदि यहाँहरूको बिचमा पनि यदि डरलाग्दो समस्याहरू छन् शारीरिक पक्षमा, मानसिक पक्षमा, आत्मिकी पक्षमा, सामाजिक पक्षमा एकदमै गाह्रो अवस्थाबाट भएर गइराख्नु भएको छ भने यहाँहरूको लागि पनि येशु ख्रिस्ट तपाईँहरूको लागि पनि छुटकारा दिने, चङ्गाई दिने र मृत्युबाट जीवित बनाउने ख्रिस्ट येशु हाम्रो बिचमा हुनुहुन्छ। उहाँ आज आत्मामा हुनुहुन्छ र उहाँलाई यदि हजुरले विश्वास गर्नुभयो भने तपाईँको पनि समस्या समाधान हुन्छ, तपाईँले पनि चङ्गाई पाउन सक्नुहुन्छ र तपाईँले पनि आफ्नो जीवनमा आश्चर्य कर्म देख्न सक्नुहुन्छ। जसरी मरेको व्यक्ति बाँच्यो त्यसरी नै तपाईँको जीवनमा पनि आश्चर्य कर्म देख्न सक्नुहुन्छ। तर येशूलाई विश्वास गर्नुहोस् र येशूलाई विश्वास गरेर तपाईँले पनि चङ्गाई पाउनुहोस् र मृतकबाट जीवनमा तपाईँ पनि आउनुहोस्। र यदि कसैले आफ्नो जीवन मृत्युमा

छ, मृत्युतर्फ गइरहेको छ, आशा नै छैन भने पनि येशूलाई विश्वास गर्नुहोस्, तपाईँको जीवनमा फेरि नयाँपन तपाईँले पाउनुहुनेछ, तपाईँ फेरि जीवित भएर जिउनुहुनेछ र तपाईँको जीवनमा ठुलो आशीर्वाद आउनेछ र तपाईँले पनि यी व्यक्तिहरूले जुन समस्याबाट छुटकारा पाएर उनीहरू आनन्दित भए त्यसरी नै यहाँहरू पनि आनन्दित हुनुहुनेछ र चङ्गाईको लागि र आनन्द जीवनको लागि येशु ख्रिस्टलाई नै विश्वास गर्नुहोस् र चङ्गाई र जीवन पाउनुहोस्। र यति भन्दै आजको प्रवचन सेवालाई यतिमै राख्न चाहन्छु र अर्को समय यदि परमेश्वरले दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि यो प्रवचनको सेवालाई यहाँ अन्त गर्न चाहन्छु र फेरि परमेश्वरले मौका दिनुभयो भने फेरि आउनेछु र यहाँहरूलाई प्रशस्त रूपमा परमेश्वरले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 98510 38516 र 98685533
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: रहनुभएका सम्पूर्ण प्रवासीहरू साथै प्रवासमा गएर अनुभव बटुलिसक्नु भएका मित्रहरूको दुःख सुख बाँड्ने चौतारी हो कार्यक्रम गुड न्युज प्रवासी सन्देश। प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता पुनम र अब्राहमको साथमा।
5: के भयो? केको हल्ला खल्ला भयो?
6: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा. श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईँलाई वचनद्वारा साथ दिन गइरहेका छौ. तर यो समय कार्यक्रमको शुरूवात एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं.

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार, साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, सधैँ आनन्दित रहनु परमेश्वरको इच्छा। र यो शीर्षक पहिलो थेसलोनिकीको पुस्तक 5:16 लिएको हो। म पहिलो थेसलोनिकीको पुस्तक 5:16-18 पढेर पहिला सुनाउँदछु, त्यसपछि हामी वचनमा निरन्तरता दिनेछौँ। यहाँ यसरी लेखिएको छ, सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। सधैँ आनन्दित रहनु, निरन्तर प्रार्थना गरिराख्नु र हरेक परिस्थितिमा परमेश्वरलाई धन्यवाद दिनु चाहिँ परमेश्वरको इच्छा हो भनिकन यस खण्डमा बताइएको छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, धेरै विश्वासीहरूले सोध्छन्, मेरो जीवनमा परमेश्वरको इच्छा के होला भनेर चाहिँ सोध्दछन्। र पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म धेरै परमेश्वरको इच्छाहरू सम्बन्धी हामी पढ्न पाउँदछौँ। र ती इच्छाहरूमध्ये एउटा इच्छा चाहिँ हामी सधैँ खुसी रहनु, सधैँ आनन्दित रहनु पनि उहाँको इच्छा हो। दुष्ट आत्माले तपाईँ र मेरो अनुहार बिग्रिएको चाहँदछ, तपाईँ र म दुःखी भएर जिएको चाहँदछ, तपाईँ र म सुत्न नसकेको हाम्रो सिरानी आँसुले भिजेको चाहँदछ, गम्भीर भएको चाहँदछ। तर सृष्टिकर्ता परमेश्वरको इच्छा चाहिँ हामी सधैँ आनन्दित भएको उहाँ चाहनुहुन्छ भनिकन यस खण्डले बताएको छ। र आजको वचनको शीर्षकको आधारमा सधैँ आनन्दित रहनु चाहिँ परमेश्वरको इच्छा हो भनेर चाहिँ यहाँ बताइएको छ। मैले अमेरिकाको सिकागो राज्यको एकजना वकिल जो असल विश्वासी हुनुहुन्थ्यो, उहाँको जीवन सम्बन्धीको घटना पढेको थिएँ। उहाँको जो व्यापार बन्दहरू पनि थियो, उहाँ एक वकिल पनि हुनुहुन्थ्यो, तर सिकागोमा एकचोटि ठुलो आग लागि भयो। त्यो आग लागिले उहाँको सारा व्यापार बन्दहरूलाई जलाइदियो अनि त्यति भइसके पछाडि उहाँहरू अलि अप्ठ्यारो परिस्थितिमा पैसा रुपियाँमा जानुभयो। उहाँ र उहाँको श्रीमतीको 4 छोरीहरू थिए। 2 श्रीमतीले युरोपको यात्रा छोरीहरूसँग गर्ने विचार गरिन्। उहाँको चाहिँ केही मिटिङहरू परेकोले गर्दा म अलि पछाडि आउँछु, तिमीहरू जाँदै गर भनेर चाहिँ उहाँले पठाउनु भयो। तर उहाँ समुद्रको यात्रा गर्दा गर्दै उहाँहरू चढेको जहाज अर्को जहाजसँग ठोकिन पुग्यो र उहाँको 4 छोरीहरू पानीमा डुबेर मरे। र उहाँको श्रीमतीले श्रीमानलाई यही 2 शब्दमा म मात्र बाँचे भन्ने चाहिँ त्यो शब्दमा चाहिँ समाचार पठाउनु भयो। उहाँलाई गम्भीर अवस्थाहरू थियो, तर पनि हेरिटो उहाँ केही समयपछि उहाँ तुरुन्तै उता श्रीमतीलाई सहायता गर्नको लागि जानुभयो। र सहायता गर्नु उहाँ श्रीमती भएकोमा पुग्नु भएपछि श्रीमतीलाई गाली पनि गर्नु भएन, सबै परिस्थितिमा धन्यवाद दिनुभयो। त्यो अवस्थामा पनि उहाँ खुसी नै रहनुभयो। र त्यो ठाउँमा कहाँनिर छोरीहरू डुबे भनेर चाहिँ उहाँ चढ्नु भएको जहाजको क्याप्टेनले देखाउँदै ल्याउनु भएको ठाउँमा आइपुगेपछि हरेक अवस्थामा भएर जाँदा पनि मेरो प्राण आनन्दितै छ भनेर चाहिँ एउटा अङ्ग्रेजीमा गीत लेख्नुभयो। जो यहाँ परमेश्वरलाई चिन्नु भएको एक अधिवक्ताले सबै परिस्थितिमा धन्यवाद दिन सक्नुपर्छ भन्ने उहाँले बाइबलबाट सिक्नु भएको छ। र सधैँ आनन्दित रहनुपर्छ भन्ने परमेश्वरको वचनलाई पनि उहाँले मनन गरेर जीवनमा लागू गर्नुभएको छ। र यस्तो विभिन्न प्रकारको अवस्थामा भएर उहाँ जानुभएको समयमा पनि उहाँले ती कुराहरू खप्न सक्नुभयो र फेरि जीवनलाई उहाँले सामान्य स्वास्थ्य रूपमा नै ल्याउनु भयो। र अयुबले जस्तो नै जो परमेश्वरले दिनुभयो त्यो मात्रै मैले गुमाएको हो भन्ने जस्तो उहाँले त्यो प्रकारले लिनुभयो। र हामीले परमेश्वरको इच्छा पालन गर्दाखेरि चाहिँ हामी सधैँ आनन्दित पनि हुनपर्छ भनिकन पवित्र बाइबलको पहिलो थेसलोनिकीको पुस्तक 5:16 यो स्पष्ट बताएको छ। र 18 सबै परिस्थितिमा हामीले धन्यवाद दिन सक्नु पनि पर्छ भनेर चाहिँ त्यसरी बताएको छ। हामीले प्रेरितको पुस्तक 16 अध्यायलाई अध्ययन गर्दाखेरि त्यहाँ पाउल र सिलास फिलिपी जेलमा पर्नुहुन्छ र उहाँहरूलाई 39 कोरा पछाडिको पिठ्यूमा हानिएको छ र त्यति मात्रै नभएर उहाँलाई घृणा गरिएको छ, उहाँहरूको खुट्टा तुरुङमा हालिएको छ। अवस्था गम्भीर छ, दाहिने देब्रे अगाडि पछाडि हेर्दाखेरि घृणै घृणा छ। जेलको चिसो भुइँमा उहाँहरू लड्किराख्नु भएको अवस्थामा यही पहिलो थेसलोनिकी 5:16 भने जस्तै सधैँ आनन्दित रहनुपर्छ यो प्रभुको इच्छा हो भने जस्तै पाउल र सिलास मध्यरातमा उहाँहरू भजन गाउन सुरु गर्नुहुन्छ र यो अवस्थामा जब परमेश्वरको इच्छा उहाँ सबै परिस्थितिमा रक्तामय भएको अवस्थामा जेल परेको अवस्थामा यी सबै प्रकारको अवस्थामा रहेको बेलामा पनि उहाँ आनन्दित भएको कारणले गर्दा अब प्रभुको आश्चर्य कर्म त्यहाँ हुन्छ। त्यहाँ भुइँचालो आउँछ, जेलको जग हलिन्छ, ढोकाहरू खुलिन्छ, उहाँहरूको नेलहरू र तुरुङ खुलिन्छन् र त्यसपछि जेलर र जेलरको परिवारले प्रभु येशूलाई मुक्तिदाता भनिकन विश्वास गर्नुहुन्छ। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, जब हामीले परमेश्वरको वचन अनुसार परमेश्वरको इच्छा प्रभुको इच्छा पालन गर्दछौँ, इच्छा पुरा गर्दछौँ, त्यो समयमा प्रभुको तर्फबाट आश्चर्यको कर्महरू हुन सुरु गर्दछ र हामीलाई परमेश्वरको इच्छा पालन गर्नु चाहिँ सधैँ आनन्दित रहनुपर्छ भनेर चाहिँ पवित्र बाइबलले यो स्पष्ट गरेको छ। हाम्रो भरोसा भइरहेको घटनामा होइन, हाम्रो भरोसा नाफा हुँदाखेरि जिन्दगी राम्रोसँगले जाँदाखेरि हामीले आनन्द मनाउने, सबै कुराहरू ठिकठाक मिलेर आउँदाखेरि आनन्दित भएर सुशीला पार्दै भजन गाउँदै हिँड्ने, तर जब परिस्थिति बिग्रिँदछ, शरीरमा रोग लाग्दछ, नोक्सान हुँदछ, घृणा हुँदछ मानिसहरूबाट र परिवारमा खिच्चा तानी हुँदछ, त्यो समय हामी दुखी भएर हिँड्ने, त्यो प्रकारले विश्वासीको जीवन चल्नु हुँदैन भनिकन बाइबलले यो स्पष्ट गरेको छ। बाइबलले स्पष्ट गरेको त अवस्थामा हाम्रो भरोसा होइन, हाम्रो भरोसा चाहिँ प्रभुमा हुनपर्छ भनेर चाहिँ स्पष्ट बताएको छ। फिलिपीको पुस्तक 4:4 यहाँ कहिलेकाहीँ मात्रै भनिएको छैन, प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्छु आनन्द गर भनेर चाहिँ त्यस खण्डमा लेखिएको छ। र प्रभुको इच्छा तपाईँ र मैले पालन गर्न चाहन्छौँ र प्रभुको इच्छा अपरिहार्य छ हामीले जीवनमा पालन गर्नु भन्ने हामीले यो बुझेका खण्डमा हामी सधैँ आनन्दित रहन सक्नुपर्छ। र यो जो पद पवित्र आत्माबाट पाउललाई दिँदै गर्नुहुँदाखेरि उहाँ जेलमा बसेर लेख्नु भएको, एकदमै आराम कुर्सीमा बसेर सबै कुरा राम्रो भएको अवस्थामा पाउल प्रेरितले फिलिपीको पुस्तक लेख्नु भएको होइन, तर उहाँ त जेलमा परेको अवस्थामा उहाँले यहाँ कलम उठाएर पवित्र आत्माको आवाज सुनेर लेख्दै हुनुहुन्छ कि प्रभुमा सधैँ आनन्द गर, फेरि पनि भन्छु आनन्द गर भनेर चाहिँ उहाँले यहाँ कलम चलाउँदै हुनुहुन्छ। र प्रियहरू, हाम्रो भरोसा सर्कमस्टान्सेसहरू यानि अवस्थामा हुनुहुँदैन, हाम्रो भरोसा चाहिँ प्रभुमा हुनपर्छ र यहाँ लेखाइमा पनि प्रभुमा सधैँ आनन्द भनेर चाहिँ बताइएको छ। एकपटकको कुरा हो, मेरो आमा साह्रै बिरामी हुनुहुन्थ्यो र समाचार आयो आमा एकदमै मृत्युको संहारमै हुनुहुन्छ, तुरुन्तै आउनु भनेर चाहिँ त्यो समाचार आए पछाडि हामी यहाँबाट झापातर्फ जान सुरु गऱ्यौँ र हामी जाँदा जाँदै बिच बाटोमा हुँदाखेरि नै भोरले नै पुग्दाखेरि नै आमा प्रभुमा सुतिसक्नु भएको थियो र हामी पुगुन्जेलसम्म त्यहाँ आमालाई कफन बक्समा चर्चको बाहिर राखेर हामीलाई पर्खिरहेको अवस्था थियो र गाउँलेहरूलाई थाहा थियो आमा र म साह्रै मिल्थ्यौँ, आमाले मलाई साह्रै माया गर्नुहुन्थ्यो र आमालाई पनि म साह्रै माया गर्थेँ। त्यहाँ ठुलो मेला लागे जस्तो नै मानिसहरू धेरै जम्मा हुनुभएको थियो र त्यहाँ म पुग्नु बित्तिकै मैले बाइबल उठाएँ र बाइबल उठाएर एकदमै आनन्दित साथ प्रभु येशूमा मात्र मुक्ति र उद्धार छ र मेरो आमाले प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको कारणले गर्दाखेरि यो झापा झिल्लिलेको ठाउँभन्दा उहाँ असल ठाउँमा जानुभएको छ। त्यसले गर्दाखेरि म शरीरमा छुटिए तापनि आमा असल ठाउँमा जानुभयो भन्ने विश्वासमा म आनन्दित छु, भने चाहिँ मैले उहाँहरूलाई त्यसरी सुसमाचार सुनाएँ। धेरै गाउँलेहरू मेरो कुरादेखि छक्कै पनि पर्नुभयो र त्यो अवस्थामा उहाँहरूले चाहिराख्नु भएको सोच्नु भएको कुरा त यो थियो, म त्यहाँ गएर बिछट्टै रुएर एकदम तड्पिन्छु होला भन्ने उहाँहरूले चाहिराख्नु भएको थियो, उहाँहरूको सोच त्यो थियो। तर मैले त छुट्टै प्रकारको कुरा गरेँ, कारण मैले पहिलो थेसलोनिकीको पुस्तक 5:16 मैले जीवनमा लागू गरिसकेको थिएँ, फिलिपीको पुस्तक 4:4 मैले लागू गरिसकेको थिएँ। म परिस्थितिमा अनुसार आनन्दित हुने होइन, तर ख्रिस्टमा मैले आनन्द लिनुपर्छ भनेर खडा भएको कारणले गर्दाखेरि मैले त्यसरी आमा प्रभुमा सुत्नु भएको लास अगाडि रहेकै अवस्थामा पनि म आनन्दित साथ प्रभुलाई धन्यवाद दिँदै आमाको सबै कुराहरू गरेर हामी त्यहाँबाट काठमाडौँ फर्किन सक्यौँ। र हामीलाई प्रभुको वचनमा उहाँको इच्छा पुरा गर्नको लागि चाहिँ हामी प्रभुमा आनन्दित रहनै सक्ने पर्छ। हामी प्रभुमा आनन्दित रहोस् भन्ने उहाँको चाहना छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैजनालाई क्रिस यीशुको नाउँमा जय मसीह। मेरो नाम फुलमाई तामाङ हो, म गिसमुनि एयरपोर्ट चर्चको सदस्य हो। मलाई पनि विभिन्न रोग विभिन्न समस्याले गर्दा पनि प्रभुले चिन्ने मौका पायो। प्रभुलाई चाहिँ म पहिल्यैबाट चाहिँ सुन्नु त अब त्यहाँ शान्ति आनन्द छ भनेर त मेरो साथीहरूले धेरैले नै सुनाउनु भएको थियो। मलाई चाहिँ प्रभु भनेको नाम लिइसकेपछि मलाई एकदम नै सुन्नु मन लाग्दैन थियो। मेरो साथीहरू यहाँ धेरै यो मण्डलीमा धेरै साथीहरू छ, उहाँहरूले चाहिँ मलाई सुनाउनु हुन्थ्यो, भजनहरू गाउनुहुन्थ्यो, म चाहिँ भजन सुन्नुपर्छ भनेर कान थुनेर बस्ने। उहाँहरूले भन्नुहुन्थ्यो किन तिमी त्यस्तो गर्छौ बुझ न भन्दाखेरि, अनि मैले यस्तो कुरा बुझ्नु परेको छैन, एकदम नै मैले घिना गर्थ्यो एकदम नै। उहाँले धेरैचोटि भन्नुभयो जानुपर्छ बुझ्नुपर्छ भनेर भन्नु हुँदाखेरि मैले चाहिँ एकदम नराम्रो शब्द चाहिँ मैले इसो होइन, साह्रै रिस उठ्यो मलाई, इसो होइन तिमीहरू पशु हो, त्यस्तो त्यस्तो शब्द मेरो मुखबाट गर्थ्यो। मैले चाहिँ अहिले बुझ्दाखेरि मैले चाहिँ मेरो प्रभुलाई गाली गरिराखेको रहेछ। त्यो कुराहरूलाई सबैले क्षमा गरेर चाहिँ मलाई जीवन दिनुभएको छ, मलाई धेरै खुसी धेरै नै आनन्द छ। अनि त्यसपछि प्रभुलाई पाउने चाहिँ मैले म आफैले नै बिरामी भयो, मेरो खुट्टाको चाहिँ अपरेसन गर्नुपर्छ, काम गर्दा गर्दै कता मर्किएको जस्तो भएर कुर्कुच्चामा अपरेसन गर्नुपर्छ भनेर डक्टरले भन्नुभयो। 6 महिनासम्म म डक्टरको औषधि खाने र अनि हस्पिटल यो बिर हस्पिटल यो हड्डी सम्बन्धीको डक्टर कहाँ धेरैचोटि गयो अनि अपरेसनै गर्नुपर्छ भन्नुभयो। अनि मलाई चाहिँ त्यतिखेर एकदम नै भित्रबाट नै के सोच्यो भने अपरेसन गरेर सफल हुँदैन भनेर डक्टरले भनिसक्नु भएको छ। मेरो 2 बच्चा चाहिँ मबाट नै बाँच्नु छ, म एकजनाको चाहिँ खुट्टा अपरेसन गर्दाखेरि सफल भएन भने त्यो 2 बच्चालाई चाहिँ म कसरी बचाउने हो, कसरी चाहिँ उद्धार गर्ने हो, कसरी कोही पढिराखेको छ मैले कसरी पढाउने हो, त्यो 2 बच्चा मबाट चाहिँ बचाउनु छ भनेर चाहिँ मैले एकदम नै त्यो कुरा सोच्यो। अनि सुनेको छ पहिल्यैबाट त्यहाँ चङ्गाइ छ, खुसी छ, आनन्द छ, जीवन छ भनेर त सुनेको छ। अनि त्यतिखेर मेरो मनभित्रबाट नै के सोच्यो भने अनि एउटा बाचा जस्तो मेरो यो खुट्टा चाहिँ अपरेसन गर्नु नपरेको भए चाहिँ म प्रभुलाई विश्वास गर्छु, कहिले पनि त्याग्दैन, कहिले पनि छोड्दैन म भनेर मेरो मनभित्रबाट चाहिँ मैले त्यो मनमा आयो। त्यसपछि म चर्चमा जाँदै गर्दाखेरि अनि म चाहिँ बिस्तारै निको हुँदै हुँदै गर्नुभयो मेरो प्रभुले, धेरै धेरै धन्यवाद होस् प्रभुलाई। म थेराबीमा पनि जान्थ्यो, थेराबीमा 3 महिना थेराबी 6 महिना हस्पिटल जाँदाखेरि मेरो दिक्का वक्का मेरो दिमाग नै ह्याङ भइसकेको थियो। अनि त्यो दिनमा चाहिँ जुन म चर्चमा आउने दिनमा चाहिँ मलाई त्यतिखेर पनि राम्रो विश्वास, म चर्चमा गयो अब विश्वास भयो निको हुन्छ भनेर प्रभुले चङ्गाई गर्नुभयो, धन्यवाद होस्। बिहान चर्चमा आएर दिउँसो फेरि थेराबीमै गयो, यति म विश्वास लागेको भए थेराबीमा नजान्थ्यो होला। त्यो दिन चाहिँ मलाई थेराबी खुट्टामा थेराबी गर्दा चाहिँ कता कता दुखेको कता कता त्यो दुखेको उनै भएन, पहिला त त्यो थेरापी जुन थेरापी गर्दाखेरि त्यो दुखेको खुट्टालाई चाहिँ थेरापीको जुन आगो जस्तो जमझम बलेको हुँदो रहेछ त्यो चाहिँ खुट्टामा राख्नु नसक्थ्यो अरू बेला। त्यो दिन चाहिँ कहाँ दुखेको कहाँ के भएको मलाई थाहा नै छैन। त्यसो छाम्दा पनि त्यो दिनदेखि यति राम्रो भयो अनि त्यहाँबाट अलिकति हो कि अझै पनि पुरा मैले विश्वास गर्नु सकेको थिएन। अनि फेरि पनि एक महिनापछि हस्पिटलमा वीर हस्पिटलमा जजाउनु एक्सरेहरू निकाल्नु गयो। पहिला त जुनै हस्पिटलको डक्टरले पनि अपरेसन गर्नुपर्छ तर ग्यारेन्टी छैन सफल हुँदैन चाहिँ भन्नुभएको थियो। त्यो दिन चाहिँ फेरि एक महिनापछि चाहिँ जजाउनु जाँदाखेरि डक्टरले भन्नुभयो यसो चेक गर्नुभयो यति लामो त्यो फलामको सुई जस्तोले मेरो खुट्टामा यसो चेक गर्नुभयो एक्सरे गर्नुभन्दा अगाडि कतै दुखेको कुनै कहीँ अहँ दुखेको छैन। अनि त्यसपछि म त एक्सरे गर्नु पर्यो भनेर गएको पहिला त अपरेसनै गर्नुपर्छ भन्थ्यो अहिले कस्तो भयो होला भनेर फेरि एक्सरेको लागि म गएको मान्छे डक्टरले के भन्नुभयो तपाईँको एक्सरे पनि गर्नु पर्दैन पुरा ठिक भइसक्यो भनेर भन्नुभयो। अनि त्यहाँबाट फेरि मलाई विश्वास बढ्यो अलिकति अनि पुरै त अझै पनि मलाई ठिक भइसकेको थाहा छ अझै पनि पुरा विश्वास पुरा मनले विश्वास मैले गर्नु सकिराखेको छैन। पहिलाको भन्दा अलिकति विश्वास बढ्दै गयो। अनि त्यसपछि 3 महिनापछि फेरि पनि अर्को हस्पिटलमा एक्सरे गर्दाखेरि त्यो पुरा चाहिँ सँगै भएको पुरा निको भएको रिपोर्ट राम्रो आएको कुराहरू मैले पायो त्यसपछि एकदम नै विश्वास भयो। अनि मैले विश्वास नगर्दा नगर्दै प्रभुले चाहिँ मलाई यस्तो चङ्गै गर्नु भएको म एकदम स्वार्थी प्रभुलाई एकदम नै मन नपर्ने मान्छेले आज मैले प्रभुलाई मुक्तिदाता मेरो परमेश्वर भनेर मैले पुकार्नु पाएको छु। त्यो शक्ति दिनु भएको छ म धेरै धेरै धन्यवाद दिन्छु। कसैले दिनु नसकेको आनन्द र शान्ति मलाई दिनु भएको छ। तपाईँहरू पनि यो मेरो गवाई सुनेर प्रभुलाई चिनिसकेर पनि कति अगाडि बढ्नु सकिरहेको छैन प्रभुलाई नचिन्नेहरूले पनि प्रभुलाई खोज्नु होला। आज मेरो गवाई त सुन्नुभयो फेरि हो कि होइन भनेर चाहिँ अनि अब कस्तो के हो भनेर जुन चिज पनि नचाकीसम्म नखाइसम्म चाहिँ थाहा हुँदैन। हस्त जय मसीह धन्यवाद।
1: आदरणीय श्रोता आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनु भएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौँ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त जय मसीह नमस्कार। तपाईँको दिन आशिषमय रहो।

0: आध्यात्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
1: नयाँ आशा, आशा,
0: नयाँ आशा,
1: नयाँ आशा,
0: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नुभएको छ, उहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले एउटा मिठो भजन सुनौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, परमप्रभु येशु ख्रीष्टको नाममा हार्दिक नयाँ अभिवादन तथा जय मसीह। मित्रहरू, येशु दण्डित हुनुभयो ताकि मैले क्षमा पाउन सकु। येशु घायल हुनुभयो ताकि म निको हुन सकु। येशु मेरो पापले पापी बनाइनुभयो ताकि म उहाँको धार्मिकतामा धर्मी बन्न सकु। श्रोताहरू, आजको विषय रहेको छ मृत्युको सट्टा जीवन। आउनुहोस्, आजको पाठमा प्रवेश गर्नु अघि परमेश्वरमा प्रार्थना गरौँ। हे हाम्रा पिता, हामी तपाईँलाई धन्यवाद र धन्यवाद दिन्छौँ आजको यस वचनको लागि। तपाईँले आफैलाई बलिदान गराउनु भयो ताकि हामीले जीवन पाउन सकौँ, अर्थात् मृत्युको सट्टा जीवन भन्ने आजको जुन विषय रहेको छ, यो विषय बुझ्नलाई हामीलाई सहायता गर्नुहोस्। तपाईँ परमेश्वर पवित्र आत्मा हाम्रो बिचमा उपस्थित गराउनुहोस् ताकि हामीले बुझ्न सकौँ। येशूको नाममा आमेन। श्रोताहरू, येशु हाम्रो मृत्यु मर्नुभयो ताकि हामी उहाँको जीवनमा सहभागी हुन सकौँ। हामीलाई जीवन उपलब्ध गराउन येशुले आफ्नो जीवनको मूल्य चुकाउनु पर्यो। उहाँले युन्ना 10:10 भन्नुभयो, चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। हामी के को अधिकारी हौ र येशु हामीलाई के दिनुहुन्छ, यसबीच ठूलो फरक छ। पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सिद्धिको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। रोमी 6:23। यहाँ एउटा सिद्धिको वरदान र पारिश्रमिक बीच जानी जानी तुलना गरिएको छ। हामीले गरेका कामको सट्टामा हामीले आर्जन गर्ने वस्तु ज्याला, त्यो पाउनु न्याय हो। तपाईँको ज्याला रोकेर राख्ने मानिस अधर्मी हुन्छ, तर सिद्धिको वरदान तपाईँ आफै आर्जन गर्न सक्नुहुन्छ। त्यसैले तपाईँले यसो भन्नु मूर्खता हुन्छ, मैले चाहेको न्याय मात्र हो। तपाईँ न्याय चाहनुहुन्छ भने पूर्ण न्याय परमेश्वरले तपाईँलाई दिनुहुन्छ। धार्मिकताले वा न्यायले तपाईँलाई आफ्नो ज्याला दिन्छ र तपाईँको ज्याला मृत्यु। कृपा न्यायको विकल्प हो। तपाईँले आफ्नो ज्याला लिन अस्वीकार गर्नुभयो भने तपाईँ आफूले नकमाएको तर सिद्धिको अनन्त जीवन पाउन योग्य हुनुहुन्छ। हाम्रो पाप कर्मलाई स्वीकारेर यसको ज्याला येशूले ग्रहण गर्नुभएकोले त्यो जीवन हामी पाउँछौँ। हेब्रू 2:9 अनुसार येशू स्वर्गदूतहरूभन्दा के तल हुच्याउनुभयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाख्नु। उहाँले तपाईँ र मेरा निम्ति मृत्युको स्वाद चाख्नु भएको छ। आदमका हरेक छोराछोरीको निम्ति मृत्युको स्वाद चाख्ने येशु अन्तिम आदम, जसको विषयमा 1 कुरन्ती 15:45 र दोस्रो मानिस, जसको विषयमा 1 कुरन्ती 15:47 लेखेको छ, तपाईँ र म लगायत आदम र आदमका सारा सन्तानका सम्पूर्ण खराब पैतृक सम्पत्ति वा उत्तराधिकारीलाई उहाँले अनन्त आदमको रूपमा सिद्धाउनु भयो। येशु मर्नुहुँदा यसो भन्नुभयो, अब सिद्धि, त्यो समाप्ति थियो, उहाँ तेस्रो दिन पुनर्जीवित हुनुभयो। त्यसरी बिउतिनी हुँदा उहाँ एउटा नयाँ जातिको शिर हुनुहुन्थ्यो। हामी उहाँको जीवनमा सहभागी हुन सकौँ भने येशु हाम्रो मृत्यु मर्नुभयो। श्रोताहरू, अब हेरौँ हाम्रो उद्धारको लागि परमेश्वरले धेरै मूल्य चुकाउनु भयो भन्ने शीर्षकमा रहेर म एउटा विचारलाई अगाडि बढाउन चाहन्छु र यसलाई तपाईँले समात्न सक्नुभएमा यसले तपाईँलाई परमेश्वरको जीवन अझ बढी आफ्नो तुल्याउन र तपाईँको जीवनमा येशु अझ बढी मूल्यवान हुनुमा सहायता पुर्याउनेछ। यस उद्देश्यको निम्ति हामीले धर्मशास्त्रमा केही विशिष्ट शब्दहरू खोज्नुपर्ने हुन्छ, जसलाई अङ्ग्रेजी भाषामा लाइफ अर्थात् जीवन भनेर अनुवाद गरिएको छ। यसको लागि हामी मोसाको व्यवस्थामा स्थापित ईश्वरीय न्यायका सिद्धान्तहरूलाई हेर्नेछौँ। पहिलो रहेको छ, प्राणको सट्टा प्राण। प्रस्थान 21:23 पदहरूमा कुनै मानिसलाई कसैले चोटपटक लगायो भने चोटपटक लगाउनेलाई कस्तो सजाय दिनुपर्दछ, सो बारेमा यस्तो भनिएको छ। केही नोक्सानी भयो भने प्राणको सट्टा प्राण, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाई त्यस मानिसलाई मिलोस्। नोक्सान भएको वस्त्रको मूल्य अनुसारको थोक सट्टामा दिनुपर्दछ। पुरानो र नयाँ करार दुवैमा अनुवादले कहिलेकाहीँ शब्दहरूको अर्थ अस्पष्ट बनाएका छन्। साँच्चै के भन्ने हो भने यस घटनामा पुरानो करारको एउटा महत्त्वपूर्ण आधारभूत प्रकाशलाई अनुवादले अस्पष्ट पारेको छ। हामी माथिको पद प्रयोग भएको शब्द प्राण अर्थात् लाइफको तात्पर्यतालाई हेरौँ। तिमी प्राणको सट्टा प्राण दिनेछु। नयाँ करारको ग्रिक भाषामा तीन बिल्कुल फरक शब्दहरू प्रयोग भएका छन्। ती सबैलाई अङ्ग्रेजी भाषाका प्राय सबै संस्करणहरूमा यसरी अनुवादन गरिएको छ। सूचीलाई जीवनका रूपमा जुन प्राण हो, जोलाई अनन्त जीवनको रूपमा र बायोसलाई स्वाभाविक जीवनको रूपमा लिएको छ। हिब्रू भाषामा लेखिएको पुरानो करारमा नेफेस भन्ने साह्रै चाखलाग्दो शब्द छ। यसको अर्थ प्राथमिक रूपले प्राण, जीवन वा मानिस हुन्छ। उत्पत्ति 2:7 मानिस जीवित प्राणी भए भन्दा यहाँ हिब्रू भाषाको नेफेस शब्द प्रयोग भएको छ। परमेश्वरको आत्मा र भूमिको माटो मिलाएर आदम एक मानिस, एउटा नयाँ जीवन, एउटा नयाँ व्यक्तित्व, एउटा नेफेस उत्पन्न भयो। प्रस्थान 21:23 प्राणको सट्टा प्राण दिने वाक्यलाई हिब्रू

0: तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसको जीवनको प्रायश्चित हुन्छ। सुरुको वाक्यको जीवधारीको प्राणको निम्ति हिब्रू भाषाको नेफेस शब्द प्रयोग भएको छ। जीवधारीको प्राण रगतमा हुन्छ। यसको के महत्त्व छ? मानिससँग आत्मा, प्राण र शरीर हुन्छ। आत्माले शरीर त्यागेपछि मानिसले सास लिन छोड्छ। प्राण नभएपछि शरीरमा रगत बग्न छोड्छ। जीवधारीको प्राण रगतमा हुन्छ। त्यसैले परमेश्वर भन्नुहुन्छ, मैले प्राण वा ज्यान वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु। अर्को शब्दमा एउटा प्राणले अर्को प्राणको सट्टा प्रायश्चित गर्नु पर्यो। त्यसैले प्राण रगतमा रहने भएकोले प्रायश्चित गर्दा रगत बहाइनै पर्दछ। अनि त्यो नै एक प्राणको सट्टा अर्को प्राण दिनुहुन्छ। अब हामी प्रायश्चितको लेखा राख्ने महत्त्वपूर्ण अध्याय यसैया 53 लाग्नेछ। परमप्रभुको दासले आफ्नो कष्ट भोगाइमा पुरा गरेको कामका बारेमा बताउँदै यो अध्याय यसरी टुङ्गिन्छ। यहाँ लेखेको छ, यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसले लुटको माल साथी सामर्थ्यहरूसित बाँड्नेछ, किनभने उसले आफ्नो जीवन मृत्युमा खनायो र ऊ अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। केही अनुवादहरूमा प्राणको सट्टा जीवन शब्द प्रयोग गरिएको छ। उसले आफ्नो जीवन मृत्युमा खनायो, तर यहाँ पनि हिब्रू भाषाको नेफेस शब्द प्रयोग भएको छ। प्राण उत्तम र सही अनुवाद हो। येशूले आफ्नो प्राण मृत्युमा कसरी खनाउनु भयो? आफ्नो रगतद्वारा। येशूले क्रुसमाथि आफ्नो रगत बगाउँदै मर्नु भएर प्राण सारा मानव जातिको लागि अर्पण गर्नुभयो। श्रोताहरू, क्रुसमा येशु मर्नुभएको लेखा पढेपछि ममा व्यक्तिगत रूपले कस्तो छाप पर्यो भनेर येशूको शरीरबाट पुरै रगत बगेको थियो र त्यसरी उहाँको शरीर एक किसिमको रक्तविहीन भयो। उहाँलाई क्रुसमा झुन्डाउनेहरूले उहाँको पिठ्यौँ कोराको चोटले छिया छिया पारेका थिए। तिनीहरूले उहाँको शिरमा काँडाको मुकुट लगाइदिए। तिनीहरूले उहाँको हात र खुट्टाहरूमा किला ठोकिदिए। उहाँको शरीरबाट भलभली रगत बगिरहेको थियो। उहाँ साँच्चीकै मर्नुभएपछि एकजना सिपाहीले उहाँको कोखमा भाला जोडसँग रोप्यो अनि त्यहाँबाट पानी र रगत बाहिर निस्क्यो जस्तो लाग्थ्यो। मानौ उहाँको शरीरको सारा रगत क्रुसमाथि खनिएको थियो। आदमका छोराछोरीका निम्ति अन्तिम आदमको रूपमा उहाँको क्रुसमाथिको काम उहाँको प्राणको अर्पण थियो। अब हेरौँ तेस्रो के रहेको छ, येशूको रगतको मूल्य थाहा पाऊ। श्रोताहरू, लेवी 17:11 भन्छ, प्राण रगतमा हुन्छ, त्यसले जीवन नकारात्मक होइन, जीवन त अति सकारात्मक स्वीकार योग्य थोक। परमेश्वरको जीवन येशूको रगतमा रहेको छ, त्यसैले येशूको रगतलाई तुच्छ ठान्ने कुनै पनि थोकलाई सारा स्वर्गले घृणाका साथ हेर्छ, किनकि येशूले आफ्नो प्राणको रगतको हरेक थोपा खनाएर दिनुभएको बलिदानको गवाही परमेश्वर स्वयं हुनुहुन्थ्यो। फेरि म के पनि विश्वास गर्छु भने येशूको बगेको रगतका निम्ति हामीले आफ्नो कदर र प्रशंसा चढायौँ भने हामी पवित्र आत्मालाई आफ्नो बनाउनेछौँ, उहाँभित्र आउनुहुनेछ। चार्ल्स वेल्सीको सुन्दर भजनलाई याद गर्नुहोस्, उठ मेरो प्राण उठ, अनि अर्को पङ्क्ति यस्तो लेखेको छ, उहाँको आत्माले रगतलाई उत्तर दिनुहुन्छ। हामीले येशूको रगतको सत्यलाई घोषणा गरेपछि पवित्र आत्मा भन्नुहुन्छ, म यसै ठाउँमा रहन चाहन्छु, मैले सुन्न मन पराउने कुरा नै यी मानिसहरूलाई भनिरहेका छन्। आमेन। मित्रहरू, वचनले भने केवल येशूको अनमोल रगतले मात्रै तपाईँ, मलाई र सारा मानिसहरूलाई अनन्त उद्धार दिन सक्छ भन्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
2: नयाँ आशा। आशा।
1: नयाँ आशा।
2: नयाँ आशा।
1: नयाँ आशा।
3: श्रोता मित्र, भर्खरै मदनबाट

0: आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

0: प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौँ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।
1: कार्यक्रम रोचक जानकारी सुन्न नभुल्नुहोला। प्रत्येक शुक्रबार 9:30 10 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: Jesus loved to tell stories. Many times someone would ask a question and Jesus would respond. Let me tell you a story. Join us today as we listen to Jesus tell the story of a runaway son and a loving father. He's answering this question, what causes God to rejoice?

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आछि नेना दि गुदु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ जुगु विश्वास के चमक हया बिउ। थाकुगु दैगु छिगु नीति बाला जयमसी जोजलपाजी अमृता महर्जनी स्पार्क माइ फेथ यु जीवन या छेन श्रृङ्खला भाग 35 के छि सकसित न लसकुस थौ जी छि त ध्यामास्ति वगु कि थाकुगु दैगु छिगु नीति बाला छगु भनाइदु दुःख मधुसा सुख दैमुखु जिगु जीवने जित चुनौती बित कष्टमा गुके झित स थम हे लेता लाके मफुगु परिस्थिति पाखे मुक्त याएत परमेश्वर या त विश्वास याइगु सेके फै यो पिङ्गेन मिपिङ परमेश्वर गुम्ले न मनु त इमगु दक्को समस्या समाधान याएत इमगु क्षमता व शक्ति भर परे जुइगु कथ देखा त गुमरो जीवने सफल जुई त जित वोलिसे स्वापु तेमा धका नापा निसे हे परमेश्वर शिव अले वे क क्या येशु ख्रिस्ट या त जिगु स्थायी समाधान या रूपे छोया हल मुक्ति या नीति जक मखु तर गुहाली मा ब्ले जिगु जीवनभर सते फेम मनु या रूपे फिलिपी पेङ्गु अध्याय झिन्सोङ्गु पत्के धा टगुडु जित शक्ति बिम म ख्रिस्ट पाखे जी यागु याएफु थुगु पद मुक्तिया ख लाना चोङ्गु मखु तर थुकी मुक्ति लिपाया ख्रिस्टेन या न्यासी वुनेगु या त सङ्केत या नाचोङ्गु दु झी मनाचुना अले झित येसु या आवश्यकता निनि तस्क महत्वपूर्ण जु जीवने वैगु यको समस्या या त पार याए त झिसँग वैक या बुद्धि व शक्ति भर परे जुइमा यो पिनियन मिपी गुब्ले गुब्ले झिस व ख लोमका थगु शक्ति छेली परिस्थिति या सञ्चालन याएगु कुत याएगु अले उब्ले हे झिस निराश जुइगु व पराजित जुइगु महसुस यागु याई थाकु पह त्यस झिगु जीवन निनि धाठे येसु ख्रिस्ट या शक्ति मागु वास्तविकता या त लुमङ्गाबि निगु कुरन्थी चिन्युगु अध्याय गुगु पत्के धाटगुदु परमप्रभु जित थथेली सम्ब्यादिल जी छन् त दया माया याना चुनुगु दु हे दुनी छ बमलासा जिगु शक्ति छन् त भल्लाकाबि थुक थ जी बमलासा तस्क लेता छादासा जी बाइबले ख्रिस्टिया शक्ति जित बलाकी जीवन ने झिसम फेमागु परीक्षण झिगु नीति बाला छादासा थुकी झित थ थम सामना याए फैमखुगु धका थुके त गुहालिए झिसम परमेश्वर या त झिगु शक्ति व झिगु पर्याप्तता रूप स्वेबले झिगु थगु क्षमता गुब्ले न भर परे जुइ मुज्यु रोमी न्यागु अध्याय सोगु न निसे न्यागु पत्के धाटगु दु ठुली जक मखु दुःख कष्ट जुया चुनिमले न झिमी छादासा दुःख कष्ट धैर्य व सहयागु शक्ति देकाबी थथे दुःख सहया फत धासा जिगु मन न बललाई थथे झिस परमेश्वरके आशा तया चुन धासा झिस निराश याई मुखु छादासा परमेश्वर जित पवित्र आत्मा बियादि गुदु पवित्र आत्मा जिगु नुगले परमेश्वर यागु माया तयादि गुदु यो पिनियन मिपी गुम्ले गुम्ले झिसाजीको समस्या या त पार याए फै थुके झी त अझ बल्ला कि झिगु विश्वासे झिमे बल्लाई अले थो संसारे झिगु अन्तिम छे मखु धका थुक गुली झी अझ बल्ला परमेश्वर झिगु नीति थगु संसारे झी त कोतेला तगु पखा स्वया पिने झिगु लागि भविष्य तयारियाना बिजाङ्गु दो छगु भविष्य अन यीशु ख्रिस्ट नुगु स्वर्ग व पृथ्वी जुजु पिने जुजु व प्रभु या त प्रभु जुया राजै फिलिपी निगु अध्याय झिन्छोङ्गु पदके धाटगु दो परमेश्वर झिनाप ज्यायानादि बालागु इच्छा ज्या यानादि म परमेश्वर हे ख थौ नुगु सोच व कठिनाई सामनाया ठुकिया त खुल्ला ला तया लसुकु सयानादिस छि फयाचोङ्गु चुनौती त पार याए त परमेश्वर या त भलसा यानादिस तसल स्वीकार यानादिस कि छिके छुन वो हरेक परिस्थिति या त पार यागु शक्ति दु छ्यादासा ख्रिस छिके दुनी चुना चुङ्गु दु यपिनमिपि थुके छिगु समस्या मुक्त याए त परमेश्वर या शक्ति लुखा च्याकाबी अले थुके छिगु नुग्ले वैकया मागु बारे गहिरो वास्तविकता देखे थुके छिगु यशु लिसेया व्यक्तिगत स्वापु सुरक्षित याए त गुहालियाई अले भविष्य त धङ्गु चुनौती या सामना या त छिट तयारियाई थुके छिट त धङ्गु साक्षीबी अले छि नापा फेमागु हे कठिनाई या दथुई चुनाचोपी मेपिन्तन प्रोत्साहन बिफै थौयागु वचन निना दिगुने छिसकसित न परमेश्वर सवाबीमा जयमसी न्यनमिपि छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम सेवा राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्युज टक सोमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्युज टक सोमा हामी विशेष गरिकन कलाकारहरूसँग अथवा सेवकामा आपद प्रभुका जनहरूसँग जोडिने गर्छौँ र आज पनि कुनै पनि पाहुनालाई त मैले बोलाउन सकिनँ, तर एक घन्टाभरि साथ म तपाईँलाई पक्कै पनि दिनेछु। र अहिलेलाई भने कार्यक्रमको सुरुवात भने गर्न चाहन्छु यो अर्थपूर्ण सङ्गीतबाट।

यो अर्थपूर्ण भजनपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। र केही महत्त्वपूर्ण कुरा, यदि तपाईँले बाढी पीडितहरूलाई कसरी सहायता गर्न चाहिराख्नु भएको छ अथवा सहायता गरिराख्नु भएको छ भने म केही महत्त्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्न गइरहेको छु। हामीले कसरी सहायता गर्न सक्छौँ, मैले बारम्बार तपाईँलाई किन उत्साह दिइराख्नु भएको दिइरहेको छु भने त्यहाँनिर आवश्यक छ क्या, तपाईँको आवश्यकता छ। जुन ठाउँमा म पुगेर आएँ त्यहाँ त प्रत्येक नेपालीको आवश्यकता देखेँ मैले त। कसैलाई उत्साह दिनुपर्ने भयो, कसैको घरभित्र अथाह माटो ढुङ्गाले भरिएको छ दुई तिन तला, त्यहाँ सफा गरिदिनु पऱ्यो होइन। कसैको अब यस्तो छ, कतिको आमा छैनन्, कतिको बुवा छैनन्, छोराछोरी छन् आमा बुवा छैनन्, आमा बुवा छन् छोराछोरी छैनन्, त्यस्ता व्यक्तिहरूलाई सरकारले कसरी व्यवस्थापन गर्ने हो होइन। सरकारलाई पनि हामीले सहायता गर्नु पऱ्यो, सरकारले यो गरेन त्यो गरेन भन्ने समय नै छैन। सरकारले त सक्ने त गरेको छ नि त, एउटा ठाउँमा होइन क्या र, विभिन्न ठाउँमा भएपछि त यति धेरै परिचालन गर्नुपर्ने हुन्छ मान्छे, त्यो तपाईँ र मलाई थाहा छ नि। 72 सालको भूकम्पमा कतितिर सरकारले गर्ने होइन, कति ठाउँ त सरकार पुग्न पनि सकेन होइन। त्यो भएर तपाईँ र हामीले सरकारलाई सहायता गर्ने हो क्या, सरकारलाई क्रिटिसाइज मात्रै गर्ने होइन। सरकारलाई जब सहायता गर्छ भने सरकारले काम गर्न सक्छ, सरकार मात्रै सबै कुरा होइन, तपाईँ पनि अथवा तपाईँ र मैले पनि सक्ने सहायताहरू गर्नै पर्छ। त्यहाँनिर त मैले देखेँ मान्छेलाई उत्साहको पनि आवश्यक छ, उत्साह पनि त दिनुपर्ने रहेछ नि त होइन। त्यो भएर तपाईँ र मैले सकिन्छ भने चामल पानी होइन नुन तेल अति आवश्यक वस्तुहरू लिएर तपाईँ जान सक्नुहुन्छ होइन। तर सबैभन्दा महत्त्वपूर्ण कुरो मानिसले बारम्बार नपाएको होस्, किनभने जब उसलाई खाँचो पर्छ नि त्यतिखेर दिन सकियोस् होइन। अब ए 10-12 चामल एउटै रुममा राख्यो भने त त्यो त हुँदैन, कतिले त पाउँदैन नि त। जो वास्तविक पीडित हो नि उनीहरू सामु कति पनि पुगेको छैन भन्ने कुरा सुनेको छौँ हामीले। अब बाहिर देशबाट यति धेरै सहायताहरू आएको छन्, त्यो सहायता कहाँ गइरहेको छ, कहाँ पुऱ्याइरहेको छ, पाएको छ कि छैन भन्ने कुराहरू पनि यहाँ प्रश्न छ क्या धेरैसँग। त्यो भएर तपाईँ र मैले सक्छौँ भने लत्ता कपडा अति आवश्यक सामग्री होइन, हामीले एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। जस्तो ओढ्ने कुरा भयो, टर्च भयो, सरसफाइका सामग्री भए, अनि प्याड भए, बच्चाका सामग्री आदि, आर्थिक सहयोग गरेर पनि हामीले सहायता गर्न सक्छौँ। धेरैले आर्थिक सहायता पनि गरिराख्नु भएको छ, व्यक्तिगत रूपमै कतिले दिइराख्नु भएको छ। र अर्को हामीले कसरी सहायता गर्न सक्छौँ भने उधारमा सहयोग गरेर, जस्तो पुलिसहरूले अथवा प्रहरीले अथवा आर्मीले प्रशासनले काम गरिरहेको छ त्यो ठाउँमा, जस्तो 5 गर्नुभएको छ भने अरू 5 थपेर उहाँलाई हेल्प गर्नु भने त चाँडोभन्दा चाँडो काम गर्न सक्यो नि। तर हामी चाहिँ कस्तो छौँ भने यहाँ बसेर सरकारले यो गरेन त्यो गरेन भन्छौँ क्या। त्यस्तो मानिसहरू त फिल्डमै निस्किनु पऱ्यो नि त, जहाँ घटना घटिरहेको छ त्यहाँ गएर काम गर्नु पऱ्यो होइन। अनि त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। अब स्वास्थ्य र सरसफाइलाई पनि ध्यान दिनुपर्छ, किनभने धेरै मानिसहरू बिरामी छन् नि त, उनीहरूलाई के गर्न सकिन्छ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। तैँले मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरो होठले होइन कोही अरूबाट होस्। र यो निकै नै महत्त्वपूर्ण कुराहरू छ, त्यो तपाईँ र मैले सुनेका छौँ, देखेका छौँ, भोगेका छौँ। हामी भोलिको धाक लगाउँछौँ क्या, तँलाई पख भोलि भन्छौँ, तर भोलि आउँछ कि आउँदैन, अथवा भोलि आउँछ कि आउँदैन, भोलि आउँछ कि आउँदैन भन्ने कुरा कसैलाई थाहा हुँदैन। किनभने एकै दिनमा के आइपर्ला अथवा एकैछिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। त्यो तपाईँ र मलाई नै भोलि केही नै थाहा छैन क्या। त्यो भएर तपाईँ र मैले आज नै, मैले कुनै पनि काम भोलि गर्छु, अर्को वर्ष गर्छु, अर्को महिना गर्छु, अर्को हप्ता गर्छु भन्ने होइन, आजै हो त्यो काम गर्ने समय। त्यो भएर हामी कतिजना धाक लगाउँछौँ कि म यस्तो, म त्यस्तो, म यो देशमा गएको छु, मेरो यति सम्पत्ति छ, मैले यति पढेको छु भन्छौँ। तर जुन मृत्यु छ नि, यसले त पढेको छस्, त शक्तिशाली छस्, होइन तेरो यो योगदान ठुलो छ, कहिले भन्दैन मृत्युले। तर तपाईँ र मैले धाक चाहिँ कुनै पनि कुरामा नलगाउँ, होइन। हामी देख्छौँ कतिचोटि मान्छेको डिस्कस परिरहेको छ र भन्छ म यो फलानाको मान्छे हो, पुरा धाक लगाउँछ, होइन। अनि एकैछिनमा के हुन्छ त्यो कसैलाई थाहा छैन। अनि तपाईँ र मैले घमण्ड गर्ने भने परमेश्वरमा चाहिँ घमण्ड गर्नुपर्छ जस्तो लाग्छ मलाई। त्यही भएर यो कुराहरू एकदमै महत्त्वपूर्ण लाग्छ मलाई, मान्छेहरू, किनभने उहाँले नै हाम्रो, उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ, हामी उहाँको खर्काका प्रजा र उहाँका हातका भेडाहरू हो। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भनेर भनेको छ। कति कुरा हामी देख्न सक्छौँ पहिलो सामुएलको पुस्तकमा पनि, त्यही कारण तिमी र तिम्रो प्रजा इजरायललाई परमप्रभुले फिलिस्तीहरूको हातमा पर्न दिनुहुनेछ, भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ, हो साँच्चै नै परमप्रभुले इजरायली सेनालाई फिलिस्तीहरूको हातमा सुम्पिदिनुहुनेछ। र त्यस्तै गरेर आज वा भोलि हामी फलानो सहरमा जाउँला, त्यहाँ एक वर्ष बिताउँला, व्यापार गरेर नाफा गरौँला भनेर हामीले गर्ने होइन क्या। भोलिको धम्की त हामीले लगाउने नै होइन। र अनि म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुख चैनमा बस, खा पी र मोज गर। यी कुराहरू पनि छन्। र त्यो भएर आज जे छ त्यसैमा हामी रमाइलो गर्ने हो क्या। एउटा भनाइ छ, जे छ त्यसैमा खुसी रहनु। र अर्को महत्त्वपूर्ण कुरा, तैँले मुखले होइन अरूले तेरो प्रशंसा गरौँ। हामी चाहिँ के गर्छौँ भने म यस्तो उस्तो भनेर एकदमै आफ्नो व्याख्या आफै गर्छौँ क्या, थामी नसक्नु व्याख्या गरेर आफूलाई परिचय गराउँछौँ। तर तपाईँ त्यो मान्छे भने नि अरूले नै तपाईँको प्रशंसा गरून् क्या, आफूले आफ्नो प्रशंसा होइन, तैँले मुख होइन, तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून् होइन, आफूले आफैलाई प्रशंसा गरेर त के गर्ने होइन, तर अरूले हामीलाई चाहिँ प्रशंसा गरून् क्या। म यस्तो भनेर आफैलाई प्रशंसा गर्ने होइन, म यति देश गएको छु भनेर आफ्नो प्रशंसा गर्ने होइन, म पढेको छु लेखेको छु भनेर प्रशंसा गर्ने होइन। तपाईँ र मैले हाम्रो प्रशंसा चाहिँ अरूले गरेको होस्, तेरै ओठले होइन कोही अरूबाट होस् भनेर यसरी हामी पाउन सक्छौँ। र यो कुरा पनि मलाई एकदमै महत्त्वपूर्ण लाग्छ। र धेरै मह खानु राम्रो हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ। र धेरै मह खानु राम्रो हुँदैन, तपाईँलाई थाहा छ नि धेरै मह खायो भने के हुन्छ, मान्छे समस्यामा पर्छ होइन, ऊ बेहोस हुनसक्छ, उसलाई रिङ्गटा चल्न सक्छ। र त्यो भएर यो पनि एउटा यस्तो हो कि आफ्नो प्रशंसा आफै गरे जस्तो, म खानु भनेको धेरै, म खानु भनेको धेरै, म खायो भने के हुन्छ, समस्यामा परिन्छ। त्यो भएर समस्यामा पर्ने काम हामीले गर्नु हुँदैन। र दोस्रो कोरन्थी 10:18 यसरी लेखेको छ, किनकि आफ्नो तारिफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारिफ गर्ने गर्नुहुने मानिस चाहिँ स्वीकार गरिनेछ भनेर भनिएको छ। तर होइन यो कुरा पनि मलाई एकदमै मन पर्यो,
त्यस्तै गरेर नि दोस्रो ग्रन्थी 10:12 पनि यसरी लेखिएको छ, आफ्नो तारिफ आफै गर्ने कुनै कुनै व्यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्न अथवा आफैलाई तिनीहरूसँग दाँच्न हामी साहस गर्दैनौँ, तर तिनीहरू आफूले आफैलाई एकअर्कासँग नापेर हेर्दा अथवा दाँच्दा तिनीहरू बेसमझका हुन्छन्। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा।

अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र दोस्रो कुरन्ती 10:12 स्पष्ट रूपले भन्छ, आफ्नो तारिफ आफैले गर्ने कुनै व्यक्तिहरूसँग हामी आफैलाई एक श्रेणीमा राख्न अथवा आफैलाई तिनीहरूसँग दाज्न हामी साहस गर्दैनौँ। तर तिनीहरू आफूले आफैलाई एकअर्कासँग नापेर हेर्दा अथवा दाज्दा तिनीहरू बेसमझका हुन्छन्। हेर्नुहोस् कति अर्थपूर्ण कुरा छ। हामी यति मान्छे देखिन्छ क्या, म यस्तो गरेको, यस्तो पढेको, म यो देश गएको, यो जातको, मान्छेले विभिन्न कुरामा घमण्ड गर्छन् क्या, प्रशंसा गर्छन्, आफ्नो आफ्नो प्रशंसा होइन। त्यो चाहिँ त्यो प्रशंसा चाहिँ यस्तो अरे क्या, एउटा मान्छेले धेरै मह खाए जस्तो नै अरे। जब एउटा मान्छेले धेरै मह खान्छ नि, त्यो चाहिँ विष हुन्छ क्या। मह नै कस्तो राम्रो छ है, मह कहिलेकाहीँ विष पनि भन्छ, तर चाहिनेभन्दा बढी खायो भने। त्यो भएर आफूले आफ्नो चाहिनेभन्दा बढी प्रशंसा नगर्नुहोस्, त्यो विष भन्नसक्छ होइन। त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ तपाईँ र मेरो जीवनमा। र हाम्रो प्रशंसा त अरूले गरून् न होइन, टक्क हात मिलाइयोस्, परिचय दिनु नपरोस्, मेरो नाम यस्तो यस्तो, ए हजुरको नाम त मलाई थाहा छ होइन, त्यो कति राम्रो, हजुरको बारेमा थाहा छ, यो चाहिँ राम्रो हो नि त होइन, म यस्तो म यस्तो म यहाँबाट आएको मेरो यस्तो भन्दा पनि आफ्नो परिचय अथवा आफ्नो प्रशंसा अरूले गरेको चाहिँ एकदमै उत्तम हो। भन्न खोजेको कुरा के हो कि परमेश्वर परमेश्वर भएर पनि नि कहिले पनि कुनै पनि कुरामा घमण्ड गर्नु भएन नि। उहाँ त सर्वशक्तिमान हुनुहुन्थ्यो, सर्वव्यापी हुनुहुन्थ्यो, सर्वज्ञानी हुनुहुन्थ्यो। हेर्नुहोस् त, उहाँले कुनै पनि कुरामा घमण्ड गरेको हामी कहीँ पाएनौँ। तर उहाँ त यति झुक्नु भयो नि, परमेश्वर भएर पनि एउटा गधामा सवार हुनुभयो होइन, एउटा गाईको गोठमा जन्मिनुभयो होइन, अनि एउटा सामरीको हातको पानी खानुभयो, अनि आफ्नो चेलाको पाउ धुनुभयो। यी कुराले त तपाईँ र मलाई नि एक्जाम्पलको त कति ओहिरो छ होइन। त्यो भएर तपाईँ र मैले उहाँबाट पनि कति कुराहरू सिक्नुपर्छ। उहाँले कुनै पनि कुरा घमण्ड गर्नु, आफ्नो तारिफ आफै गर्नु भएन, म यस्तो हो, म सर्वव्यापी हो, म सर्वशक्तिमान हो, म सर्वज्ञानी हो होइन, म यस्तो हो भने कहिले पनि आफ्नो प्रशंसा आफै कहिले गर्नु भएन प्रभुले। मानिसले सोधेको बेलामा मात्र उहाँलाई प्रश्न दिनु, जवाब दिनुभयो। त्यो भएर तपाईँ र म पनि उहाँको पाठ सिक्ने हो कि, उहाँ जस्तै एउटा नम्र बन्ने हो कि भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यसकारण के खाउँला, के पिउँला र के पहिरौँला भनेर फिक्री नगर, किनकि अन्य जातिले यी सब थोक खोज्छन् र तिमीहरूको स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ र तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। कति महत्त्वपूर्ण कुरा छ है, जिन्दगीमा कहिलेकाहीँ यस्तो परिस्थिति आउँछ क्या, के खाने होला, अब अहिले कतिको जीवनमा यस्तै छ, के पहिर्याउने होला, के लगाउने होला, होइन यी कुराहरू छ नि होइन। अनि तर के खाने, के पहिरौँला, के गरौँला होइन भनेर फिक्री नगर, किनकि अन्य जातिले यी सब थोक खोज्छन्, जसले परमेश्वरलाई चिनेको छैन उनीहरूले त्यो खोज्छन्, तर तिमीहरूको स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, यी सबै थोक थपिनेछन्। कति राम्रो कुरा छ है। र तपाईँ र मैले तिमीहरूको अनि पहिलो पत्रुस 5:7 पनि स्पष्ट रूपले भन्दछ, तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। त्यस्तै गरेर भजन सङ्ग्रह 37:3 पनि स्पष्ट रूपले भन्दछ, परम प्रभुमा भरोसा राख र भलाइ गर, त्यसले त्यसमा हरेक सुरक्षाको उपभोग गर्नेछ। ती कुराहरू पनि एकदमै महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ। तपाईँ र मैले चाहिँ चाहिने भन्दा बढी कुनै पनि कुराको लाउने खाने होइन, हामी मेन त तिनवटा कुरा हो हाम्रो, घाँस, बाँस र कपासको कुनै पनि फिक्री नगर, किनकि म तिम्रो वास्ता गर्नेछु भनेर परमेश्वरको वचनले भन्दछ। पहिलो पत्रुस 5:7 पनि अघि हामीलाई स्पष्ट रूपले भनेको छ, यो कुरा चाहिँ मलाई एकदमै मनपर्छ, तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। र बिर्सिनदेऊ यति धेरै माया गर्ने प्रभुलाई भन्ने गीत मलाई अति नै मनपर्छ। कतिचोटि हामी भोलि पठाउँछौँ कि कतै प्रभुबाट हामी टाढा हुन्छौँ कि परिस्थितिले कतिचोटि हामीलाई प्रभुबाट खोज्छ कि, तर होइन, म तिमीलाई कहिले पनि छोड्ने छैन भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ, र हामीले पनि प्रभु म पनि तपाईँलाई कहिले पनि छोड्ने छैन, जस्तो सुकै परिस्थिति आए पनि म अयुब जस्तै परिस्थितिमा किन नपुगौँ, म दानिएलको जस्तो परिस्थितिमा किन नपुगौँ, म शद्रक मेषक र अभेदनको जीवनमा जस्तो परिस्थितिमा किन नपुगौँ, तर जसरी तपाईँले शद्रक मेषक र अभेदनकोलाई सहायता गर्नुभयो, दानिएललाई सहायता गर्नुभयो, अयुबलाई सहायता गर्नुभयो, अनि पाउल र सिलासलाई सहायता गर्नुभयो, त्यसरी नै मलाई सहायता गर्नुहोस् भनिकन हामीले प्रार्थना पक्कै पनि गर्नु नै पर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण सङ्गीतको साथ पछि पनि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ। अब नै हामीले बिदा माग्नुपर्ने बेला भइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार। जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। र म विशेष गरिकन हामीलाई नभई नहुने रोचक सामग्री नै कार्यक्रममा प्रस्तुत गर्ने गर्छु। र आज पनि यस्तै प्रस्तुति तपाईँ र मेरो निम्ति रहनेछ। कार्यक्रमको सुरुवात पनि गर्न चाहन्छु म यो अर्थपूर्ण सङ्गीतबाट।

विश्वप्रसिद्ध महान व्यक्तिहरूको केही भनाइहरू आज कार्यक्रम राख्न चाहन्छु। निकै नै अर्थपूर्ण लाग्छ मलाई यो भनाइहरू मैले राखेको छु तपाईँ र मेरो लागि भनेर, तर यो भनाइहरू यति अर्थपूर्ण हुन्छन् नि, यति गहकिलो हुन्छन् नि, तर यसलाई चाहिँ मान्छेले कहिले पनि लागू गरेको मैले देख्दिनँ। जस्तो लक्ष्मीप्रसाद जातले हुँदैन यो कुरालाई हामीले कतिचोटि मनन गरेका छौँ या छैनौँ भन्ने कुरा। यो कुरा चाहिँ कतिखेर लागू हुन्छ भने जब ठुला ठुला विपदहरू मान्छेको जीवनमा आइपल्छन् त्यतिखेर मान्छेले जात भन्दैन रहेछ। जब छ होइन, आज कयौँचोटि उसलाई उद्धार गर्नको लागि यो जातको मानिस आए हुन्थ्यो, यो जातको मानिसले हामीलाई उद्धार गरे हुन्थ्यो भन्ने त छैन नि त। अहिले त यो आपतकालीन समयमा त दिलको कुरा हो होइन, जसको दिल खुल्ला छ, जसको दिल सफा छ, त्यो दिलहरूले मान्छेलाई मनैदेखि सहायता र सपोर्ट गर्छन्। त्यहाँ कुनै जात, त्यहाँ कुनै धर्म, त्यहाँ कुनै देशको कुरा हुँदैन। त्यो भएर मानिस ठुलो, त्यो मानिस ठुलो लाग्छ क्या मलाई, जसले निस्वार्थ रूपमा मानिसहरूलाई साथ सपोर्ट गर्छ, त्यो मानिस चाहिँ ठुलो। जातले ठुलो सानो कहिले हुँदैन। यो जात भन्ने त मान्छेले बनाएको हो क्या। तपाईँ पश्चिम जानुहोस्, तपाईँलाई कसैले चिनेको हुँदैन, म यो जातको भन्नुहोस्, तपाईँलाई पत्ताउँछु होइन। आखिर निधारमा लेखेको हुँदैन जात यो भनेर होइन। एउटा मान्छेले अर्को मान्छेलाई शासन गर्नको लागि एउटा राखेको, एउटा ट्याकको। त्यो भएर मानिस ठुलो तिलले हुन्छ, जातले कहिले हुँदैन। अल्बर्ट आइन्स्टाइनले यति राम्रो कुरा भन्नुभएको छ, उहाँको भनाइलाई पनि म मनपर्छ। असफलता अन्त्य होइन, सफलतासम्म पुग्ने एउटा सिकाइ हो अथवा सिँढी हो। हामी असफलता अन्त्य होइन, सफलतासम्म पुग्ने एउटा सिकाइ हो। हाम्रो जीवन यति धेरै असफलताहरू आइराख्छन् नि, अनि हामी भन्छौँ म हारेँ, अब म सक्दिनँ, होइन रहेछ। असफलता चाहिँ सफलतासम्म पुग्ने एउटा सिँढी रहेछ। त्यो भएर तपाईँहरू म विभिन्न क्षेत्रमा हारेका होलाउ, असफल भएका होलाउ। अब अहिले बाढीकै कुरा गरौँ न, धेरै कुरा गुमाएका छन् मान्छेहरूले, तर एउटा कुरा नगुमाउनुहोस्, त्यो भनेको आशा। आशाले फेरि पनि हामीलाई पूर्ण निर्माण गर्छ। हामी के नै लिएर आएको थियौँ र होइन, न के नै लिएर जान्छौँ र, फेरि पनि इमान्दारी साथ अगाडि बढ्नुहोस्, प्रभुले तपाईँलाई पूर्ण निर्माण गर्नुहुन्छ। त्यो भएर असफलता अन्त्य होइन, र कुनै पनि घटनाले एउटा ठुलो पाठ सिकाउँछ क्या, त्यो पाठ चाहिँ हामीले सिक्नै पर्छ। कुनै पनि घटना हाम्रो जीवनमा पाठ सिकाउन पनि आएको हुन्छ नि। जस्तो 72 सालको भुइँचालोले धेरैलाई तस नस बनायो, त्यसले एउटा यस्तो ठुलो पाठ सिकायो, कुनै पनि घर बनाउँदाखेरि बालुवामा बनाउने होइन, घर चाहिँ ढुङ्गामै बनाउनुपर्छ भन्ने पाठ सिकायो। र भूकम्प घर किन्दा पनि मान्छेले के भन्छन्, एउटै प्रश्न गर्छन्, भूकम्प अगाडिको घर कि भूकम्प पछाडिको।

0: घर, किनभने 72 सालको भूकम्पपछि सरकारले पनि निकै निगरानी राख्यो कि घरको जग जस्तो पायो त्यस्तै अब राख्न पाइँदैन, एउटा मापदण्ड बनाइयो। त्यो अनुसार बनाएको मापदण्डमा चल्यौँ भने भूकम्पले कुनै पनि हानि गर्दैन्थ्यो। तर यहाँ त मान्छेले यति ठुलो महल बनाए, यति ठुल्ठुलो तला थपे पैसा भाँडामा लगाउनको लागि, आफू चाहिँ सुरक्षित ठाउँमा बसेँ, भाँडामा लगाउने चाहिँ जस्तो पाएँ त्यस्तै बनाइदिए, कयौँ मानिसहरू बित्ते। त्यो भएर निस्वार्थ तरिकाले जब हामी एकअर्कालाई सहायता गर्दैनौँ नि, त्यसको परिणाम पनि राम्रो हुँदैन। कसैलाई के गर्दै हुन्छ भने तपाईँमा स्वार्थ लुकेको छ भने त्यो ठुलो हानि गर्छ तपाईँ र मलाई। एकजनाको भनाइ छ, उहाँको नाम चाहिँ रहेन यहाँ, म पढ्न चाहन्छु। अरूको गल्तीबाट सिक, आफ्नै उमेरले सबै सिक्न पुग्दैन, होइन, अरूको गल्तीबाट पनि सिक्न सकिँदो रहेछ क्या। अनि आफ्नो उमेरले त सबै कुरा सिक्नै पुग्दैन अरे, हामीसँग थोरै समय छ नि त, होइन, पिलिक्कै जान्छ ती वर्षहरू। कहिलेकाहीँ म सोध्छु म आफैलाई, अरे म यत्रो वर्ष पुगिसकेँ है भन्ने लाग्छ, होइन। त्यो भएर सिक्नु पनि पर्छ हामीले अरूको जीवनबाट। महात्मा गान्धीले भन्नुभएको एउटा भनाइ छ नि, संसार बदल्नु छ भने सुरुमा आफू बदल्नुहोस्। सबैलाई संसार बदल्न मन लाग्छ तर आफू चाहिँ बदलिन चाहँदैनन् मानिसहरू। त्यो भएर पहिले आफूलाई बदल्नुहोस् अनि तपाईँले संसार बदल्न सक्नुहुन्छ। बोलीले मात्र हुँदैन, व्यावहारिक जीवनले प्रभाव पर्छ। तपाईँ बोलीमा जति नै बोल्नुहोस् न तर व्यवहारमा हुनुहुन्न भने तपाईँलाई कसैले पत्ताउँदैन। तपाईँ बोल्नुहुन्न तर व्यावहारिक हुनुहुन्छ भने चाहिँ तपाईँलाई मान्छेले पत्ताउँछ। ती कुराहरू महत्त्वपूर्ण कुरा छ। कल्पना ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ अरे, कल्पना ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ। कल्पना, कुनै पनि कुराको लागि हामी कल्पना सोच्छौँ नि त, होइन, सोचेपछि मात्रै त ज्ञान सक्रिय हुन्छ जस्तो लाग्छ मलाई। त्यो भएर शक्तिशाली छ सपना देख्नु। त्यो भएर बदल्न सकिन्छ सबै कुरा। सपना नदेख्ने मान्छेले कहिले पनि केही गर्न सक्दैन। त्यो भएर तपाईँ र म एउटा सपना देख्ने मान्छे बन्नु आवश्यक छ, र सपना देख्ने मान्छेले मात्रै सबै कुराहरू पुरा गर्न सक्छ। र अहिलेलाई भने अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा।
1: तर हामीहरू त चुनिएको वंश, राजकीय पुजारी, पवित्र जाति र परमेश्वरका निजी प्रजा हौ। उहाँले हामीलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि हामीले उहाँको आश्चर्यपूर्वक कर्महरूको घोषणा गर्न सकोस् भनेर। हालेलुया।

केही सङ्केतका कुराहरू बताउन चाहन्छु। घडीले समयको कदर गर भन्छ, र समय महत्त्वपूर्ण कुरा छ। अनि समुद्र जति ठुलो हुन्छ, तिम्रो मन पनि त्यति ठुलो होस्। कमिलाले के सिकाउँछ भने, मेहनत गराई भन्ने कुरा सिकाउँछ। कोइलीले, कोइलीको जस्तो मिठो स्वर हुन्छ, तिम्रो बोली पनि त्यस्तै मिठो होस् भन्ने कुरा सिकाउँछ। सूर्यले निरन्तरता कायम राख, कुनै पनि काम निरन्तर गर भन्ने कुरा सिकाउँछ। ऊ न रात न दिन भनेर निरन्तर खटिरहन्छ, हामीलाई सुत्नको लागि रात दिन्छ, उठ्नको लागि दिन दिन्छ। यसरी सूर्य हर दिन हर रात मेहनती भए जस्तै हामी मेहनती हुनुपर्छ। र कागले चाहिँ चतुर बनाई भन्ने एउटा सङ्केत दिन्छ। काग यदि चतुर हुन्छ त्यो तपाईँहरू मलाई थाहा छ। गुलाब दुःखमा पनि खुसी रहनु भन्ने कुरा सिकाउँछ। र रुख अरूको मद्दत गर, रुखले सिकाउँछ। किन छारी कति महत्त्वपूर्ण कुरा हुन्छ। दियो अरूलाई उच्यालो पार, कुकुर वफादार बन, धरती सहनशील बहन भन्ने एउटा सङ्केत दिन्छ। जस्तो धरतीमा जति तपाईँले केहीले हान्नुहोस् होइन, डङ डङ अहिले उफ्रिनुहोस्, उसले आइया दुखो केही भन्दैन। धरतीले चाहिँ सहनशील भन्न सिकाउँछ। धरती बिना हामी कहाँ टेक्न सक्छौँ र, होइन? त्यो भएर धरती एकदमै महत्त्वपूर्ण कुरा छ भन्ने कुरा पनि मैले राखेँ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

0: सुगा धेरै बोल्छ, सुगा धेरै बोल्छ तर उचाइमा उड्न सक्दैन। चिल शान्त रहन्छ तर आकाश सुन्ने क्षमता राख्छ। सिंह शान्त रहन्छ तर ऊ जङ्गलको राजा हो। त्यसैले मौन रहेर मेहनत गर्नुहोस्, एक दिन तपाईँको सफलताले आफै बोल्नेछ। अब भने श्रोता, समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।
1: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुन्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा यहाँहरूले सुन्न सक्नुहुनेछ।

सबैलाई जय मसीह, म अभिषेक सुनवार आज फेरि पनि तपाईँहरूको सामु परमेश्वरको जीवित वचन लिएर आएको छु। आज म तपाईँसँग एउटा अत्यन्तै गम्भीर तर हाम्रो जीवनलाई पूर्ण रूपमा बदलिदिने प्रश्नबाट सुरुवात गर्न चाहन्छु। यदि तपाईँलाई आज नै यो कुरा थाहा भए कि तपाईँको यो पृथ्वीको जीवन अब धेरै लामो छैन, सायद केही दिन वा केही हप्ता मात्र बाँकी छ भने तपाईँले आफ्नो विगतको जीवनलाई कसरी हेर्नुहुन्थ्यो र बाँकी रहेको समयलाई कसरी जिउनुहुन्थ्यो? अझ एउटा प्रश्न आफैलाई सोधौँ, हाम्रो जीवनको सबैभन्दा ठुलो र महत्त्वपूर्ण कुरा के हो? के त्यो धेरै वर्षसम्म जिउनु मात्र हो? के त्यो संसारको नजरमा सफल हुनु, धेरै धन सम्पत्ति कमाउनु हो? के त्यो राम्रो करियर, परिवार वा मान प्रतिष्ठा कमाउनु हो? वा हाम्रो जीवनको वास्तविक सार र केन्द्र ख्रिस्ट हुनुहुन्छ? प्रेरित पावलले फिलिपी 1:21 लेख्नुहुन्छ, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो। प्रिय विश्वासीहरू, यो कुनै केवल एउटा सुन्दर क्रिस्टियन कोट वा भित्तामा झुन्ड्याउने आकर्षक वाक्य मात्र होइन, यो पावलको पुरै जीवन दृष्टिकोण र उनको आत्मिक अस्तित्वको निचोड हो। आज हामी यस वचनमा यसै गहिरो सत्यलाई हेर्नेछौँ। हामी दुईवटा प्रश्नहरूको उत्तरको खोजी पनि गर्नेछौँ। पहिलो, जिउनु ख्रिस्ट हुनुको वास्तविक बाइबलीय र व्यावहारिक अर्थ के हो? र दोस्रो, एक विश्वासीको लागि मर्नु लाभ किन र कसरी हुन सक्छ? यस वचनलाई सुरु गर्न अघि हामीले पावल कुन अवस्थामा थिए भनेर जान्न आवश्यक छ। जब पावलले फिलिपीको मण्डलीलाई यो पत्र लेख्दै थिए, उनी कुनै आरामदायी भवनमा वा सफलताको उत्सव मनाइरहेका थिएनन्। उनी कैदमा थिए, रोमी शासनको अधीनमा झ्यालखानाको साङ्लोमा बाँधिएका थिए। उहाँको भविष्य पूर्ण रूपमा अनिश्चित थियो, उहाँलाई मृत्युदण्ड पनि हुन सक्थ्यो वा रिहाई पनि हुन सक्थ्यो। तर फिलिपी 1:12-18 पावल के भन्छन्? उनी भन्छन् कि उनको कैदको कारणले सुसमाचार रोकिएको छैन, बरु अझ तीव्र रूपमा अघि बढेको छ। पद 19-26 पावल आफ्नो व्यक्तिगत भावना र दृष्टिकोण व्यक्त गर्छन्। उहाँको परिस्थिति अनिश्चितताले भरिएको थियो, तर उहाँको जीवनको उद्देश्य भने पूर्ण रूपमा निश्चित थियो। उहाँको भरोसा आफ्नो परिस्थिति सुधार्ने कुरामा थिएन, उहाँको कन्फिडेन्स त केवल ख्रिस्टमा थियो। यसले हामीलाई सिकाउँछ, ख्रिस्ट केन्द्रित जीवन भनेको समस्या नआउने जीवन होइन, तर समस्या र अनिश्चितताको बीचमा पनि ख्रिस्टलाई नै केन्द्रमा राखेर जिउने जीवन हो। फिलिपी 1:19-20 बुझौँ। पावलले लेख्नुहुन्छ कि तपाईँहरूको प्रार्थना र येशु ख्रिस्टको आत्माको सहायताद्वारा मेरो छुटकारा हुनेछ भन्ने म जान्दछु। यहाँ पावलले छुटकारा भन्दा केवल भौतिक जेलबाट मुक्त हुनु मात्र भनेका थिएनन्। उहाँको मुख्य चिन्ता र धोको के थियो होला त? पद 20 भन्छ, मेरो उत्कृष्ट अपेक्षा र आशा यो छ कि म कुनै कुरामा लज्जित हुने छैन, तर पूर्ण साहसका साथ जस्तै सधैँ हुन्थ्यो त्यसरी नै अहिले पनि, चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, मेरो शरीरमा ख्रिस्ट सम्मानित हुनुहुनेछ। पावलको हृदयलाई हेर्नुहोस् त, उहाँको अल्टिमेट कन्सर्न जेलबाट छुट्नु वा आफ्नो ज्यान बचाउनु थिएन। उहाँको एकमात्र चाहना थियो, मेरो शरीरमा ख्रिस्टको महिमा र सम्मान होस्, चाहे म बाँचौँ वा मरौँ। हामी आफैलाई प्रश्न गरौँ, हाम्रो जीवनको सबैभन्दा ठुलो कन्सर्न, हाम्रो चिन्ता के छ? के मानिसहरूले मलाई कसरी हेर्छन् भन्ने चिन्ता छ? के मेरो प्रतिष्ठा कस्तो छ भन्ने चिन्ता छ कि? मेरो सेवकाई वा करियर कतिको सफल र ठुलो छ? मेरो सोसियल मिडियामा कति फलोवर्स र लाइक छन्? कि पावल जस्तै हाम्रो दिनहुँको चाहना यो हो, मेरो जीवन, मेरो निर्णय र मेरो शरीरद्वारा ख्रिस्ट सम्मानित हुनुहुन्छ कि हुनुहुन्न? क्रिस्टियन जीवनको अल्टिमेट गोल हाम्रो कम्फर्ट, हाम्रो सक्सेस, हाम्रो लामो आयु होइन, केवल ख्रिस्टको महिमा हो। फिलिपी 1:21 पावल भन्नुहुन्छ, मेरो निम्ति जिउनु ख्रिस्ट हो। संसारमा हरेक मानिस कुनै न कुनै कुराको निम्ति जिइरहेको हुन्छ। यदि हामीले मानिसहरूको जीवनलाई हेऱ्यौँ भने धेरैजसो मानिसका लागि वाक्य यसरी पुरा हुन्छ, मेरो निम्ति जिउनु पैसा र सम्पत्ति हो, मेरो निम्ति जिउनु करियर र सफलता हो, मेरो निम्ति जिउनु परिवार र सन्तानको भविष्य हो, मेरो निम्ति जिउनु सुख सुविधा र आराम हो, मेरो निम्ति जिउनु प्रसिद्धि र नाम हो। तर प्रेरित पावलले घोषणा गर्नुहुन्छ, मेरो निम्ति जिउनु ख्रिस्ट हो। यसको अर्थ के हो? यहाँ हामीले एउटा ठुलो अन्तर बुझ्नुपर्छ। ख्रिस्ट मेरो जीवनको एउटा भाग हुनुहुन्छ भन्नु र ख्रिस्ट नै मेरो जीवनको केन्द्र हुनुहुन्छ भन्नुमा आकाश पातालको फरक छ। क्रिस्टियनिटी भनेको हाम्रो दैनिक कामहरूका बीचमा येशूलाई पनि एउटा सानो हिस्सा वा थप भागको रूपमा जोड्नु होइन। क्रिस्टियनिटी त जीवनका हरेक क्षेत्र, सोच, इच्छा, निर्णय र कामलाई येशू ख्रिस्टको पूर्ण प्रभुत्व अन्तर्गत समर्पण गर्नु हो।
कतिपयले सोच्छन् जिउनु ख्रिस्ट हो भन्नुको अर्थ कि हामीले परिवार, जागिर, अध्ययन र सांसारिक जिम्मेवारी सबै छोडेर एकान्त वा मण्डलीमा मात्र बसिरहनु हो। बिल्कुलै होइन। यसको अर्थ हाम्रा सबै जिम्मेवारीहरूलाई ख्रिस्टको अधिकार अन्तर्गत रहेर पुरा गर्नु हो। यसलाई अझ हामी 8 व्यावहारिक क्षेत्रहरूमा हेरौँ। काम र करियरमा केवल तलबका लागि वा मालिकलाई देखाउन मात्र होइन, तर प्रभु येशूको सेवा गरे झैँ इमान्दारी र उत्कृष्टताका साथ काम गर्नु। दोस्रो, परिवारमा पति, पत्नी, आमा बुवा वा सन्तानको रूपमा ख्रिस्टको जस्तै त्यागी, प्रेम, दया र क्षमाको चरित्र प्रदर्शन गर्नु। तेस्रो, सम्बन्धहरूमा स्वार्थ र छल त्यागेर ख्रिस्टको प्रेम, मिलाप र पवित्रतालाई खोज्नु। चौथो, पैसा र धनमा पैसालाई आफ्नो मालिक वा सुरक्षाको स्रोत नबनाई यसलाई परमेश्वरको राज्य र अरूको सेवा गर्ने साधनको रूपमा चलाउनु। पाँचौँ, सोसल मिडियामा आफ्नै नाम, रूप वा सफलताको घमण्ड गर्नुको सट्टा ख्रिस्टको सत्य, नम्रता र सुसमाचारलाई प्राथमिकता दिनु। छैटौँ, दुःख र कष्टमा परिस्थिति बिग्रिँदा निराश भएर परमेश्वरलाई दोष दिनुको सट्टा परिस्थितिभन्दा माथि हुनुभएका ख्रिस्टमा आशा र आनन्द राखिरहनु। सातौँ, मण्डली सेवामा मानिसको प्रशंसा वा ओहदा पाउनको लागि होइन, तर ख्रिस्टको शरीरलाई उन्नति दिन निष्कपट विश्वासयोग्यताले सेवा गर्नु। अन्तिम, व्यक्तिगत पवित्रतामा डर वा नियमका कारणले होइन, तर ख्रिस्टलाई प्रेम गर्ने भएकोले गुप्त जीवनमा पनि पापसँग निरन्तर लड्नु। फिलिपी 1:21 पावलले यो पनि भन्नुभएको छ, मर्नु लाभ हो। यस पदलाई धेरैले गलत अर्थ लगाउने खतरा हुन सक्छ, त्यसैले सुरुमै स्पष्ट पारौँ कि मर्नु लाभ हो भनेको अर्थ के होइन। यसको अर्थ आत्महत्या गर्नु वा मृत्युलाई आफै डाक्नु होइन। यसको अर्थ पृथ्वीको सुन्दर जीवनलाई घृणा गर्नु वा तुच्छ ठान्नु होइन। यसको अर्थ जीवनका दुःख, बिरामी वा हताशबाट भाग्ने बाटोको रूपमा मृत्यु रोज्नु होइन। पावल यहाँ कुनै निराशावादी वा जीवनबाट थाकेको व्यक्ति होइनन्। उनी मृत्युको रोमान्च खोजिरहेका छैनन्। त्यसो भए पावलले किन मृत्युलाई लाभ, गेन भने त? किनकि पावललाई निश्चित थाहा थियो कि मृत्युले उनलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्दैन। बरु मृत्यु त उनलाई ख्रिस्टको प्रत्यक्ष उपस्थितिमा पुर्याउने ढोका मात्र हो। फिलिपी 1:23 उनी भन्छन्, विदा भएर ख्रिस्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ। ध्यान दिनुहोस्, मर्नु लाभ होको केन्द्र मृत्यु आफै होइन, यसको केन्द्र ख्रिस्ट हुनुहुन्छ। यदि मृत्युपछि ख्रिस्ट हुनुहुन्न थियो भने मृत्यु कहिले लाभ हुने थिएन। मृत्यु केवल यसकारण लाभ हो किनकि यसले विश्वासीलाई ख्रिस्टको आम्ने सामने उपस्थितिमा ल्याउँछ। मृत्यु आफैमा कुनै राम्रो वा प्राकृतिक कुरा होइन। बाइबलले स्पष्ट भन्छ कि मृत्यु संसारमा पापको परिणाम स्वरूप आएको एउटा अन्तिम शत्रु हो। तर येशू ख्रिस्टको क्रुसको मृत्यु र पुनरुत्थानले विश्वासीका लागि मृत्युको परिभाषा पूर्ण रूपमा बदलिदिएको छ। संसारका लागि मृत्यु भनेको सबै कुराको अन्त्य, विनाश, क्षति र अन्धकार हो। तर ख्रिस्टमा भएकाहरूका लागि मृत्यु अन्तिम हार होइन। प्रभु येशूले युहन्ना 11:25-26 भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, जसले मलाई विश्वास गर्दछ त्यो मरे तापनि बाँच्नेछ। 1 Cor 15 प्रेरित पावलले पुनरुत्थानको ठुलो आशाबारे लेख्छन्। विश्वासीको आशा यो होइन कि मर्ने बित्तिकै सबै कुरा शून्यतामा हराउँछ। हाम्रो आशा त यो हो, शरीरबाट अलग भएर तुरुन्तै ख्रिस्टको उपस्थितिमा हुनु। भविष्यमा ख्रिस्टको पुनरागमनमा नयाँ, महिमावान र अविनाशी शरीर प्राप्त गर्नु। सदा सर्वदाका लागि पाप, आँसु, कष्ट र मृत्यु मुक्त भएर परमेश्वरको राज्यमा जिउनु। त्यसैले एउटा क्रिस्चियनको लागि मृत्यु क्षति होइन, तर अनन्त लाभ हो। फिलिपी 1:22-25 पावलले भन्नुहुन्छ, तर यदि मैले शरीरमा जिउनु छ भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। म यी दुईको बीचमा च्यापिएको छु। विदा भएर ख्रिस्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ। तर शरीरमा रहनु तिमीहरूका खातिर अझ बढी आवश्यक छ। हेरौँ त, यदि पावलका लागि मर्नु लाभ थियो र ख्रिस्टसँग हुने धेरै असल थियो भने उनी किन अझै बाँच्न चाहन्थे? किनकि उनी जान्दथे कि उनी अझै पृथ्वीमा जीवित रहनुको अर्थ हो अरू विश्वासीहरूको आत्मिक प्रगति, विश्वासको आनन्द र सुसमाचारको फलदायी परिश्रम। स्वर्गमा ख्रिस्टसँग हुन चाहनु र यस पृथ्वीमा विश्वासयोग्यताका साथ अरूको सेवा गर्दै जिउनु एकअर्काको विरोधी कुरा होइनन्। हामी स्वर्गको आशा राख्छौँ, तर जबसम्म परमेश्वरले हामीलाई सास दिई यस पृथ्वीमा राख्नु भएको छ, हाम्रो जीवनको स्पष्ट उद्देश्य छ। हामी यहाँ खाली समय बिताउन होइन, तर निम्न कुराहरूको लागि जिउँछौँ। आफ्नो परिवार र सन्तानलाई प्रभुको भयमा हुर्काउन, मण्डलीका दाजुभाइ दिदीबहिनीको प्रगति र आनन्दका निम्ति सेवा गर्न,
नयाँ विश्वासीहरूलाई परिपक्व बनाउन, हराएकाहरूसम्म सुसमाचार पुर्याउन। प्रिय विश्वासीहरू, हामी प्रत्येकले आफ्नो हृदयलाई परमेश्वरको वचनको ऐनामा जाँच्न आवश्यक छ। म तपाईँलाई केही गम्भीर प्रश्नहरू सोध्न चाहन्छु। यी प्रश्नहरू केवल सुन्नु मात्र होइन, आफ्नो आत्मामा यसको उत्तर पनि खोज्ने प्रयास गरौँ। पहिलो, यदि आज तपाईँको जीवनबाट धन सम्पत्ति, ब्याङ्क ब्यालेन्स र वित्तीय सुरक्षा हटाइयो भने के तपाईँको आनन्द र शान्ति अझै कायम रहन्छ? दोस्रो, यदि तपाईँको पद, ओहदा वा मान प्रतिष्ठा खोसियो भने के तपाईँको पहिचान अझै ख्रिस्टमा सुरक्षित रहन्छ? तेस्रो, यदि मानिसहरूले तपाईँको प्रशंसा गर्न, धन्यवाद दिन वा महत्त्व दिन छोडे भने के तपाईँ अझै मण्डली र सेवामा विश्वासयोग्य रहनुहुन्छ? चौथो, यदि तपाईँले आफ्ना लागि बनाएका सबै योजना र सपनाहरू पुरा भएनन् भने पनि के ख्रिस्ट तपाईँको निम्ति अझै पर्याप्त हुनुहुन्छ? पाँचौँ, यदि परमेश्वरले तपाईँलाई अझ 10, 20, वा 30 वर्ष बाँच्न दिनुभयो भने ती वर्षहरू तपाईँ कसको महिमा र इच्छाका लागि प्रयोग गर्नुहुन्छ? र अन्तिम, यदि तपाईँको मृत्यु आज नै भयो भने के तपाईँ पूर्ण भरोसाका साथ ख्रिस्टको अगाडि उभिन तयार हुनुहुन्छ? याद राख्नुहोस्, हामीले केवल मृत्युको तयारी मात्र गर्ने होइन, तर जिउने तरिकाको पनि तयारी गर्नुपर्छ। पावलको यो जीवन दृष्टिकोणलाई हामी यसरी समेट्न सक्छौँ। विश्वासीको जीवन दुईवटा वास्तविकताको बीचमा सन्तुलित हुन्छ। एउटा पक्षमा, पहिलो, ख्रिस्टसँग हुनु, जुन धेरै नै असल छ। अर्को, पृथ्वीमा जीवित रहनु, जुन अरू विश्वासी र सुसमाचारका लागि आवश्यक छ। यसैलाई भनिन्छ, म स्वर्गको नागरिक हुँ तर पृथ्वीमा मेरो पवित्र जिम्मेवारी छ। हामी भविष्यको स्वर्गीय आशामा अल्छी बनेर वर्तमानका जिम्मेवारीहरूबाट भाग्दैनौँ, न त हामी यस पृथ्वीका क्षणिक कुराहरूमा यति धेरै अल्झिन्छौँ कि स्वर्गको आशाले नै बिर्सौँ। बरु भविष्यको त्यो महिमावान आशाले नै हामीलाई आजको वर्तमान जीवनमा अझ बढी निष्ठावान, त्यागी, विश्वासयोग्य भएर जिउन बल र प्रेरणा दिन्छ। र अन्त्यमा, यदि जिउनु ख्रिस्ट हो भने हाम्रो समय, काम, सम्बन्ध, धन, सेवा र दुःख सबैमा ख्रिस्ट नै प्रभु हुनुहुन्छ। अनि यदि मर्नु लाभ हो भने मृत्यु हाम्रो अन्तिम डर होइन, किनकि मृत्युको अर्कोपट्टि हाम्रा प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। हाम्रो लक्ष्य केवल लामो जीवन जिउनु मात्र होइन, विश्वासयोग्य जीवन जिउनु हो। हाम्रो लक्ष्य सांसारिक सफलता मात्र होइन, ख्रिस्ट केन्द्रित जीवन हो। आउनुहोस् हामी प्रार्थना गरौँ। हे हाम्रा जीवित, पवित्र अनि सर्वशक्तिमान स्वर्गीय पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आज तपाईँको वचनद्वारा हामीसँग बोल्नु भएको लागि धन्यवाद। प्रभु, हामीलाई क्षमा गर्नुहोस् यदि हामीले सांसारिक क्षणिक कुराहरू, धन, सफलता वा आफ्नै स्वार्थलाई जीवनको केन्द्र बनाएका छौँ भने। आज हामी प्रार्थना गर्छौँ हाम्रो पुरै जीवनको केन्द्र केवल येशू ख्रिस्ट हुनुभएको होस्। हाम्रो समय, काम, परिवार र निर्णयहरूमा ख्रिस्ट सम्मानित हुनुहोस्। हामीलाई मृत्युको गलत डरबाट मुक्त गरी पुनरुत्थानको पक्का आशा दिनुहोस्। र जबसम्म तपाईँले हामीलाई यस पृथ्वीमा सास दिनुहुन्छ, मण्डली, परिवार र हराएका संसारका बीचमा अरूको प्रगति र आनन्दका लागि विश्वासयोग्यताका साथ फलदायी भएर जिउन सहायता गर्नुहोस्। प्रभु येशू ख्रिस्टको नाममा आमेन। आशा छ तपाईँलाई आजको यो वचनबाट केही आशिष पाउनुभएको छ। यो कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यदि यहाँहरूलाई प्रार्थनाको खाँचो छ वा कार्यक्रमबारे केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई सिधै 9860694865 सम्पर्क गर्न सक्नुहुनेछ। साथै थप आत्मिक सन्देश र अपडेटहरूका लागि हाम्रा सोसल मिडियाहरूमा पनि जोडिन सक्नुहुन्छ। फेसबुक र युट्युबमा वरियर्स अफ गड, इन्स्टाग्राम र टिकटकमा अभिषेक रूपाचा सुनवार। यहाँहरूको दिन आशिषमय रहोस्। सबैलाई जय मसीह।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोपाइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौँ र हामी आशा गर्दछौँ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौँ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौँ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
1: आदरणीय श्रोताहरू, प्रभु येशु ख्रीष्टको अमूल्य नाममा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी हाम्रो भजन सङ्ग्रह अध्ययन श्रृङ्खलाको अन्तिम अध्ययन भजन सङ्ग्रह 150 आइपुगेका छौँ। यो भजन सम्पूर्ण भजन सङ्ग्रहको अन्तिम निष्कर्ष जस्तै हो, जहाँ सबै सृष्टिलाई परमेश्वरको स्तुति गर्न आह्वान गरिएको कुरालाई आजको अध्ययनको यात्रामा हामी स्पष्ट रूपमा देख्नेछौँ।
0: धन्यवाद दाई, हजुरले दिनुभएको सम्पूर्ण यो विवरणको निम्ति। दाई, तपाईँले यी सबै कुराहरूको निम्ति अनि दाई हामीले यो अध्ययनको यात्रामा भजन सङ्ग्रहको पुस्तकको अध्ययनबाट चाहिँ परमेश्वरमा भरोसा, सुरक्षा र उहाँको आराधनाको सम्पूर्ण विवरणलाई चाहिँ अध्ययन गरेका छौँ। यो निकै नै आशिषमय चाहिँ रहेको थियो यो सम्पूर्ण अध्ययन। र आज अन्तिम अध्ययनको हाम्रो यो प्रवेशमा चाहिँ के कुराहरू अथवा कुन चाहिँ विषयमा चाहिँ रहेर चाहिँ यो अध्ययनलाई चाहिँ हामी टुङ्ग्याउनेछौँ?
1: भाइ, यो भजन सङ्ग्रह 150 हामीलाई परमेश्वरको पवित्र स्थानमा उहाँको स्तुति गर्न बोलाउँछ। विशेष गरी यो हालेलुया भजन हो। यसले उहाँको शक्तिशाली कार्यहरूका लागि, उहाँको महानता र महिमाका लागि सम्पूर्ण सृष्टिलाई प्रशंसा गर्न आह्वान गरिएको छ। सम्पूर्ण भजन सङ्ग्रहको यात्रा अन्तत स्तुति र आराधनामा आएर टुङ्गिएको कुरालाई हामी यो अध्ययनको यात्रामा थाहा पाउनेछौँ।
0: भनेपछि दाई, निकै नै आशिषमय अध्ययन चाहिँ रहनेछ जस्तो मलाई लाग्दैछ। अनि दाई, यो सम्पूर्ण भजन सङ्ग्रह 150 त विभिन्न वाद्यवाजनहरूको उल्लेख पनि छ, तुरही, बिँडा, तबला, झ्याली, जसले चाहिँ देखाउँछ कि सबै प्रकारको सङ्गीत र क्षमताले चाहिँ परमेश्वरको आराधना गर्नुपर्छ, होइन दाई?
1: यसले सिकाउँछ कि आराधना केवल शब्दमा मात्र होइन, सम्पूर्ण हृदय, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिले परमेश्वरको महिमा गर्नुपर्छ। अन्तत भजनले भन्छ, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्।
0: त्यसो भए त दाई, यो भजन त सम्पूर्ण सृष्टिको अन्तिम उद्देश्य नै परमेश्वरको आराधना हो भन्ने सन्देश दिँदैछ नि, होइन र?
1: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ, हाम्रो जीवनको अन्तिम लक्ष्य र उद्देश्य परमेश्वरको महिमा गर्नु हो। जहाँ जीवन छ त्यहाँ स्तुति हुनुपर्छ। यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौँ।
2: मित्र, आज हामी बाइबल अध्ययन भजन सङ्ग्रह 150 अध्यायबाट देख्न गइरहेका छौँ। अनि तपाईँलाई यो पनि अवगत गराउन चाहन्छु कि भजन सङ्ग्रहको वचन अध्ययन आज आखिरी हो, यो अन्तिम पुस्तक हो। त आउनुहोस्, भजन सङ्ग्रह 150 अध्याय पद 1-6 पद हेर्दै अगाडि बढौँ। यो भजन सङ्ग्रह परमेश्वरको प्रशंसाको भजन हो। यहाँ यस प्रकार लेखिएको छ, 150 अध्याय पद 1-6। परमप्रभुको प्रशंसा गर, परमप्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर, उहाँको पराक्रमको आकाशमण्डलमा उहाँको प्रशंसा गर, उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर, उहाँको उक्तम महत्त्व अनुसार उहाँको प्रशंसा गर, तुरहैको स्वरले उहाँको प्रशंसा गर, सितार र वीणा बजाएर उहाँको प्रशंसा गर, खैजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर, तार बाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर, सारो बज्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर, चर्को स्वरले बस्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर, सास हुने जति सबैले परमप्रभुको प्रशंसा गर, परमप्रभुको प्रशंसा गर। मित्र, आराधना के हो? सबभन्दा पहिले हामी आराधनाको कर्ताको वा पात्रको बारेमा विचार गर्नेछौँ। यसलाई सामान्य तवरमा यो प्रश्नको हाम्रो उत्तरको आवश्यक छ, आराधना के हो? यो गर्नलाई वा यो प्रश्नको उत्तर दिन हामी भजन सङ्ग्रह 150 पद 1 पाइने एक वाक्यसँग व्यवहार गर्नेछौँ, परम प्रभुको प्रशंसा गर। यो पहिले अवस्थामा विशेष जोड यस कथनमा छ, परम प्रभुमा प्रशंसा गर, उहाँ आराधनाको पात्र कर्ता हुनुहुन्छ। भजनहरूले दुई कुराहरूमाथि जोड दिन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ। परमेश्वरले पृथ्वी बनाउनु भयो जसमाथि हामी बस्छौँ रहन्छौँ, साथै यावत थोकको उहाँले बनाउनु भएको छ। हामीले आनन्द उठाउने प्रकाशको किरण ताप उहाँले सृष्टि गर्नुभएको हो। हामीले श्वास फेर्ने हावा उहाँले बनाउनु भएको हो। उहाँले हरेक कुरा बनाउनु भएको हो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आज कुनै त्यहाँ त्यस्तो कुरा छैन जुन उहाँले बनाउनु भएको छैन। विज्ञानले विभिन्न तकनिक सरसमान मेसिनको खाली विकास मात्र गरेको छ। यदि त्यहाँ कुनै आधारभूत भौतिक तत्त्वहरू वस्तुहरू नभए त्यहाँ अरू चिजहरू कसरी बन्न सक्छ? आज विज्ञानले कम्प्युटर, रकेट, अन्तरिक्ष यान बनायो, तर त्यहाँ फलाम, स्टिल, तामा, सुन, चाँदी वा अन्य कुनै चाहिने वस्तु नभई कसरी बनाउन सक्थ्यो? मित्र, उहाँ यावत थोकको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ हाम्रा आराधनाको योग्य प्रभु हुनुहुन्छ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँ हाम्रा आराधनाको यस कारणले पनि योग्य हुनुहुन्छ कि उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ। अनि शास्त्रले भन्छ कि परमेश्वर डाही परमेश्वर हुनुहुन्छ, ईर्ष्यालु परमेश्वर हुनुहुन्छ। उहाँले आफू स्वयंको लागि हामीलाई बनाउनु भयो, उहाँले आफू स्वयंको लागि हामीलाई उद्धार गर्नुभयो। मानव स्तरमा ख्रिस्टसँग विश्वासीको सम्बन्धको उदाहरणद्वारा स्पष्ट गर्न विवाहको प्रयोग गरिएको छ। पति यदि उसले पत्नीलाई प्रेम गर्छ भने उसले आफ्नो पत्नीलाई अरू पुरुषसँग बाँड्दैन, उनी आफ्नो पत्नीप्रति डाही हुन्छ। तिनको प्रेम खालि उसको निम्ति मात्र हो, यानि पत्नीको प्रेम खालि पतिलाई मात्र हो। त्यसरी नै विश्वासीहरूलाई शास्त्रमा ख्रिस्टको दुलही भनिएको छ, जो खालि उहाँको निम्ति बनाइएको हो। उहाँले आफ्नो निम्ति हामीलाई सृष्टि गर्नुभएको हो, हामीलाई उद्धार गर्नुभएको हो। मित्र, केवल उहाँ मात्र हाम्रो स्तुति प्रशंसाको प्राप्त गर्न, हाम्रो प्रेमको प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईँलाई यादै होला, पत्मसको टापुमा दर्शनमा युहन्ना घोप्टो परेर स्वर्गीय दूतलाई आराधना गर्न लोटेका थिए, जसले उसको सामने सम्पूर्ण दर्शनहरू ल्याउने काममा सहायता गरेका थिए। तर स्वर्गीय दूतले उसलाई हपारेर भने, तैँले मलाई होइन तर परमेश्वरलाई आराधना गर। अरू त के उहाँ चाहनुहुन्न कि उहाँका स्वर्गीय दूतहरूलाई आराधना गरिएको, उहाँ चाहनुहुन्न कि मरियमलाई आराधना गरिएको, तर उहाँ कसैलाई आराधना गरिएको चाहनुहुन्न, तर उहाँ स्वयंलाई मात्र आराधना गरिएको उहाँ चाहनुहुन्छ। उहाँ मात्र आराधनाको योग्य हुनुहुन्छ। र शास्त्रले भन्छ त्यो दिन आइरहेको छ, हरेक श्वास हुनेहरूले उहाँलाई आराधना गर्नेछ, स्तुति प्रशंसा गर्नेछ। उहाँले हरेक कुरालाई बनाउनु भयो ताकि यसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्। अमित्र, कसले आराधना गर्नुपर्छ भन्दा परमेश्वर आराधनाको कर्ता पात्र हुनुहुन्छ। तर यो प्रश्नले पछ्याउँछ, कसले आराधना गर्न सक्छ? भजनकारले भने भजन सङ्ग्रह 150 छ पदमा, सास सुने जति सबैले परमप्रभुको प्रशंसा गर, परमप्रभुको प्रशंसा गर। उहाँले सारा मानव जातिलाई भनिरहनु भएको छ, परमप्रभुको प्रशंसा गर। परमेश्वरले निश्चय नै मानिसलाई आफू स्वयंसँग सङ्गतिको उद्देश्यको लागि सृष्टि गर्नुभएको थियो, ताकि मानिसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्, आराधना गर्न सकुन्। मानिसको अस्तित्वको निम्ति अर्को कुनै कारण छैन, अर्को कुनै उद्देश्य छैन। मानिसको अन्तिम खास उद्देश्य हो, मानिसको अन्तिम उद्देश्य के हो भने परमेश्वरको महिमा गर्नु र उहाँको सदाको निम्ति आनन्द उठाउनु। परमेश्वरले ब्रह्माण्डलाई सृष्टि गर्नुभयो ताकि यसले उहाँलाई महिमा गर्न सकोस्। यो तपाईँ र मेरो निम्ति अस्तित्वमा ल्याइएको थिएन धेरै वर्ष पहिले, कति लामो समय पहिले हो त्यो हामी जान्दैनौँ, तर धेरै वर्ष पहिले अय्युबले भने, अय्युब 38:7 पदमा, त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए र स्वर्गीय जनहरू रमहाटले कराए। तिनीहरूले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका थिए। भजनकारले भने भजन सङ्ग्रह 96:5 पदमा, किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्वर्गीय सृष्टि गर्नुभयो। उहाँले स्वर्गीय रूप बनाउनुभयो ताकि भविष्यको अनन्त काल युगभरि उहाँको स्तुति प्रशंसा गाउने सङ्गीतको साधन हुन सकोस्। यद्यपि मानिसलाई त्यो उच्च उद्देश्यको लागि सृष्टि गरे तापनि ऊ तालमेलबाट, लय सुरबाट दूर रह्यो, ऊ परमेश्वरको सङ्गतिबाट अलग हटियो। आज तपाईँ र म सृष्टि गरिएको विश्वमा रहेका छौँ, जुनले वास्तवमा परमेश्वरको स्तुति प्रशंसाको गाइरहेको छ, तर मानिस तालमेलबाट, लयबाट बाहिर छ, अलग छ। परमेश्वरको महान उद्देश्य मानिसलाई स्वर्गको तालमेलमा पुनः फर्काइ ल्याउनु हो। मित्र, आज उद्धार पाएकाहरू नै स्तुति प्रशंसामा आफ्ना आवाजहरूलाई माथि उठाउनु पर्छ। खालि उद्धार पाएकाहरू मात्र तालमेलमा, लयमा छन्। भजनकार गाउँछन् भजन सङ्ग्रह 107:1-2 पदमा, परमप्रभुमा धन्यवाद चढाऊ, किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदाको निम्ति रहिरहन्छ। परमप्रभुले छुटकारा गराउनु भएकाहरूले, यानि उद्धार गर्नुभएकाहरूले यसै भनुन्, जसलाई उहाँको विरोधीका हातबाट मोल तिरेर छुटाउनु भएको छ। अनि प्रिय मित्र, यदि छुटकारा पाएकाहरूले, उद्धार पाएकाहरूले त्यसो भन्दैनन् भने कसले पनि त्यो भने छैन? ओ, स्वर्गीयसँग तालमेलमा, लयमा हुने कुरा कति असल हो। आज पाप यो विश्वमा घुसेको छ र मानिसलाई परमेश्वरको कुर्सीबाट बाहिर लिएको छ, तर मानिसहरू पुनः फर्केर आउन सक्छ येशु ख्रिस्टद्वारा, अनि धेरैजना उहाँ कहाँ फर्किआएका छन् पनि। प्रभु येशूले मानिसलाई उसको उद्धारकर्ता र सृष्टिकर्तासँग सही सम्बन्धमा ल्याउनु भएको छ, ताकि मानिसले उहाँको निम्ति स्तुति प्रशंसामा आफ्नो आवाज उठाउन सकोस्। त्यसपछि हामी देख्छौँ किन आराधना गर्नु। अहिले यो प्रश्नको उत्तर देऊ, धेरै कम मानिसहरू मात्र वास्तवमा परमेश्वरलाई आराधना गर्छन्। आज धेरै कम मानिसहरू चर्चमा आराधना गर्न जान्छन्। धेरै मानिसहरू चर्चमा जान्छन्, कुनै केटा वा केटीलाई हेर्न जान्छन्। कोही कोही चाहिँ कसले कस्तो लुगा लगाएको छ, कस्तो डिजाइनको, कस्तो स्टाइलको इत्यादि हेर्न जान्छन्। मित्र, आराधना वास्तवमा ईश्वरीय नशा हो, मताई हो। यदि तपाईँ यसको विश्वास गर्नुहुन्न भने यसको उक्तम नमुना उदाहरण प्रेतहरूको कामको पुस्तकमा छ। पेन्टिकोस्टको दिनमा सिमोन पत्रुस खडा भएर सन्देश प्रचार गर्यो। हामी त्यो सन्देशको बारेमा धेरै कुरा गर्दछौँ, तर वास्तवमा त्यो ती मानिसहरूलाई स्पष्टीकरण व्याख्या थियो कि यी आत्माले भरिएका मानिसहरू मद्यले मातिएका थिएनन्। मदिरापान स्पष्टीकरण थिएन। आज कतिलाई यो कुराको थाहा छ कि हामी आज परमेश्वरसँगको सम्बन्धमा मातिएका छौँ। मित्र, तपाईँ र म रहेको दिनमा तपाईँ र ममा आत्मिक आध्यात्मिक उत्तेजना हुनुपर्छ। आज हाम्रो जीवन, हाम्रो हृदय प्रभुको निम्ति आगो हुनुपर्छ। खालि हाम्रो आराधना औपचारिक औठे बोक्रे मात्र हुनु हुँदैन, हाम्रो आराधना हृदयभित्रबाटको हुनुपर्छ। यस्तो आराधनाले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। आज तपाईँ कति समय उहाँको आराधना स्तुति प्रशंसामा समय बिताउनुहुन्छ? के तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मनपर्छ? कि तपाईँलाई अल्छी लाग्छ? मित्र, यदि तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मन लाग्दैन वा अल्छी लाग्छ भने स्वर्गीय तपाईँको निम्ति त्यो उचित स्थान होइन। कारण त्यो स्थान उहाँको स्तुति प्रशंसाको आराधनाको स्थान हो। त्यहाँ 24 घन्टा उहाँको आराधना स्तुति प्रशंसा हुनेछ। अब तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्नु नै मन पर्दैन भने त्यो स्वर्गमा गइराख्ने नै के काम? मित्र, उहाँको आराधना स्तुति प्रशंसा आराधना गर्न सिक्नुपर्छ, जुन हाम्रो जीवनमा अति नै आवश्यक कुरा हो। जसको जीवन आराधना स्तुति प्रशंसाको जीवन छ, त्यो मानिस एक आनन्दित, हर्षित, खुसी विश्वासी हो। अनि धेरै मनोवैज्ञानिक, मानसिक अनि पाप समस्याबाट त्यो मुक्त हुन्छ। र जब कुनै मानिस मनोवैज्ञानिक, मानसिक पाप समस्याबाट मुक्त हुन्छ, त्यो निश्चय नै मनोवैज्ञानिक रूपमा, आत्मिक रूपमा, साथै शारीरिक रूपमा कमसे कम 90% ठिक हुन्छ, स्वस्थ हुन्छ। मित्र, आज धेरै क्रिस्चियनहरूको जीवन, विश्वासीहरूको जीवन किन उदास छ, किन निराश छ, किन आनन्द छैन, किन तिनीहरूको जीवन पट्टै लाग्दो भएको छ, बोरिङ भएको छ, किन तिनीहरूको जीवन ओइलिएको छ? एक कारण हो, तिनीहरूको जीवनमा उहाँको स्तुति प्रशंसाको जीवन छैन। मित्र, आत्मिक जीवनको एक शक्ति, एक सामर्थ्यको स्रोत हो उहाँको आराधना स्तुति प्रशंसा गर्ने आदत। यो आदत हामी हरेक विश्वासीको जीवनमा हुन आवश्यक छ। यसले मानिसलाई आत्मिक तन्दुरुस्ती र आत्मिक शक्तिको प्रदान गर्दछ। त्यसकारण मित्र, हामीले उहाँको आराधना गर्ने, स्तुति प्रशंसा गर्ने आदत बसाउनु पर्छ। उहाँसँग सङ्गति गर्ने, उहाँको वचन अध्ययन गर्ने आदत बसाउनु पर्छ। यो नै एक खुसी, हर्षित, विश्वासी जीवनको रहस्य हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
0: आजको दिनले हामीलाई सिकायो कि जीवनको सुरुवातदेखि अन्त्यसम्म सबै कुरा परमेश्वरको आराधनामा केन्द्रित हुनुपर्छ। अनि अर्को कुरा धेरै अर्थपूर्ण लाग्यो कि सास हुने हरेक प्राणीले परमप्रभुको स्तुति गरोस् भन्ने अन्तिम आह्वान छ। यो निकै नै आशिषमय र व्यवहारिक चाहिँ रह्यो दाई।
1: हजुर भाइ, भजन सङ्ग्रह 150 हामीलाई सिकाउँछ कि परमेश्वरको स्तुति केवल मन्दिर वा विशेष समयमा मात्र होइन, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिमा फैलिनुपर्छ। यसले देखाउँछ कि जीवन भएको प्रत्येक प्राणीको उद्देश्य परमेश्वरको महिमा गर्नु हो। उहाँ नै जीवनका स्रोत हुनुहुन्छ। त्यसैले हाम्रो प्रतिक्रिया पनि स्तुति प्रशंसामा हुनुपर्छ।
0: साँच्चै नै दाई, त्यसैले नै सम्पूर्ण भजन सङ्ग्रहको अन्तिम सन्देश पनि आराधनामा नै टुङ्गिन्छ। र मैले यो कुरा सिकेँ कि मेरो जीवन पनि निरन्तर आराधनाको जीवन चाहिँ हुनुपर्छ।
1: हो भाइ, दुःख, खुसी, सङ्घर्ष, विजय सबैको बीचमा अन्तिम सत्य एउटै हो। परमेश्वर योग्य हुनुहुन्छ स्तुति पाउनको लागि। उहाँको महिमा सधैँ रहिरहन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौँ, के हाम्रो जीवन परमेश्वरको स्तुति बनिरहेको छ? के हाम्रो सास, हाम्रो समय, हाम्रो काम उहाँको महिमामा समर्पित छ?
0: हजुर, साँच्चै नै। र यदि तपाईँ आज कुनै अवस्थामा हुनुहुन्छ भने पनि सम्झनुहोस्, तपाईँको जीवनको उद्देश्य परमेश्वरको आराधना हो।
1: हजुर, र आउनुहोस् हामी आफ्नो सम्पूर्ण जीवन परमेश्वरलाई अर्पण गरौँ, उहाँको महिमा गरौँ र सास फेर्ने सबैले उहाँको स्तुति गर्ने जीवन जिउँ। परमेश्वरले हामीलाई सधैँ उहाँको स्तुति गर्ने हृदय दिनुभएको होस्, हाम्रो जीवनलाई आराधनामा समर्पित गरिदिनु भएको होस् र हामीलाई हरेक क्षण उहाँको महिमा गर्न योग्य बनाउनुहोस् भन्दै हामी अर्को नयाँ पुस्तकको अध्ययनमा फेरि पनि भेट्ने आशासहित बिदा हुन्छौँ। अन्तमा परमेश्वरले हामी हरेकलाई उहाँको साँचो आराधक बन्ने हृदय दिनुभएको होस्।
0: आजको अध्ययनलाई भने हामी यहीँ नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौँ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नुभएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौँ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ। र हामीलाई सम्पर्क गर्नको निम्ति, कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997042097979797।

निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 9704209797।

0: बाटुलीका कुरा।
1: बाटुली दिदी, ए बाटुली दिदी,
2: बाटुली बहिनी, ए बाटुली बहिनी।
3: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र सदा जस्तै आज पनि तपाईँलाई नाटकीय प्रस्तुतिहरूद्वारा साथ दिन हामी एकदमै उत्साहित छौँ र ढिला नगरिकन कार्यक्रमको सुरुवात एउटा गीतबाट गर्न चाहन्छु। यो समयमा गीतपछि म उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र विशेष गरिकन हामी विभिन्न प्रकारको अन्तिमको दिनहरूको होइन चिन्हहरूको कुराहरूलाई यी दिनहरूमा सायद निहालिरहेको छौँ, कारण कतै बाढी आइरहेको छ, कतै पहिरो आइरहेको छ, कतै भूकम्प गइरहेको छ, कतै ज्वालामुखीहरू फुटिरहेको छ, कतै के भइरहेको छ, कतै केही न केही चाहिँ भइरहेको छ संसारमा। र यी सबै कुराहरूले हामीलाई कतिचोटि आत्तिने पनि बनाउँछ र कतिचोटि हामीलाई ल अब चाहिँ अन्त्य यही नै हो कि क्या हो भन्ने पनि बनाइरहेको छ। र यसै सन्दर्भमा रहेर आज पनि अजी र बाटुले दुईजना कुराकानीहरू गरिरहेका छन् र म यही प्रस्तुतिमा ढिला नगरिकन तपाईँलाई लिएर जान चाहन्छु। आउनुहोस्, उहाँहरूको कुराकानीलाई हामी सुन्नेछौँ। ए बाटुले नानी, आज त फेरि यो त कुरा सुनेर ल्याएँ मैले। सुन न, अब त संसारमा जे जे भइरहेको छ त्यो सबै हेर्दा त यसुको दोस्रो आगमन एकदम नजिक आइसकेको हो र त्यस्तो सुनेर ल्याउँछु त मैले। अनि फेरि यो अस्ति माया नानीले भन्दै थियो है, सामाजिक सञ्जालहरूमा भिडियोहरू देखेको थिएँ अझै कतै भूकम्प आइरहेको छ, कतै बारी आइरहेको छ, कतै पहिरो आइरहेको छ, अनि मानिसहरूले अब अन्तिम समय आयो भनेर त्यहाँ पुरा लेखेर ल्याएको छ भनेर भन्दै थियो यहाँ नानी। अनि कसैले त यसु कहिले आउनुहुन्छ भनेर अब मिटी नै टोकेर भनेको छ अरे सोसल मिडियामा, हेर न नानी। अब साँच्चै हो भने त यसुको दोस्रो आगमन पक्कै हो भने त अब हामीले के गर्ने होला? अब मलाई त कटा कटा डर लागेर ल्याएको छ यहाँ नानी।
1: ए लौन लौन, यो कस्तो खालको गन्थन मन्थन हो अजी? के भयो एका बिहानै तपाईँलाई? तपाईँ ठिक त हुनुहुन्छ नि?
0: नानी, तिमीलाई थाहा छैन संसारको अन्तिम समय आइसकेको छ रे।
1: ए हो र,
0: अनि त्यो खबर चाहिँ तपाईँलाई कसले दियो अजी?
2: कसले डिएर ल्याउँछ नि? अनि माया नानीले सामाजिक सञ्जालमा लेखेको छ अजी, त्यहाँ भनेको छ भनेर सामाजिक सञ्जालले भनेको छ अरे क्या नानी?
0: अनि सामाजिक सञ्जालमा त्यस्तो कुराहरू लेखेको छ, त्यस्तो कुराहरू पोस्ट भएको छ भनेर तपाईँले परमेश्वरको वचन भन्दा पनि पहिला त्यो कुरालाई विश्वास गर्ने हो त?
2: त्यसो भए हामीले यी कुराहरूलाई चाहिँ कसरी बुझेर ल्याउने त नानी?
0: हेर्नुहोस् अजी, सबैभन्दा पहिले त एउटा कुरा हामीले बुझ्नुपर्छ। यसुले अन्तिम दिनको बारेमा आफै बोल्नु भएको छ। मत्ती 24:6-8 चाहिँ यसुले युद्ध र युद्धका हल्ला, विभिन्न ठाउँमा अनिकाल र भूकम्प हुने कुराहरू बताउनु भयो। तर उहाँले यी कुराहरूलाई चाहिँ वेदनाको सुरुवात भनेर पनि भन्नुभएको छ क्या।
2: अब भनेपछि भूकम्प आयो, बाढी आएर ल्यायो, पहिरो गएर ल्यायो भने तुरुन्तै अब संसार सकिन लाग्यो भन्न चाहिँ मिल्दैन, त्यसो भन्न खोजेको हो तिमीले?
0: ठ्याक्कै त्यही नै हो। प्राकृतिक विपत्तिहरू दुःखद हुन्छ अझै, मानिसहरूले पीडा भोग्छन्। त्यसैले हामीले पीडितहरूको लागि प्रार्थना गर्नुपर्छ र सकेको सहयोग गर्नुपर्छ। तर प्रत्येक भूकम्पलाई यीशु अझै आउनुहुन्छ भनेर घोषणा गर्नु चाहिँ बाइबलले सिकाएको होइन नि त।
2: तर बाइबलले त अन्तिम दिनमा यस्तो कुराहरू हुन्छ भनेको छ नि।
0: हो, तर ध्यान दिनुहोस् न, यीशुले यसलाई अन्त्यको दिनहरूको अन्तिम क्षण भनेर चाहिँ होइन तर प्रसव वेदनाको सुरुवात जस्तै चाहिँ भन्नुभयो क्या।
2: नानी, अब प्रसव वेदना भनेर नै उदाहरण किन दिनुभएको होला?
0: तपाईँले एकदम राम्रो प्रश्न सोध्नुभयो अजी। अब सुन्नुहोस्, एउटी गर्भवती महिलालाई प्रसव वेदना सुरु भयो भने बच्चा जन्मने समय नजिक आएको सङ्केत हुन्छ, हो कि होइन?
2: वो नानी वो।
0: तर पहिलो दुखाइ आयो भन्दैमा अब ठिक 5 मिनटमा नै बच्चा जन्मिन्छ भनेर भन्न सकिन्छ त?
2: नानी वो वो, अब वेदना कति बेला बच्छ, कति समय लाग्छ ठ्याक्कै भन्न त सकिँदैन।
0: हो, त्यसै गरी संसारमा हुने विभिन्न घटना हेर्दा हामीले परमेश्वरले हामीलाई तयार रहन सम्झाइरहनु भएको छ भनेर बुझ्न सक्छौँ। तर कसैले मिति, समय, घडी तोकेर फलानु दिन यसो आउनुहुन्छ भनेर भन्न सक्दैन।
2: तर नानी, मलाई यो कुराले सबैभन्दा धेरै एकदम मनमा क्या जिज्ञासा भएर ल्याउँछ या यसो कहिले आउनुहुन्छ त?
0: यसको जवाफ पनि यसुले नै दिनुभएको छ अजी। मत्ती 24:36 चाहिँ त्यस दिन र त्यस घडीको विषयमा कसैले जान्दैन भनेर भनेको छ। अनि बाइबलले अझ स्पष्ट रूपमा बताउँछ कि पिता बाहेक त्यो समयको पूर्ण ज्ञान कसैलाई पनि छैन।
1: अब भनेपछि हामीले मिति खोजिरहनु आवश्यक छैन भनेको हो नानी?
0: हो हजुर, मिति खोज्ने होइन, हामीहरू त तयार हुनुपर्छ। यो दुईवटा कुराको फरक बुझ्नुहोस्। यसो कहिले आउनुहुन्छ भन्ने प्रश्न भन्दा पनि ठुलो प्रश्न चाहिँ यसो आउनुहुँदा म कस्तो अवस्थामा भेटिन चाहन्छु भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। हामीले गल्ती कहाँ गर्छौँ भन्दा यसो आज आउनुहुन्छ, यसो भोलि आउनुहुन्छ भनेर हामी हाम्रो समयलाई बर्बाद गरिरहेको छौँ। तर यसो आउनुहुँदाखेरि म चाहिँ तयारी छु कि छैन, म तयारी हुनुपर्छ कि पर्दैन, मेरो आत्मिक जीवन कस्तो छ, म कसरी जीवन जिइरहेको छु, म ठिक छु कि छुइनँ भन्ने कुरा चाहिँ हामीले आफूले आफूलाई सोध्नुपर्छ नि। यसरी चाहिँ आफूलाई तयारी गर्नुपर्छ क्या अजी? का यस्तो कुरालाई पो ध्यान दिएर ल्याउनु पर्ने रहेछ है। अनि नानी, आजकल कस्तो धेरै हल्लाहरू छ क्या। अब यदि दिनभित्र यस्तो हुन्छ, अब फलानु भविष्यबारे पुरा भएर ल्यायो, यो घटना भयो, अब संसार सकिएर ल्याउँछ, यस्तो कुराहरू सुन्दाखेरि डर लागेर ल्याउँछ हो। त्यही भएर तिमीलाई यो कुराहरू सोधेको हो नि नानी। त्यसैले यसुले हामीलाई चाहिँ पहिल्यै चेतावनी दिनुभएको छ। मत्ती 24:4 भन्छ, कसैले तिमीहरूलाई चाहिँ नबहकाओस्। अझै अन्तिम दिनको चर्चा बढ्दै जाँदाखेरि चाहिँ हाम्रो डर बढ्नु होइन, विवेक चाहिँ बढ्नु आवश्यक छ क्या। हामीले हरेक समाचारलाई बाइबलको चस्माबाट हेर्नुपर्छ। वचनमा यसलाई कसरी लेखिएको छ, वचन अनुसार यो सत्य छ कि छैन, वचन अनुसार यो ठिक छ कि छैन, होइन? अनि हरेक भिडियोहरू चाहिँ विश्वास गर्ने होइन क्या अझै। तपाईँहरूले चाहिँ यो कुरालाई एकदम ध्यान दिनुपर्छ। हरेक कुराहरू जे जे सोसल मिडियामा आयो यो चाहिँ सत्य रहेछ भनेर विश्वास गरेर आँखा बन्द गरेर त्यो कुराहरूलाई भरोसा गर्ने होइन नि त। हामीले त्यो कुराहरू चाहिँ बाइबल अनुसार वचन अनुसार ठिक छ कि छैन भनेर हामीले जाँच्न आवश्यक छ। अनि हरेक भविष्यवाणी पनि पछ्याउने होइन, हरेक हल्लामा पनि दौडिने होइन, तर परमेश्वरको वचनमा चाहिँ हामी बारम्बार फर्किनुपर्छ। र वचनले चाहिँ हामीलाई के भन्छ त, वचनले चाहिँ हामीलाई कसरी अगुवाई गरिरहेको छ, त्यो कुरालाई चाहिँ हामीले हेर्नुपर्छ क्या। अनि नानी, हामीले हल्ला पछ्याउनु हुँदैन भन्ने त बुझ्यो, तर साँच्चै तयारी चाहिँ कसरी गर्ने ल, यो विषयमा पनि बताएर ल्याउन नानी। यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो अझै। यसुले मत्ती 24:42 भन्नुभएको छ, जागा रह, त्यहाँ चाहिँ जागा रह भन्ने यो शब्दहरूलाई हामीले एकदमै ध्यान दिनुपर्छ। जागा रह अर्थात् तयारी गर, होइन, तिमीहरू तयारी भएर बस। अनि तयारी भनेको चाहिँ घरमा धेरै कुराहरू थुपारेर राख्नु चाहिँ होइन क्या अझै, त्यो मात्र तयारी होइन। अनि तयारी गर्ने भनेर एकदमै डराएर सबै कुराहरू छोड्नु पनि होइन, तर वास्तविक तयारी भनेको चाहिँ परमेश्वरसँगको सम्बन्धलाई चाहिँ ठिक राख्नु हो। हरेक दिन प्रार्थना गर्ने, परमेश्वरको वचन पढ्ने, उहाँसँग समयहरू बिताएर हामी तयारी हुनुपर्छ, आत्मिक रूपमा बलियो हुनुपर्दछ। आत्मिक तेललाई हामीले हाम्रो भाँडामा सञ्चय गरेर राख्नुपर्दछ। टिमले भन्नु खोजेको चाहिँ अन्तिम दिनको तयारी आजको सङ्गतिबाट परमेश्वरसँगको समय बिताएर नै सुरु हुन्छ भन्नु खोजेको हो नानी? हो नि अझै हो। अब यसो आज पो आउनुहुन्छ कि अब भोलि पो आउनुहुन्छ कि भन्ने डरमा आजको दिन बिगार्ने होइन नि हामीले। आज त परमेश्वरले दिनुभएको दिनलाई उहाँको इच्छा अनुसार जिउने, उहाँको नाउँलाई उचाल्ने, आनन्दित हुने, यसरी पो समयहरू हामीले बिताउनु पर्छ त। हामी अरूको त्यो भविष्यवाणीहरू जाँच्नुभन्दा पहिला आफ्नो हृदयलाई चाहिँ जाँच्नुपर्छ। मेरो जीवन परमेश्वरसँग ठिक छ कि छैन, मैले कसैलाई क्षमा गर्न बाँकी पो छ कि, मेरो बोली कस्तो छ, मेरो व्यवहार कस्तो छ, म पापलाई सामान्य बनाइरहेको त छैन, यी प्रश्नहरू चाहिँ आफूलाई सोध्नुपर्छ। अनि अन्तिम समयको डरले चाहिँ मानिसलाई स्वार्थी बनाउनु हुँदैन, बरु अझै धेरै प्रेम गर्नुपर्छ, प्रेममा जिउने हुनुपर्छ, परिवारलाई प्रेम गर्ने, छिमेकीलाई प्रेम गर्ने, दुखी मानिसहरूलाई सहयोग गर्ने, अनि आवश्यकतामा परेकाहरूलाई चाहिँ सहायता गर्ने पो हुनुपर्छ। अनि त्यस्तै गरिकन अझै सेवामा विश्वासयोग्य हुनुपर्छ।
1: अब भनेपछि यसो आउनुहुन्छ रे भनेर आफ्नो काम छोडेर बस्ने चाहिँ होइन भन्न खोजेको हो नानी?
0: हजुर अजी, यसोलाई पर्खनु भनेको चाहिँ एकदमै कामै छोडेर, लत्तो नै छोडेर, एकदमै निष्क्रिय भएर बस्नु चाहिँ होइन। यहीँ कतिचोटि हामी चुकी पठाइदिन्छौँ, मेरो त प्रभु हुनुहुन्छ, मैले केही गर्नु पर्दैन भनेर कतिचोटि हामी हात बाँधेर बस्छौँ, त्यो कुराहरू एकदमै गलत हो। हामीलाई दिइएको जिम्मेवारीहरू चाहिँ इमान्दारीपूर्वक पुरा गर्ने चाहिँ हामी हुनुपर्छ। अब हामी मध्ये कतिजना विद्यार्थी हो भने हामीले पढ्नुपर्छ, काम गर्छौँ भने हामीले इमान्दारीपूर्वक काम गर्नुपर्छ।
1: परिवार छ भने परिवारलाई प्रेम गर्नुपर्छ, सेवकाई गर्नेहरू हौँ भने विश्वासयोग्य के भएर सेवा गर्नुपर्छ। किनकि यसो आउनुहुँदाखेरि त हामीले पनि भन्न सक्नुपर्छ नि त, प्रभु तपाईँले दिनुभएको जिम्मेवारीमा म त कति धेरै विश्वासयोग्य रहन सकेँ नि, मैले प्रयास गरेँ, आफ्नो तर्फबाट मेहनत गरेँ नि भनेर हामीसँग पनि निर्धक्क भएर जवाफ दिनको लागि कार्यहरू त हामीले गर्नुपर्छ नि। त्यही भएर हात बाँधेर बस्ने होइन, चाहे संसारको अन्त्य आज होस् चाहे संसारको अन्त्य भोलि होस्, यसुको दोस्रो आगमन जुनसुकै समयमा भए तापनि हामीले आफ्नो जिम्मेवारी, आफ्नो काम, आफ्नो कर्तव्य ठिक प्रकारले वहन गर्दै पुरा गर्दै अगाडि बढ्नुपर्छ। त्यसो भए नानी, यो सामाजिक सञ्जालहरूमा यस्तो प्रकारको समाचारहरू आयो भने हामीले के गर्नुपर्छ त्यो पनि भनिदेऊ न। हामीले चाहिँ एकदमै विचार गर्नुपर्छ यो विषयमा, एकदमै ध्यान पुर्याउनुपर्छ र तीनवटा प्रश्नहरू पनि हामीले सोध्नुपर्छ आफूले आफैलाई, यदि हामीले यस्तो प्रकारको खबरहरू समाचारहरू सुन्यौँ भने। जस्तै कि पहिलो प्रश्न भनेको यो कुरा बाइबलमा छ कि छैन, अनि दोस्रो प्रश्न भनेको यसको भरपर्दो स्रोत के हो, अनि तेस्रो प्रश्न भनेको यसले मलाई परमेश्वरतर्फ लैजाँदैछ कि डर र भ्रमतर्फ लैजाँदैछ। यो कुराहरू चाहिँ हामीले सोध्नुपर्छ आफूले आफैलाई। यदि कुनै कुरा सुनेपछि अब म डरले मरुला, सबै सकियो, अब केही गर्न सकिँदैन होला भन्ने जस्तो अवस्था आउँछ भने चाहिँ तपाईँ हामी रोकिनुपर्छ, त्यो समयमा नै सजग भइहाल्नुपर्छ अनि हामीले प्रार्थना गर्न सुरु गर्नुपर्छ, वचनको सत्यतालाई घोषणा गर्न सुरु गर्नुपर्छ, वचन पढ्नुपर्छ अनि सत्यतालाई चाहिँ हामीले जाँच गर्न सुरु गर्नुपर्छ।
2: अर्थात् हल्लाले हाम्रो विश्वास चलाउनु हुँदैन, होइन नानी ये भन्न खोजेको है तिमीले?
1: हो अझै हो, हल्लाले होइन।

जीवन चाहिँ हाम्रो हुनुपर्छ। अरूको दुःखलाई यो त अन्तिम समयको चिन्ह हो भनेर मनोरञ्जन बनाउनु पनि हुँदैन। पीडितको आँसु देखेर हाम्रो हृदय पग्लिनुपर्छ। नानी, आज मैले महत्त्वपूर्ण कुरा बुझेर ल्याएँ या अन्तिम दिनको कुरा सुन्दा म पहिला कस्तो डराएर ल्याउँथेँ या नानी। तर अब कहिले आउनुहुन्छ भन्दा पनि है अब म तयार छु कि छैन भन्ने प्रश्न सोध्नुपर्ने रहेछ भनेर स्पष्टसँग बुझेर ल्याएँ या नानी। अनि आजदेखि चाहिँ यस्तो खालको हल्लाहरू सुन्ने बित्तिकै म त पहिला जाँच गरेर ल्याउँछु या ठिक हो कि होइन, यो बाइबल अनुसार सत्य छ कि छैन भनेर जथाभावी त्यो खबर उसलाई पनि सुनाएको छ, उसलाई पनि सुनाएको छ, सोसल मिडियाहरूमा यस्तो भएको छ भनेर उसलाई पनि भनेको छ, निराश भएको छ, अरूलाई पनि निराश बनाएर ल्याएको छ, है मैले त्यस्तो गरेर ल्याएको छ कतिचोटि। अब त गर्दैन या नानी, पहिला जाँच गरेर ल्याउँछु यो सत्य हो कि होइन, यो सत्य खबर हो कि होइन, अब वचनले के भन्छ, वचन अनुसार मिलाएको छ कि छैन भनेर म जाँच गरेर चेक जाँच गरेर ल्याउँछ। अब त हल्ला हल्लामा कहाँ त्यस्तो आफूले आफूलाई मूर्ख बनाएर ल्याउँछ त नानी। त्यसै डराएर ल्याएर त आज बिहान बिहान तिमीलाई दुःख दिन आएको म, कति टेन्सन भएर ल्याएँ, मलाई यस्तो खबर सुनेर ला आजै प्रभु यसो आएर ल्याउँछ कि भोलि नै आएर ल्याउँछ कि के गरेर ल्याउने होला, सबै बर्बाद भएर ल्याए होला, छोरा छोरीहरू कटा कटा छ, अब सबैजना के हुन्छ कस्तो हुन्छ, आम्मा के सोचेर ल्याएँ या नानी। डर लाग्यो भनेर हेर त, ओहो, सामाजिक सञ्जाल खोजेर मान्छेहरूलाई खोजेर कसले शान्ति दिएर ल्याउँछ भनेर हिँडेको म, अबदेखि त म बाइबल खोलेर ल्याउँछ या प्रार्थना गरेर ल्याउँछ नानी, अब डराएर ल्याउँदैन मन। एकदम राम्रो कुरा आज तिमीबाट मैले सिकेर ल्याएको छ नानी। ओहो अजी, बल्ल तपाईँले कुरा बुझ्नुभयो। त्यसैले याद राख्नुहोस् है, हामीलाई त्यो विशेष क्षणहरू मितिहरू थाहा नभएको कारणले गर्दा चाहिँ हामी डराएर बस्ने होइन कि, हामीलाई चाहिँ प्रभु आउनुहुन्छ भन्ने प्रतिज्ञा भएको कारण हामी आशामा बाँच्नुपर्छ। यीशुको दोस्रो आगमन हाम्रो लागि चाहिँ केवल डरको विषय होइन, आशाको विषय हो। त्यसैले आजको दिनलाई चाहिँ ठिकसँग जिउनुपर्छ, परमेश्वरसँग समय बिताउनुपर्छ, प्रार्थना गर्ने, वचन पढ्ने, अनि पापबाट अलग्ग रहने, एकअर्कालाई प्रेम गर्ने, क्षमाशील बन्ने, होइन आफ्नो जिम्मेवारीहरूलाई असल प्रकारले पुरा गर्ने र प्रभुलाई भेट्न तयार भएर बस्ने काम हो। मत्ती 24:44 हामीलाई सम्झाउँछ कि यसकारण तिमीहरू पनि तयार रहौ भन्ने कुराहरू चाहिँ हामीले ध्यानमा राख्नुपर्छ र तयारी हुनुपर्दछ। यसकारण अझै संसारमा के हुँदैछ भनेर हेर्नु गलत होइन, तर संसारमा के हुँदैछ भनेर हेर्दा हेर्दै हाम्रो आँखा चाहिँ प्रभुबाट टाढा लानु चाहिँ भएन, त्यो चाहिँ गलत हो फेरि। अनि भूकम्प आउन सक्छ, बाढीहरू आउन सक्छ, पहिरो आउन सक्छ, बाइबलमा कति कुराहरू बताएको छ अगाडि नै, होइन अब युद्धका खबरहरू आउन सक्छ, हल्लाहरू चल्न सक्छ, तर हाम्रो विश्वासको जग चाहिँ कहिल्यै पनि हल्लिनु हुँदैन, किनकि हाम्रो भरोसा परिस्थितिमा होइन नि त, परमेश्वरमा हो। हामी अन्तिम दिनको डरमा होइन, प्रभुको आगमनको आशामा चाहिँ जिउँछौँ, हल्लाको पछि होइन, वचनको पछि लाग्छौँ, र आजैदेखि आफूलाई चाहिँ हामी तयारी गर्न सुरु गर्छौँ, किनकि हामीलाई उहाँ कहिले आउनुहुन्छ थाहा छैन, तर एउटा कुरा चाहिँ राम्रोसँग थाहा छ कि हाम्रो प्रभु आउनुहुनेछ। यसकारण अझै अब चाहिँ हामी यसरी हाम्रो जीवनलाई अगाडि बढाउनुपर्छ है त। हुन्छ नानी, हुन्छ, ल, धेरै धन्यवाद छ तिमीलाई। ओहो, त्यसै हेर त, डरमा जिएको, परमेश्वरले डरको आत्मा दिएको छैन भनेको छ नि वचनमा, तर पनि हेर न, कस्तो डर, त्रास, यस्तो कुराहरूलाई हेरेर झन् धेरै निराश भएर बसेर म पनि अचम्म छ या नानी। ल, धन्यवाद नानी, धन्यवाद बाटुली नानी, साह्रै तिमीले मलाई बेला बेलामा सम्झाएर ल्याउँछ या, कस्तो खुसी लाएर ल्याउँछ, प्रभुले तिमीलाई धेरै आशिष दिएर ल्याएको होस्, यस्तै ज्ञान बुद्धिहरू दिएर ल्याएको होस् है, आगामी दिनहरूमा पनि अझै धेरै कुरा तिमीबाट सुनेर ल्याउँ यस्तै। ल, धेरै धन्यवाद छ नानी तिमीलाई। हुन्छ अझै, हुन्छ, ल, प्रार्थनामा समय बिताउनुपर्छ हामी है। हुन्छ नानी, हुन्छ, धन्यवाद।

आदरणीय श्रोता, आज हामीले तपाईँलाई एकदमै महत्त्वपूर्ण विषयमा उत्साह दिने प्रयास गरेको छौँ। नाटकीय प्रस्तुतिबाट बाटुली र अजीको कुराकानी र संवादबाट आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो म आशा गर्दछु तपाईँ आशिषित हुनुभएको छ। र श्रोता, अब हामी डराएर होइन तर विश्वास गरेर जिउनेछौँ, र आत्तिएर पनि होइन तर जागा रहेर जिउनेछौँ, अनि हल्लामा होइन तर सत्यमा उभिएर जिउनेछौँ। प्रभुले हामी सबैजनालाई तयारी हृदय दिनुभएको होस्, हाम्रो पनि यही उत्साह सम्पूर्णको लागि छ भन्दै अब चाहिँ मैले बिदा माग्नुपर्ने बेला भइसकेको छ। र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म कार्यक्रम प्रस्तुत पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
0: गल्कुपाखा 29 ठमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 40225444, 40225444
0: र 40225572, 40225572।
4: जय मसी, म कलाकार चिप्ले बाजी, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है, ग्यारेन्टी।

सर्वसी साथै हार्दिक स्वागत गर्न चाहन्छौँ गुड न्युज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा र कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौँ र प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौँ र विशेष गरिकन परमेश्वरको वचनहरूबाट उत्साह र मिठा मिठा गीत सङ्गीतको साथ अबको लगभग 1 घन्टा हामी तपाईँलाई दिन गइरहेको छौँ। अन्तिमसम्म सुनेर साथ दिनुहोला र यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको सुरुवात गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

लिमिटेड गीत तपाईँको निम्ति राख्यौँ र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। हामी विशेष गरिकन परमेश्वरको वचनहरूबाट उत्साह र सँगसँगै मिठा मिठा गीत सङ्गीतको साथ तपाईँलाई दिँदै आइरहेको छौँ। र यो समयमा चाहिँ हाम्रो प्रार्थनाहरू कहाँ जान्छन् भन्ने यो शीर्षक भनौँ अथवा यो प्रश्नमा रहेका कुराहरू तपाईँको लागि म राख्न चाहन्छु। प्रेरित 10:4 भन्दछ, तिम्रा प्रार्थना सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन्। के तपाईँले कहिले सोच्नु भएको छ तपाईँको प्रार्थनाहरू कहाँ जान्छन्? यसको जवाफ हो, सम्झनाको रूपमा परमेश्वरको सामने पुग्छन्। ध्यान दिनुहोस् कि तिनीहरू उहाँको सामने छन्, तिनीहरू उहाँको हातमा र उहाँको मनमा छन्। यहाँ जब कर्नेलियसले प्रार्थना गरे, परमेश्वरले तिनको परिस्थिति मात्रै परिवर्तन गर्नु भएन, उहाँले इतिहास नै परिवर्तन गर्नुभयो। पहिलो पटक गैर यहुदीहरूले चाहिँ सुसमाचार सुने र परमेश्वरको राज्यको हिस्सा बने। कर्नेलियसले प्रार्थना गरेको कति समय भएको थियो हामीलाई थाहा छैन। बाइबलले तिनी ईश्वर भक्त थिए र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारता साथ दान दिई परमेश्वरलाई सधैँ प्रार्थना गर्थे भन्दछ। प्रार्थना चाहिँ कुनै समस्यामा पर्दा वा उनले समाधान गर्न नसक्ने समस्या आइलाग्दा कर्नेलियसले प्रयोग गर्ने हटलाइन वा प्रत्यक्ष टेलिफोन सम्पर्क जस्तो कुरा थिएन। तिनले परमेश्वरलाई सधैँ प्रार्थना गर्थे। तिनको जीवनशैली नै प्रार्थनामय थियो। यहाँ सम्झना भन्ने शब्दको अर्थ चाहिँ तपाईँले प्रार्थना गर्नुभएको कुरालाई परमेश्वरले सम्झनुहुन्छ भन्ने हुन्छ। प्रार्थना भनेको आफ्नो ब्याङ्क खातामा पैसा राख्नु जस्तै हो। तपाईँले आज वा भोलि नै यसबाट झिक्न सक्नुहुन्न, तर तपाईँलाई आवश्यक पर्दा त्यो रकम त्यहाँ हुनेछ। धार्मिक अनुष्ठानमा नफस्नुहोस्। तपाईँले कहीँ पनि कुनै पनि समय कुनै पनि कुराको बारेमा प्रार्थना गर्न सक्नुहुन्छ र परमेश्वरले तपाईँलाई जवाफ दिनुहुनेछ। भजन सङ्ग्रहको पुस्तक 55:17 भन्दछ, बिहान बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र मेरो स्वर उहाँले सुन्नुहुन्छ। जब सडकमा सवारी साधन चलाउँदै गर्दा इन्धन सिद्धिन्छ, तपाईँले कारलाई दोष दिन सक्नुहुन्न। तपाईँ अन्य काममा व्यस्त हुनुभयो र महत्त्वपूर्ण कुरालाई व्यवस्था गर्नुभयो। प्रार्थनाले तपाईँलाई परमेश्वरको बारेमा सचेत बनाउँछ, तपाईँलाई परमेश्वरसँग जोडेर राख्छ, अनि तपाईँले परमेश्वरबाट चाहिने कुराहरू प्राप्त गर्ने स्थानमा चाहिँ तपाईँलाई राख्छ। त्यसकारण प्रार्थना गरिरहनुहोस्, किनभने तपाईँको प्रार्थनाहरू सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छौँ र परमेश्वर तपाईँको सहायताको लागि आउनुहुनेछ भन्ने शीर्षकमा केही महत्त्वपूर्ण कुराहरू तपाईँको निम्ति यो समयमा राख्न गइरहेको छु। र दोस्रो इतिहासको पुस्तक 20 अध्यायको 12 पदले भन्दछ, हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौँ, तर हामी आफ्ना आँखा तपाईँतिर उठाउँछौँ। धर्मशास्त्रका नायकहरूले चाहिँ अक्सर आफूलाई असम्भव बाधाहरू र विचलित तुल्याउने परिस्थितिहरूको सामना गर्नुपर्ने अवस्थामा चाहिँ पाए। मोसा फारोको सामु उभिएको र दाउद गोलियतको अगाडि उभिएको कुरा विचार गर्नुहोस्। राजा यहोशापातले आफ्नो राष्ट्रलाई नाश गर्न प्रतिबद्ध 3 संयुक्त सेनाहरूको चाहिँ भारी शक्तिको सामना गरेको बारे विचार गर्नुहोस्। उनले परमेश्वरलाई भनेको कुरा यहाँ छ, किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठुलो सैन्य दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने उसो हामी जान्दैनौँ, तर हामी आफ्नो आँखा तपाईँतिर उठाउँछौँ। अब ध्यान दिनुहोस्, परमेश्वरले उनलाई कसरी जवाफ दिनुभयो? न डराओ, यस ठुलो सैन्य दलदेखि नआत्यो, किनभने लडाइँ परमप्रभुको हातमा छ, तिमीहरूको हातमा होइन। यो लडाइँ तिमीहरूले लड्नुपर्ने छैन, ताँतीमा दृढ भएर पर्खी बस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। न डराओ न त आत्तियो, भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्क्याओ, किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ। परमेश्वरले तपाईँलाई कहिल्यै त्यस्तो काम दिनुहुन्न जसमा उहाँको शक्ति, उहाँको बुद्धि, उहाँका स्रोत साधनहरू र कहिलेकाहीँ उहाँको आश्चर्यकर्मजनक हस्तक्षेप आवश्यक पर्दैन। चेलाहरूलाई ढुङ्गामा चढेर गालिलको पल्लो छेउमा जान कसले आज्ञा दियो? येशूले। अनि के भयो? उहाँको आज्ञा पालन गर्न तिनीहरूले आफ्नो जीवनका सबैभन्दा खराब आँधी बेरीहरूको मध्येमा चाहिँ एकजना जानुपर्ने थियो, तर उहाँले आँधी बेरीलाई शान्त बनाउनु भएको जब तिनीहरूले देखे, तिनीहरूको विश्वास नयाँ स्तरमा बढेर गयो अनि भविष्यमा परमेश्वरको लागि ठुला कामहरू गर्न तिनीहरूलाई चाहिँ तयार बनायो। त्यसकारण तपाईँको लागि चाहिँ उत्साह यही नै छ कि आफैलाई तयारी गर्नुहोस्, शान्त रहनुहोस् र प्रभुको उद्धार देख्नुहोस् अनि नडराउनुहोस्, अघि बढ्नुहोस्, किनकि परमप्रभु तपाईँसँग हुनुहुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र लडाइँको आशिष भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। पहिलो तिमोथी 6:12 पदले भन्छ, विश्वासको उत्तम लडाइँ लड जसमा तिमीलाई बोलावट भएको थियो। जब तपाईँ आफ्नो जीवन ख्रिस्टमा समर्पित गर्नुहुन्छ, तपाईँले पक्ष धरता बदल्नुहुन्छ। अब तपाईँ तिनवटा कुराको विरुद्धमा हुनुहुन्छ, संसार र यसका दबाव, मूल्य मान्यता र एजेन्डा, यसको आवेग र कमजोरी साथ शरीर वा पापमय स्वभाव, शैतान जो तपाईँलाई पराजित गर्न दृढ सङ्कल्पित छ। तर हामीले जित्न नसक्ने लडाइँमा जान परमेश्वरले हामीलाई चाहिँ कहिल्यै पनि अनुमति दिनुहुन्न। त्यसकारण यस्तो लडाइँको तिनवटा आशिषहरूलाई चाहिँ विचार गरौँ। पहिलो भनेको चाहिँ यसले तपाईँलाई उच्च सतर्कता साथ जिउन सिकाउँछ। सिमसोन सुतेको बेला दलिलाले उनको शिरको केस खौरिन् र उनको शक्ति नष्ट पारिदिन्। नोकरहरू सुतेको बेला शत्रुले गहुँको बिचमा सामा छर्यो र तिनीहरूको फसल नाश गर्ने जोखिम ल्यायो। दोस्रो भनेको यो आत्मिक प्रगतिको सङ्केत हो। प्रतिज्ञाको भूमिमा प्रवेश गर्दा इजरायलीहरूले चाहिँ 31 राजा र 7 जातिलाई जित्नु परेको थियो, साथै दैत्यहरू। तिनीहरूले एकपटकमा एउटा सहर र एकपटकमा एउटा दैत्यसँग लडन्त गर्नु पर्थ्यो। अनि जब यसो तपाईँको जीवनको प्रभु बन्नुहुन्छ, उहाँले तपाईँको जीवनको समर्पण नभएका क्षेत्रहरूलाई चाहिँ सम्बोधन गर्नुहुन्छ र उहाँले तिनीहरूसँग एक एक गरी व्यवहार गर्नुहुनेछ। तपाईँका जिद्दी क्षेत्रहरूमा यो लडाइँ कठोर र लामो हुनेछ। तपाईँलाई थाहा छ तिनीहरू कुन कुन हुन् भनेर, होइन त? र उत्साहित हुनुहोस्, परमेश्वरले तपाईँलाई त्याग्नु हुने छैन। जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशु ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुनेछ भनेर फिलिपीको 6 भन्छ। तेस्रो कुरा भनेको चाहिँ यो परमेश्वरको लागि तपाईँको महत्त्वको एउटा सङ्केत हो। तपाईँ परमेश्वरको लागि फसल उत्पादन गर्न सक्षम बिउ हुनुहुन्छ। त्यसै कारण तपाईँ शैतानको निशानामा हुनुहुन्छ। ऊ तपाईँभित्र परमेश्वरले राखिदिनु भएको बहुमूल्य थोकको चाहिँ पछि लागेको छ। त्यसकारण परमेश्वरले कृपाद्वारा तपाईँ विजय बन्नुहुनेछ भन्ने जानेर विश्वासको साथ उत्तम लडाइँ लडिरहनुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र ज्योतिमा जिउनुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। युहन्ना 8:12 पदले भन्दछ, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। एकजना पास्टरले लेखेका छन् कि अक्लोफोबिया भन्ने शब्द सुन्नुभएको छ, यो अन्धकारदेखि लाग्ने डर हो। पूर्ण अन्धकारमा रहँदा त्रसित तुल्याउँछ, यसले असहायपनको भावना जगाउँछ। तथापि भावनात्मक सम्बन्धपरक र आत्मिक अन्धकारको तुलनामा भौतिक अन्धकार केही पनि होइन। आज तपाईँलाई आफू कुनै उपाय नभएको अँध्यारो ठाउँमा छु जस्तो लाग्न सक्छ। अर्कै व्यक्तिले होइन मेरो जीवनसाथीहरूलाई लिएर जान्छ कि म एक्लो हुन्छु कि, वा सायद मैले सम्बन्ध विच्छेद गर्नेछु कि, मेरो पतिले मलाई धोका दिनु हुनेछ कि, वा म निराश छु र कुनै कारण बिना रुन्छु, यो निराशा कहिले अटेर जान्छ, वा म एक भयानक रोगसँग सङ्घर्षरत छु र म थुनिएको छु, म अन्धकारमा छु र मलाई मद्दत चाहिन्छ। यदि त्यो प्रकारको कुराहरू चाहिँ तपाईँको कथा हो भने त्यहाँ सहायता उपलब्ध छ र त्यहाँ आशा छ। र यसोले भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। यदि तपाईँ आज उहाँतर्फ फर्कन तयार हुनुहुन्छ भने तपाईँले पत्ता लगाउनुहुनेछ कि उहाँले तपाईँको बाटो उज्यालो पार्न सक्नुहुन्छ अनि तपाईँ रहनु भएको अन्धकारबाट बाहिर निस्कने बाटो देखाउन सक्नुहुन्छ। जब तपाईँले बत्ती बाल्नुहुन्छ, अन्धकार हट्नै पर्छ अनि यसु हाम्रो आत्मिक र भावनात्मक अन्धकार हटाउने ज्योति हुनुहुन्छ। ध्यान दिनुहोस् कि यसुले उहाँ एउटा ज्योति हुनुहुन्छ वा धेरैमध्ये एक हुनुहुन्छ भन्नुभएन, तर बरु ज्योति हुनुहुन्छ भनेर भन्नुभयो। उहाँले उहाँ कसैको लागि मात्र ज्योति हुनुहुन्छ भन्नु भएन, तर संसारको ज्योति हुनुहुन्छ। चाहे तपाईँ लडन त गर्नुभएको होस्, यो विषयमा विजय परमेश्वरको हातमा छ र हामी जुनसुकै ठाउँहरूमा भए तापनि, जुनसुकै देशहरूमा भए तापनि, जुनसुकै राष्ट्रहरूमा भए तापनि, बसोबास गरे तापनि, यसो चाहिँ हाम्रो ज्योति हुनुहुन्छ, हाम्रो जवाफ हुनुहुन्छ। यस कारण यदि तपाईँ अन्धकारमा जिउँदै हुनुहुन्छ भने उहाँले तपाईँलाई उहाँ कहाँ आउन र ज्योतिमा प्रवेश गर्न निमन्त्रणा दिँदै हुनुहुन्छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ हामी परमेश्वरको वचनहरूको उत्साह र मिठा मिठा गीत सङ्गीतहरूको साथ कार्यक्रम मार्फत तपाईँलाई निरन्तर दिइरहेको छौँ र कार्यक्रम प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म तपाईँ सुन्दै आइरहनु भएको छ र वचन हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ र वचनको उत्साह वचनको साथ र वचनबाट आफूले आफूलाई आफ्नो आत्मालाई हृदयलाई भर्नु चाहिँ अति नै महत्त्वपूर्ण कुरा रहेको छ र हामी ज्योतिमा जिउनुहोस् भन्ने शीर्षकमा नै छौँ र युहन्नाको पुस्तक 12:36 भन्दछ जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हो र ती पास्टरले थप बताएका छन् कि प्रकाश त्यस्तो कुराहरूमध्ये एक हो जसलाई हामीले प्राय सामान्य रूपमा लिन्छौँ। हामी यो बिना बाँच्न सक्दैनौँ। मानिसको अस्तित्वको लागि बोट बिरुवा आवश्यक छन्। सम्पूर्ण मानव प्रजाति र सबै प्राणीहरू बाँच्नको लागि बोट बिरुवामा निर्भर छन्। बिरुवाहरूले प्रकाश संश्लेषणको रूपमा चिनिने प्रकाश प्रक्रिया मार्फत सबै आवश्यक एमिनो एसिडहरू र स्वास्थ्यको लागि आवश्यक अधिकांश भिटामिनहरू प्रदान गर्छन्। हामीले सास फेर्ने चाहिँ अक्सिजन पनि बिरुवाहरूले उत्पादन गर्छन् अनि ती बिरुवाहरू बढ्नको लागि प्रकाश चाहिन्छ। भौतिक संसारमा जे सत्य छ आत्मिक संसारमा पनि त्यो सत्य छ। भौतिक प्रकाश बिना भौतिक जीवन असम्भव छ अनि आत्मिक प्रकाश बिना आत्मिक जीवन असम्भव छ। तपाईँले अन्धकारलाई कसरी हटाउन सक्नुहुन्छ? के तपाईँ एक्लै बसेर आफ्नै लागि दुखी महसुस गर्नुहुन्छ? के तपाईँ कुचो लिएर अन्धकारलाई हटाउने प्रयास गर्नुहुन्छ? के तपाईँ अन्धकारलाई बाहिर निकाल्ने वा सफा गर्ने प्रयास गर्नुहुन्छ? यस्तो समस्याको एउटै उपाय छ, बत्ती बाल्नुहोस्। ख्रिस्टमा आफ्नो जीवन समर्पण गर्दा तपाईँले त्यही काम गर्नुहुन्छ। जब तपाईँ उहाँको शिक्षाहरू पालन गर्नुहुन्छ र उहाँका निर्देशनहरू पछ्याउनुहुन्छ तब तपाईँले त्यही गर्नुहुन्छ। प्रार्थनामा उहाँसँग एक्लै समय बिताउनु हुँदा तपाईँले त्यसो गर्नुहुन्छ। तपाईँको जीवनको अन्धकारमय समयमा तपाईँ उहाँतर्फ फर्किनुहुँदा तपाईँले त्यसो गर्नुहुन्छ। त्यही बेला तपाईँले उहाँको यो प्रतिज्ञा सत्य भएको पत्ता लगाउनुहुनेछ। म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउँछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र श्रोता, अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ र बिदा माग्नुपर्ने बेला भइसकेको छ र आज प्रस्तुत गरेका कुराहरूबाट तपाईँ आशिषित हुनुभएको छ भन्ने आशा लिएको छौँ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ, तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 नौ पद। कार्यक्रम गुड न्युज युथ क्लब युवाहरूसँगको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
2: प्रतिज्ञामा टिकिरहनु। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन डाँडा। आज म तपाईँलाई पुराना दिनहरूतर्फ लैजान चाहन्छु। के क्षणका लागि के तपाईँ मसँगै ती सुरुवातका दिनहरूमा फर्कनुहुन्छ, जब म साह्रै निराश हुँदै उत्सुकताका साथ सोच्थेँ, म त केवल यो व्हीलचेयरबाट बाहिर निस्कन चाहन्छु। मेरो मतलब, म त्यति बेला भर्खर 17 वर्षकी ठिटी, एक खेलाडी, पहाड चढ्ने, टेनिस खेल्ने, पौडी खेल्ने र दगुर्ने युवती थिएँ। अनि डाक्टरहरूले मलाई मेरा हात र गोडाहरूले अब कहिले काम गर्ने छैनन् भनेर भने। म चारैवटा हात खुट्टा नचल्ने अपाङ्ग भएकी थिएँ। यदि तपाईँ त्यति बेला मसँग हुनुभएको भए, यदि तपाईँ आफ्नो बाइबल लिएर अस्पतालमा मलाई भेट्न आउनुभएको भए, मैले तपाईँलाई प्रश्नै प्रश्नको वर्षा गराउने थिएँ। म त्यति बेला ठ्याक्कै त्यस्तै गर्थे। आफ्नो बाइबल लिएर मेरो कोठामा आउने हरेक इसाई विश्वासीलाई म सोध्थे, आखिर परमेश्वरले के गरिरहनु भएको छ? तपाईँ अनुमान गर्न सक्नुहुन्छ, म माथि विभिन्न प्रकारका धर्मशास्त्रीय उत्तरहरूको ओहिरो लाग्दथ्यो। म इसाई टेलिभिजन र रेडियोहरू सुन्थे, अनि जति धेरै मैले हेरेँ, सुने र पढे, मैले परमेश्वरका प्रतिज्ञाहरूका बारेमा मात्रै सुनिरहे। जब मैले गहन रूपमा बाइबल अध्ययन गरेँ, तब यीशुले प्रतिज्ञाहरूद्वारा प्रार्थनाको उत्तर दिनुभएको तरिकाले मेरो मन छोयो, अनि उहाँले कहिल्यै कसैलाई पनि व्यवस्था गर्नुभएको जस्तो लागेन। उहाँले अन्धाहरूको आँखा र बहिराहरूको कान खोलिदिएर दुःख पाइरहेकोहरूप्रति दया देखाउनुभयो। उहाँले त पक्षघात भएकाहरूलाई पनि आफ्नै खुट्टामा उठाएर खडा गराइदिनुभयो। बाइबलका धेरै पदहरूले मलाई परमेश्वरको इच्छा अनुसार जे पनि माग्न सक्छु र यीशुले त्यो गरिदिनुहुनेछ भन्ने कुरा औलाएको देखेर म छक्क परेकी थिएँ। स्वाभाविक रूपमा मैले सोचेँ कि यदि यीशुले त्यति बेला मानिसहरूका प्रार्थनाको उत्तर दिनुभयो भने उहाँले अहिले मलाई पनि उठाउन चाहनुहुन्छ। दुःख पाइरहेकी एउटी किशोरीको पुकार सुन्नु उहाँको इच्छासँग पूर्ण रूपमा नमिल्ने कुरै भएन। त्यसैले मैले यहुन्नाको सुसमाचारबाट त्यो अद्भुत प्रतिज्ञालाई दह्रोसँग समाते। यहुन्ना 16:23 सुरु गर्दै जहाँ यीशुले भन्नुहुन्छ, त्यो दिन तिमीहरूले मलाई केही सोध्ने छैनौ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण होस्। अहो, यो कति महान प्रतिज्ञा! अनि त्यसैले यीशुको सामर्थ्य र अद्भुत नाममा मैले परमेश्वरसँग मलाई यो व्हीलचेयरबाट उठाइदिनुहोस् भनेर मागे। तर मैले जति पटक मागे पनि मैले कहिले चङ्गाई पाइनँ, कम्तीमा मैले चाहेको जस्तो चङ्गाई पाइनँ। धेरै वर्षपछि मात्रै मैले यहुन्ना 16 भन्न खोजेको कुराको गहिरो अर्थ बुझ्न सकेँ, किनकि त्यहाँ यीशुले उहाँको नाममा कुराहरू माग्ने विषयमा ठूलो जोड दिनुभएको छ। अनि यीशुको नाममा कुनै कुराको प्रार्थना गर्नु भनेको परमेश्वरलाई हाम्रो जीवनमा यसरी काम गर्न माग्नु हो, ताकि हामी अझ बढी ख्रिस्ट जस्तै बन्न सकौँ र यीशुको नामसँग सुहाउने गुणहरू प्राप्त गर्न सकौँ। यीशुको नामसँग सुहाउने के कुरा मैले पाउने आशा गर्न सक्थेँ र? मैले त चङ्गाईको लागि प्रार्थना गरेकी थिएँ, तर परमेश्वरले मलाई त्योभन्दा अझ बहुमूल्य कुरा दिनुभयो, जुन कुरा उहाँको नामको वास्तविक अर्थसँग अझ नजिक थियो। परमेश्वरले मलाई प्रेम दिनुभयो, आफ्नै पुत्रप्रतिको प्रेम। उहाँले मलाई सहनशीलता, धैर्य र निर

0: अन्तरको लगनशीलता दिनुभयो। उहाँले मलाई पिताको इच्छामाथि भरोसा गर्ने हृदय र मभन्दा धेरै ठूलो कष्टमा परेकाहरूप्रति करुणा र दया दिनुभयो। बिस्तारै बिस्तारै समय बित्दै जाँदा मैले बुझ्न थालेँ कि मूलत यसुको नाममा प्रार्थना गर्नु भनेको आफूलाई स्वार्थहीन बनाइनका लागि माग्नु रहेछ। मैले हिँड्न त सकिनँ, तर मैले पर्खन सिकेँ। मैले आफ्ना हातहरू फिर्ता पाइनँ, तर मैले परमेश्वरको हृदय भेटाएँ। मलाई दगुर्ने क्षमता दिइएन, तर परमेश्वरले मलाई विश्राम दिनुभयो। परमेश्वरले मेरो प्रार्थनाको उत्तर यस्तो तरिकाले दिनुभयो जसले पूर्ण रूपमा ख्रीष्टको नामलाई प्रस्तुत गर्यो। किनकि हेर्नुहोस् अनि कृपया मेरो यो कुरा ध्यान दिएर सुन्नुहोस्, जीवनमा हिँड्नुभन्दा पनि धेरै महत्त्वपूर्ण कुराहरू छन्। आफ्ना हातहरू चलाउन पाउनु, कसैलाई समात्नु वा अङ्कमाल गर्नुभन्दा पनि धेरै महत्त्वपूर्ण कुराहरू जीवनमा छन्। त्योभन्दा बढी महत्त्वपूर्ण के हुन सक्छ र? त्यो अझ गहिरो चङ्गाई त यसु जस्तै बन्नु हो। अनि तपाईँ विलचेयरमै बसेर पनि एकदमै राम्रोसँग त्यस्तै भन्न सक्नुहुन्छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।

जय मसीह तथा नमस्कार यहाँहरू सम्पूर्ण गुडनिज एफएम 105.1 MHz सुनेर बसिराख्नु भएको श्रोताहरूलाई यस कार्यक्रम गुड न्युज नयाँ आवाजमा स्वागत गर्न चाहन्छु म प्रस्तुता सिमरन बिक र प्राविधिक मित्र सुजन घिमिरेबाट। प्रिय श्रोता, यो कार्यक्रम हाम्रो गुड न्युज एफएम 105.1 MHz को तरङ्ग काठमाडौँ र 105.6 MHz को तरङ्ग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी बाइबलीय कथाहरू र जीवन परिवर्तन हुने घटनाहरूलाई व्यक्त गर्ने गर्दछौँ। प्रिय श्रोता, यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु हाम्रो कृषि जगतको आदरणीय गायक वा पास्टर श्याम साहुको म छु त भन्ने यो अर्थपूर्ण सङ्गीतबाट।

श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम र तपाईँ यस कार्यक्रममा हामीसँग प्रार्थनामा सहकार्य गर्न सक्नुहुन्छ। श्रोता, अब भने म किन प्रेम भन्ने विषयमा केही कुरा तपाईँलाई बताउन चाहन्छु। जसै यौन 3:16 यसो लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो वचन ख्रीष्टको प्रेम खोजी गर्ने हरेक मानिसको लागि एउटा सन्देश हो। आज संसारले प्रेमको धेरै कुरा गर्छ। चलचित्र, गीत, सामाजिक सञ्जाल र विज्ञापनहरू सबैले प्रेमको कुरा गर्छन्। तर एउटा प्रश्न छ, यदि प्रेम नै सबैभन्दा ठुलो कुरा हो भने किन मानिसहरू अझै पनि एक्लोपन, धोका, सम्बन्ध विच्छेद र निराशाको पीडामा छन्? हामी सबैले प्रेम खोज्छौँ। कसैले परिवारमा, कसैले प्रेम सम्बन्धमा, कसैले पैसामा र कसैले आफ्नो पहिचानमा। तर धेरै पटक हामीले खोजेको प्रेमले हाम्रो हृदयलाई पूर्ण रूपमा सन्तुष्ट पार्दैन। प्रिय, आज हामी प्रेमका दुई फरक रूपबारे विचार गर्नेछौँ, संसारिक प्रेम र ख्रीष्टको प्रेम। संसारिक प्रेम प्राय मलाई के मिल्छ भन्ने प्रश्नबाट सुरु हुन्छ। धेरै सम्बन्धहरू यस आधारमा बनिन्छन् कि तिमीले मलाई खुसी बनायौ भने म तिमीलाई प्रेम गर्छु, तिमीले मेरो अपेक्षा पूरा गर्यौ भने म तिमीसँग रहन्छु, तिमी उपयोगी छौ भने म तिमीलाई मूल्य दिन्छु। यस प्रकारको प्रेम सधैँ खराब त हुँदैन। मानिसहरूले साँचो प्रेम पनि गर्छन्, तर हाम्रो प्रेम सीमित हुन्छ। हामी थाक्छौँ, रिसाउँछौँ, गल्ती गर्छौँ र कहिलेकाहीँ प्रेम गर्न असफल पनि हुन्छौँ। त्यसैले धेरै मानिसहरूले अनुभव गर्छन् कि मानिसको प्रेम मात्र जीवनको सबैभन्दा गहिरो आवश्यकता पूरा गर्न पर्याप्त हुँदैन। ख्रीष्टको प्रेम भने तिमी योग्य भएकोले होइन, तिमी मूल्यवान भएकोले भन्ने सत्यबाट सुरु हुन्छ। बाइबलले रोमी 5:8 यसो भन्छ, हामी पापी हुँदै गर्दा पनि ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। यसको अर्थ के हो? ख्रीष्टले हामीले आफूलाई सुधारिसकेपछि प्रेम गर्नु भएन, उहाँले हाम्रो सफलताको कारण प्रेम गर्नुभयो। उहाँले हाम्रो योग्यताको आधारमा प्रेम गर्नु भएन, उहाँले प्रेम गर्नुभयो त्यसैले आफूलाई दिनुभयो। साँचो प्रेम केवल भावना होइन प्रियहरू, साँचो प्रेम बलिदान पनि हो। ख्रीष्टको प्रेम किन फरक छ? ख्रीष्टको प्रेम असफलतामा पनि साथ दिन्छ, गल्तीमा पनि सुधारको बाटो खोल्छ, क्षमा गर्न सिकाउँछ, मानिसलाई केवल बदलिएको व्यवहार होइन तर नयाँ जीवन पनि दिन चाहन्छ। ख्रीष्टले मानिसलाई केवल धर्म सिकाउन आउनु भएन, उहाँ मानिसलाई परमेश्वरसँगको सम्बन्ध पुनस्थापित गर्न आउनुभयो। आजको संसारलाई किन ख्रीष्टको प्रेम चाहिन्छ? हामीसँग पहिलेभन्दा धेरै प्रविधि छ, धेरै जानकारी छ, धेरै सुविधा छ, तर हामीसँग धेरै चिन्ता, तनाव, एक्लोपन र सम्बन्धका समस्याहरू पनि धेरै छन्। यसले देखाउँछ कि मानिसको सबैभन्दा ठुलो आवश्यकता केवल आर्थिक वा प्राविधिक होइन, हृदयको पनि हो। ख्रीष्टको प्रेमले यही हृदयलाई सम्बोधन गर्छ। उहाँ भन्नुहुन्छ कि प्रत्येक मानिसको मूल्य छ, प्रत्येक मानिस क्षमाको योग्य हुन सक्छ र प्रत्येक मानिस नयाँ सुरुवात गर्न सक्छ। तपाईँका लागि एउटा प्रश्न छ कि यदि तपाईँले ख्रीष्टलाई कहिले गम्भीरतापूर्वक विचार गर्नुभएको छैन भने आज एउटा प्रश्न सोच्नुहोस्। यदि उहाँले साँच्चै तपाईँलाई प्रेम गर्नुहुन्छ भने, यदि उहाँले तपाईँको जीवनलाई नयाँ अर्थ दिन सक्नुहुन्छ भने, यदि उहाँले दिने आशा संसारले दिन नसक्ने प्रकारको हो भने के? विश्वास भनेको सबै उत्तर पहिले नै थाहा हुनु होइन, कहिलेकाहीँ विश्वास भनेको सत्यको खोजी गर्न तयार हुनु पनि हो। अब भने निष्कर्षमा, संसारिक प्रेम सुन्दर हुन सक्छ तर त्यो सीमित छ। ख्रीष्टको प्रेम सीमित छैन प्रियहरू, त्यो क्षमामा आधारित छ, बलिदानमा आधारित छ र आशामा आधारित छ। त्यसैले आजको निमन्त्रणा कुनै धर्म परिवर्तनको दबाव होइन, यो एउटा निमन्त्रणा हो, ख्रीष्ट को हुनुहुन्छ भनेर इमान्दारीपूर्वक खोजी गर्ने निमन्त्रणा। यदि उहाँ साँच्चै भन्नुभइजै हुनुहुन्छ भने उहाँलाई चिन्नु जीवनकै सबैभन्दा महत्त्वपूर्ण खोज हुन सक्छ प्रियहरू। आदरणीय श्रोताहरू, के तपाईँ पनि परमेश्वरको प्रेमलाई अँगाल्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना मनका रिस, डाहा, कट्टरतालाई तोड्नुहोस् र परमेश्वरको आवाजलाई चुन्नुहोस्। उहाँको प्रेमले तपाईँको जीवनलाई परिवर्तन गर्छ। प्रिय श्रोताहरू, तपाईँको गवाई र प्रार्थना हामीसँग बाँड्न सक्नुहुन्छ। हामी तपाईँहरूको निम्ति निरन्तर प्रार्थना गर्नेछौँ। साथै नयाँ आवाजको अध्ययन यात्रालाई निरन्तर सुन्नुहोस् र परमेश्वरको प्रेमको सन्देश अरूहरूसम्म पुर्याउनको लागि तयार रहनुहोस्। आजको दिनलाई भने म यही अन्त गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छु र हजुरलाई
शुभ समयको कामना गर्दछौँ र हामी आशा गर्दछौँ कि आजको अध्ययनबाट सबैजना आशिषित भएका छौँ र हामी आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा प्रशस्ततामा लाभ उठाउन पाएका छौँ र आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ आउने वाचा गर्दै र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा वा प्रार्थनाका विषयहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर रहेको छ 4770754। हजुर, 4770754। यहाँबाट बिदा लिन चाहन्छु म प्रस्तुता सिमरन बिक र प्राविधिक मित्र सुजन घिमिरे।

0: ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

नाच गर्दैछौँ। सबैलाई जय मसीह।

0: আমি বাল বালিকালাই পারমিশনে মায়া গর্নু হুন্ছ ধন্যবাদ তপাইহরু সুন্দর হুন্ছ গুড নিউজ এফএম 105.1 MHz মতো শুনছু তপাইহরু পনি শুনিছেই
1: मानसिक समस्याबाट बस्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ
2: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ
1: मादक पदार्थ र लागु औषध सेवन नगरौँ
2: नियमित स्वास्थ्य परीक्षण गरौँ मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ
1: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल्ट, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अधिक जानकारीको लागि मोबाइल 9841-8768-02 9841-8768-02
3: र 9818-2512-40 9818-2512-40

0: इमानुएल नेपाली मण्डली कुर्तिस्तान सुलेमानी इराकको प्रस्तुति रेडियो कार्यक्रम आशाको किरण सुन्न नभुल्नुहोला। गुड न्युज एफएम 105.1 MHz प्रत्येक बुधबार साँझ 5 बजेदेखि 5:30 पास्टर आशिष लामाको साथ।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।